0: रंग बहार रंग बहार
1: वर्ष संगे उपहार उपहार बम्पर मा यामाहा रेजियर
0: वर्ष पेंट से घर रंगाउनु होस् त लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
1: साथै 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहार पनि घर रंगाओ खुशी बनाओ उपहार जित्ने अवसर पाओ
0: वर्ष पेंट
2: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बासबारी काठमाडौँ का वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा उपचार हुने समस्याहरू उच्च रक्तचाप उच्च कोलेस्ट्रोल निरन्तर छाती दुख्ने मुटुको धड़कन बढी भएको शरीर सुनिने फुल्ने मुटुको बाथ रोग मुटुको भल्भमा समस्या मुटुको चालमा गडबडी आदि साथै इको र ईसीजीको सेवा पनि उपलब्ध रहेको छ बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात यही भदौ 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म सम्पर्क परिचित मेडिकल हल प्राली परिचित स्वास्थ्य क्लिनिक पोखरा 4 गैरापाटन पालिखेचो सम्पर्क 98434 032 29 98028 59 321 081 581
3: ओहो छोरीको बिहेको कुरा पनि छिन्नियो अब नाता गोता इष्टमित्रलाई बोलाउन कार्ड छाप्नु पर्यो
4: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निदो गर्नु पर्यो नि
3: त्यसको लागि त चिन्तै छैन बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्यश्री ब्याङ्क छ नि त्यही भव्य पार्टी गरिन्छ
4: होइन ठाउँ अलि फराकिलो भएको पाहुना पासको गाडी पार्किङ गर्न मिल्ने फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या
3: ल तिमीलाई थाहै छैन दिव्यश्री ब्याङ्केटमा आफ्नै पार्किङको प्रशस्त सुविधा 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ खाना त कुरै नगरम बेसरी स्वादिलो छ
4: ल त्यसो भए त बुक गरिहाल्नुहोस् फेरि अहिले अर्कोले बुक गर्ला नि
3: त्यति मात्रै होइन क्या टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ
5: बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा हरेक किसिमका पार्टी बिहे भोज व्रतबन्ध पास्ने सभा समारोह बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा फोन 061 533 123 98028 50 701 98028 50 702
6: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ
7: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ
6: चितवनको हरियाली जंगलमा गैरासँग लुकामारी खेलौला काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ
7: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट तपाईँको यात्रा अब नयाँ तरिकाले ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट कर्पोरेट अफिस गैरीधारा काठमाडौँ कन्ट्याक्ट 98513 55 928 विजिट www.landmarknepal.com
8: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ
2: पोखराको चिप्ले ढुङ्गामा रहेको आकर्षक ज्वेलरी सुनचाँदी पसलको लागि कर्मचारी आवश्यकता मोटरसाइकल स्कुटर चलाउन सक्ने सुन सम्बन्धी केही जानकारी भएको एसईई उत्तीर्ण भएको मेहनती इमान्दार दुईजना कर्मचारी आवश्यक परेको हुँदा इच्छुक व्यक्तिले तुरन्त सम्पर्क गर्नुहोला आकर्षक ज्वेलरी सुनचाँदी पसल चिप्ले ढुङ्गा पोखरा मोबाइल नम्बर 98560 26579 98560 26579
9: तपाईँ यसपछि समाचारमूलक प्रस्तुति अन्नपूर्ण हाइलाइट्स सुन्न सक्नुहुनेछ

0: नमस्कार, बिहान छ बजेको अन्नपूर्ण हाइलाइट्समा सबिनको स्वागत छ। आज मिति 2083 साल भदौ महिनाको 20 गते शनिबार, सन् 2026 सेप्टेम्बर 5 तारीक, भाद्र कृष्ण पक्ष नवमी तिथि। तपाईँ हामीलाई एफएम ब्याण्डको 93.4 मेगाहर्ज, अनलाइन मार्फत www.onlineannapurna.com, हाम्रो पात्रको एप्स र रेडियोको अफिसियल फेसबुक पेज मार्फत एकसाथ सुनिरहनु भएको छ। शुरूमा प्रमुख समाचारका शीर्षकहरू। पोखरा उद्योग वाणिज्य संघको 36 महाधिवेशन आजबाट शुरू हुँदै अध्यक्षमा चारजना बीच प्रतिस्पर्धा हुने निश्चित। भोटेकोशी बाढ़ीमा मृत्यु हुनेको संख्या 1294 पुग्यो। 5053 जना बेपत्ता, 13095 जनाको उद्धार। बाढ़ी पीड़ितको पुनरुत्थानका लागि जग्गा पहिचान गर्न समिति गठन। समितिलाई परिवारको यथार्थ विवरण पहिचान गर्ने जिम्मेवारी। दार्चुलामा पहिरोले चलाउनी नदी आंशिक थुनियो, तटीय क्षेत्रमा सतर्क रहन आग्रह। छांगेली नेवा खल समाजद्वारा रक्तदान कार्यक्रमको आयोजना, 57 युनिट रगत संकलन। अन्तर्राष्ट्रिय खबरतर्फ, इण्डोनेशियामा विद्यालयको निशुल्क खाना खाएपछि झण्डै 2000 जना बिरामी। र खेल खबरमा, दक्षिण अस्ट्रेलियासँगको एक दिवसीय खेलमा नेपाल ए 338 रनले पराजित। पोखरामा तेस्रो रेवान भेन्ट्रान्स टेनिसको रौनक शुरू। खेल पर्यटन प्रबन्धनमा जोड।
1: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
2: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
1: उपचार हुने समस्याहरू:
2: हृदयघात,
1: हाई ब्लड प्रेसर,
2: हार्ट फेल,
1: छातीको दुखाई तथा थकान,
2: मुटुको भल्कमा समस्या,
1: मुटुको बाथ रोग,
2: हाई ट्राइग्लिसेराइडिटिजी,
1: मुटुको धड़कनमा अनियमितता,
2: हाई कोलेस्ट्रोल,
1: पेसमेकर राखेको वा राख्नु पर्ने,
2: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
1: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
0: बिरामी जाँच यही भदौ 27 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
1: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
2: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-2665-5383-834। 2083 साल भदौ 20 र 21 गते सम्पन्न हुने पोखरा उद्योग वाणिज्य संघको 36 महाधिवेशनमा शोभा गौतम प्यानललाई अत्याधिक मतले विजय गराऊ।
1: अध्यक्षमा शोभा गौतम,
2: वरिष्ठ उपाध्यक्षमा टीकाराम सुवेदी,
1: उद्योग उपाध्यक्षमा सौगात थापा,
2: वाणिज्य उपाध्यक्षमा भीम गौतम,
1: महासचिवमा तारानाथ ढुङ्गाना,
2: कोषाध्यक्षमा जीवन प्रकाश श्रेष्ठ,
1: उपमहासचिवमा यादव पोखरेल।
2: व्यवसायको हकितका लागि, संस्थाको सुदृढीकरणका लागि, पोखराको आर्थिक समृद्धिका लागि तपाईँको अमूल्य मत शोभा गौतम प्यानललाई।
3: पोखरा उद्योग वाणिज्य संघको 36 महाधिवेशनमा लामो समयको व्यवसायको अनुभवले परिपक्व पोखरा उद्योग वाणिज्य संघको कार्य समिति सदस्य, वाणिज्य उपाध्यक्ष हुँदै वरिष्ठ उपाध्यक्षको जिम्मेवारीमा रहेर काम गरिसक्नुभएका जिम्मेवार व्यक्तित्व उत्तम मान बुद्धचार्यलाई अध्यक्ष पदमा मतदान गरी अत्याधिक मतले विजयी बनाइदिनु हुन समस्त उद्योगी व्यवसायीहरूमा हार्दिक अपील गर्दछौ। परिपक्व नेतृत्व, जिम्मेवार संघ र सुरक्षित व्यवसाय, उद्योगी व्यवसायको अमूल्य मत यसपालि उत्तम मान बुद्धचार्यलाई।
1: व्यवसायको ऐक्यबद्धता हाम्रो प्रतिबद्धता।
2: 2083 साल भदौ 20 र 21 गते सम्पन्न हुने पोखरा उद्योग वाणिज्य संघको 36 महाधिवेशनमा बलराम आचार्य प्यानललाई अत्याधिक मतले विजय गराऊ।
1: अध्यक्षमा बलराम आचार्य,
2: वरिष्ठ उपाध्यक्षमा दिनेश चन्द्र बासोला,
1: उद्योग उपाध्यक्षमा ललित बहादुर कुँवर,
2: वाणिज्य उपाध्यक्षमा मनोज कुमार श्रेष्ठ,
1: महासचिवमा सुदीप प्रधानाङ्ग,
2: कोषाध्यक्षमा देवेन्द्र प्रजु,
1: उपमहासचिवमा प्रदीप राज भण्डारी।
2: व्यवसाय उद्योग र रोजगारीको स्थान पोखरा उद्योग वाणिज्य संघ हाम्रो पहिचान।
1: तपाईँको अमूल्य मत बलराम आचार्य प्यानललाई।
0: अब समाचार विस्तारमा सुन्नुहोस्। पोखराको निजी क्षेत्रको छाता संगठन पोखरा उद्योग वाणिज्य संघको 36 महाधिवेशन तथा 72 साधारण सभा आजदेखि शुरू हुँदैछ। भदौ 20-21 गते गरी दुई दिनसम्म चल्ने महाधिवेशनको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले गर्दै हुनुहुन्छ। गैरापाटन स्थित संघको सभाहालमा बिहान 11 बजे आयोजना हुने उद्घाटन सत्रपछि संघको नयाँ नेतृत्व चयनका लागि प्रक्रिया अघि बढ़नेछ। महाधिवेशन मार्फत नयाँ कार्यसमिति चयनका लागि अध्यक्षमा 4 जनाबीच प्रतिस्पर्धा हुने निश्चित छ। अध्यक्ष पदका लागि अर्जुन पोखरेल, उत्तममान बुद्धाचार्य, बलराम आचार्य र शोभा गौतम चुनावी मैदानमा उत्रिनु भएको छ। उहाँहरूमध्ये गौतम र आचार्य प्यानलसहित प्रतिस्पर्धामा रहनु भएको छ। 7 दशक लामो यात्रामा पोखरा उद्योग वाणिज्य संघले पोखराको शहरीकरण र आर्थिक विकासको नेतृत्व गरेको छ। 2731 भन्दा बढ़ी व्यवसायहरू आबद्ध रहेको संघको नेतृत्व चयनले गण्डकी प्रदेशको समग्र व्यावसायिक वातावरणमा गहिरो प्रभाव पार्दछ। समयक्रमसँगै नयाँ व्यावसायिक चुनौतीहरू थपिएका संघको आज र गरिने गरिमा भने क्रमशः कमजोर बनेको भन्ने चिन्ता निजी क्षेत्र वृत्तमा हुने गरेको छ। अब निर्वाचित हुनेलाई संस्थाको गौरवमय इतिहास फर्काउँदै अझै उच्चाइमा पुर्याउने चुनौती छ। पोखरा उद्योग वाणिज्य संघ पोखरा र समग्र गण्डकी प्रदेशकै सबैभन्दा पुरानो तथा अग्रणी संस्था हो। 2011 सालमा अमृत प्रसाद शेरचनको अध्यक्षतामा संघको स्थापना भएको थियो। 2007 सालको प्रजातान्त्रिक परिवर्तनपछि पोखरा क्षेत्रमा व्यापार व्यवसायलाई संगठित बनाउन र स्थानीय उद्योगी व्यवसायका समस्यालाई सरकार समक्ष पुर्याउने उद्देश्यले यो संस्था खड़ा गरिएको थियो। संस्थाले केवल व्यापार र उद्योगको दायरामा मात्र आफूलाई सीमित राखेन, पोखराको भौतिक, शैक्षिक र सामाजिक पूर्वाधार निर्माणमा संघको भूमिका कोसे ढुंगा साबित भयो। विशेष गरी उच्च शिक्षाको पहुँच विस्तारका लागि पोखरामा विश्वविद्यालय स्थापना हुनुपर्छ भनी संघले शुरूआती दिनदेखि नै नेतृत्वदायी लबिङ गरेको थियो। शैक्षिक क्षेत्रका अतिरिक्त पोखरामा औद्योगिक क्षेत्रको स्थापना, विमानस्थल निर्माण, सड़क पहुँच विस्तार र पर्यटकीय गन्तव्यको रूपमा पोखरालाई अन्तर्राष्ट्रिय बजारमा चिनाउन संघको योगदान निर्णायक रहँदै आएको छ। यस्तै पोखराको आर्थिक क्रियाकलापलाई चलायमान बनाउन राष्ट्रिय औद्योगिक व्यापार मेलाहरूको शुरूआत र बजारीकरणमा संघले मोडल प्रस्तुत गरेको छ। नयाँ नेतृत्वको लागि अध्यक्षमा उम्मेद्वार बुद्धाचार्य वर्तमान कार्य समितिका वरिष्ठ उपाध्यक्ष हुनुहुन्छ भने आचार्य वाणिज्यतर्फको उपाध्यक्ष र गौतम महासचिव रहनु भएको छ। पोखरेल यसअघि पनि अध्यक्ष पदमा 2 पटक प्रतिस्पर्धा गरिसक्नुभएका व्यक्ति हुनुहुन्छ। वरिष्ठ उपाध्यक्ष पदका लागि गौतम प्यानलबाट टीकाराम सुवेदी र आचार्य प्यानलबाट दिनेश चन्द्र वास्तवला मैदानमा रहनु भएको छ। उपाध्यक्ष उद्योगतर्फ गौतम समूहका सौगात थापा र आचार्य समूहका ललित बहादुर कुंवर प्रतिस्पर्धामा रहनु भएको छ। यसै गरी उपाध्यक्ष वाणिज्य पदमा गौतम समूहका भीम गौतम र आचार्य समूहका मनोज कुमार श्रेष्ठ जुद्दै हुनुहुन्छ। महासचिव पदमा गौतम पदबाट तारानाथ ढुंगाना र आचार्य पदबाट सुदीप प्रधानाङ्ग प्रतिस्पर्धामा उत्रिनु भएको छ। कोषाध्यक्ष पदका लागि गौतम समूहबाट जीवन प्रकाश श्रेष्ठ र आचार्य समूहबाट देवेन्द्र प्रजु चुनावी मैदानमा रहनु भएको छ। उपमहासचिवमा गौतम प्यानलबाट यादव प्रसाद पोखरेल र आचार्य प्यानलका प्रदीप राज भण्डारी बीच प्रतिस्पर्धा हुँदा रामचन्द्र तिमिर सेनाले स्वतन्त्र रूपमा उम्मेद्वारी दिनुभएको छ। खुला सदस्यतर्फ 10 जनाका लागि 13 जनाको उम्मेद्वारी परेको छ। खुला सदस्यका उम्मेद्वारहरू अमृत पोखरेल, कमर बहादुर सुनार, गोविन्द बहादुर केसी, दिलीप कुमार श्रेष्ठ, दुर्गा बराल, नवीन नापित निर्मला चापागाई, भानुभक्त अधिकारी, मनहरी पौडेल, रामप्रसाद कणेल, रामेश्वर अधिकारी, सूर्यराज घिमिरे र हरिप्रसाद अधिकारी रहनु भएको छ। उहाँहरू कुनै पनि गुट वा प्यानलमा आबद्ध रहनु भएको छैन। त्यस्तै वस्तुगततर्फ चारजना र औद्योगिक सदस्यतर्फ एकजनाको आवश्यकता परेकोमा माग बमोजिम मात्रै उम्मेद्वारी परेको छ। वस्तुगत सदस्यतर्फ केशव ढकाल, मुक्ति प्रसाद पनेरू, लक्ष्मी प्रसाद अधिकारी र लालप्रसाद ढकालको उम्मेद्वारी परेको छ भने औद्योगिक सदस्यमा पीताम्बर अधिकारीको मात्रै उम्मेद्वारी परेको छ। पोखरा उद्योग वाणिज्य संघको 36 महाधिवेशन आजदेखि आजको समाधान राष्ट्रिय दैनिकमा खबर छापिएको छ। दश दिनदेखि ओछ्यानमै थिइन् लिलाठी कोइलाडी। गाउँपालिका वडा नम्बर 4 शाह टोलकी 50 वर्षीय कपूर देवी शाह, न खान मन लाग्थ्यो न कसैसँग बोल्न मन, आँखा अघि घुमिरहन्थ्यो त केवल छोरा सञ्जयको अनुहार। भोटेकोशी नदीमा भदौ 10 गते आएको बाढ़ीपछि छोरा सम्पर्क विहीन हुँदा आमाको संसार नै अँध्यारो भएको थियो। तर शुक्रबार बिहान करिब 10 बजे सम्पर्क विहीन भएको 10 दिन छोराको सकुशल उद्धार भएको खबरले 10 दिनदेखिको त्यो अँध्यारो चिरिदिएको छ। खबर सुन्नासाथ कपूर देवी ओछ्यानबाट जुरुक्क उठ्नुभयो, आँसु झरे तर यसपटक ती आँसु पीड़ाका थिएनन्। उहाँले खाना खानुभयो र हिँड्न थाल्नुभयो। लामो समयदेखि शोकमा डुबेको घरमा एकाएक खुशी फर्कियो। 10 दिनदेखि छोरा सम्पर्कविहीन भएकाले शोकमा ओछ्यानमै रहनु भएको थियो। कपूर देवीले भन्नुभयो, आज छोराको सकुशल उद्धार भएको खबर आएपछि ओछ्यानबाट उठे अनि खाना खाए। लिठाली कोइलाडी गाउँपालिका 4 32 वर्षीय सञ्जय शाह रसुवा स्थित त्रिशुली 3A जलविद्युत आयोजनामा मेकानिकल फोरम्यान पदमा कार्यरत रहनु भएको थियो। भोटेकोशी क्षेत्रमा आएको बाढ़ीका कारण उहाँ आयोजनाको सुरुङभित्र सम्पर्क विहीन हुनु भएको थियो। उद्धारकर्ताले शुक्रबार बिहान उहाँलाई जीवितै उद्धार गरेका हुन्। सञ्जयसँग परिवारको अन्तिम सम्पर्क भदौ 10 गते बिहान 7:45 भएको थियो। भाइ सञ्जीव शाहका अनुसार त्यस दिन जाजुसँग भिडियो कलमा कुरा भएको थियो तर फोनमा आवाज सुनिएन। त्यसपछि सञ्जयले मोबाइलको ब्याक क्यामेरा अन गरेर सुरुङभित्र रहेका मानिस देखाउनु भएको थियो। दाजुले सुरुङभित्रको मानिस देखाउँदै हुनुहुन्थ्यो, सञ्जीवले भन्नुभयो। त्यस क्रममा करिब 5 सेकेण्डमै फोन काटियो, त्यसपछि दाजुसँग सम्पर्क हुन सकेन। त्यसपछि शुरू भयो परिवारको प्रतीक्षा। हरेक क्षण सञ्जयको खबरको पर्खाईमा बित्न थाल्यो। दिन बित्दै जाँदा परिवारमा निराशा र चिन्ता दुवै बढ़दै गए। पछिल्लो पटक 2083 असार 10 दिन घर विदामा आउनुभएका सञ्जय असार 20 गते आयोजनातर्फ फर्किनु भएको थियो। उहाँ करिब 3 वर्षदेखि त्यहाँ कार्यरत रहनु भएको थियो। छोराको अवस्था बारे खबर नआएपछि आमा कपूर देवी ओछ्यानमै थलिनु भएको थियो। शुक्रबार आएको एउटा खबरले उहाँमा फेरि खुशी फर्कायो। कपूर देवीका लागि सञ्जयको उद्धार केवल छोराको फिर्तीको खबर मात्र होइन, भगवान प्रतिको आस्था पनि बढ़ाएको छ। सञ्जय श्रीमद भागवत कथामा विशेष रूचि राख्ने र धार्मिक स्वभावका हुनुहुन्थ्यो। कृष्ण जन्माष्टमीकै दिन छोराको जीवितै उद्धार भएकोमा आमा यसलाई भगवान श्रीकृष्णको कृपा ठान्नुहुन्छ। मेरो छोरा श्रीमद भागवत कथामा बढ़ी रूचि राख्थ्यो, धार्मिक प्रवृत्तिको पनि हो, उहाँले भन्नुभयो। कृष्ण जन्माष्टमीकै दिन भगवान कृष्णले मेरो छोरालाई पुनर्जन्म प्रदान गरिदिनुभयो। सञ्जयको सकुशल उद्धारको खबर पाएपछि उहाँका बुबा रामफल शाह, श्रीमती लक्ष्मी शाह र छोरी सुन्दरी शाह काठमाडौँ पुग्नु भएको भाइ सञ्जीवले जानकारी दिनुभयो। सञ्जयकी सानियामा पुनकुमारी शाहका अनुसार उद्धारको खबर गाउँमा फैलिएपछि बधाई शुभकामना आशीर्वाद दिन आफन्त तथा छिमेकीको शुक्रबार बिहानैदेखि घरमा घुइँचो लागेको थियो। 10 दिनसम्म सन्नाटामा डुबेको शाह परिवारको आँगनमा शुक्रबार फेरि चहल पहल शुरू भएको छ भने सबैमा खुशियाली छाएको छ। 10 दिनदेखि बन्द रहेको भान्सा कोठामा चुलो बलेको छ। आफन्तको फोनमा अब चिन्ताको खबर होइन, बधाईका शब्द सुनिन थालेका छन्। 10 दिनसम्म मृत्युको आशंकासँग लडेको परिवारका लागि सञ्जयको जीवित उद्धार एउटा चमत्कार जस्तै बनेको भन्दै कपूर देवीले भन्नुभयो, भगवानले मेरो छोरालाई पुनर्जीवन दिनुभएको छ। यता सञ्जयको काठमाडौँमा नेपाली सेनाको छाउनी स्थित अस्पतालमा उपचार भइरहेको परिवारजनले जनाएको छ। कृष्ण जन्माष्टमीकै दिन सञ्जयको नयाँ जीवन आजको गोर्खापत्र दैनिकमा खबर छापिएको छ। रसुवा बाढ़ीमा परि हालसम्म 1294 जनाको मृत्यु भएको पुष्टि भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबार साँझ पत्रकार सम्मेलन गरी बाढ़ीमा मृत्यु भएका 1294 जनाको शव प्राप्त भएको जनाएको छ। प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार बाढ़ीमा 5053 जना बेपत्ता छन् भने हालसम्म 13095 जनाको सकुशल उद्धार गरिएको छ। रसुवा, नुवाकोट र धादिङका 37 होल्डिङ सेन्टरमा 4627 जना आश्रय लिएर बसेका छन्। प्रारम्भिक विवरण अनुसार बाढ़ीबाट 7570 घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने 32933 जना प्रत्यक्ष प्रभावित भएका छन्। बाढ़ीबाट 48 सरकारी संरचना, 18 विद्यालय र 7 स्वास्थ्य संस्थामा क्षति पुगेको छ। त्यस्तै 55 किलोमिटर सड़क पूर्ण रूपमा क्षतिग्रस्त हुनुका साथै 37 मोटरेबल पुल र 38 झोलुङ्गे पुलमा क्षति पुगेको प्राधिकरणले जनाएको छ। बाढ़ीका कारण 1803 हेक्टर कृषि योग्य जमीन नष्ट हुँदा 7638 मेट्रिक टन खाद्यान्न उत्पादन घट्ने प्रारम्भिक आकलन गरिएको छ। त्यस्तै 3 जलविद्युत आयोजना, 1 सोलर प्लान्ट र 2 प्रसारण लाइनमा क्षति पुगेको कारण 783 मेगावाट विद्युत उत्पादन प्रभावित भएको प्राधिकरणले जनाएको छ। रसुवाको भोटेकोशी बाढ़ी पीड़ितको पुनरुत्थानका लागि जग्गा पहिचान गर्न भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सहसचिवको नेतृत्वमा समिति गठन गरेको छ। नापी विभागका महानिर्देशक प्रकाश जोशीको संयोजकत्वमा समिति गठन गरिएको मन्त्री प्रतिभा राहुलको सचिवालयले जनाएको छ। समितिमा संघीय मामिला महाशाखा प्रतिनिधि, पूर्वाधार मन्त्रालयका प्रतिनिधि, भूमि व्यवस्थापन तथा अभिलेख विभागका निर्देशक, सम्बन्धित जिल्लाका सहायक प्रमुख जिल्लाधिकारी, सम्बन्धित पालिकाका प्रमुख प्रशासकीय अधिकृत, जिल्ला समन्वय अधिकारी, जिल्ला प्रहरी कार्यालय तथा सशस्त्र प्रहरी बलका प्रतिनिधि, भूमि प्रशासन कार्यालयका प्रमुख र नापी कार्यालयका प्रमुख सदस्य रहनु भएको छ। उपसचिव दामोदर वागले समितिको सदस्य सचिव रहनु भएको छ। समितिले बाढ़ी पीड़ित परिवारको पहिचान, पुनर्स्थापनाका लागि आवश्यक जग्गाको छनौट, स्थलगत अध्ययन, प्रारम्भिक विपद जोखिम मूल्याङ्कन तथा अस्थायी बसोबासका लागि आवश्यक कानूनी प्रक्रियासम्मका विषय समेटेर सुझाव तथा सिफारिश सहितको प्रतिवेदन मन्त्रालयमा पेश गर्नेछ।

0: देवतालमा भारतीय नम्बर प्लेटको कार खस्दा दुईजनाको मृत्यु भएको छ। कारमा सवार अन्य दुईजना घाइते छन्। शुक्रबार बिहान पोखरा 18 सेदीबाट लेक्सायरतर्फ आउँदै गरेको BR05BB3759 नम्बरको कार ताल किनारको गौरी चौताराबाट घुम्तीबाट करिब 4:50 करिब 20 मिटर तल खसेर दुर्घटना भएको हो। दुर्घटनामा परि मृत्यु हुनेमा भारतको बिहार प्रदेश इष्ट चारपञ्च जिल्ला रक्सोल घर भएका 26 वर्षीय नवदीप कुमार यादव र सोही ठाउँका करिब 26 वर्षीय प्रेमसुई पाण्डे रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। यसै गरी मोतिहारी जिल्ला रक्सोल घर बताउने 27 वर्षीय अनमोल कुमार यादव र सोही ठाउँका 33 वर्षीय सूरज यादव घाइते भएका छन्। दुर्घटनाको खबर पाए लगत्तै ओडा प्रहरी कार्यालय बैदाम र सशस्त्र प्रहरी बल नेपाल हेडक्वार्टर कालिकागणबाट खटिएको संयुक्त प्रहरी टोलीले तत्तालको करिब 20 फिट गहिराईबाट दुईजनालाई अचेत अवस्थामा फेला पारेको थियो। उनीहरूलाई तत्कालै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन्। घाइतेको अवस्था सामान्य छ। बिहान 6 बजे क्रेनको सहयोगमा कार बाहिर निकालेर वडा प्रहरी कार्यालय बैदाममा राखिएको छ। अनुपूर्ण हाइलाइट्समा थप समाचार बाँकी नै छ, एकैछिन छोटो विश्राम।
1: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा संचालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट +2 वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 0615881598251 9819091090।
2: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनियर फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6 देखि 8 सम्म हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टरमा मास्टर सक्ने अवसर। थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका CEOहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 0176 576 458 577 903। मौकाको फाइदा उठाउनुहोस्।
3: फिस्टेल आइबेव केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलौ।
4: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
3: किन अत्तिनु पर्यो? फिस्टेल हस्पिटलमा खुलेको फिस्टेल आइबेव केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
4: साँच्चै हो र?
3: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग, बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट MBBS, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि IVF विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
4: हो त?
3: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टेल आयुर्वेद केन्द्र, फिस्टेल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 0164504924 98084446.
5: के तपाईँ UK युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ? नेपाल के प्रतिष्ठित इनोवेट नेपाल ग्रुप आईएनजी द्वारा प्रवर्तित क्रिस्टल माउंटेन कॉलेज में यूनिवर्सिटी अफ वुल्वरहैम्पटन यूके संघ को साझेदारी में बीएससी ऑनर्स साइबर सिक्योरिटी र बीएससी ऑनर्स कंप्यूटर साइंस में भर्ना खुल्यो। पोखरा के उत्कृष्ट फिजिकल एंड एजुकेशनल इंफ्रास्ट्रक्चर र मैनेजमेंट सहित को वातावरण में अध्ययन गर्न सम्पर्क गर्नुहोस्। सम्पर्क क्रिस्टल माउन्टेन कलेज मुस्ताङचोक पोखरा। फोन नम्बर 9802851717 9802851717।
6: दिव्य नयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
7: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच जस अन्तर्गत कोर्निया जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।
8: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरो पोखराले विभिन्न प्रकार समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय

0: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
1: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पोन,
0: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ,
1: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
0: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
2: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजु राज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पीयूष गिरी, छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमल पौडेल,
3: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र आँखोपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
0: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलआई साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162, 590-163।
4: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्राली सिर्जना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
5: हाम्रा सेवाहरू:
4: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
5: जनरल सर्जरी, सबै प्रकारका अपरेसन सेवा,
4: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
5: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
4: न्युरो सर्जरी सेवा,
5: बाल रोग,
4: नाक कान तथा घाँटी रोग,
5: मानसिक तथा स्नायु रोग,
4: प्रसूति तथा स्त्री रोग,
5: छाला यौन तथा कुष्ठ रोग,
4: नेत्र रोग,
5: दाँत तथा मुख रोग,
4: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेसनहरू, अत्याधुनिक माइक्रो डिभाइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेसन,
5: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
4: सुविधा सम्पन्न आईसीयू सेवा,
5: डिजिटल एक्सरे,
4: सिटी स्क्यान सेवा,
5: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
4: इन्डोस्कोपी, इसीजी, इइजी, पीटीए,
5: फिजियोथेरापी, युरोफ्लोमेट्री,
4: केमोथेरापी,
5: सुरक्षित गर्भपतन सेवा,
4: होल बडी चेकअप, हेल्थ प्याकेज,
5: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक कास्की,
4: फोन 061-572-648, 572-849।
6: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
7: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
6: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
7: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलआई साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162, 590-163।
8: हेलो,
9: हजुर नमस्कार।
8: हेलो
9: नमस्कार काका, सुन्नु भएन?
8: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो, मैले केही भरै पाइन।
9: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज, सुन्नु भएन?
8: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
9: हो यही कुरा भन्नलाई फोन गरेको काका, अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको।
8: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
9: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्ने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
8: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
10: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र, पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342।

0: 4336640।
1: होम केयर सेवा, होम केयर सेवा।
2: हेलो होम केयर, डाक्टर नर्स केयर गिवर को सेवा आयो घर घर।
1: के हजुर को घर में वृद्ध आमा बुबा, बाजे बजे, दीर्घकालीन रोग बीमारी वा अपाङ्गता भएका परिवार का सदस्य लाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेशा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन।
2: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिवर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
1: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
2: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
1: सुत्केरी नवजात शिशुको हेरचाह,
2: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
1: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
2: डाक्टर ल्याब सेवा,
1: औषधि डेलिभरी सेवा,
2: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिक्लेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार, फोन 061411777, मोबाइल 98560977। सहारा बहुमुखी प्राविधिक शिक्षालय गौडाको मुख भद्रकाली चोक पोखरामा डिप्लोमा इन प्राविधिक स्वास्थ्य सहायक हेल्थ असिस्टेन्ट, डिप्लोमा इन फार्मेसी, डिप्लोमा इन ल्याब टेक्निसियन, डिप्लोमा इन एक्सरे टेक्निसियनको उच्च गुणस्तरीय पढाई शीघ्र सञ्चालन हुँदैछ। सम्पर्क 98560033405, 98560033405।
3: च्याङ्जा, पर्वत, बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके, युएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसार भर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा, पर्वत, बागलुङ तथा वरिपरिका क्षेत्र।
2: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल। फोन 98560031, 97150031। पोखरा न्यू रोड, बीएनडी भवन, सानीमा बैंक रहेको भवन।
4: छोरा, नेपालको पढाई पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
5: खै बाबा, दुधारमा छु, साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
4: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछुताउनु पर्ला नि।
5: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
6: हेर, लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
4: नेटलिस्ट एनकाउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
5: अनि बाबा, यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आयल्स क्लासेसको सुविधा पनि छ र?
4: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
7: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेप्लिज इन्काउन्टर कन्सल्टेन्सी, डिहीको पाटन स्ट्रिट नम्बर 18, लेक साइड पोखरा। फोन 061454799, 452715।

विश्रामपछि अन्नपूर्ण हाइलाइट्समा अब बाँकी समाचार। रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीपछिको राहत तथा उद्धार कार्यका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेको संख्या र रकम निरन्तर बढ़दो छ। बाढ़ीपछिको उद्धारका लागि सरकारले बाढ़ी आएकै दिन अर्थात भदौ 10 गते नै उक्त कोषमा रकम योगदान गर्न सार्वजनिक आह्वान गरेको थियो। त्यस यता कोषमा दैनिक औसत 60 करोड़ रूपियाँ भन्दा बढ़ी रकम जम्मा भइरहेको अर्थ मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार शुक्रबार साँझसम्म उक्त कोषमा 11,01,23,00,00 रूपियाँ संकलित भएको छ। यो रकम विदेशबाट डलर खातामा प्राप्त रकम सहितको हो। कोषमा संकलित कुल रकम मध्ये 2,08,00,00,000 रूपियाँ पहिलेकै बचत रहेको थियो। बाढ़ीपछि भने कोषमा 10,01,00,00,000 रूपियाँ संकलन भइसकेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ। पहिलेकै बचत र बाढ़ीपछि कुल 12,01,00,00,000 रूपियाँ संकलन भएपछि पनि मन्त्रालयले विपद व्यवस्थापनका लागि कोषबाट 1,00,00,000 रूपियाँ राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई हस्तान्तरण गरिसकेको छ। उक्त हस्तान्तरणपछि कोषमा 11,00,00,000 रूपियाँ कायम भएको हो। मन्त्रालयको विवरण अनुसार कोषको विभिन्न 9 बैंकमा रहेको खातामा शुक्रबारसम्म 8,20,00,00,000 रूपियाँ कायम रहेको छ। यस्तै हिमालयन र लक्ष्मी सनराइज बैंकमा रहेको डलर खातामा विश्वभरबाट बाढ़ीपछि 1,98,00,000 अमेरिकी डलर अर्थात 2,09,00,00,000 रूपियाँ संकलन भएको छ। कोषमा संकलित रकम व्यक्तिगत र संस्थागत तर्फको योगदान रहेको आजको गोर्खापत्र दैनिकमा खबर छापिएको छ।

रसुवाको टुमिरे स्थित भन्सार कार्यालयमा कार्यरत पोखरा 14 समावेशी टोलका गोविन्द बहादुर अधिकारी यसपटक तीजमा घर आउने योजना थियो। आफ्ना दिदी बहिनीसँग बसेर तीज मनाउने र उनीहरूका लागि किनेका नयाँ कपड़ा उपहार दिने सोचमा रहनु भएको थियो। यही भदौ 9 गते साँझ भिडियो कल मार्फत किनेको कपड़ा देखाउँदै यो कलर कस्तो छ भन्दै उनले परिवार र दिदी बहिनीसँग खुशी साटेका थिए। दिदी बहिनीलाई तीजको उपहार दिने र परिवारसँगै चाड मनाउने उनको त्यो सपना अब सधैँका लागि अधुरो रह्यो। टिमुरे भन्सार कार्यालयमा सवारी चालकको रूपमा कार्यरत 47 वर्षीय अधिकारी गत भदौ 10 गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीमा परेर सम्पर्क विहीन हुनुभएको छ। बाढ़ीमा पर्नुभएका उहाँको अवस्था अझै अज्ञात रहेको छ। घटनापछि ज्यान जोगाएर फर्किन सफल उनका सहकर्मीका अनुसार अधिकारी बाढ़ी आउनु अघि अन्य साथीहरूसँगै कार्यालयमा रहनु भएको थियो। सोही बाढ़ीमा भन्सार कार्यालयका 15 कर्मचारी सम्पर्क विहीन भएका थिए। पोखरा विमानस्थल भन्सार कार्यालयबाट करिब 6 महिना अघि टिमुरे सरुवा भएर पुग्नुभएका अधिकारी यसबीचमा दुईपटक घरमा आउनु भएको थियो। परिवारका सदस्य उहाँ फेरि सकुशल घर फर्किनुहुन्छ कि भन्ने आशमा बसे तर कुनै खबर आएन। बाढ़ी आएको दिन बिहानसम्म अधिकारी परिवारसँगको सम्पर्कमा हुनुहुन्थ्यो। त्यसपछि भने उहाँसँग परिवारको कुनै सम्पर्क हुन सकेन। परिवारले पटक पटक उहाँको मोबाइलमा फोन गर्यो, विभिन्न ठाउँमा बुझ्ने र अस्पताल र शव राखिएका स्थानमा खोजी समेत गर्यो। शुरूमा अप्ठ्यारो भूगोलका कारण सम्पर्क हुन नसकेको हुन सक्ने भन्दै परिवारले उहाँ सकुशल घर फर्किने आश मारेको थिएन। बिहिबार घटनास्थलको प्रत्यक्ष अवलोकन गरेर पोखरा फर्किएपछि भने परिवारको आशा समाप्त भएको छ। लामो समयसम्म कुनै जानकारी नपाएपछि परिवारले हिन्दू संस्कार अनुसार शुक्रबार कुशको शव बनाएर शुक्रबार नै रामघाट स्थित सेती नदीमा अन्त्येष्टि गरेर काजक्रिया शुरू गरेको छ। छोरा विनय अधिकारीले बुबासँग बाढ़ी आउनुको दिन बिहानसम्म परिवारको सम्पर्क रहे पनि त्यसपछि भने कुराकानी हुन नसकेको बताउनु भएको छ। बुबा बेपत्ता भएपछि परिवारले कम्तीमा शव भए पनि भेटिन्छ कि भन्ने आशामा विभिन्न अस्पताल र स्थानमा खोजी गरेको विनयले बताउनुभयो। धादिङमा एउटा शवको तस्विर मिल्दोजुल्दो देखिएपछि परिवार शव पहिचानका लागि त्यहाँसम्म पुगेको थियो, तर प्रत्यक्ष रूपमा शव हेर्दा त्यो अधिकारीको नभएको पुष्टि भयो। धादिङमा भेटिएको शवको तस्विर हेर्दा मिल्दोजुल्दो देखिएको थियो, हामी गयौं, विनयले भन्नुभयो, तर हातमा भएको टाटुका कारण त्यो बुबाको शव नभएको पुष्टि भयो। अधिकारीका छिमेकी र मिल्ने साथी रहेका नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बरालले अधिकारी सम्पर्क विहीन भएदेखि नै समावेशी टोलमा सन्नाटा छाएको बताउनु भएको छ। सहयोगी मिलनसार र सामाजिक स्वभावका अधिकारी बेपत्ता भएपछि टोलवासी पनि निरन्तर खोजीमा जुटेको उहाँले बताउनु भएको छ। शव वा अन्य कुनै सुरागको खोजी पोखरा चितवन लगायतका अस्पतालमा पुगे पनि लामो समयसम्म कुनै जानकारी प्राप्त हुन नसकेको उहाँको भनाइरहेको छ। सामाजिक कार्यमा सक्रिय अधिकारी गीत संगीतमा पनि उच्चकै रूचि राख्नुहुन्थ्यो। समावेशी टोलको सहसचिवको रूपमा समेत उहाँले टोलका समस्या समाधान र विकासको काममा सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो। उहाँको अर्को वर्ष अर्को विशेष परिचय थियो, मुरलीको मधुर धुन। विशेष गरी साथीभाइ जम्मा भएको बेला मुरली बजाएर सबैलाई मन्त्रमुग्ध बनाउने उहाँको कला टोलवासीका लागि अझै सम्झना बनेको छ। छिमेकी घनश्याम पाण्डेका अनुसार अधिकारी घरमा हुँदा मुरली कहिल्यै छुटाउनु हुँदैनथ्यो। तनहुँको तत्कालीन मिजुङ गाविस तथा हालको भानु नगरपालिका 5 स्थायी घर भएका अधिकारीको परिवार विगत 15 पोखरा 14 समावेशी टोलमा बसोबास गर्दै आएको छ। उहाँको आमा श्रीमती, एक छोरा, एक छोरी र 3 दिदी र 1 बहिनी रहनु भएको राष्ट्रिय समाचार समितिमा खबर छापिएको छ।

दार्चुलाको अपी हिमाल गाउँपालिका दुई स्थित भट्टार क्षेत्रमा पहिरो गएको छ। पहिरोको कारण चलाउनी नदीको बहाव प्रभावित भएको प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेलले जानकारी दिनुभयो। नदीको बहाव प्रभावित भएकाले नदी किनारका बस्तीलाई सतर्क रहन आग्रह गरिएको छ। अपी हिमाल मर्मा लेक गाउँपालिका र शैलशिखर नगरपालिकाको तटीय क्षेत्रमा जोखिम हुन सक्ने भन्दै सम्बन्धित प्रहरी निकायलाई जानकारी गराइएको उहाँले बताउनुभयो। डडेलधुरा र बैतडीका तटीय क्षेत्रका बासिन्दालाई समेत खबर गरिएको प्रमुख जिल्ला अधिकारीले जानकारी दिनुभएको छ। जिल्ला प्रशासन कार्यालयले दार्चुलाले शुक्रबार सार्वजनिक सूचना नै जारी गरी चलाउनी नदीमा माथिबाट आएको पहिरोले नदीको केही भाग पुरिएको र पहिरो खस्ने क्रम जारी रहेकोले नदी थुनिन सक्ने सम्भावना रहेको जनाएको छ। छांगेली नेवा खल समाजले पितृ उद्धार पर्व गाईजात्रा पर्वको अवसरमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। शुक्रबार पोखराको न्यूरोड स्थित मल्ल फर्निचर ल्याण्डको प्रांगणमा आयोजित कार्यक्रममा 57 युनिट रगत संकलन भएको कार्यक्रम संयोजक संजय कुमार मल्लले जानकारी दिनुभयो। कार्यक्रमको उद्घाटन प्रमुख अतिथि नेवाखल कास्कीका अध्यक्ष अशोक पालिखेले रक्तदाता प्रेम पुन र पारस द्वालाई ब्लड ब्याग हस्तान्तरण गरी गर्नुभएको थियो। कार्यक्रममा बोल्दै अध्यक्ष पालिखेले रगतको अभाव भइरहेको समयमा छांगेली नेवाखल समाजले रक्तदान कार्यक्रम आयोजना गरेकोमा खुशी व्यक्त गर्नुभयो। उहाँले समाजले नेवारी संस्कार तथा संस्कृतिको संरक्षणमा खेल्दै आएको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा पनि संस्कार संस्कृतिको संरक्षणसँगै सामाजिक सेवामा सक्रिय रहन आग्रह गर्नुभयो। समाजका संस्थापक अध्यक्ष तेज कुमार मल्लले तनहुको साबिक छाङ गाविसबाट विभिन्न पेशा तथा व्यवसायमा पोखरा बसोबास गरी आएका छांगेलीहरूको साझा संस्थाको रूपमा रहेको छांगेली नेवाखल स्थापना गरिएको बताउनुभयो। समाजले विभिन्न सांस्कृतिक गतिविधिसँगै सामाजिक सेवाका कार्य समेत गर्दै आएको छ। पितृ उद्धार कार्यमा समाजले विशेष रूपमा सहभागी हुँदै आएको उल्लेख गर्दै मल्लले पितृ उद्धारका लागि आयोजना हुने गाईजात्रा महोत्सवको अवसर पारेर श्रीकृष्ण जन्माष्टमीको दिन रक्तदान कार्यक्रम आयोजना गरिएको बताउनु भएको छ।

मन्दिरहरूमा भजन चुड्का घन्किरहेको छ, सँगै घण्टीको मधुर धुन पनि छ। भक्तजन पूजाआजाका लागि मन्दिर परिसरमा लामबद्ध रहेका छन्। सन्तहरूको भीड़ अनि जय श्रीकृष्ण भन्दै भक्तजन राधाकृष्णको मूर्तिमा पूजाआजना गर्न पुग्छन्। सुन्दर रूपमा सजाइएका बालकृष्ण मन्दिर वरपर यताउता गरिरहेका छन्। व्रत पूजा भजन कीर्तन र उत्सवले शुक्रबार सम्पूर्ण वातावरण नै कृष्णमय बनिरहेको थियो। सुन्दर अनि रमणीय फेवाताल किनार ड्यामसाइडमा रहेको वास्तवमा श्रीकृष्ण जन्माष्टमी केवल भगवान श्रीकृष्ण जन्मिएको इतिहास मात्र होइन, पोखरा सत्र ड्यामसाइड स्थित राधाकृष्ण मन्दिरमा प्रत्येक वर्ष कृष्ण जन्माष्टमीको दिन विशेष पूजा प्रवचन तथा जन्मोत्सव पूजा गरिँदै आएको मन्दिर संचालक समितिका अध्यक्ष हेमन्त अधिकारीले जानकारी दिनुभयो। सो अवसरमा जन्माष्टमी पर्वको महिमाबारे प्रवचन समेत गरिएको थियो। 83 वर्ष अघि 2000 सालमा स्थापना गरिएको उक्त मन्दिरमा दीर्घ दर्शक वाचक शिरोमणि पण्डित दीपक सापकोटा र ज्योतिष पण्डित हिरामणि पौडेलले कथा प्रवचन भक्ति कीर्तन पूजा आराधना गरिएको जानकारी मन्दिरका संरक्षक रघुनाथ अधिकारीले जानकारी दिनुभएको छ। अन्नपूर्ण हाइलाइट्समा थप समाचार बाँकी नै छन्। पुनः छोटो विश्राम।

0: bám tin cảm thân đu bám
1: luka khoki tau ko tukni chin mai ara
2: aba thân đu bám regular ra ultra bazar ma uplabdha cha
3: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने
4: सावधान जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो
3: त्यसैले साधारण एमआरआई होइन थ्री टेस्टलाई एमआरआई गराऊ गण्डकी प्रदेशकै पहिलो काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्वस्तरीय थ्री टेस्टला एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध
4: यहाँ अत्याधुनिक थ्रीटेसा मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ
3: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ हामी कहाँ मुटु एमआरआई होल बडी एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ साधारण एमआरआई होइन थ्री टी एमआरआई नै गराऊ समयमै सही पहिचान गराऊ स्वास्थ्य जोगाऊ पैसा बचाऊ थप जानकारीको लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा फोन 061-591-728 मोबाइल 9856-0727-29
5: हजुर सुन्नुहोस् न खुसीको खबर ल्याएका छौ अब न्युरो रोगको उपचार पोखरामै हुन्छ 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि
6: मस्तिष्क मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन अनुभवी हात अनुभवी डाक्टर यही छन् नि
5: 28 वर्षदेखिको अनुभव न्युरो आईसीयू तथा ओटी को सुविधा भएको थप जानकारीका लागि 061-588-595-574-044
4: गण्डकी मेडिकल कलेज पोखरा तपाईँको स्वास्थ्य हाम्रो भरोसा
7: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ
3: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ
7: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ
3: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट तपाईँको यात्रा अब नयाँ तरिकाले ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट कर्पोरेट अफिस गैरीधारा काठमाडौँ कन्ट्याक्ट 9853555928 विजिट www.landmarknepal.com
8: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा उपचार हुने समस्याहरू उच्च रक्तचाप उच्च कोलेस्ट्रोल निरन्तर छाती दुख्ने मुटुको धड्कन बढी भएको शरीर सुनिने फुल्ने मुटुको बाथ रोग मुटुको भल्भमा समस्या मुटुको चालमा गडबडी आदि साथै इको र ईसीजी को सेवा पनि उपलब्ध रहेको छ बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात यही भदौ 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म सम्पर्क परिचित मेडिकल हल प्राली परिचित स्वास्थ्य क्लिनिक पोखरा 4 गैरापाटन पालिखेचो सम्पर्क 98434-32-29 98028-59321 061-581-871
9: बर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान ताजा ट्राउट रमणीय वातावरण उत्कृष्ट सेवा आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने सम्पर्क 9856-81-331 97614-11905 मर्दी हिमाल ट्राउट फार्म स्वाद दृश्य र अनुभव एकै ठाउँमा
3: संजीवनी हस्पिटल नेपालगंज र दान पछि अब तपाई हाम्रो शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित सम्पर्क संजीवनी हस्पिटल पोखरा प्राली भेटरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की फोन 061-578-161-568-162
10: जनप्रिय बहुमुखी क्याम्पसको भर्ना सम्बन्धी सूचना
11: नेपाल सरकार शिक्षा मन्त्रालयबाट सर्वोत्कृष्ट सामुदायिक क्याम्पसको रूपमा राष्ट्रिय शिक्षा पुरस्कार प्राप्त गरेको र विश्वविद्यालय अनुदान आयोगले 2 QAA को प्रमाणपत्र प्रदान गरेको पोखराको केन्द्रबिन्दु पुरानो एयरपोर्ट नजिकैको जनप्रिय बहुमुखी क्याम्पसमा भर्ना खुल्यो। भर्ना खुलेका कार्यक्रमहरू सेमेस्टर कार्यक्रम BBA BITM र BMTM वार्षिक कार्यक्रम BBS BSc माइक्रोबायोलोजी BEd र BA व्यवस्थापन विज्ञान शिक्षा मानविकी र पर्यटन शिक्षाका लागि जनप्रिय बहुमुखी क्याम्पस
12: विस्तृत जानकारीको लागि
10: जनप्रिय बहुमुखी क्याम्पस पोखरा 8 कास्की फोन 061-581-822-77

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 061527426 537526

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
2: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउन।
1: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
2: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
3: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 01586536, मोबाइल 9956600536।
4: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS पाइप नेपाल नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
5: ओ सुरेश, बिहान बिहान कता जान लागिस?
2: हेर्ने रमेश, भएको मोबाइल बिग्रियो, त्यसैले एउटा राम्रो खालको मोबाइल किन्नलाई पोखरातिर जान लाग्यो। आज मोबाइल किन्नलाई बजारतिर यताउता गर्दै दिन जाला छ यार, आजको पास त उतै होला छ यार।
5: अहिलेको समयमा पनि मोबाइल किन्नलाई यता उता जानुपर्छ र? पोखरामा रहेको मोबाइल टावरमा गएपछि आफूलाई मन परेको जस्तो भने त्यस्तै मोबाइल पाइन्छ। जामिर भनौँ, मेरो ब्यागमा गएर आइहालौँ।
6: पोखराको एकमात्र जानुपर्ने ठाउँ गण्डकी प्रदेशकै ठूलो मोबाइल हब पोखराको मोटु महेन्द्र पुलमा आउनुहोस्। तपाईँले चाहे जस्तो रोजे जस्तो होलसेल मूल्यमा मोबाइल तथा मोबाइलका सामानहरू पाउन सक्नुहुनेछ। साथै यस मोबाइल टावरमा सीसी क्यामेरा, विभिन्न कन्सल्टेन्सी, होटल, सहकारी संस्था पनि रहेका छन्। त्यसैले मोबाइल टावरमा गएपछि कतै डुली हिँड्नु नपर्ने, जे चाहिए पनि एकै ठाउँमा उपलब्ध हुनेछ। प्रोप्राइटर उदय केसी लाउरे दाई, महेन्द्र पुल मोबाइल टावर। मोबाइल 9856048082, 9461482।

0: पछि अन्नपूर्ण हाइलाइट्समा अब बाँकी समाचार। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णवीरमा भाँसिएको सड़क तत्काल सञ्चालनमा ल्याउन डाइभर्सन निर्माणका लागि भीर कटान शुरू गरिएको छ। तत्काल राजमार्ग सञ्चालनमा ल्याउन शुक्रबार बिहानदेखि कृष्णवीरमा डाइभर्सन निर्माणका लागि भीर कटान शुरू गरिएको हो। प्राविधिक तथा विज्ञको सुझाव र प्रतिवेदनको आधारमा डाइभर्सन निर्माणको काम अघि बढ़ाइएको पृथ्वी राजमार्ग मुगलिन मलेखु निर्माण आयोजनाका इन्जिनियर धीरन ढकालले जानकारी दिनुभयो। तर त्यो मात्र समाधान होइन, टनेल विज्ञ तथा नेपाल इन्जिनियर एसोसिएशनका अध्यक्ष सुभाष चन्द्र बरालले कृष्णवीर जस्ता पहिरो र नदी कटानको जोखिममा रहेका स्थानमा छोटा टनेल निर्माण गर्नु उपयुक्त विकल्प भएको सुझाव समेत दिनुभएको छ। भोटेकोशी बाढ़ीले विभिन्न जलविद्युत आयोजनामा अपल्कनीय क्षति पुर्याउँदा 10 दिनसम्म सुरुङभित्र फँसेकाको उद्धारमा नेपाली सेना सहितको टोलीले चमत्कारिक सफलता प्राप्त गरेको छ। खोज तथा उद्धारलाई तीव्रता दिने क्रममा शुक्रबार त्रिशुली ए जलविद्युत आयोजनाको सुरुङभित्र फँसेका सप्तरीको लिठाई 4 का 31 वर्षीय संजय कुमार शाह र काठमाण्डुको किर्तिपुरका 44 वर्षीय कवीर महर्जनको जीवित उद्धार गरिएको हो। दुवैजनालाई हेलिकप्टर मार्फत काठमाण्डु स्थित वीरेन्द्र अस्पताल छाउनी लगेर उपचार भइरहेको छ। उक्त सुरुङभित्र अझै मानिस जीवित रहेको हुन सक्ने आशा बढ़ेको नेपाली सेनाले जनाएको छ। लोकबहादुर गुरूङ स्मृति प्रतिष्ठानद्वारा वरिष्ठ संचारकर्मी लोकबहादुर गुरूङको 12 स्मृति दिवस तथा सम्मान कार्यक्रम भएको छ। कार्यक्रममा गुरूङ समुदायका चर्चित गायक तथा संगीतकार धनबहादुर गुरूङलाई सम्मान गरिएको हो। प्रतिष्ठानले गुरूङ समुदायको भाषा, संस्कृति, कला र संगीतको संरक्षण तथा प्रवर्धनमा पुर्याएको योगदानको कदर स्वरूप उहाँलाई 51,000 नगद सहित सम्मान गरेको हो। सम्मानित गायक तथा संगीतकार धनबहादुर गुरूङले आफूले कला, संगीत र संस्कृतिको क्षेत्रमा गर्दै आएको योगदानको कदर स्वरूप प्राप्त सम्मानले थप जिम्मेवारी र ऊर्जा प्रदान गरेको बताउनु भएको छ। पोखरा महानगरपालिका वडा नम्बर 7 का वडा अध्यक्ष राममोहन आचार्यले घारीपाटन स्थित राधाकृष्ण मन्दिरमा राधाकृष्णको पित्तलको मूर्ति स्थापना गर्न व्यक्तिगत रूपमा 1,18,400 रूपियाँ सहयोग गर्नुभएको छ। कृष्ण जन्माष्टमीको अवसर पारेर शुक्रबार आयोजित कार्यक्रममा उक्त सहयोगबाट स्थापना गरिएको राधाकृष्णको मूर्ति अनावरण गरिएको मन्दिरको आवश्यकतालाई महसुस गर्दै वडाध्यक्ष आचार्यले मूर्ति स्थापनाका लागि सहयोग गरेको राधाकृष्ण मन्दिर संरक्षण समितिले जनाएको छ। रसुवा भोटेकोशीमा आएको बाढ़ीले पीड़ित बनेका नागरिकको राहत उद्धार र पुनर्स्थापनाका लागि पोखरा महानगरपालिका साथ मासपार स्थित मदरल्याण्ड माविले 8,15,555 रूपियाँ आर्थिक सहयोग गरेको छ। विद्यालयले शुक्रबार प्रधानमन्त्री दैविक प्रकोप कोषमा उक्त रकम जम्मा गरेको हो। विद्यालयका प्राचार्य डाक्टर नारायण बरालका अनुसार कोषमा रकम जम्मा गर्ने बाहेक विद्यालयको जुनियर रेडक्रस सर्कल मार्फत संकलित राहत सामग्री जिल्ला रेडक्रस कास्कीलाई हस्तान्तरण गरिएको विद्यालयले जनाएको छ। पोखराको पर्स्याङ स्थित सन्तानेश्वर महादेव मन्दिर पुननिर्माणका लागि आयोजित श्रीमद भागवत महापुराण सप्ताह ज्ञान महायज्ञमा हालसम्म 1,05,00,000 रूपियाँ संकलन भएको छ। महायज्ञको दोस्रो दिनसम्म 85,00,000 रूपियाँ संकलन भएकोमा तेस्रो दिन शुक्रबार थप 20,00,000 संकलन भएको अर्थ समितिका संयोजक केशव प्रसाद अधिकारीले जानकारी दिनुभएको छ। गण्डकी प्रज्ञा प्रतिष्ठानले सञ्चालन गरेको शुद्ध बोल्छ गण्डकी शुद्ध लेख्छ गण्डकी अभियान स्याङ्जा पुगेको छ। हालै पुतली बजार नगरपालिकामा समन्वयनमा आयोजित कार्यक्रमको गण्डकी प्रदेशका सामाजिक विकास युवा तथा खेलकुद मन्त्री रेखा गुरूङले उद्घाटन गर्नुभयो। उहाँले भाषिक शुद्धताले देशको शिर उच्चो बनाउने बताउँदै जथाभावी प्रयोग र लापरवाही हटाउँदै जानुपर्ने सुझाव दिनुभयो। मन्त्री गुरूङले प्रतिष्ठानले सञ्चालन गरेको अभियानलाई गण्डकी सरकारको तर्फबाट पूर्ण सहयोग र समर्थन रहेको बताउनु भएको छ। पोखरा ओल्ड स्कूलले भोटेकोशी क्षेत्रका बाढ़ी पहिरो पीड़ितका लागि राहत तथा पुनर्स्थापनामा आर्थिक तथा जिन्सी सामग्री सहयोग गरेको छ। शिक्षक र विद्यार्थीबाट संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप राहत कोषको खातामा 1,11,111 रूपियाँ सहयोग गरेको विद्यालयका संचालक मोनिका थापाले जानकारी दिनुभएको छ।
1: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ रूपाको।
2: यति बेला बिहानको 7 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

पृथ्वी राजमार्ग गोकृष्णभिरमा सड़क भाँसिएपछि काठमाडौँ उपत्यकामा भएको ग्यासको अभावलाई हटाउन उद्योगीहरू सक्रिय भएका छन्। उनीहरूलाई नेपाल आयल निगमले उपत्यका बाहिर बोटलिङ गरी सिलिण्डर ल्याउन अनुमति दिएपछि सोही अनुसार उद्योगीहरू लागि परेका हुन्। नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्दले, निवर्तमान अध्यक्ष शिव घिमिरे, पूर्व अध्यक्ष गोकुल भण्डारी, सदस्य विमल कालाखेती लगायतले मकवानपुरका ट्रक व्यवसायीसँग छलफल गरी ढुवानीलाई सहज बनाउन लागेको खबरमा उल्लेख छ। म्याग्दीमा पछिल्लो एक वर्षको अवधिमा 700 घर परिवारमा केन्द्रीय प्रसारण लाइनको विद्युतीय सेवा विस्तार भएको छ। नेपाल विद्युत प्राधिकरण म्याग्दी वितरण केन्द्रले आर्थिक वर्ष 2082-83 जिल्लाका विभिन्न ठाउँमा 700 उपभोक्ता थपिएको जनाएको छ। केन्द्रका प्रमुख सत्यनारायण गामीले एक वर्ष यता धौलागिरी गाउँपालिकाको मल्कवाङ, खोरिया, लाम्पुस लगायतका ठाउँमा विद्युत विस्तार भएको जानकारी दिनुभयो। विद्युत विस्तारसँगै त्यहाँ मल्कवाङमा 110, खोरियामा 60 लगायत विभिन्न ठाउँमा विद्युत उपयोग गरिरहेका उपभोक्ता भेटिएको खबरमा उल्लेख छ।

अन्नपूर्ण हाइलाइट्समा अब मौसम सम्बन्धी जानकारी। पछिल्लो छ घण्टामा पाल्पाको अर्चलेमा 70.6 मिलिमिटर पानी परेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार गैराती, लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँ तथा कोशी, बागमती र मध्य प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भयो। आज बिहान चितवनको त्रिशुली, काली खोला क्षेत्र, पर्वत, लमजुङ लगायतका एक दुई ठाउँमा पानी परेको हो। मौसम पूर्वानुमान महाशाखाका अनुसार त्रिशुलीको काली खोला क्षेत्रमा पछिल्लो एक घण्टामा 16.2 मिलिमिटर वर्षा मापन भएको छ। बाढ़ी पूर्वानुमान महाशाखाले लमजुङको मर्स्याङदी नदी भकुण्डेवेशी जलमापन केन्द्रमा जल सतह सतर्कता तह पार गरेको र बढ़दो क्रममा रहेकाले नदीको तल्लो तटीय क्षेत्रका बासिन्दालाई अहिले बिहानसम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। आज दिउँसो पनि कोशी, लुम्बिनी, सुदूरपश्चिम प्रदेशको तराई भागका धेरै तथा मध्य प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका तराईका केही भागमा मध्यमदेखि भारी वर्षाको सम्भावना छ। त्यस्तै कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भेग तथा कर्णाली प्रदेशको पहाड़ी तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराई भेगमा एक दुई ठाउँमा ठूलो पानी पर्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्नपूर्ण हाइलाइट्समा अब अन्तर्राष्ट्रिय समाचार। इण्डोनेसिया भर पछिल्ला तीन दिनमा सरकारले निशुल्क विद्यालयमा दिवा खाजा कार्यक्रमसँग सम्बन्धित फूड पोइजन अर्थात खाद्य विपदका कारण झण्डै 2000 जना विद्यार्थी र शिक्षक बिरामी परेको बताएको छ। पछिल्लो घटनामा मध्ये जाभामा रहेको एक उच्च माध्यमिक विद्यालयमा खाना खाएपछि 777 जना बिरामी परेको बीबीसीले जनाएको छ। अन्नपूर्ण हाइलाइट्समा अब खेल समाचार। दक्षिण अस्ट्रेलियासँगको एक दिवसीय खेलमा नेपाल ए 338 रनले पराजित भएको छ। 260 रनको लक्ष्य पछ्याएको नेपाल ए 321 रनमै अल आउट भएको हो। जारी प्रतियोगितामा नेपालको यो दोस्रो हार रहेको छ। र कास्की जिल्ला टेनिस संघको आयोजनामा तथा रेस्टुरेन्ट एण्ड बार एसोसिएशन अफ नेपाल रेवान पोखराको मुख्य प्रायोजनमा तेस्रो रेवान पोखरा भेन्ट्रान सिंगल एण्ड डबल टेनिस प्रतियोगिता हिजोदेखि पोखरामा शुरू भएको छ। रेवान पोखराका अध्यक्ष विश्वराज पौडेलले टुर्नामेन्ट डाइरेक्टर कुमार अधिकारीलाई टेनिस बल हस्तान्तरण गरी प्रतियोगिताको उद्घाटन गर्नुभएको हो। उद्घाटनको अवसरमा अध्यक्ष पौडेलले खेल पर्यटनको प्रवर्धनसँगै खेलाड़ीबीचको भाइचारा र आत्मीय सम्बन्धलाई थप प्रगाढ़ बनाउन रेवान पोखराले प्रतियोगितालाई निरन्तरता दिँदै आएको बताउनुभएको छ। यसैबीच रेवान पोखराले कास्की जिल्ला खेलकुद विकास समितिले पोखरा रंगशालाभित्र सञ्चालन गरेको क्लीन रंगशाला, ग्रीन रंगशाला अभियानमा समेत हातेमालो गरेको छ। अभियान अन्तर्गत रेवान पार्क निर्माण गर्ने उद्देश्यले गरिएको वृक्षारोपणपछि ती बिरूवाको संरक्षणका लागि प्रतियोगिता उद्घाटन समारोहमा कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मिलन गुरूङलाई 15,000 रूपियाँको चेक समेत हस्तान्तरण गरिएको थियो। खेल खबरसँगै बिहान 6 बजेबाट प्रसारणमा रहेको अन्नपूर्ण हाइलाइट्समा खबरको सिलसिला सकिएको छ। जाँदाजाँदै प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक। पोखरा उद्योग वाणिज्य संघको 36 महाधिवेशन आजबाट शुरू हुँदै अध्यक्षमा 4 जनाबीच प्रतिस्पर्धा हुने निश्चित। भोटेकोशी बाढ़ीमा मृत्यु हुनेको संख्या 1294 पुग्यो। 5053 जना अझै बेपत्ता। 13,095 जनाको सकुशल उद्धार। बाढ़ी पीड़ितको पुनर्स्थापनाका लागि जग्गा पहिचान गर्न समिति गठन। समितिलाई परिवारको यथार्थ विवरण पहिचान गर्ने जिम्मेवारी। दार्चुलामा पहिरोले चलाउनी नदी आंशिक थुनियो। तटीय क्षेत्रमा सतर्क रहन आग्रह। छांगेली नेवा खल समाजद्वारा रक्तदान कार्यक्रमको आयोजना। 57 युनिट रगत संकलन। अन्तर्राष्ट्रिय खबरतर्फ इण्डोनेसियामा विद्यालयको निशुल्क खाना खाएपछि झण्डै 2000 जना बिरामी। र खेल खबरमा दक्षिण अस्ट्रेलियासँगको एक दिवसीय खेलमा नेपाल ए 338 रनले पराजित। पोखरामा तेस्रो रेवान भेन्ट्रान्स टेनिसको रौनक शुरू। खेल पर्यटन प्रवर्धनमा जोड। प्रविधिबाट साथ दिने अरूण विक्रम राणालाई धन्यवाद। हाम्रो अर्को हाइलाइट साँझ 6 बजे सुन्न सक्नुहुनेछ। अहिलेको लागि समाचार कक्षबाट सबिन विदा माग्छु। नमस्कार।

0: रेडियो अन्नपूर्ण 93.4
1: रंग बहार
2: वर्ज संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
1: वर्ज पेंसले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
2: साथै 65 इन्च को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिङ मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि
1: घर रंगाऊ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ वर्ज पेंस

0: भविष्यतर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौँ। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र इसिजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही भदौ 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखेचो। सम्पर्क 98434 32 29, 98028 59 321, 061 581 8071।
3: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
4: ओहो नासर बे, कति छाब डिजाइन बे मारे घन खिनानी खनि तोला
5: खनै दिवा नासर बे, रूपाकोट ज्योति सुनचाँदी दुकान महेन्द्र पुलाडी तोला।
4: ए नै स्याबा मार दोकान पो मोना, नै पेसोलाई नि च्याबा चुरा रैया औठी हमेला झोका टस सिग्री हार तान चनै तो हो नि जगा मात्र आङी खैमा खैमा समस्या पर्दिर मार चुवल तुई बिसानारी बेल्ले छ्याबा पोपिम ओछे।
5: हजुर किने झोकोलाई नि छ्याबा मारे डिजाइन गहना सैदी म बिसा वा चुवल तुई बिसा रूपाकोट ज्योति सुनचाँदी दुकान पोखरा महेन्द्र पुलारी खोऊ जु दुकान पोखरा महेन्द्र पुलाई विशाल बजार गेट नलो धिताई पालिखी चोकै यावै चार मोहै
4: जगा मात्र आङी रूपाकोट ज्योति सुनचाँदी दोकाने घिस शाखा पोखरा महेन्द्र पुलरी अन्नपूर्ण सुपर मार्केट आडरे मुहै आसुम ल्यादो।
5: समुताई रबा ता क्रिबा ज्याला जाति क्रिबा छतैरा नत खैमा बिलन चन्न यामो
4: तोय मिल तुई दिशा रूपाकोट ज्योति सुनचाँदी दोकान महेन्द्र पुल पोखरा। सम्पर्क 061 580 815 98565 35 815 प्रोप्राइटर दशरथ सुनार
5: छतैरा त तान नि भिम्द
6: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
7: के तपाईँ युके युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ? नेपालकै प्रतिष्ठित इनोवेट नेपाल ग्रुप आईएनजी द्वारा प्रवर्तित क्रिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन युके सँगको साझेदारीमा बीएससी अनर्स साइबर सेक्युरिटी र बीएससी अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो। पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस्। सम्पर्क क्रिस्टल माउन्टेन कलेज मुस्ताङचोक पोखरा, फोन नम्बर 98025817 17 98025817 17 17।
8: होम केयर सेवा, होम केयर सेवा।
9: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
8: के हजुरको घरमा वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
9: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
8: हाम्रा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
9: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
8: सुत्केरी नवजात शिशुको हेरचाह,
9: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
8: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
9: डाक्टर ल्याब सेवा,
8: औषधि डेलिभरी सेवा,
9: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिक्लेढुङ्गा पोखरा निवा गल्ली र बुढी बजार, फोन 061 411 777, मोबाइल 98569927।
10: ओहो
0: छोरीको बिहेको कुरा पनि छिनियो। अब नाता गोता इष्टमित्रलाई बोलाउन कार्ड छाप्न पर्यो।
10: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निधो गर्नु पर्यो नि।
0: त्यसको लागि त चिन्तै छैन, बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्यश्री ब्याङ्क्वेट छ नि, त्यही भव्य पार्टी गरिन्छ।
10: होइन, ठाउँ अलि फराकिलो भएको, पाहुना पासको गाडी पार्किङ गर्न मिल्ने, फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या।
0: ल, तिमीलाई थाहै छैन दिव्यश्री ब्याङ्केटमा आफ्नै पार्किङको प्रशस्त सुविधा, 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल, 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ। खाना त कुरै नगरम, बेसरी स्वादिलो छ।
10: ल त्यसो भए त बुक गरिहाल्नुहोस्, फेरि अहिले अर्कोले बुक गर्ला नि।
0: त्यति मात्रै होइन क्या, टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ।
9: बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा, हरेक किसिमका पार्टी, बिहे भोज, व्रतबन्ध, पास्नी, सभा समारोह, बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा। फोन 061-533-123, 98-028-50-701, 98-028-50-702।
11: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061-527-426-537-526।
9: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरोड पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
12: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, डाक्टर वन्दना श्रेष्ठ,
13: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
12: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
13: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
12: मुटु रोग विशेषज्ञ डाक्टर तेजबहादुर गुरुङ,
13: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेल्सन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
12: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
13: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजुराज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पियुष गिरी, छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमल पौडेल,
14: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्रोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलोसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
12: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलआई साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 061-590-162, 590-163।
9: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
10: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
9: त्यसैले साधारण एमआरआई होइन, 3 टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्वस्तरीय 3 टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
10: यहाँ अत्याधुनिक 3 टेस्ला मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
9: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध।
13: उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री एमआरआई नै गराउँ, समयमै सही पहिचान गरौं, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा थ्री एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 9850607729।
15: स्याङ्जा, पर्वत, बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके, युएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसार भर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा, पर्वत, बागलुङ तथा वरिपरिका क्षेत्र।
13: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल। फोन 9850607031, 9750010031। पोखरा न्यू रोड, बीएनडी भवन, सानिमा बैंक रहेको भवन। सहारा बहुमुखी प्राविधिक शिक्षालय गौडाको मुख भद्रकाली चोक पोखरामा डिप्लोमा इन प्राविधिक स्वास्थ्य सहायक हेल्थ असिस्टेन्ट, डिप्लोमा इन फार्मेसी, डिप्लोमा इन ल्याब टेक्निसियन, डिप्लोमा इन एक्सरे टेक्निसियनको उच्च गुणस्तरीय पढाइ शीघ्र सञ्चालन हुँदैछ। सम्पर्क 9560334005, 9560334005।

0: मगमगाने
1: स्वाद जस्ते संबंध गास ज्ञान मसाला
2: अयानी मेरो दाँत दुखेर हैरान भएको छु। त्यसैमा छोरा छोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
3: होइन, किन चिन्ता लिएको?

0: लसुन डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने अनि यति मात्रै कहाँ हो र अन्य सेवाहरू पनि छन् जस्तै पेट छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
1: सम्पर्क सिनो फार्मेसी तथा साइनिङ हेल्थ एन्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 01605685536, मोबाइल 98560056।
2: दैनिक एक रुपियाँ भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।

0: रारा चाउचाउ ब्राउन चिकन ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: संजीवनी हस्पिटल नेपालगंज र दाङ पछि अब तपाई हाम्रो शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित सम्पर्क संजीवनी हस्पिटल पोखरा प्राली भेटनरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की फोन 061-578-161-578-162।
2: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल नंबर वन ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाऊ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम।
3: हरेक

0: शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: छोरा नेपालको पढाइ पनि पूरा भयो अब के विचार गरेका छौ त यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने
3: खै बाबा दुधारमा छु साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्
2: यसरी हतारमा निर्णय गर्नु हुँदैन पछि पछुताउनु पर्ला नि
3: के गर्ने त बाबा तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ
4: हेर लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
2: नेपलिज इन्काउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ
3: अनि बाबा यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र
2: छ नि त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ
1: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेपलिज इन्काउन्टर कन्सल्टेन्सी दिहीको पाटन स्ट्रिट नम्बर 18 लेक साइड पोखरा फोन 061 454 699 452 715

0: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
1: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
0: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
1: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
2: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D ले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।

0: आदिवासी जनजातिको संस्कृति र प्रकृति बीचको साइनो र सम्झनाहरूको पुनर्ताजगी रेडियो कार्यक्रम साइनो। नमस्कार, रेडियो कार्यक्रम साइनोको अर्को एउटा नयाँ श्रृंखलामा तपाईँलाई हार्दिक स्वागत छ। म अर्जित श्रेष्ठ सल्यानी। आदिवासी जनजातिको संस्कृति प्रकृति र मानव बीचको साइनो र सम्झनाहरूको पुनर्ताजगीका लागि थालिएको हाम्रो सशक्तिकरणको यात्रा जारी छ। कार्यक्रम साइनो हरेक शनिबार बिहान 8 बजेदेखि 8:30 बजेसम्म रेडियो अन्नपूर्ण 93.4 MHz पोखरा र रेडियो मर्स्याङदी 95 MHz लमजुङबाट एकैसाथ प्रसारण भइरहेको छ। हाम्रा उद्देश्यहरू जलवायु परिवर्तन र जैविक विविधता सम्बन्धी कार्यका लागि प्रभावकारी रूपमा आदिवासी जनजाति संलग्नताबारे अभिवृद्धि गर्ने, जलवायु कार्य, जैविक विविधता र प्राकृतिक स्रोत व्यवस्थापनमा आदिवासी जनजातिको ज्ञान प्रणाली जीवन पद्धति अधिकार र योगदानको पहिचान सम्मान र संरक्षणका लागि वकालत गर्ने, जलवायु कार्य, जैविक विविधता र आदिवासी जनजातिको बारेमा सूचना दस्तावेजीकरण र वितरण गर्ने, आदिवासी सम्पदा अर्थतन्त्र र उनीहरूको सम्बन्धलाई प्रकृतिसँग पुनर्ताजगी गर्ने रहेका छन्। विशेष गरी साइनो अन्नपूर्ण संरक्षण क्षेत्रका जिल्लाहरू लमजुङ, बनाङ, मुस्ताङ, कास्की र केही गाउँहरूमा लक्षित छ। संस्कृति, प्रकृति र मानव बीचको साइनो अटूट छ। यसलाई खलबल्याउन खोजियो भने अस्तित्व, महत्व र पहिचान सबै गुम्ने खतरा हुन्छ। मानिसहरू प्रकृतिमा बस्छन्, त्यसको उपभोग गर्छन्, रमाउँछन् र जोगाउने हक पनि उनीहरूकै हो। तर बढ्दो मानव मैत्री नभएको विकास र विश्व औद्योगिकरणको कारण अप्ठ्यारो भइरहेको छ। विश्वमा बढ्दो औद्योगिक विकासले मानव जीवन संकटमा पर्ने खतरा उत्तिकै छ। अर्को रीतिरिवाज, चालचलन, रहन सहन, खाद्य संस्कार, भाषा, संस्कृति हराउने त होइनन् भन्ने चिन्ता पनि छ। पुरानो खाइखेली आएको अवस्थाको स्थानमा संकट उत्पन्न हुने त होइन, यस्ता प्रश्नहरू पनि उब्जिरहेका छन्। हाम्रो कर्तव्य प्रकृति हरियाली जोगाउनुपर्ने, जैविक विविधताको ख्याल गर्नुपर्ने र पृथ्वीलाई जोगाउँदै समग्र पारिस्थितिक प्रणालीको रक्षाका लागि अग्रसर हुनुपर्ने मुख्य आवश्यकता हो। यसैको सशक्तिकरणको लागि नेपाल आदिवासी जनजाति महासंघले जलवायु परिवर्तन सम्बन्धी साझेदारी कार्यक्रम ल्याएको हो। यसमा आइसीआईको आर्थिक सहयोग र नेफिन आईएईको सहकार्य रहेको छ।
1: आदिवासी जनजातिहरूको आर्थिक, सामाजिक, सांस्कृतिक र आध्यात्मिक कार्यहरू वन र प्राकृतिक स्रोतसँग सम्बन्धित छ। भूमि र वन जंगल आदिवासी जनजातिहरूको जीवनको आधार नै हो। यही वन जंगल र भूमिलाई लक्ष्य बनाएर रेड प्लसको अवधारणा विकास भएको छ।
2: रेड प्लसको लक्ष्य वन स्रोत भएकाले आदिवासी जनजातिहरूको भूमि र स्रोतको प्रयोग, स्वामित्व र व्यवस्थापनको अधिकारमा यसले प्रभाव पार्ने सम्भावना छ। त्यसैले रेड प्लस के हो, यसले के कस्ता गतिविधिहरू गर्दैछन् र यसले सकारात्मक वा नकारात्मक असर पार्ने सम्भावना रहेको छ भन्ने बारेमा आदिवासी जनजातिहरूले बुझ्न जरुरी छ।
1: नेपाल आदिवासी जनजाति महासंघ।
0: आजको कार्यक्रम हामीले आदिवासी जनजातिका अधिकारको कार्यान्वयनको अवस्था, महासंघको रणनीति, जलवायु न्याय लगायतका विषयहरूमा तयार पारेका छौं। यसै सन्दर्भमा कार्यक्रम साइनुका लागि हामीले नेपाल आदिवासी जनजाति महासंघका वरिष्ठ उपाध्यक्ष दिलबहादुर गुरूङसँग कुराकानी गर्दैछौ। कार्यक्रमलाई अगाडि बढ़ाउ आदिवासी जनजातिको आवाज बुलन्द पारिएको यो सुमधुर गीतबाट।

0: हामी आदिवासी जनजाति यो गीतपछि अब नेफिनका वरिष्ठ उपाध्यक्ष दिलबहादुर गुरुङसँग गरिएको यो कुराकानी सुनौ।
1: उपाध्यक्षजी नमस्ते, यहाँलाई कार्यक्रममा स्वागत छ।
0: नेपालको संविधान आईएलओ 169 र युएन ड्रिपका अनुसार आदिवासी जनजातिका अधिकारको कार्यान्वयन अवस्था कस्तो छ?
2: यो चाहिँ यस्तो छ, अब अन्तर्राष्ट्रिय कानुनहरूलाई घरेलुकरण गरेर त्यसलाई कार्यान्वयन गर्ने कुरामा चाहिँ अहिलेसम्म भएको छैन। हामीले चाहिँ अब यो कुरालाई एकदम बोर्डका रूपमा सरकारलाई आफ्नो कुरा राख्नु जो पनि गर्दै आएको, हामी अहिले 11 महाधिवेशनपछि आएको नेतृत्वमा पनि त्यो काम गरिरहेको छ होइन। र त्यो सन्दर्भमा चाहिँ हामीले हाम्रो अडान पत्र के हो, महासंघको अडान पत्रको एउटा कुरामा चाहिँ यसलाई स्ट्रङ एकदम बलियो ढङ्गले उठाएका छौँ। त्यसपछि अब नेपालमा अब त्यो अन्तर्राष्ट्रिय कानुनहरू अब नेपाल नबन्ने व्यवस्थामा त आकर्षित हुने कुरा एउटा भयो, तर त्यो नेपालको तिनवटै तहको सरकार त्यसलाई कार्यान्वयन गर्नुको लागि आर्थिक कमी कानुनहरूको अभाव देखिन्छ, त्यो अवस्था छ। र त्यो मात्रै होइन, यो अब नेपालकै संविधानमा उल्लेख भएको कतिले हाम्रो अधिकारको कार्यान्वयन तहमा जाने कानुनकै अभाव कार्यान्वयन गर्न सक्छ।
3: अधिकार कार्यान्वयनको लागि किन यो यस्तो ढिलाइ भइरहेको होला?
2: तात्कालीन सरकार बिचमा भइरहेको बिचको त्यो सहमतिका कतिले कुराहरू चाहिँ कार्यान्वयन भइसकेको अवस्था छ होइन। र अहिले चाहिँ कतिले कुराहरू चाहिँ अब यसलाई सरकारले यसलाई अलिक गम्भीर ढङ्गले नलिन्छ, नेपालले आदिवासी जातिसँग सम्बन्धित मुद्दाहरूलाई चाहिँ सरकारले हल्का ढङ्गले लिने त्यसलाई चासो नदेखाउने, फेरि नेपालमा यहाँलाई थाहा पनि छ सरकार स्थिर भएन भन्ने एउटा चिन्ता छ। अर्को कुरा, सरकार बलियो भएको अवस्थामा पनि फेरि आदिवासी जनजातिको अधिकारहरू कुण्ठित गर्न सकिने त्यस्तो खालको पनि देखिन्छ। त्यसैले गर्दाखेरि अहिलेसम्मको स्थिति हेर्दाखेरि आदिवासी जनजातिको मुद्दाहरूमा हामीले आवाज संविधानले व्यवस्था गरेको कतिपय कुराहरूलाई सरकारले कार्यान्वयन गर्ने कुरामा चाहिँ चासो नदिएको जस्तो व्यवस्था गरेको जस्तो देखिन्छ। कारण चाहिँ त्यही हो जस्तो मलाई लाग्छ।
3: कार्यान्वयनको यो प्रक्रिया अलिकति लिङ्गरिङ भइरहनुमा के नचाहकै जस्तो हो कि वा के भन्न सकिन्छ?
2: अब यो अब नेपाल बुझ्नै चाहेन भन्छु म चाहिँ। नेपालको राजनीतिक दल नेताहरू जो कार्यान्वयन तहमा छ, हाम्रो तपाईँको व्यवस्थापिका लगायत जो अब मन्त्री परिषदमा रहेछ आफ्नो मान्य मन्त्रीहरू, नेपाल बुझ्नै चाहेन होइन। नेपाल कस्तो छ भनेर नेपाल बुझ्नै चाहेन। नेपाललाई बुझ्यो भने नेपालको त जो 2047 अन्तिम संविधानभन्दा अगाडिको संविधान हो, नेपाललाई त्यस्तो राम्रो नचिन्ने पनि अहिलेको संविधानले नेपालले चिनेको छ नि त, नेपालको बहुलतालाई चिनेको छ नि त, नेपालमा आदिवासी छन्, नेपाल बहुराष्ट्र हो अथवा नेपाल बहुजातीय हो, बहुधार्मिक हो, बहुसांस्कृतिक मुलुक हो भन्ने कुरा नेपालको नेताहरू बुझेकै जस्तो लाग्छ। त्यो कुरा सम्झिने बित्तिकै त्यो कुरा स्वीकार्ने बित्तिकै ती कुराहरू कार्यान्वयनमा आउन गाह्रो छ जस्तो मलाई लाग्दैन। त्यसले गर्दाखेरि एक तहमा उहाँको बुझाइ के छ भने तपाईँको आदिवासी जातिको कुराहरूलाई सम्बोधन गर्यो भने, महिलाको कुराहरूलाई सम्बोधन गर्यो भने आदिवासी भइहाल्ने, महिला भइहाल्ने भन्ने खालको सम्पूर्ण धारणा आदिवासीको सवाल भनेको त नेपालकै सवाल होला नि त। त्यो रूपमा जब नेपालको सवालकै रूपमा नेपालकै एउटा सिभिलाइजेसन अथवा सभ्यताको रूपमा आदिवासी जातिको मुद्दाहरू सुन्दैन, तबसम्म कार्यान्वयनमा एक खालको अख्तियारे एक खालको बुझाइ दिए भनेर उहाँको कार्यान्वयन गर्न कोही डराउने, कोही कार्यान्वयन गर्नै त चाहने अथवा नेपाल भने त त्यो रूपमा छैन है। संविधानमा लेखेको भए पनि बहुतलाई नस्विकार्ने पक्षहरू हाजिर भएको हो कि जस्तो पनि लाग्छ।
3: अब नीति निर्माण र राज्यका निकायमा आदिवासी जनजातिको सहभागिता, स्वायत्त संरक्षित र विशेष क्षेत्र सम्बन्धी मागको अवस्था चाहिँ कस्तो छ?
2: होइन, सहभागिताको कुरा त अब हामीले समानुपातिक समावेशिताको कुरा राज्यको हरेक तहमा हरेक निकायमा हुनुपर्छ भन्ने कुरा चाहिँ सम्बोधन काहीँ न काहीँ भएको देखिन्छ होइन। तपाईँको यो स्वायत्त क्षेत्र कुरा, सम्बन्धित क्षेत्र कुराहरू संविधानको, नेपालको संविधान 2072 धारा 56 बोलेको कुराहरू चाहिँ यस्तै अघि नै कुरा आयो, त्यो कुरा लागू संविधानमा भयो तर त्यसलाई आवश्यक पर्ने कानुनहरू बनेन कि कानुन नबन्दाखेरि चाहिँ के हो भने त्यो कारण तहमा गएन, त्यो चाहिँ समस्या होइन। अहिले संविधानै तपाईँको सुझावित गरेको कतिपय कुराहरू पनि कानुन नबनाएर कानुन नबनाइदिँदाखेरि त्यो कार्यान्वयन गर्ने तहमा गएको जस्तो देखिन्न, त्यो स्थिति छ अहिले। त्यसैले हाम्रो अब प्रयास कहाँनिर हो भने अहिले हामी निर्वाचित भएर आएपछि पहिलो कुरा हामी त प्रचार सम्मेलन गऱ्यौँ, हाम्रो अब जाँदा हामीले अब 5 वर्ष अब त 5 वर्ष नभनौँ तपाईँ यो हाम्रो कार्य अवधिभित्र हामी जो नेतृत्वमा रहन्छौँ त्यतिखेर हामी के गर्ने भनेर चाहिँ त्यो तपाईँको कस्तो कार्यक्रमहरू हामीले लिएका छौँ, मन्त्री दक्ष थियो महासङ्घ सदस्यलाई आकलन गर्नको लागि हामी के खालको कार्यक्रम गएको छौँ भन्ने कुरा चाहिँ हामी कार्यक्रम गराउँछौँ। त्यसमा यी कुराहरू छ जस्तै हामीले नेपालको संघीय प्रतिनिधिता संघीय संसदको सदस्यहरू र राष्ट्रिय सभाका सदस्यहरू धेरै सदनका माननीय सदस्यहरू जो आदिवासी जनजाति समुदायमा भएको छ उहाँहरूलाई सम्मान गर्ने र हाम्रो कुराहरू राख्ने भनेर हामी आफ्नो पोजिसन पेपर अथवा त्यसलाई हामी अडान पत्र भनेर नाम दिएका छौँ। त्यो अडान पत्रमा अब कुरा छ, यहाँले उठाउनु भएको सवाल छ, जुन तपाईँको जनप्रतिनिधिहरू भएको छ नयाँ सरकार मिलेको छ त्यो सरकारलाई पनि हामीले आफ्नो राखेका छौँ।
3: अब सरकारहरूलाई मागपत्र बुझाइरहने त्यत्रो हामीले अब संघर्ष गर्यौं, सड़कदेखि सदनसम्मै आवाजहरू उठायौं, संविधानले पनि सम्बोधन गर्यो, कार्यान्वयनमा जाँदाखेरि स्थानीय तहदेखि संघ सरकारसम्म नै समस्या भइरहनुको छुरो कुरो पत्ता लाउनै गाह्रो भयो कि
2: नयाँ सरकारले हामीले कुरा राख्ने एउटा जुन अवसर हुन्छ नि उहाँलाई बुझाउने अवसर पनि हामी त्यस्तो बुझ्न पाएको छैन। बरु हामीलाई के चिन्ता र डर सबै भयो भने जब जब सरकारमा अथवा तपाईँको नयाँ निर्वाचनले बलियो सरकार बन्दै जान्छ त्यो सरकार चाहिँ हामीले हाम्रो अनुभवमा कसरी देखेको छ भने आदिवासी जनजातिको सवालमा चाहिँ झन् कडा हुन्छ, सायद अधिकार पनि कतै खसिन्छ कि भन्ने डर हामीलाई चाहिँ हुन्छ नि। तपाईँलाई एउटा म उदाहरण दिन्छु, तपाईँको नेपालमा यो राष्ट्रिय चाड पर्वको मान्यता दिने र नेपालको राष्ट्रिय पर्वहरूलाई तपाईँको राष्ट्रिय चाडपर्वको रूपमा मान्यता दिएर राष्ट्रिय पर्व शालिनी विदा दिने जुन एउटा प्रयास सुरु भयो 2062-63 परिवर्तनपछि त्यो चाहिँ बिचमा आएर त्यो फेरि अलिकति त्यसको बुझाइमा या राजनीतिक नेताले त्यसलाई निरन्तरता दिन चाहेन होइन। 74-75 चाहिँ एउटा कालखण्डमा गएर त्यो चाहिँ खोजियो त्यो अधिकार होइन। र हाम्रो बुझाइ के छ भने अधिकारहरू अब नेपालमा एउटा खर्च कटौतीको नाममा होस् या विधाको कटौतीको नाममा होस् सरकारले काहीँ न काहीँ अधिकार खोज्दाखेरि चाहिँ सबभन्दा पहिला आदिवासीकै अधिकारहरू किन खोजिरहेको होला भन्ने चाहिँ हामीलाई चिन्ता र असुविधा थियो। र अहिलेको सरकारमा पनि हामीले हाम्रो कुराहरू चाहिँ सजिलैसँग उहाँ समक्ष राखेर आफ्नो कुराहरू राख्ने र त्यो कुरा उहाँलाई बुझाउने चाहिँ जुन प्रक्रिया छ त्यो चाहिँ सजिलो भइरहेको अवस्था छ। त्यसले गर्दाखेरि हिजोको अवस्थामा हिजोको राजनीतिक पार्टीहरूमा चाहिँ काहीँ न काहीँ बरु यो आदि जनजातिको सवालमा उहाँलाई त्यो एक खालको एडभोकेसी गर्ने र आफ्नो कुराहरू राख्ने अवसर पाएको थिएन। उहाँले अब त्यो कार्यान्वयन तहमा नगए पनि उहाँले काहीँ न काहीँ त्यो बुझाइ चाहिँ उहाँहरूको थियो जस्तो लाग्छ। र अहिले चाहिँ हामी पनि नयाँ सरकार छ उहाँलाई पनि हाम्रो कुराहरू राख्ने कुरामा चाहिँ हामीले अलिक सजिलोसँग त्यो एक्सेस हुनु न पाइरहेको अवस्था छैन। त्यो कारणले पनि अब अहिले कार्यान्वयन तहमा जाँदाखेरि चाहिँ उहाँलाई यसरी कार्यान्वयन तहमा लानुपर्छ भनेको जवाब कार्यक्रम पनि अब दिनमा चाहिँ त्यो पनि आउँछ मजबुत कुरा पनि यहाँले पर्छ।
3: भनेपछि त नयाँ आउने सरकार र सरकारमा बस्नेहरूले स्वायत्तता भने के हो, संरक्षित क्षेत्र भने के हो, विशेष क्षेत्र भने के हो र यसको अवस्था र यो मागलाई कहिले बुझ्छन् भन्ने हामीले
2: अन्त यो त यस्तो त यहाँलाई थाहा छ नि त यो मोबाइलको निर्वाचन पछि पनि ठुलो सन्दर्भमा पुर्याउने सुधार भइराखेको उहाँहरू ल्याइसकेपछि चाहिँ उहाँले यो शासकीय सुधार सम्बन्धी एक सय कार्यसूची उहाँले सार्वजनिक गर्नुभयो नि त चैतमा उहाँ निर्वाचन भइराखेपछि त्यो सरकार बन्यो त्यो सँगसँगै के गर्नु भने उहाँले सयवटा कार्यसूचीभित्र चाहिँ उहाँले एउटा बुढामा चाहिँ राष्ट्रिय प्रतिबद्धता पत्र सार्वजनिक गर्ने भन्ने थियो विभिन्न राजनीतिक दलका छवटा छोरीमा निर्वाचनमा राष्ट्रिय पार्टीको रूपमा दर्ज भएका छवटा पार्टीहरूको घोषणा पत्र भन्नुहोस् या प्रतिबद्धता पत्र भन्नुहोस् या पाठा पत्र भन्नुहोस् त्यो अध्ययन गरेर उहाँले चाहिँ फेरि 18 बजे राष्ट्रिय प्रतिबद्धता पत्र सार्वजनिक गर्नुभयो होइन। र त्यसै अब त्यसै गरी तपाईँ त्यही कार्यसूचीको 4 नम्बर बुढामा उल्लेख भएको यो संविधान संशोधन बहस पत्र उहाँ तयार गर्नु भनेर उहाँले एउटा समिति बनाउनु भयो। त्यो समितिले सार्वजनिक रूपमा तपाईँको सरकारवाला नेताका सबैलाई उहाँले अनुरोध गर्नुभयो, पत्र काट्नुभयो, तपाईँले सुझाव दिनुहोस् भनेर हामीले त्यो दिएको छौँ। हाम्रो महासङ्घको नेपाल आदि जनजाति महासङ्घले पनि अहिले भइरहेको संविधानको आदिवासी जनजातिसँग सम्बन्धित तपाईँको अधिकारको कुराहरू तपाईँ खोज्न पाइँदैन है भनियो। त्यसले अब हामीलाई चाहिँ के भइरहेको छ भने अब संविधान संशोधन गरिरहँदाखेरि त्यो प्रक्रियामा जाँदाखेरि चाहिँ कतै उहाँहरूले यो संविधानको मर्म मूल मर्म जो छ हामीले चार पिलर भनेको चार कुराहरू खुलिएका तपाईँको धर्मनिरपेक्षता र समावेशी मानवाधिकार समावेशिताको कुराहरू छ यो कुराहरू उहाँले चलाउनुहुन्न भन्ने आशा हो। र त्योभित्र चाहिँ अर्को कुरा चाहिँ हामीलाई त्यहाँ भाषाको कुरा तपाईँको हाम्रो भाषाको कुरा छ त्यसपछि त्यहाँ हाम्रो 56 पाठको कुरा अहिले आइसक्यो होइन सायद 100% आर्थिक क्षेत्रको कुराहरू छ। त्यसले गर्दाखेरि यो कुराहरू चाहिँ हामी एकदम चर्चा छौँ यो सरकारले के गर्छ कसो गर्ला भन्ने हामी समाज छौँ। हाम्रो अवधारणा चाहिँ संविधान संशोधनको जो प्रक्रिया अघि अगाडि बढिरहँदाखेरि हाम्रो अवधारणा के हो महासङ्घको
3: यही बिचमा प्रतिष्ठानहरू नै खारेजीमा पारेपछि त्यसले अलिकति झस्कायो होइन
2: यो त हो यसलाई भत्काएको हुन्छ तर यो चाहिँ अब त्यही भएर मैले अघि जोड्न चाहेको राज्य हो कि योभन्दा अघिल्लो सरकारले पनि ब्याङ्क चाहिँ चलाउनु खोजेको स्टुडेन्ट हो र अहिले चाहिँ यो सरकारले पनि एउटा पक्ष कटौतीको नाममा आदिवासी जनजाति प्रतिष्ठान राष्ट्रिय काम प्रतिष्ठान जो छ त्यसलाई चाहिँ उहाँले काहीँ न काहीँ पुनर्सम्पन्न गर्नुपर्छ भनेर उहाँले अगाडि ल्याउनुभयो. त्यही खालको कुरा साल पनि भयो र हाम्रो क्या थियो भने आदिवासी जनजातिहरूको स्वभावमा हामी आदिवासी जनजाति हो भनेर चिन्ने त्यसलाई चिनाउने त्यसलाई परिभाषित गर्ने आदिवासी जनजातिको कानमा र भाषा लिपि धर्म संस्कृति संरक्षणमा प्रकटनमा निर्णायक भूमिका निभाउने अथवा ऐतिहासिक काम गर्ने संस्था नै आदिवासी जनजाति खान राष्ट्रिय प्रतिष्ठान थियो र हो. त्यसले गर्दा त्यो संस्थालाई चलाउनु भनेको चाहिँ समग्र आदिवासी जनजातिहरूको अपमान गर्नु हो भन्ने चाहिँ हामी त्यसले गर्दाखेरि यो सरकारलाई पनि हामीले खबरदारी गरेका छौँ त्यो यो संस्थालाई चाहिँ तपाईँहरूको जगाउनुपर्छ यसलाई अझ बढी सशक्त र स्वायत्त बनाउनुपर्छ भन्ने हाम्रो त अझ अङ्कमा के हो भने प्रतिष्ठान मात्रै होइन हामीलाई त आदिवासी जनजातिहरूको लागि चाहिँ मन्त्रालय नै चाहिन्छ. नेपालको मन्त्रालय हामीलाई हाम्रो आदिवासी जनजाति सम्बन्धी हेर्ने मन्त्रालय नै चाहियो भन्ने त हाम्रो माग नै हो कि. यो प्रतिष्ठान भनेको त प्रतिष्ठानले गर्ने काम मन्त्रालय बने पनि प्रतिष्ठान पनि रहनुपर्छ फेरि त्यसले गर्दा प्रतिष्ठान मात्रै होइन हाम्रो प्रतिष्ठानभन्दा माथि आदिवासी जनजातिहरूको लागि त आदिवासी जनजाति मन्त्रालय चाहियो भन्ने कुरा नै हो. जस्तै अन्य देशहरू पनि त्यो अभ्यास छ किनभने नेपालमा विश्वमा रहेको आदिवासी जनजातिको जनसङ्ख्या भन्दा नेपालमा हामीले जो 36+ भइरहेको छ 36% माथि हामी छौँ र नेपालको सन्दर्भमा त्यो ठुलो सङ्ख्या हो. कुल विश्वभरि 36% आदिवासी जनजातिहरू हुँदा आदिवासीहरू हुँदाखेरि नेपालको 36% हुँदा ठुलो सङ्ख्या हो नि. यो ठुलो सङ्ख्यालाई तपाईँको अब तपाईँको जोड गरेर सरकार अघि बढ्नु हुँदैन.
3: अब यसैमा अलिकति जोडो उपाध्यक्षज्यू, सीमान्तकृत र लोपोन्मुख समुदायका लागि महासंघले के कस्ता काम गरिरहेको छ? अब जातीय संस्था विचारको समन्वय कस्तो छ?
2: महासंघको चौथो महाधिवेशनपछि निर्वाचित तत्कालीन महासचिवको नेतृत्वमा तपाईँको नेपाल मानव यो विकास सूचनाले 58 आगर मानेर आदिवासी जनजाति महासंघले नै तपाईँको सूचित गरेको यो विभिन्न तपाईँको समूह भनेर होइन त्यसमा सबैभन्दा हाम्रो चिन्ता भनेको लोपोन्मुख समुदाय नै हो जहाँ तपाईँको त्यतिखेर 10 समुदायलाई लोपोन्मुख समुदायमा राखेको छ. हाम्रो महासंघको तपाईँको हामी हरेक अडान पत्रमा भन्नु तर हाम्रो हरेक कार्यक्रममा चाहिँ यो समुदायलाई जस्तै सरकारले पनि अहिले त्यो सामाजिक सुरक्षा होइन त्यस अन्तर्गत उहाँले केही सुविधा पाउनु भएको छ र हाम्रो कुरा के हो भने कुनै पनि जातले लोप हुनु भनेको चाहिँ तपाईँको त्यो राष्ट्रको सम्पत्ति लोप हुनु एउटा सभ्यता लोप हुनु होइन. त्यो सभ्यता लोप हुनुबाट चाहिँ जातिले जोगाउनुपर्छ जातिले लाग्नुपर्छ भनेको र महासंघले पनि अहिले आगामी दिनमा चाहिँ हामीले लोपुनु समुदायको तपाईँको कामको लागि गम्भीर भएर कार्यक्रम ल्याउँदैछ भोलि त्यो हामी कार्यक्रम गर्छौँ.
3: अब हाम्रो यो महासंघको आगामी 5 लक्ष्य हासिल गर्न महासंघले कस्तो खालको रणनीति अपनाउनु पर्छ? अब हामीले जिल्लालाई विदेश विभागलाई त्यसै गरी विभिन्न संस्थासँगको समन्वय
2: मैले त्यो तपाईँको प्रश्नको अघिल्लो प्रश्नको उत्तर कम्प्लिट गरेको थिएँ. अब यसमा चाहिँ आदिवासी जनजाति महासंघको तपाईँको हाम्रो शक्ति भनेको चाहिँ जातीय संस्थाहरू हो. जातीय संस्थाहरूको बलमा महासंघ बनेको हो. हाम्रो संघीय परिषद सचिवालय गठन हुँदाखेरि हाम्रो संघीय परिषद सचिवालयको सदस्यहरू जातीय संस्थाको अध्यक्ष र एकजना महिला अधिकारी हुन्छ उहाँहरूको तपाईँको बलमा महासंघ बनियो. त्यसैले जातीय संगठनहरू जब कमजोर हुन्छ महासंघ पनि कमजोर हुन्छ स्वतः रूपमा. त्यसैले गर्दा अहिलेको हाम्रो यो नेतृत्वको अहिले हामी निर्वाचित भएर आउँदै गर्दाखेरि हाम्रो प्रयास भनेको चाहिँ जातीय संस्थाहरूको तपाईँको क्षमता अभिवृद्धि गर्ने नै हो उहाँलाई स्ट्रङ बनाउने नै हो. किनभने अघि नै तपाईँले भनिसक्नु भएको छ विभिन्न 5 तपाईँको समूहहरूमध्ये होइन सबैको तपाईँको क्षमता र सामर्थ्य एउटै छैन त्यो चाहिँ तपाईँको विभिन्न हिसाबले गर्नु. त्यसले गर्दाखेरि उहाँहरूको जो अब सक्षम छ उहाँसँग पनि काम गर्ने र जो अलिकति कमजोर छ उहाँहरूको क्षमता अभिवृद्धि गर्नुको कार्यक्रम चाहिँ महासभा हुँदैछ. र अर्को कुरा संगठन जस्तै अब कतिपय जातीय संस्थाहरूको संगठन कमजोर छ भने त्यसलाई अब हामीले समन्वय गरेर अलिक बलियो बनाउने त्यसपछि प्रदेश समितिहरू कतिपय ठाउँमा चाहिँ अब तदर्थ समिति अहिले पनि अध्यापिक काम छ तदर्थ समिति जिल्ला समिति समितिमा पनि तदर्थ समितिको रूपमा काम चलेको जिल्लाहरूमा हामी यो वर्ष चाहिँ महासंघको पुनर्गठन अभियानै छ. सबै जिल्ला तपाईँको त्यसरी तल वडा तहदेखि माथि तपाईँ थुप्रैसम्म चाहिँ चलायमान बनाउने र पुनर्गठित गर्ने कतिपय ठाउँमा पुनर्गठन गर्ने अथवा प्रगत भएको ठाउँमा महाधिवेशन गर्ने नगर्ने ठाउँ बनाउने यो अभियानकै रूपमा हामी यो तपाईँको कार्यक्रम गाउँदैछौँ र त्यसको विभागीय जिम्मेवारी हाम्रो महासचिवले दिनुभएको छ. संगठन विभागको जिम्मेवारी पक्षहरू पर्छ त्यो हामीले वर्षभरि 6 पालि चाहिँ हामी महासंघलाई बलियो बनाउने प्रक्रिया नै छौँ.
3: एकातिर राज्यले विकासको कुरा गरिरहेछ, विकासको लहर ल्याउने भन्ने कुरा गर्छ, विकास पनि गर्दैछ, संरक्षणका नीति पनि लागू गराइरहेको छ। आदिवासी जनजातिको जुन प्राकृतिक स्रोतसँग जुन खालको अटुट सम्बन्ध छ अनि रैथाने हाम्रो ज्ञान सिप छ, यसमा पारेको जुन प्रभाव छ यसलाई कसरी घटाउने?
2: हामीले चाहिँ तपाईँको सरकारलाई हामीले एउटा अन्तर्गत पनि हामी कुरा राखेका छौँ होइन। हामीले के भन्न चाहन्छौँ भने तपाईँको जस्तै आइएन 169 र युएनले पनि त्यो कुराहरू उठाएकै छ गम्भीरमा। सरकारले अथवा निजी क्षेत्रले हाम्रो आदिवासीहरूको थाप थलोमा कुनै आयोजना विकासी कार्यक्रम ल्याउँदाखेरि स्वतन्त्र पहिला चाहिँ त्यहाँ एक्टिभ हुनु पर्यो। एक्टिभ भनेको स्वतन्त्र पूर्व जानकारी सहितको मन्जुरीमा भन्छ होइन, मन्जुरी भन्छ त्यो भनेको फ्रिजद्वारा हामीलाई यो तपाईँको इन्फर्म कन्सेन्ट भन्छ। त्यसको अर्थ के हो भने आदिवासी जनजातिहरूले आफ्नो थाहा थलोमा हाम्रो प्राकृतिक साधन स्रोतमाथि हुन्छ असर पर्छ, हाम्रो संस्कृतिमाथि असर पर्छ, त्यसपछि हाम्रो सभ्यतामाथि असर पर्छ भन्नु लाग्यो भने उसले नभन्नु उठाएकै छ गम्भीरमा। सरकारले अथवा निजी क्षेत्रले हाम्रो आदिवासीहरूको थाहा थलोमा कुनै आयोजना विकासी कार्यक्रम ल्याउँदाखेरि स्वतन्त्र पहिला चाहिँ त्यहाँ एक्टिभ हुनु पर्यो। एक्टिभ भनेको स्वतन्त्र पूर्व जानकारी

0: सम्बन्ध जमिन भन्छौँ हामी हामीसँग त्यो त्यो जल जङ्गलमा जमिनको सम्बन्ध भनेको खालि त देखाएको सम्बन्ध होइन, हाम्रो त्योसँग हाम्रो सभ्यता जोडिएको छ होइन, हाम्रो जीवन जोडिएको छ, हाम्रो जीवनशैली जोडिएको छ, जोडेको छ, हाम्रो दैनिकी जोडिएको छ। त्यो कुराहरू चाहिँ हामीले अहिले जहाँ पनि हामी दिनु परेका छौँ यस्तै चाहिँ अनुभवहरू छ। र अर्को कुरा चाहिँ तपाईँको जस्तै खान्ति सभ्यता भनौँ न है, नेपालमा सोमो शक्तिको रूपमा लिन सकिन्छ आदिवासीहरूको खाने प्रक्रिया पनि केही परिकारहरूमा राज्यकै सम्पत्ति रूपमा लिनुपर्छ। आदिवासीका तपाईँको नाच गान हो, गीत हो होइन, यसलाई चाहिँ राज्यले नहेरेको अवस्था छ, त्यसलाई चाहिँ हामी लिनुपर्छ भन्ने कुरा हो। र म तपाईँलाई अर्को कुरा एउटा उदाहरण दिन्छु, तपाईँको योभन्दा अगाडि खानुमा जुन तपाईँ चलेको होइन खानेको त्यो बेला पनि कुराहरू आएको हो, किनभने अब त्यहाँ चाहिँ तपाईँको शेर्पाहरू समुदाय बसी भएको ठाउँ हो, त्यहाँ पहिरो जाँदाखेरि पहिरो मात्रै भएन शेर्पाको सभ्यता नै भगाए भन्ने आफू चाहिँ विषय हो। त्यसले गर्दाखेरि यो कुराहरूमा चाहिँ राज्य गम्भीर बन्नुपर्छ भन्ने एउटा हामी त्यसमा जोडी पनि खबर खबरदारी गर्छ।
1: अब विकासको नीतिले संरक्षणको नीतिले हाम्रो रैथाने ज्ञान अनि हाम्रो सिपलाई कतै नाच्ने त होइन भन्ने चिन्ता पनि छ नि, जोडिएको छ नि होइन।
0: म तपाईँलाई अलिकति अगाडि बिचमा रिपोर्ट आएको थिएँ कि तपाईँ लेख्नु, तर त्यहाँ एउटा के थियो भने आदिवासी ज्ञानको कुरा गर्दाखेरि चाहिँ त्यहाँ वन तरुण हुन्छ नि, वन तरुणले चाहिँ भुइँलाई अँगालो माऱ्यो भने चाहिँ तपाईँ पनि त्यहाँ टाइफोन आउँछ, सामुद्री गानी आउँछ भन्ने एउटा रैथानिक ज्ञान रहेछ कि हेर्नुहोस् होइन। जुन वर्ष तपाईँको त्यो तरुणले लहरा अथवा रुखेर त्यो अघिल्लै लागेन, अब त्यो अघिल्लै लागेपछि के कारण छ, तरुण चाहिँ अघिल्लिएन भनेदेखि त्यहाँ आधी आउँदैछ भन्ने एउटा त्यो खालको उनीहरूको नलेज रहेछ क्या। आदिवासीहरूको त्यो नलेजले चाहिँ तपाईँ क्षति हुनबाट रोक्यो होइन, क्षति भनेर जमाउँदो रहेछ भन्ने एउटा रिपोर्ट छ। अलिक अगाडि धेरै अगाडि पनि भएन, मैले विषय पढेको थिएँ, त्यो एउटा रिपोर्ट आएको थियो। त्यसमा पनि जोड्न चाहेको चाहिँ हाम्रो पनि कतिपय तपाईँको हाम्रो थाटहरूमा हाम्रो आदिवासी ज्ञान अखा छ होइन, त्यो ज्ञानले चाहिँ तपाईँको अहिले जस्तो क्लाइमेट चेन्जको इस्यु आयो नि त होइन, मौसम परिवर्तनको इस्युमा आउँदाखेरि चाहिँ हाम्रो नलेज हाम्रो ज्ञान कुराहरू रोक्न पनि सहयोग पुग्छ। वन जोगाउने कुरादेखि लिएर हाम्रो रैथानिक ज्ञान
1: अब अहिले पनि हाम्रो पहरामा हाम्रो दाजुहरूले हाम्रो बाजेहरूले मौरी काटेको दृश्य घरमा व्यावसायिक रूपमा पाल्ने त्यो बेचबिखनको प्रचलन त अहिले नयाँ आयो, तर अझै पनि हाम्रो पहरामा मौरी काट्ने परम्परा त छ नि त, त्यो सिप त छ नि त होइन, उत्पादनसँग जोडियो
0: एकदमै छ, एकदमै छ। हाम्रो अब त्यो एउटा उदाहरण भयो, त्यो त्यस्तो अनगिन्ती छन् होइन, जङ्गलसँग हाम्रो जमिनसँग जोडिएको हाम्रो सिपहरू कहाँ छन्, त्यसलाई चाहिँ अब मासिनु भएन, जोगाउनुपर्छ भन्ने नै हो। त्यसले चाहिँ काहीँ न काहीँ इको सिस्टम भन्छ नि हाम्रो तपाईँको त्यो वातावरणको पर्यावरणमा चाहिँ त्यसले सहयोग पुऱ्याउँछ, त्यो जोगाउने काम चाहिँ आदिवासीले गर्छ भन्ने हो कि।
1: अब सरकारले जलवायु परिवर्तन सम्बन्धी राष्ट्रिय जलवायु नीति 2083 परिमार्जन गर्दैछ, यस नीतिमा आदिवासी जनजातिका अधिकार, परम्परागत ज्ञान र प्रथाजनित संस्थाहरूलाई संघ प्रदेश र स्थानीय तहमा समेट्न अबको भूमिका चाहिँ अलि बलियो हुनुपर्छ होला नि।
0: बलियो हुनु पर्यो। अब जस्तै अहिले हाम्रो समस्या भनेको के हो भने सरकारले नीति बनाउँछ, तर त्यसमा हामी जो तपाईँको हामी त प्रभावित हुने समुदाय हो त होइन, त्यसलाई त्यसले हामीलाई प्रभाव पार्छ नि भनेपछि हाम्रो निर्णायक तहमा हाम्रो सहभागिता बिना उहाँहरूले त्यो पोलिसी ल्याउँछ कि। हाम्रो बात के हो भने तपाईँको आदिवासीहरू चाहिँ निर्णय प्रक्रियामा पनि सहभागी हुनु पाउनु पर्यो होइन, उहाँले के बनाउँदैछ, पोलिसी कस्तो गम्भीर छ, त्यो जलवायु नीति कस्तो गम्भीर छ भन्ने कुरा चाहिँ हामी त्यहाँ पनि सहभागी हुनु पाउनु पर्यो भन्ने हाम्रो जोड हो। भनिसकेपछि तपाईँको हामीले प्रभावित गर्ने कुरा छ भने हामी त्यसको विरोध जनाउनु पर्ने अवस्था हुन्छ। अहिले अब त्यसलाई चाहिँ हामीले अध्ययन गर्दैछौँ र मासिक जलवायु परिवर्तनले ल्याउने जुन असर छ त्यसलाई त्यसले हामीलाई पुऱ्याउने त्यस्तो खालको त्यहाँ पनि कहाँ जानुहुन्छ स्वाभाविक रूपमा हामी त्यसको विरोध गर्छौँ र हामी आफ्नो कुरा चाहिँ अहिले नै यो तपाईँको त्यो फाइनल हुनुभन्दा अगाडि हाम्रो कुरा चाहिँ राख्छौँ।
1: भनेपछि पहुँच र अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न महासंघले पहल गरिरहेको छ। अब रेड क्रसको लस एन्ड ड्यामेज फण्डको
0: त्यो पनि छ, डिएसपीको कुरा हो होइन, त्यसमा हामी लागिरहेको छौँ किनभने यो लस एन्ड ड्यामेज राज हामी आदिवासी समुदायलाई हो, त्यो कारणले गर्दाखेरि हामीलाई त्योबाट आउने हामीले पाउनुपर्ने क्षतिपूर्ति चाहिँ त्यो न्याय चाहिँ हुनुपर्छ, त्यसमा हामी लागिरहेको छौँ।
1: भोटेपछि बाढी पहिरोबाट प्रभावित आदिवासी जनजातिको राहत पुनस्थापना र दीर्घकालीन सुरक्षाका लागि महासंघले अब तत्काल के माग गर्दैछ?
0: केही दिन हामीले जुन प्रेस विज्ञप्ति जारी गर्यौँ त्यसमा हाम्रो कुराहरू आएको छ, सरकारलाई विकटमा परेका नागरिकको उद्धारको लागि र उहाँहरूको तपाईँको पुनर्स्थापनाको लागि हामीले पहल गरिनुपर्छ भनेर हामीले भन्यौँ। र हाम्रो तर्फबाट के भने अहिले सरकारले जुन एउटा नीति ल्यायो होइन, तपाईँको द्वारकाले भन्यो उहाँहरूको उद्धारको राम कुरा पुनर्स्थापनाको कुराहरूमा उहाँले एक द्वार प्रणाली सकेपछि हामीले केही दिन चाहिँ त्यसलाई हेऱ्यौँ।

0: ማለት ምን ጊዜም ተጠራው ማለት አንድ ጋር ከተራህ ባዲው ለካን ደልናል ሰላም አንዴ ሰብን ሰርቺ ማራ አንዴ ማስ ቁርባታ ሰርቺ ወኔ ጆራ አንዴ ይስማል ተዋፋካው ሰው ባለብኝ አንዴ አባን ደርባሶ
1: यस्ता घटना क्रमले हामीलाई बेला बेलामा झस्काइरहेका छन् र पाठ सिक्नु पर्ने छ। परम्परागत पूर्व सूचना तथा अनुकूलन प्रणाली र आधुनिक विपद व्यवस्थापनलाई कसरी जोड्न सकिएला? सड़क विस्तारले त्यसै गरी हाइड्रो पावरको यो विकासले बस्ती जोखिममा पर्ने खालका कुराकानीहरू भइरहेको लामो समय पनि भइसक्यो। स्थानान्तरणका अवस्थाहरू पनि सृजना भए। आदिवासी जनजातिको सांस्कृतिक पहिचान परम्परागत भूमि र यो अधिकारले अब कति कठिन भाव संरक्षण गर्नका लागि अब त्यहाँ पनि एपिक त जोडिने हो अन्तिममा यो भोटिकसीको घटनालाई नै लिएर आधार बनाउने हो भने जलवायु न्याय चाहियो, विपद व्यवस्थापन र जोखिमयुक्त क्षेत्रमा रहेका आदिवासी जनजातिको दीर्घकालीन संरक्षणका लागि अब महासंघले राज्यलाई पनि हारगुहार गर्नुपर्ने भयो, दबाव पनि दिनुपर्ने भयो, अन्तर्राष्ट्रिय निकाय समक्ष पनि यो कुरा पुर्याउनु पर्ने होला नि।
0: आदिवासीहरू प्रायः प्राय पहाडी हिमाली क्षेत्रमै बस्छौँ, त्यो भेगमा बस्छौँ होइन। जलवायु परिवर्तन र यो जुन प्राकृतिक प्रकोपमा सबभन्दा बढी असर पर्ने जाति भने कालिम्पोङ जाति जस्तो देखिन्छ होइन। सेतो हिमालहरू चाहिँ पग्रिँदै अब कालो हिमालमा परिणत हुँदैछ। यो चाहिँ खुला देशहरूले किनभने हामी त जलवायु परिवर्तनको यो असर भोगिरहँदाखेरि हामी कागज सन्दर्भमा हाम्रो चाहिँ भूमिका भनेको यो नियर जिरो भन्दा कि हामी त भनौँ लगभग शून्य तहको हामी यो रहन्छ होइन। तर त्यसको खेतीको जुन जोखिमको भाग चाहिँ हामीलाई ठुलो परेको छ। त्यसले हाम्रो अधिकार हो, अघि पनि तपाईँले कुरा उठाउनु भएको छु, यो तपाईँको यो जोखिमको लाभ पाउने कि त्यो चाहिँ हाम्रो अधिकार हो, हामीलाई त्यो पाउनुपर्छ भन्ने कुरा प्रधानमन्त्री पनि भन्नुभएको थियो। आज अहिलेको प्रधानमन्त्रीज्यूले पनि अन्तर्राष्ट्रिय तपाईँको फोरमहरूमा उठाउनुपर्छ, हामी उठाउँछु भनेर भनिरहनु भएको अवस्था छ। हामी पनि त्यो गर्छौँ, यो गर्न पनि जरुरी छ। महासंघले एउटा कुरा चाहिँ पक्का के गर्छ भने एक्सेप्सन गर्नु जरुरी छ। आदिवासीको खासहरूमा कुनै पनि सरकारहरूले यी क्षेत्रहरूले यस्ता विकासको प्रभावलाई ल्याउने कुरा र यो जलवायुको जोखिममा चाहिँ हाम्रो क्षतिको हिसाब जति पाउने भने त्यो हाम्रो अधिकारको कुरा पाउनुपर्छ भन्ने नै हो।
1: हजुर उपाध्यक्षजी, रेडियो कार्यक्रम साइनको लागि यहाँले यति धेरै समय दिनुभयो, यहाँलाई धेरै धेरै धन्यवाद छ। अन्तिममा केही भन्नुहुन्छ?
0: मेरो अन्तिममा एउटा कुरा छ, हाम्रो महासंघको संरचना यहाँलाई थाहै छ, एउटा फरक खालको भर्टिकल हुनेहरूको होरिजोन्टल तपाईँको हाम्रो त्यो सङ्घ छ, त्यसमा चाहिँ विभिन्न सम्बन्ध भएको महासंघहरू छ, विदेशको शाखाहरू छ। यो वर्ष चाहिँ हाम्रो महासंघको संरचना संरचनामा यावत संरचनामा हामी केही केही हेर्छौँ। यो कुरा जानकारी गराउँदै तपाईँले आजको रेडियो कार्यक्रममा मलाई बोल्ने चाहिँ अवसर दिनुभयो। कतिपय कुराहरू यहाँले राख्नुभएको कुरा गम्भीर कुराहरू थियो होला, मैले त्यसलाई कति प्रष्ट पार्न सक्यौँ, यसमा यही कुरा राख्ने फेरि पनि यहाँलाई धन्यवाद दिने राख्न चाहन्छु। धन्यवाद।
1: हस् नमस्ते।
0: नमस्ते, धन्यवाद।
1: उहाँ हुनुहुन्थ्यो नेपाल आदिवासी जनजाति महासंघका वरिष्ठ उपाध्यक्ष दिलबहादुर गुरुङज्यू हामीसँग कुराकानी गर्दै।
2: नेपिङका वरिष्ठ उपाध्यक्ष दिलबहादुर गुरुङसँग गरिएको यो कुराकानीसँगै कार्यक्रम साइनोको समय सकिएको प्राविधिक मित्र अरविन्द विक्रम राणाले संकेत गर्नुभएको छ। अब हाम्रो भेट अर्को साता शनिबार बिहान 8 बजे हुनेछ। कार्यक्रम कस्तो लाग्यो कृपया आफ्ना सल्लाह सुझावहरू रेडियो अन्नपूर्ण 93.4 MHz पोखरा र रेडियो मर्स्याङदी 95 MHz लमजुङलाई दिनुहोला। कार्यक्रमका लागि समय दिनुहुने नेपिङका वरिष्ठ उपाध्यक्ष दिलबहादुर गुरुङज्यूलाई धेरै धेरै धन्यवाद। म अर्जु विष्ट सल्यानी ओझेल पर्छु। नमस्कार। कार्यक्रम साइनो नेपाल आदिवासी जनजाति महासंघको जलवायु परिवर्तन सम्बन्धी साझेदारी कार्यक्रम हो। यसमा आईसीआईको आर्थिक सहयोग नेफिन र वाईएई को सहकार्य रहेको छ।

0: 2083 साल भदौ 20 र 21 गते सम्पन्न हुने पोखरा उद्योग वाणिज्य संघको 36 महाधिवेशनमा शोभा गौतम प्यानललाई अत्याधिक मतले विजय गराऊ।
1: अध्यक्षमा शोभा गौतम,
0: वरिष्ठ उपाध्यक्षमा टीकाराम सुवेदी,
1: उद्योग उपाध्यक्षमा सौगात थापा,
0: वाणिज्य उपाध्यक्षमा भीम गौतम,
1: महासचिवमा तारानाथ ढुंगाना,
0: कोषाध्यक्षमा जीवन प्रकाश श्रेष्ठ,
1: उपमहासचिवमा यादव पोखरेल।
0: व्यवसायको हक हितका लागि, संस्थाको सुदृढीकरणका लागि, पोखराको आर्थिक समृद्धिका लागि तपाईँको अमूल्य मत शोभा गौतम प्यानललाई।
2: रंग बहार रंग बहार
3: बर्जर संगे उपहार उपहार बम्पर मा यामाहा रेजियर
2: बर्जर पेंसले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
3: साथै 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहार पनि। घर रंगाओ खुशी बढाओ उपहार जित्ने अवसर पाओ
2: बर्जर पेंस।
4: पोखरा उद्योग वाणिज्य संघको 36 महाधिवेशनमा लामो समयको व्यावसायिक अनुभवले परिपक्व पोखरा उद्योग वाणिज्य संघको कार्य समिति सदस्य वाणिज्य उपाध्यक्ष हुँदै वरिष्ठ उपाध्यक्षको जिम्मेवारीमा रहेर काम गरिसक्नुभएका जिम्मेवार व्यक्तित्व उत्तम मान भट्टाचार्यलाई अध्यक्ष पदमा मतदान गरी अत्याधिक मतले विजयी बनाइदिनु हुन समस्त उद्योगी व्यवसायीहरूमा हार्दिक अपील गर्दछौ। परिपक्व नेतृत्व, जिम्मेवार संघ र सुरक्षित व्यवसाय, उद्योगी व्यवसायको अमूल्य मत यसपालि उत्तम मान भट्टाचार्यलाई।

0: भविष्यतर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौँ। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: व्यवसायको ऐक्यबद्धता हाम्रो प्रतिबद्धता।
3: 2083 साल भदौ 20 र 21 गते सम्पन्न हुने पोखरा उद्योग वाणिज्य संघको 36 महाधिवेशनमा बलराम आचार्य प्यानललाई अत्याधिक मतले विजय गराऊ।
2: अध्यक्षमा बलराम आचार्य,
3: वरिष्ठ उपाध्यक्षमा दिनेश चन्द्र बासोला,
2: उद्योग उपाध्यक्षमा ललित बहादुर कुँवर,
3: वाणिज्य उपाध्यक्षमा मनोज कुमार श्रेष्ठ,
2: महासचिवमा सुदीप प्रधानङ्ग,
3: कोषाध्यक्षमा देवेन्द्र प्रजु,
2: उपमहासचिवमा प्रदीप राज भण्डारी।
3: व्यवसाय उद्योग र रोजगारीको शान पोखरा उद्योग वाणिज्य संघ हाम्रो पहिचान।
2: तपाईँको अमूल्य मत बलराम आचार्य प्यानललाई।
4: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550 एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछ। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550 सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
5: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजी को सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात यही भदौ 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखेचो। सम्पर्क 98434 34 32 29, 98028 59 321, 061 581 871।
6: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्ने छ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने?
7: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
6: त्यसैले साधारण एमआरआई होइन, फ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय फ्री टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
7: यहाँ अत्याधुनिक 3 टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
6: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, 3T एमआरआई नै गराउ। समयमै सही पहिचान गराउ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 98560-027-29।
5: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81-331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
6: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा संचालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115, 98-251-98-190।
0: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
8: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
0: उपचार हुने समस्याहरू
8: हृदयघात,
0: हाई ब्लड प्रेसर,
8: हार्ट फेल,
0: छातीको दुखाई तथा थकान,
8: मुटुको भल्भमा समस्या,
0: मुटुको बाथ रोग,
8: हाई ट्राइग्लिसेराइडिटिजी,
0: मुटुको धड़कनमा अनियमितता,
8: हाई कोलेस्ट्रोल,
0: पेसमेकर राखेको वा राख्नु पर्ने,
8: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
0: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
9: बिरामी जाँच यही भदौ 27 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
0: फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
8: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-2665-53-834।
10: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
11: के तपाईँ युके युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ? नेपालकै प्रतिष्ठित इनोभेट नेपाल ग्रुप INGद्वारा प्रवर्धित फिसडेल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन युके सँगको साझेदारीमा बीएससी अनर्स साइबर सेक्युरिटी र बीएससी अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो। पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस्। सम्पर्क फिसडेल माउन्टेन कलेज मुस्ताङचोक पोखरा, फोन नम्बर 98-02-85-17-17, 98-02-85-17-17।
6: जनप्रिय बहुमुखी क्याम्पसको भर्ना सम्बन्धी सूचना।
5: नेपाल सरकार शिक्षा मन्त्रालयबाट सर्वोत्कृष्ट सामुदायिक क्याम्पसको रूपमा राष्ट्रिय शिक्षा पुरस्कार प्राप्त गरेको र विश्वविद्यालय अनुदान आयोगले 2 पटक QAA को प्रमाणपत्र प्रदान गरेको पोखराको केन्द्रबिन्दु पुरानो एयरपोर्ट नजिकैको जनप्रिय बहुमुखी क्याम्पसमा भर्ना खुल्यो। भर्ना खुलेका कार्यक्रमहरू सेमेस्टर कार्यक्रम, बीबीए, बीआईटीएम र बीएमटीएम, वार्षिक कार्यक्रम, बीबीएस, बीएससी माइक्रोबायोलोजी, बीएड र बीए, व्यवस्थापन, विज्ञान शिक्षा, मानविकी र पर्यटन शिक्षाका लागि जनप्रिय बहुमुखी क्याम्पस।
12: विस्तृत जानकारीको लागि
6: जनप्रिय बहुमुखी क्याम्पस पोखरा 8 कास्की, फोन 061-581-522-87।
13: स्याङ्जा, पर्वत, बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ? विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ? अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके, युएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसार भर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने? जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा, पर्वत, बागलुङ तथा वरिपरिका क्षेत्र।
6: डोर टू डोर इन्टरनेशनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल। फोन 9856010131, 9750010131। पोखरा न्यू रोड, BND भवन, सानिमा बैंक रहेको भवन।
14: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
15: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
14: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-76-044।
15: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
16: दिव्य नयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरूङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
14: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड, भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007, 97-623-36-817।
13: फिस्टल आयुर्वेद केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
17: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
13: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
17: साँच्चै हो र?
13: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग, बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट MBBS, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आयुर्वेद विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
17: हो त?
13: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आयुर्वेद केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-084-46-525।
18: होम केयर सेवा, होम केयर सेवा।
14: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
18: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा, व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
14: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
18: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
14: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
18: सुत्केरी नवजात शिशुको हेरचाह,
14: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
18: केयर गिभर हेरचाहकर्ता, घरेलु सेवा,
14: डाक्टर ल्याब सेवा,
18: औषधि डेलिभरी सेवा,
14: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा। हेलो होम केयर, परिवार जस्तै हेरचाहमा। हेलो होम केयर, सिमलेढुङ्गा, पोखरा, निभा गल्ली र बुढी बजार। फोन 061-411-777, मोबाइल 9856-89-2।
19: क्यान्सर को सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन् नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर थप जानकारीका लागि सम्पर्क नम्बर 9761025530
20: घरेको भए होइन गरिहाल्नुहोस् यी सेवाबाट सहारा हेल्थ इन्सुरेन्स
21: अस्पताल भर्नाको खर्च ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन सहारा हेल्थ इन्सुरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज न कुनै फाइनान्सियल तनाव न त क्याशकै झन्झट सिधै तपाईँको ई सेवा एपबाट
20: ई सेवाबाट सहारा हेल्थ इन्सुरेन्स
21: शिखर इन्सुरेन्सको सहकार्यमा
20: अस्पताल खर्च सहाराले गर्छ
21: ई सेवा सबै सधैँ सँगै

0: গুগল বাৎসল্য পোখরা ক্লিনিক নিউ রোড পোখরা ফার্টিলিটি হোপ লাইন 01-597-06-11
1: TNT Express अर्जेन्ट डकुमेन्ट पासपोर्ट पार्सल एवं जुनसुकै सामान विश्वको कुनै पनि देशमा पठाउनु परेमा हामीलाई सम्झनुहोस्
2: 21औं शताब्दीको आवश्यकता एक मात्र भरपर्दो छिटो छरितो र सुलभ माध्यम टीएनटी अन्तर्राष्ट्रिय कुरियर सर्भिस
1: टीएनटी एक्सप्रेस न्यू रोड पोखरा लेखनाथ महानगरपालिका कार्यालयको एक घर तल फोन 01-5583-369 टीएनटी एक्सप्रेस द पिपुल नेटवर्क
3: हेलो
4: हजुर नमस्कार
3: हेलो
4: नमस्कार काका सुन्नु भएन
3: हेलो हेलो हेलो अलिक ठुलो स्वरले बोल्नुहोस् न खै को बोलेको हो मैले केही भरे पाइन
4: हजुर काका नमस्कार म भतिज बोलेको हो भतिज सुन्नु भएन
3: ए रामु हो हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन
4: हो यही कुरा भन्नलाई फोन गरेको काका अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको
3: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज
4: हुन्छ काका हुन्छ कान पाकेको कान दुखेको कान नसुन्ने वा कम सुन्ने कान कराउने चिलाउने कान डम्म हुने कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ
3: ल यो कुरा चाहिँ गजब सुनायो भतिज म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु
5: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ फोन 061-433-342-433-640
6: संजीवनी हस्पिटल नेपालगंज र दाङपछि अब तपाईँ हाम्रै शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित सम्पर्क संजीवनी हस्पिटल पोखरा प्रहरी भेटनरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की फोन 061-578-161
7: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
8: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ
7: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने केवाईसी अपडेट हुनुपर्नेछ आदि
8: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 061-590-162-590-163
9: पोखरामा एकमात्र EMBA कलेज एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने क्लास साँझ 6-8 हुनाले काम गर्दै पढ्न सकिने जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने अधिकांश ब्याङ्क इन्सुरेन्स कर्पोरेट अफिसका सिईओहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा फोन नम्बर 061-576-458-577-903 मौकाको फाइदा उठाउनुहोस्
10: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 061-527-426-537-526
11: गोयल मेटल इन्डस्ट्रिजको उत्कृष्ट उत्पादन जिन्दल SS पाइप्स नेपालको नम्बर 1 ब्रान्ड नक्कलीदेखि सावधान जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला टिकाउ र गुणस्तरीय काम जिन्दल पाइप हो यसको नाम

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: अयनी मेरो दाँत दुखेर हैरान भएको छु त्यसैमा छोराछोरीको पनि त्यस्तै छ कहाँ गएर उपचार गराउने होला
3: होइन किन चिन्ता लिएको त्यस्तै दाँतको दुखाइ भए अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त त्यही गएर देखाउ न
2: ए हो र अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि
3: ल सुन डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने मेसिनबाट दाँत सफा गर्ने दाँत निकाल्ने खोल राख्ने फिक्स दाँत राख्ने नमिलेको दाँत मिलाउने जरैबाट दाँतको उपचार गर्ने अनि यति मात्रै कहाँ हो र अन्य सेवाहरू पनि छन् जस्तै पेट छाती तथा मुटु रोग सेवा बाल रोग स्त्री रोग तथा प्रसूति रोग सेवा छाला तथा यौन रोग सेवा भिडियो एक्सरे ईसीजी तथा प्लास्टर सेवा प्याथोलोजी सेवा फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ सम्पूर्ण उपचार सेवा एकै ठाउँमा काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ
4: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा फोन 0165685536 मोबाइल 9956600536
5: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको
6: टाइम चेक
7: यति बेला पूर्वाह्नको 9 बजेको छ
8: यस टाइम चेकका प्रायोजक रूपाको ज्योति सुन चाँदी दुकान महेन्द्र पुल पोखरा
9: किन्नुहोस् अब ढुक्कले सुनका गहना गए अब रसायन केडियम राख्ने क्षमा

0: 2083 साल भदौ 20 र 21 गते सम्पन्न हुने पोखरा उद्योग वाणिज्य संघको 36 महाधिवेशनमा शोभा गौतम प्यानललाई अत्याधिक मतले विजय गराऊ।
1: अध्यक्षमा शोभा गौतम,
0: वरिष्ठ उपाध्यक्षमा टीकाराम सुवेदी,
1: उद्योग उपाध्यक्षमा सौगात थापा,
0: वाणिज्य उपाध्यक्षमा भीम गौतम,
1: महासचिवमा तारानाथ ढुंगाना,
0: कोषाध्यक्षमा जीवन प्रकाश श्रेष्ठ,
1: उपमहासचिवमा यादव पोखरेल।
0: व्यवसायको हकितका लागि, संस्थाको सुदृढीकरणका लागि, पोखराको आर्थिक समृद्धिका लागि तपाईँको अमूल्य मत शोभा गौतम प्यानललाई।
2: रंग बहार रंग बहार
3: वर्ज सँगै उपहारै उपहार बम्परमा यामाहा रेजियर
2: वर्ज पेन्सेक हर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
3: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
2: वर्ज पेन्स।
4: पोखरा उद्योग वाणिज्य संघको 36 महाधिवेशनमा लामो समयको व्यवसायिक अनुभवले परिपक्व पोखरा उद्योग वाणिज्य संघको कार्य समिति सदस्य वाणिज्य उपाध्यक्ष हुँदै वरिष्ठ उपाध्यक्षको जिम्मेवारीमा रहेर काम गरिसक्नुभएका जिम्मेवार व्यक्तित्व उत्तम मान भट्टाचार्यलाई अध्यक्ष पदमा मतदान गरी अत्याधिक मतले विजयी बनाइदिनु हुन समस्त उद्योगी व्यवसायीहरूमा हार्दिक अपील गर्दछौ। परिपक्व नेतृत्व, जिम्मेवार संघ र सुरक्षित व्यवसाय, उद्योगी व्यवसायको अमूल्य मत यसपालि उत्तम मान भट्टाचार्यलाई।

0: bám tin cảm chân đu bám lúc ta có khi tao có tục nị chín mây ana
1: अब थन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
2: व्यवसायको ऐक्यबद्धता हाम्रो प्रतिबद्धता।
3: 2083 साल भदौ 20 र 21 गते सम्पन्न हुने पोखरा उद्योग वाणिज्य संघको 36 महाधिवेशनमा बलराम आचार्य प्यानललाई अत्याधिक मतले विजयी गराऊ।
2: अध्यक्षमा बलराम आचार्य,
3: वरिष्ठ उपाध्यक्षमा दिनेश चन्द्र बासोला,
2: उद्योग उपाध्यक्षमा ललित बहादुर कुंवर,
3: वाणिज्य उपाध्यक्षमा मनोज कुमार श्रेष्ठ,
2: महासचिवमा सुदीप प्रधानङ्ग,
3: कोषाध्यक्षमा देवेन्द्र प्रजु,
2: उपमहासचिवमा प्रदीप राज भण्डारी।
3: व्यवसाय उद्योग र रोजगारीको स्थान पोखरा उद्योग वाणिज्य संघ हाम्रो पहिचान।
2: तपाईँको अमूल्य मत बलराम आचार्य प्यानललाई।
1: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
3: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
1: उपचार हुने समस्याहरू
3: हृदयघात,
1: हाई ब्लड प्रेसर,
3: हार्ट फेल,
1: छातीको दुखाइ तथा
3: मुटुको भल्भमा समस्या,
1: मुटुको बाथ रोग,
3: हाई ट्राइग्लिसेराइडिटिजी,
1: मुटुको धड्कनमा अनियमितता,
3: हाई कोलेस्ट्रोल,
1: पेसमेकर राखेको वा राख्नुपर्ने,
3: एन्जियोग्राफी एन्जियोप्लास्टिक गरेको वा गर्नुपर्ने,
1: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
4: बिरामी जाँच यही भदौ 27 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
1: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
3: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266-553-834।
5: फिस्टल आयुर्वेद केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
6: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
5: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु।
6: साँच्चै हो र?
5: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
6: हो त?
5: हत्तेरी हो नि, बरु आजै गइहालौ। पिस्टल आयुर्वेद केन्द्र, पिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424-9804-46-525।
7: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इक्विभालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115-9251-9190।

0: सुवर्ण अवसर
1: तपाई हाम्रै शहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
0: उपचार हुने रोगहरू
1: पायल, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
0: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
1: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
0: अपरेशन पश्चात दुखाइ कम हुने,
1: उपचार गरेपछि छिटो निको हुने,
0: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
1: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
2: फोन 061-590-162-590-163।
3: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
4: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
3: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
4: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 98513-55928। भिजिट www.landmarknepal.com।
5: के तपाईँ युके युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ? नेपालकै प्रतिष्ठित इनोवेट नेपाल ग्रुप आईएनजी द्वारा प्रवर्तित क्रिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन युके सँगको साझेदारीमा बीएससी अनर्स साइबर सेक्युरिटी र बीएससी अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो। पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस्। सम्पर्क क्रिस्टल माउन्टेन कलेज मुस्ताङचोक पोखरा। फोन नम्बर 98025817 98025817।
6: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै। सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97160025330।
7: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेसन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने, क्लास साँझ 6-8 हुनाले काम गर्दै पढ्न सकिने, जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर्स सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सिईओहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 061-576-458-577-903। मौकाको फाइदा उठाउनुहोस्।
1: के तपाईँलाई शरीरको कुनै पनि भागको MRI गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
8: सावधान, जथाभावी सामान्य MRI गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
1: त्यसैले साधारण MRI होइन, 3 टेस्टलाई MRI गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्वस्तरीय 3 टेस्टलाई MRI सेवा अब तपाई हाम्रै शहर पोखरामा फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
4: उपलब्ध
8: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
4: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई होल बडी एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, फ्रिटी एमआरआई नै गराउ, समयमै सही पहिचान गराउ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा थ्रिटी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा, फोन 061-595-728, मोबाइल 98560-0 रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित

0: आना र फल तथा जंगल का जीव जन्तुहरू आदिवासी का लागि खानेकुरा औषधी र जीविका का आधारहरू हुन्। आदिवासी जनजातिहरू प्रकृतिलाई उपभोग्य वस्तु मात्र नभएर पवित्र पनि मान्ने गर्दछन्।
1: त्यसैले ती प्राकृतिक स्रोत र साधनहरू भावी पुस्ताका लागि पनि रहोस् भन्ने आदिवासी जनजातिहरू चाहन्छन्। प्रकृतिसँग रहेको आदिवासी जनजातिको घनिष्ठ सम्बन्ध र निर्भरताकै कारण जलवायु परिवर्तनले अरूलाई भन्दा उनीहरूलाई धेरै असर पारिरहेको छ।
0: नेपाल आदिवासी जनजाति महासंघ
2: 93.4

0: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बासबारी काठमाडौँ का वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात यही भदौ 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखेचोक। सम्पर्क 98434329239, 98028-59321, 061-581-871। मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लुवाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
1: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
2: मस्तिष्क, मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
1: 28 वर्षदेखिको अनुभव, न्यूरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
3: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
4: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्राली सृजनाचोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू
4: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
2: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
4: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
2: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
4: न्युरो सर्जरी सेवा,
2: बाल रोग,
4: नाक कान तथा घाँटी रोग,
2: मानसिक तथा स्नायु रोग,
4: प्रसूति तथा स्त्री रोग,
2: छाला, यौन तथा कुष्ठ रोग,
4: नेत्र रोग,
2: दाँत तथा मुख रोग,
4: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिफ्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन,
2: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
4: सुविधा सम्पन्न आईसीयू सेवा,
2: डिजिटल एक्सरे,
4: सिटी स्क्यान सेवा,
2: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
4: इन्डोस्कोपी, ईसीजी, ईईजी, पीटीए,
2: फिजियोथेरापी, युरोफ्लोमेट्री,
4: केमोथेरापी,
2: सुरक्षित गर्भपतन सेवा,
4: होल बडी चेकअप, हेल्थ प्याकेज।
2: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक, कास्की।
4: फोन 061-572-648-572-849।
5: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 2। शर्माजीको परिवार सबै हराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन, महिना, वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
3: दिव्य नयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
1: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटिनी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।

0: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
1: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
0: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
1: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163। होम केयर सेवा, होम केयर सेवा।
2: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
1: के हजुरको घरमा वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
2: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
1: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
2: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
1: सुत्केरी नवजात शिशुको हेरचाह,
2: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
1: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
2: डाक्टर ल्याब सेवा,
1: औषधि डेलिभरी सेवा,
2: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिग्लेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार, फोन 061-411-777, मोबाइल 98-569-2-77।
3: छोरा, नेपालको पढाइ पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
4: खै बाबा, दुधारमा छु, साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
3: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछुताउनु पर्ला नि।
4: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
5: हेर, लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
3: नेपाल एनकाउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
4: अनि बाबा, यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र?
3: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
1: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेप्लिज इन्काउन्टर कन्सल्टेन्सी, दिहीको पाटन स्ट्रिट नम्बर 18, लेक साइड पोखरा, फोन 061-454-689-452-715।
2: संजीवनी हस्पिटल नेपालगंज र दाङ पछि अब तपाई हाम्रो शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित। सम्पर्क संजीवनी हस्पिटल पोखरा प्राली, भेटरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की, फोन 061-578-161-578-162।
6: दैनिक 1 रुपैयाँ भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।
7: अनि मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
8: होइन, किन चिन्ता लिएको, त्यस्तै दाँतको दुखाइ भए अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एन्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउन।
7: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
8: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
1: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 0186586536, मोबाइल 9857600536।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: हेलो
3: हजुर नमस्कार।
2: हेलो
3: नमस्कार काका, सुन्नु भएन?
2: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो? मैले केही भरे पाइन।
3: हजुर काका नमस्कार, म भतिज बोलेको, भतिज सुन्नु भएन?
2: ए रामु हो, हेर न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउदिन।
3: हो यही कुरा भन्नलाई फोन गरेको काका, अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
2: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
3: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
2: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
4: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
5: पद्मश्री हस्पिटल एण्ड अलाइड साइन्सेस प्राली न्यूरो पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
6: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन, डाक्टर वन्दना श्रेष्ठ,
5: हार जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
6: जनरल एण्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
5: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
6: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ,
5: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेर्चन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
6: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
5: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजु राज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पियुष गिरी, छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमोल पौडेल, वार्ड आईसीयू एनआईसीयू जनरल एण्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलोसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
6: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एण्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 061-590-162, 590-163।

0: रंग बहार रंग बहार
1: वर्ष संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
0: वर्ष पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
1: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाऊ खुशी बढाऊ उपहार जित्ने अवसर पाऊ
0: वर्ष पेन्सले

0: भविष्य तर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौं। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
3: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगलाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमिल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
2: उपचार हुने समस्याहरू
3: हृदयघात,
2: हाई ब्लड प्रेसर,
3: हार्ट फेल,
2: छातीको दुखाई तथा थकान,
3: मुटुको भल्कमा समस्या,
2: मुटुको बाथ रोग,
3: हाई ट्राइग्लिसेराइडिज,
2: मुटुको धड्कनमा अनियमितता,
3: हाई कोलेस्ट्रोल,
2: पेसमेकर राखेको वा राख्नु पर्ने,
3: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
2: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
4: बिरामी जाँच यही भदौ 27 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
2: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
3: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-2665-5384-34-34।
5: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
6: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
7: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
6: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नु केवाईसी अपडेट हुनुपर्नेछ आदि।
7: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162, 590-163।

0: क्यान्सर को सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएशन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुईतर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोज्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9761025230।
1: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इक्विभालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115, 98251-98190।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होपलाइन 01-597-0611
1: हेलो
2: हजुर नमस्कार
1: हेलो
2: नमस्कार काका सुन्नु भएन
1: हेलो हेलो
3: हेलो अलिक ठुलो स्वरले बोल्नुहोस् न खै को बोलेको हो मैले केही भरै पाइन
2: हजुर काका नमस्कार म भतिज बोलेको हो भतिज सुन्नु भएन
3: ए रामु हो हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन
2: हो यही कुरा भन्नलाई फोन गरेको काका अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको
3: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज
2: हुन्छ काका हुन्छ कान पाकेको कान दुखेको कान नसुन्ने वा कम सुन्ने कान कराउने चिलाउने कान डम्म हुने कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ
3: यो कुरा चाहिँ गजब सुनायो भतिज म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु
4: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ फोन 061-433-342-433-640
5: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा उपचार हुने समस्याहरू उच्च रक्तचाप उच्च कोलेस्ट्रोल निरन्तर छाती दुख्ने मुटुको धड्कन बढी भएको शरीर सुनिने फुल्ने मुटुको बाथ रोग मुटुको भल्भमा समस्या मुटुको चालमा गडबडी आदि साथै इको र ईसीजीको सेवा पनि उपलब्ध रहेको छ बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही भदौ 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म सम्पर्क परिचित मेडिकल हल प्राली परिचित स्वास्थ्य क्लिनिक पोखरा 4 गैरापाटन पालिखेचो सम्पर्क 98-434-32-29 98-028-59-321-081

0: के तपाई यूके यूनिवर्सिटी को द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरा में लिन चाहनुहुन्छ? नेपाल के प्रतिष्ठित इनोवेट नेपाल ग्रुप आईएनजी द्वारा प्रवर्तित क्रिस्टल माउंटेन कॉलेज में यूनिवर्सिटी अफ वुल्वरहैम्पटन यूके संग को साझेदारी में बीएससी ऑनर्स साइबर सिक्योरिटी र बीएससी ऑनर्स कंप्यूटर साइंस में भर्ना खुल्यो। पोखरा के उत्कृष्ट फिजिकल एंड एजुकेशनल इंफ्रास्ट्रक्चर र मैनेजमेंट सहित को वातावरण में अध्ययन करना संपर्क गर्नुहोस्। सम्पर्क क्रिस्टल माउन्टेन कलेज मुस्ताङचो पोखरा, फोन नम्बर 9802851717, 9802851717।
1: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौँ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
2: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
1: 28 वर्षदेखिको अनुभव, न्युरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-76-044।
2: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
3: स्याङ्जा, पर्वत, बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके, यूएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसार भर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा, पर्वत, बागलुङ तथा वरिपरिका क्षेत्र।
1: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल। फोन 9856010031, 9750010031। पोखरा न्यू रोड, बीएनडी भवन, सानेमा बैंक रहेको भवन।

0: IME Life Insurance Company Limited, भविष्य सुनिश्चित कर रहे, इंश्योरिंग फ्यूचर।
1: पोखराको केन्द्रबिन्दु नयाँ बजारमा आँखा सम्बन्धी सम्पूर्ण सेवा एकै ठाउँमा।
2: दृष्टिले दिन्छ तपाईँको जीवनमा उज्यालो ज्योति।
1: प्रदेशकै पहिलो निजी स्तरबाट सञ्चालित दृष्टि आँखा अस्पताल नयाँ बजारमा अत्याधुनिक प्रविधि सहित सञ्चालनमा आएको छ।
2: आँखा उपचार सम्बन्धी हाम्रा सेवाहरू,
1: 24 घण्टा इमर्जेन्सी सेवा,
2: सम्पूर्ण ओपीडी सेवा,
1: बच्चाको आँखा जाँच, बच्चाको आँखा डाक्टरबाट र रेटिना सम्बन्धी रेटिनाको डाक्टरबाट, मोतिया बिन्दुको बिना इन्जेक्सन तथा फेको कम्प्युटर प्रविधिबाट शल्यक्रिया तथा उपचार।

0: सम्पूर्ण जाँच एवं उपचार,
1: रेटिना सम्बन्धी जाँच एवं उपचार,
0: जलबिन्दु सम्बन्धी जाँच एवं उपचार,
1: सुगर र प्रेसरले आँखामा पार्ने अन्धोपन एवं असरको जाँच एवं उपचार,
0: आँखा छर्केको सिधा पार्ने सर्जरी,
1: आँखामा मासु पलाएको उपचार एवं सर्जरी,
0: लेजर सर्जरी सम्बन्धी सेवा,
1: बिना इन्जेक्सन मोतियाबिन्दुको सर्जरी,
0: बच्चादेखि वृद्धमा आँखाबाट आँसु तथा पिप आइरहेको उपचार तथा सर्जरी,
1: 18 वर्ष माथिका व्यक्तिहरूका लागि ल्यास्टिक एवं स्माइल सर्जरी गर्न मिल्ने वा नमिल्नेको जाँच एवं उपचार,
0: 70 वर्ष भन्दा माथिका बिरामीहरूको लागि विशेष छुटमा उपचार,
1: प्रत्येक शुक्रबार निशुल्क जाँच तथा उपचार।
0: पुनश्च सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूलाई स्वास्थ्य उपचार सेवाका साथै रु 40 मा ओपीडी सेवा,
2: साथै यही श्रावण 1 गतेबाट नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रम दृष्टि आँखा अस्पताल नयाँ बजार पोखरामा लागू भएकोले आँखा जाँच गराई स्वास्थ्य लाभ लिन हुन अनुरोध गर्दछौ।
1: विस्तृत जानकारीका लागि दृष्टि आँखा अस्पताल प्राली, पोखरा 9 नयाँ बजार, फोन 061-590-217-590-219।
0: स्वस्थ आँखा स्वच्छ दृष्टि।

0: पद्मश्री हस्पिटल एण्ड अलाइड साइन्सेस प्राली न्युरो पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
1: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाथन, डाक्टर वन्दना श्रेष्ठ,
2: हार जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर पविन थापा, डाक्टर सुभाष गुरुङ,
3: जनरल एण्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
2: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
1: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ,
2: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेल्सन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
1: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
0: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजुराज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पीयूष गिरी, छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमोल पौडेल,
4: वार्ड आईसीयू एनआईसीयू जनरल एण्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
1: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एण्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162, 590-163।
5: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य, माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लुवाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81-331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
0: ओहो, छोरीको बिहेको कुरा पनि छिनियो। अब नाता गोता इष्ट मित्रलाई बोलाउन कार्ड छाप्नु पर्यो।
6: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निदो गर्नु पर्यो नि।
0: त्यसको लागि त चिन्तै छैन, बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्यश्री ब्याङ्कर छ नि, त्यही भव्य पार्टी गरिन्छ।
6: होइन, ठाउँ अलि फराकिलो भएको, पाहुना पासाको गाडी पार्किङ गर्न मिल्ने, फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या।
0: ल, तिमीलाई थाहै छैन दिव्यश्री ब्याङ्केटमा आफ्नै पार्किङको प्रशस्त सुविधा, 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल, 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ। खाना त कुरै नगरम, बेसरी स्वादिलो छ।
6: ल त्यसो भए त बुक गरिहाल्नुहोस्, फेरि अहिले अर्कोले बुक गर्ला नि।
0: त्यति मात्रै होइन क्या, टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ।
7: बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा, हरेक किसिमका पार्टी, बिहे भोज, व्रतबन्ध, पास्नी, सभा समारोह, बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा। फोन 061-533-123, 98-028-50-701, 98-028-50-702।
0: संजीवनी हस्पिटल नेपालगंज र दाङपछि अब तपाई हाम्रो शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित। सम्पर्क संजीवनी हस्पिटल पोखरा प्राली, भेटनरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की, फोन 061-578-161, 578-162।

Koyal Metal Industries को उत्कृष्ट उत्पादन जिंदल SS5 नेपाल नंबर वन ब्रांड। नक्कली देखी सावधान, जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार मा आएको हुनाले प्लास्टिक मा मात्र नभई पाइप मा पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम।

0: मन शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास। आदिवासी जनजातिहरूको आर्थिक सामाजिक सांस्कृतिक र आध्यात्मिक कार्यहरू वन र प्राकृतिक स्रोतसँग सम्बन्धित छ। भूमि र वन जंगल आदिवासी जनजातिहरूको जीवनको आधार नै हो। यही वन जंगल र भूमिलाई लक्ष्य बनाएर रेड प्लसको अवधारणा विकास भएको छ।
2: रेड प्लसको लक्ष्य वन स्रोत भएकाले आदिवासी जनजातिहरूको भूमि र स्रोतको प्रयोग स्वामित्व र व्यवस्थापनको अधिकारमा यसले प्रभाव पार्ने सम्भावना छ। त्यसैले रेड प्लस के हो, यसले के कस्ता गतिविधिहरू गर्दैछन् र यसले सकारात्मक वा नकारात्मक असर पार्ने सम्भावना रहेको छ भन्ने बारेमा आदिवासी जनजातिहरूले बुझ्न जरुरी छ।
1: नेपाल आदिवासी जनजाति महासंघ।
3: अयानी, मेरो दाँत दुखेर हैरान भएको छु। त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
4: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
3: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
4: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
5: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 0165865536, मोबाइल 9856000536।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: यति बेला पूर्वाह्नको 11 बजेको छ।
2: यस टाइम चेकका प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा।
3: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

0: रंग बहार रंग बहार
1: वर्जर संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
0: वर्जर पेंट से घर रंगाउनु होस् लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
1: साथ ही 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वॉशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहार पनि घर रंगाओ खुशी बनाओ उपहार जित्ने अवसर पाओ
0: वर्जर पेंट
2: फिस्टल आयुर्वेद केन्द्रमा जाऊ अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ
3: हँ यो कसरी सम्भव छ र कत्ता कत्ता धाइसके कति खर्च भइसक्यो केही भएन
2: किन आत्तिनु पर्यो फिस्टल हस्पिटलमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु
3: साँच्चै हो र
2: ए बाबा हो उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या नेपाल मेडिकल कलेजबाट एमबीबीएस फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या विश्व स्तरको प्रविधिको प्रयोग उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ
3: हो त
2: हत्तेरी हो नि बरु आजै गइहालौ पिस्टल आयुर्वेद केन्द्र पिस्टल हस्पिटल तेस्रो तला गैरापाटन 4 पोखरा फोन 061-450-424 98-084-46-525
4: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ
5: उपचार हुने रोगहरू
4: पायल्स फिसर फिस्टुला साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार
5: गाइनेको मास्टियाको उपचार वा सर्जरी
4: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो
5: अपरेसन पश्चात दुखाई कम हुने
4: उपचार गरेपछि छिटो निको हुने
5: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने
4: अस्पताल धेरै बस्न नपर्ने सम्पर्क पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्यू रोड पोखरा
6: फोन 061-590-162-590-163
4: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इक्विभालेन्सी प्राप्त छन् आधुनिक शैक्षिक वातावरण अनुभवी प्राध्यापक उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा गण्डकी अस्पताल चोक माटेपानी पोखरा फोन 061-588-115 98-251-98-190
7: ओहो नासर बे कति छाब डिजाइन बे मारे गाना किना नि खनि तोला
8: खनाई दिवा नासर बे रूपाकोट ज्योति सुनचाँची दुकान महेन्द्र पुलारी तोला
7: ए नै साबा मार दोकान पो मोना नै प्रेसोलाई नि चार चुरा रैया औठी हमेला झोका टस टिक्री हार तान चनै तो हो नि जग्गा मात्र आङी खैमा खैमा समस्या पर्दी र मार चुवल तुई बिसानारी बेल्ले छाब कोपिम ओछे
8: हजुर तिमी झोको लाइनी छाबा छाबा छाबा मारे डिजाइन गहना चैदी मिसा वा चुवल तुई बिसा रूपाकोट ज्योति सुनचाँदी दुकान पोखरा महेन्द्र पुलारी खुवाऊ जु दुकान पोखरा महेन्द्र पुलाई विशाल बजार गेट गलो धिताई पालिखी चोकै यावै क्यार मोहै
7: जग्गा मात्र आङी रूपाकोट ज्योति सुनचाँदी दोकाने घी शाखा पोखरा महेन्द्र पुलारी अन्नपूर्ण सुपर मार्केट आडरे मुहै आसुम ल्यादो
8: तमुताई रबा ताक रिवा ज्याला जाति कृवा छतैरा नत खैमा बिलन चन्ने यामो
7: तोय मिल तुई दिशा रूपाकोट ज्योति सुनचाँदी दोकान महेन्द्रपुल पोखरा सम्पर्क 061-580-815 98-560-35-815 प्रोप्राइटर दशरथ सुनार
8: छतैरा त तान नि भिम्द
9: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउ है रूपाकोट
6: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुप द्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 0165274256375256।

0: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
1: ल्यान्डमार्क होटल एन्ड रिसोर्टमा स्वागत छ।
0: चितवनको हरियाली जंगलमा गैरासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
1: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल एन्ड रिसोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल एन्ड रिसोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 9853555928। विजिट www.landmarknepal.com।
2: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड्कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र इसिजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही भदौ 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखे चोक। सम्पर्क 98434239239, 98028-59321, 061-581-871।
3: छोरा, नेपालको पढाइ पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
4: खै बाबा, दुधारमा छु, साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
3: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछताउनु पर्ला नि।
4: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
5: हेर, लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
3: नेपलेस एनकाउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
4: अनि बाबा, यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आयल्स क्लासेसको सुविधा पनि छ र?
3: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
6: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेपलिज इन्काउन्टर कन्सल्टेन्सी, डिहीको पाटन स्ट्रिट नम्बर 18, लेक साइड पोखरा। फोन 061-454-689, 452-715।
1: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
6: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
1: त्यसैले साधारण एमआरआई होइन, 3 टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्वस्तरीय 3 टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
6: यहाँ अत्याधुनिक 3 टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
1: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मोत्यो एमआरआई होल बडी, एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, 3T एमआरआई नै गराउ। समयमै सही पहिचान गराउ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा। फोन 061-591-728, मोबाइल 98560-0279।
7: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै। सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30।

0: दिव्यनयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
1: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच जस अन्तर्गत कोर्निया जलबिन्दु पर्दाको सम्पूर्ण जाँच तथा उपचार अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंकसँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।
2: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौँ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
3: मस्तिष्क मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात अनुभवी डाक्टर यही छन् नि।
2: 28 वर्षदेखिको अनुभव, न्युरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
3: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
4: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS5 नेपाल नंबर 1 ब्रांड। नक्कली देखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।
5: हरेक

0: फोन पॉइंट संग सदै रिवॉर्डेड
1: TNT Express अर्जेन्ट डकुमेन्ट पासपोर्ट पार्सल एवं जुनसुकै सामान विश्वको कुनै पनि देशमा पठाउनु परेमा हामीलाई सम्झनुहोस्
2: 21 शताब्दीको आवश्यकता एक मात्र भरपर्दो छिटो छरितो र सुलभ माध्यम TNT अन्तर्राष्ट्रिय कुरियर सर्भिस
1: TNT Express न्यू रोड पोखरा लेखनाथ महानगरपालिका कार्यालयको एक घर तल फोन 0615383969 TNT Express द पिपुल नेटवर्क
3: पोखराको केन्द्रबिन्दु नयाँ बजारमा आकाश सम्बन्धी

0: सम्पूर्ण सेवा एकै ठाउँमा।
1: दृष्टिले दिन्छ तपाईँको जीवनमा उज्यालो ज्योति।
0: प्रदेशकै पहिलो निजी स्तरबाट सञ्चालित दृष्टि आँखा अस्पताल नयाँ बजारमा अत्याधुनिक प्रविधि सहित सञ्चालनमा आएको छ।
1: आँखा उपचार सम्बन्धी हाम्रा सेवाहरू
0: 24 घण्टा इमर्जेन्सी सेवा,
1: सम्पूर्ण ओपीडी सेवा,
0: बच्चाको आँखा जाँच, बच्चाको आँखा डाक्टरबाट र रेटिना सम्बन्धी रेटिनाको डाक्टरबाट, मोतिया बिन्दुको बिना इन्जेक्सन तथा फेको कम्प्युटर प्रविधिबाट शल्यक्रिया तथा उपचार,
1: आँखा सम्बन्धी सम्पूर्ण जाँच एवं उपचार,
0: रेटिना सम्बन्धी जाँच एवं उपचार,
1: जलबिन्दु सम्बन्धी जाँच एवं उपचार,
0: सुगर र प्रेसरले आँखामा पार्ने अन्धोपन एवं असरको जाँच एवं उपचार,
1: आँखा छर्केको सिधा पार्ने सर्जरी,
0: आँखामा मासु पलाएको उपचार एवं सर्जरी,
1: लेजर सर्जरी सम्बन्धी सेवा,
0: बिना इन्जेक्सन मोतिया बिन्दुको सर्जरी,
1: बच्चादेखि वृद्धमा आँखाबाट आँसु तथा पिप आइरहेको उपचार तथा सर्जरी,
0: 18 वर्ष माथिका व्यक्तिहरूका लागि ल्यासिक एवं स्माइल सर्जरी गर्न मिल्ने वा नमिल्नेको जाँच एवं उपचार,
1: 70 वर्ष भन्दा माथिका बिरामीहरूको लागि विशेष छुटमा उपचार,
0: प्रत्येक शुक्रबार निशुल्क जाँच तथा उपचार।
1: पुनश्च सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूलाई स्वास्थ्य उपचार सेवाका साथै रु 40 मा ओपीडी सेवा,
2: साथै यही श्रावण 1 गतेबाट नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रम दृष्टि आँखा अस्पताल नयाँ बजार पोखरामा लागू भएकोले आँखा जाँच गराई स्वास्थ्य लाभ लिन हुन अनुरोध गर्दछौ।
0: विस्तृत जानकारीका लागि दृष्टि आँखा अस्पताल प्राली, पोखरा 9 नयाँ बजार, फोन 061-590-217-590-219।
1: स्वस्थ आँखा स्वच्छ दृष्टि।

0: दैनिक एक रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।
1: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्रणाली सिर्जना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू:
1: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
2: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
1: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
2: पेट छाती मुटु थाइरोइड तथा मधुमेह रोग,
1: न्युरो सर्जरी सेवा,
2: बाल रोग,
1: नाक कान तथा घाँटी रोग,
2: मानसिक तथा स्नायु रोग,
1: प्रसूति तथा स्त्री रोग,
2: छाला यौन तथा कुष्ठ रोग,
1: नेत्र रोग,
2: दाँत तथा मुख रोग,
1: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिफ्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन,
2: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
1: सुविधा सम्पन्न आईसीयू सेवा,
2: डिजिटल एक्सरे,
1: सिटी स्क्यान सेवा,
2: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
1: इन्डोस्कोपी, ईसीजी, ईईजी, पीटीए,
2: फिजियोथेरापी, युरोफ्लोमेट्री,
1: केमोथेरापी,
2: सुरक्षित गर्भपतन सेवा,
1: होल बडी चेकअप, हेल्थ प्याकेज,
2: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक कास्की।
1: फोन 061-572-648, 572-849।
3: होम केयर सेवा, होम केयर सेवा।
4: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
3: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
4: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
3: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
4: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
3: सुत्केरी नवजात शिशुको हेरचाह,
4: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
3: केयर गिभर हेरचाहकर्ता, घरेलु सेवा,
4: डाक्टर ल्याब सेवा,
3: औषधि डेलिभरी सेवा,
4: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा। हेलो होम केयर, परिवार जस्तै हेरचाहमा। हेलो होम केयर, चिप्लेढुङ्गा पोखरा, निभा गल्ली र बुढी बजार। फोन 061-411-777, मोबाइल 98-569-2 77।

0: Vatsalya Pokhara Clinic, New Road, Pokhara. Fertility Hotline 01-597-06-11.
1: सहारा बहुमुखी प्राविधिक शिक्षालय गौड़ाको मुख भद्रकाली चोक पोखरामा डिप्लोमा इन प्राविधिक स्वास्थ्य सहायक हेल्थ असिस्टेन्ट डिप्लोमा इन फार्मेसी डिप्लोमा इन ल्याब टेक्निसियन डिप्लोमा इन एक्सरे टेक्निसियनको उच्च गुणस्तरीय पढाई शीघ्र सञ्चालन हुँदैछ। सम्पर्क 98563405 98563405।
2: के तपाईँ युके युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ? नेपालकै प्रतिष्ठित इनोवेट नेपाल ग्रुप आईएनजी द्वारा प्रवर्तित क्रिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन युके सँगको साझेदारीमा बीएससी अनर्स साइबर सेक्युरिटी र बीएससी अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो। पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस्। सम्पर्क क्रिस्टल माउन्टेन कलेज मुस्ताङचोक पोखरा। फोन नम्बर 98025817 98025817।
1: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्यू रोड पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
3: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाथन, डाक्टर वन्दना श्रेष्ठ,
4: हार जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
3: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
4: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
3: रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ,
4: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
3: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
1: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजुराज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पीयूष गिरी, छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमल पौडेल,
5: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्रोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलोसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
3: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलआई साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 01-5901-62 5901-63।
6: 93.4 जुनको ज्योतिले आएर दिन्छु पनि भन्न सक्दिन म।

0: संजीवनी हस्पिटल नेपालगंज र दाङपछि अब तपाई हाम्रो शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित सम्पर्क संजीवनी हस्पिटल पोखरा प्राली भेटनरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की फोन 061-578-161-578-162
1: स्याङ्जा पर्वत बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके, यूएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसार भर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा पर्वत बागलुङ तथा वरिपरिका क्षेत्र।
0: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल। फोन 98560-1031-97150-1031। पोखरा न्यू रोड, बीएनडी भवन, सानेमा बैंक रहेको भवन।
2: हेलो
3: हजुर, नमस्कार।
2: हेलो
3: नमस्कार काका, सुन्नु भएन?
2: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न। खै को बोलेको हो, मैले केही भरै पाइन।
3: हजुर काका नमस्कार, म भतिज बोलेको, भतिज सुन्नु भएन?
2: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
3: हो यही कुरा भन्नलाई फोन गरेको काका। अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको।
2: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
3: हुन्छ काका हुन्छ। कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्ने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
2: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
0: आइएनएफ नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-06-11
1: हेलो के छ तेरो खबर
2: ठिक छु यार सन्चै छस्
1: सन्चै छु अब भिसा लागेपछि त पार्टी दिने होला नि
2: पार्टी त दिनुहुन्थ्यो किनमेल गर्न बाँकी नै छ यार
1: मैले त सबै किनमेल गरिसके अब बेडसिट सिरक र दुई चार थान टप्स कुर्ती किन्नु छ
2: मैले पनि किन्नु छ के सँगै किनौँ न
1: तिमी जाने अस्ट्रेलिया म क्यानाडा यार
2: सबै ठाउँको वेबसाइट अनुसारको बेडसिट पाउने ठाउँ छ क्या किनमेल संसार हो त्यही जाऊँ न
1: ए मैले पनि खुब सुनेको छु किनमेल संसारको बारे ब्रान्डेड तन्न पाइन्छ त्यहाँ
3: विदेश लैजान तथा पठाउनका लागि भ्याकुम प्याक गरिन्छ साथै भ्याकुम ब्याग पनि उपलब्ध छ जुनसुकै ब्रान्डका आकर्षक तन्ना सेट सिरानी कुसन सिरक ब्ल्याङ्केट ब्ल्याङ्केट कभर बेड कभर दिवान सेट डोर सेट समर ब्ल्याङ्केट कुसन कभर टावल कुर्ता टप्स पाइने एकमात्र ठाउँ किनमेल संसार गैरापाटन पोखरा प्राइम सहकारीको भवन कुमुदिनी होम्स स्कुलदेखि 50 मिटर पश्चिम मोबाइल 9856031412 9864667887
4: तन्ना आजै फेरि

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ रूपाको।
1: टाइम चेक।
2: यति बेला मध्याह्नको 12 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

0: हो।
1: यसै गरी विशिष्ट अतिथिको आसन ग्रहणका निम्ति नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य श्री सुबिन श्रेष्ठज्यूलाई अनुरोध गर्दछु। विशिष्ट अतिथिको आसन ग्रहणका निम्ति नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य श्री परविन्द्र श्रेष्ठज्यूलाई अनुरोध गर्दछु। विशिष्ट अतिथिको आसन ग्रहणका निम्ति नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य श्री सुमन श्रेष्ठज्यूलाई अनुरोध गर्दछु। यसै गरी विशेष अतिथिको आसन ग्रहणका निम्ति अन्नपूर्ण गाउँपालिकाका प्रमुख श्री विष्णु बहादुर केसीज्यूलाई अनुरोध गर्दछु। यसै गरी माछापुच्छ्रे गाउँपालिकाका प्रमुख श्री मिनबहादुर गुरुङज्यूलाई अनुरोध गर्दछु। यसै गरी मादी गाउँपालिकाका प्रमुख श्री देवीजङ गुरुङज्यूलाई अनुरोध गर्दछु। यसै गरी रूपा गाउँपालिकाका प्रमुख श्री नवराज

यसै गरी विशेष अतिथिको आसन ग्रहणका निम्ति पश्चिम कीर्तना हेडक्वार्टर पोखराका कीर्तनापति श्री भोलानाथ थापाज्यूलाई अनुरोध गर्दछु। यसै गरी विशेष अतिथिको आसन ग्रहणका निम्ति सशस्त्र प्रहरी बल मुक्तिनाथ वाहिनीका वाहिनीपति तथा प्रहरी नायब महानिरीक्षक श्री परवीण कणेलज्यूलाई अनुरोध गर्दछु। यसै गरी नेपाल प्रहरीका गण्डकी प्रमुख प्रहरी नायब महानिरीक्षक श्री दिपेन्द्र बहादुर घर्ती छेत्रीज्यूलाई अनुरोध गर्दछु। यसै गरी विशेष अतिथिको आसन ग्रहणका निम्ति राष्ट्रिय अनुसन्धान विभाग गण्डकी प्रदेश निर्देशक प्रहरी नायब महानिर्देशक श्री परवेज सिंह हमालज्यूलाई अनुरोध गर्दछु। यसै गरी विशेष अतिथिको आसन ग्रहणका निम्ति पर्यटन तथा उद्योग मन्त्रालयका गण्डकीका सचिव श्री रोशन ग्यावलीज्यूलाई अनुरोध गर्दछु। यसै गरी पोखरा विमानस्थलका महाप्रबन्धक श्री जगन्नाथ निरौलाज्यूलाई अनुरोध गर्दछु। आमन्त्रित व्यक्तित्वहरूलाई मञ्चमा आमन्त्रण गर्न चाहन्छु। विशेष अतिथिको आसन ग्रहणका निम्ति नेपाली काङ्ग्रेस कास्कीका सभापति श्री किशोर दत्त बरालज्यूलाई अनुरोध गर्दछु। नेकपा एमाले कास्कीका अध्यक्ष श्री बैन बहादुर छेत्रीज्यूलाई अनुरोध गर्दछु। यसै गरी नेपाली कम्युनिस्ट पार्टी कास्कीका अध्यक्ष श्री खड्ग हमालज्यूलाई अनुरोध गर्दछु। यसै गरी राष्ट्रिय प्रजातन्त्र पार्टी कास्कीका अध्यक्ष श्री नारायण गुरुङज्यूलाई अनुरोध गर्दछु। यसै गरी श्रम संस्कृति पार्टी कास्कीका अध्यक्ष श्री हितकाजी गुरुङज्यूलाई अनुरोध गर्दछु। यसै गरी राष्ट्रिय स्वतन्त्र पार्टी कास्कीका सचिव श्री विश्वराज पौडेलज्यूलाई विशेष अतिथिको आसन ग्रहणका निम्ति अनुरोध गर्दछु। अब म पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्षज्यूहरूको आसन ग्रहणका निम्ति हार्दिक अनुरोध गर्दछु। पूर्व अध्यक्षज्यूहरूलाई म मञ्चमा आतिथ्यता ग्रहणका निम्ति का लागि सविनय निवेदन गर्दछु। पोखरा उद्योग वाणिज्य संघका भूतपूर्व अध्यक्ष मानार्थ सदस्य श्री सुरेश कुमार राज भण्डारीज्यू, पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष एवं मानार्थ सदस्य श्री अशोक पालिकेज्यू, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व उपाध्यक्ष एवं पोखरा उद्योग वाणिज्य संघका भूतपूर्व अध्यक्ष श्री आजाद श्रेष्ठज्यू, पोखरा उद्योग वाणिज्य संघका भूतपूर्व अध्यक्ष मानार्थ सदस्य श्री बसन्त उदासज्यू, पोखरा उद्योग वाणिज्य संघका भूतपूर्व अध्यक्ष मानार्थ सदस्य श्री राजेन्द्र कुमार लालचन्दज्यू, पोखरा उद्योग वाणिज्य संघका भूपू अध्यक्ष श्री दीपक श्रेष्ठज्यू, पोखरा उद्योग वाणिज्य संघका भूतपूर्व अध्यक्ष मानार्थ सदस्य श्री मानकाजी महाकाजुज्यू, पोखरा उद्योग वाणिज्य संघका भूपू अध्यक्ष मानार्थ सदस्य श्री कृष्णमोहन श्रेष्ठज्यू, पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष श्री सञ्जीव बहादुर कोइरालाज्यू, पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष श्री विश्वशंकर पालिकेज्यू, पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष एवं निर्वाचन समिति 2083का संयोजक श्री दामु अधिकारीज्यू, पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष श्री नारायण कोइरालाज्यू, पोखरा उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष श्री पवन कुमार प्रजापतिज्यू, अघि नै आसन ग्रहण गर्न पनि उहाँले शुभकामना पनि दिनु भएको छ, आज केही समय ढिला आउने जानकारी पनि उहाँले दिनुभएको छ। पवन कुमार प्रजापतिज्यूलाई यति बेला सम्झन चाहन्छु। विशेष अतिथिको आसन ग्रहणका निम्ति पोखरा महानगरपालिका वडा नम्बर 2 अध्यक्ष तथा नेपाली काङ्ग्रेस दलका नेता श्री दिवसमान प्रधानङ्गज्यूलाई विशेष अतिथिको आसन ग्रहणका निम्ति अनुरोध गर्दछु। यसै गरी विशेष अतिथिको आसन ग्रहणका निम्ति पोखरा महानगरपालिका वडा नम्बर 17 अध्यक्ष तथा एमालेको तर्फबाट महानगरपालिकामा दलका नेता राधिका साई ठक्कुर योगीज्यूलाई अनुरोध गर्दछु। विशेष अतिथिको आसन ग्रहणका निम्ति पोखरा महानगरपालिका वडा नम्बर 14 वडा अध्यक्ष एवं पोखरा महानगरपालिकाका आर्थिक विकास समिति सभापति श्री बोध बहादुर कार्कीज्यूलाई अनुरोध गर्दछु। विशेष अतिथिको आसन ग्रहणका निम्ति पोखरा महानगरपालिका वडा नम्बर 4 सर्दे अध्यक्ष श्री देव कृष्ण पराजुलीज्यूलाई अनुरोध गर्दछु।
विशेष अतिथि को आसन ग्रहण का निम्ति पोखरा महानगरपालिका वडा नंबर 9 का वडा अध्यक्ष दीपेन्द्र मर्चानी जीवलाई अनुरोध गर्दछु विशेष अतिथि को आसन ग्रहण का निम्ति पृथ्वी नारायण क्याम्पस पोखराका प्रमुख श्री हरि पाठक ज्यूलाई अनुरोध गर्दछु यसै गरी कन्या क्याम्पस पोखराका प्रमुख श्री सुरेश कुमार मानन्दर ज्यूलाई अनुरोध गर्दछु कालिका क्याम्पसका क्याम्पस प्रमुख श्री बिरञ्जी गौतम ज्यूलाई अनुरोध गर्दछु यसै गरी पोखरा बहुमुखी क्याम्पस पोखराका प्रमुख श्री शिशुकला पराजुली ज्यूलाई अनुरोध गर्दछु यसै गरी लक्ष्मी हाउसका निर्देशक तथा लक्ष्मी विद्या पदकका स्थापनाकर्ता श्री सुनील श्रेष्ठजीलाई अनुरोध गर्दछु लक्ष्मी विद्या पदक विद्यार्थी छनौट तथा व्यवस्थापन समितिका सदस्य श्री अमृतलाल श्रेष्ठजीलाई अनुरोध गर्दछु यसै गरी विशेष अतिथिको आसन ग्रहणका निम्ति जनप्रिय क्याम्पसका क्याम्पस प्रमुख ज्यूलाई अनुरोध गर्दछु कार्यालय प्रमुख ज्यूहरूलाई आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्दछु अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालय प्रमुख श्री नारायण प्रसाद रेग्मीज्यूलाई अनुरोध गर्दछु पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री राजन पौडेलज्यूलाई अनुरोध गर्दछु नेपाल राष्ट्र ब्याङ्क प्रादेशिक कार्यालय पोखराका प्रमुख श्री शिखा अधिकारी रेग्मीज्यूलाई अनुरोध गर्दछु प्रदेश निर्वाचन कार्यालयका प्रमुख श्री नारायण ढकालज्यूलाई अनुरोध गर्दछु यसै गरी आन्तरिक राजस्व कार्यालय पोखराका प्रमुख कर अधिकृत श्री शिव प्रसाद ढुङ्गानाज्यूलाई अनुरोध गर्दछु गुणस्तर तथा नापतौल कार्यालय पोखराका प्रमुख श्री मनोज कुमार पोखरेलज्यूलाई अनुरोध गर्दछु जिल्ला समन्वय समिति कास्कीका कार्यालय प्रमुख नमराज बरालज्यूलाई अनुरोध गर्दछु मालपोत कार्यालय कास्कीका प्रमुख श्री कालीबहादुर भुजेलज्यूलाई अनुरोध गर्दछु श्रम तथा रोजगार कार्यालय कास्कीका प्रमुख श्री चण्डिका पौडेलज्यूलाई अनुरोध गर्दछु यातायात व्यवस्था कार्यालयका प्रमुख श्री ढाका प्रसाद शर्माज्यूलाई अनुरोध गर्दछु यसै गरी खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पोखराका प्रमुख बिजन श्रेष्ठज्यूलाई अनुरोध गर्दछु नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्र प्रमुख श्री जितेन्द्र यादवज्यूलाई अनुरोध गर्दछु खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड पोखराका प्रमुख श्री कौशल घिमिरेज्यूलाई अनुरोध गर्दछु नेपाल टेलिकम पोखरा कार्यालय प्रमुख श्री निरुल प्रसाद कोजुज्यूलाई अनुरोध गर्दछु सामाजिक सुरक्षा कोष पोखरा कार्यालयका प्रमुख श्री डिपी सुन्दर पराजुलीज्यूलाई अनुरोध गर्दछु एकीकृत विकास कार्यालय कास्कीका प्रमुख श्री दिनेश राज आचार्यज्यूलाई अनुरोध गर्दछु खाने पानी तथा ढल व्यवस्थापन कार्यालयका प्रमुख श्री पदम बहादुर कुमारज्यूलाई अनुरोध गर्दछु कृष्णदल गढ फुलबारी ब्यारेकका प्रमुख श्री राजेन्द्र पुडासैनीज्यूलाई अनुरोध गर्दछु सशस्त्र प्रहरी बल कालिकागण मालेपाटनका प्रमुख एसपी बसन्त बहादुर सिंहज्यूलाई अनुरोध गर्दछु यसै गरी जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक श्री नवीन कार्कीज्यूलाई अनुरोध गर्दछु यसै गरी ट्राफिक कार्यालय गण्डकीका प्रमुख प्रहरी उपरीक्षक श्री गोविन्द काप्लेज्यूलाई अनुरोध गर्दछु राष्ट्रिय अनुसन्धान कार्यालय कास्कीका प्रमुख श्री मोहन बहादुर कुमारज्यूलाई अनुरोध गर्दछु नेपाल गुणस्तर तथा नापतौल कार्यालय कास्कीका प्रमुख श्री तिलक केसीज्यूलाई अनुरोध गर्दछु पोखरा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख श्री रमेश राज नेपालज्यूलाई अनुरोध गर्दछु सिटिभिटी पोखरा प्रमुख श्री राजीव कुमार ठाकुरज्यूलाई अनुरोध गर्दछु पोखरा महानगरपालिकाका आर्थिक महाशाखा प्रमुख श्री मनोहर कडरियाज्यूलाई आसन ग्रहणका निम्ति अनुरोध गर्दछु पोखरा महानगरपालिकाका व्यवसाय प्रवर्धन केन्द्रका कार्यकारी निर्देशक श्री नवराज अधिकारीज्यूलाई अनुरोध गर्दछु नेपाल पर्यटन बोर्ड गण्डकीका प्रमुख श्री मणिराज लामिछानेज्यूलाई अनुरोध गर्दछु बिमा प्राधिकरण का गण्डकी प्रदेश कार्यालयका सहायक निर्देशक दिवस पोखरेलज्यूलाई अनुरोध गर्दछु प्रथम निर्देशक सुगम श्रेष्ठज्यूलाई अनुरोध गर्दछु जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी निरीक्षक श्री सुमित कुमार देवकोटाज्यूलाई अनुरोध गर्दछु नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेश का अध्यक्ष श्री रमेश पौडेलज्यूलाई अनुरोध गर्दछु नेपाल पत्रकार महासङ्घ कास्कीका अध्यक्ष श्री माधव परालज्यूलाई अनुरोध गर्दछु
कृषि विकास बैंक का गण्डकी प्रदेश प्रमुख श्री गणेन्द्र अधिकारी ज्यूलाई अनुरोध गर्दछु। यसैगरी नेपाल बैंक लिमिटेड गण्डकी प्रदेश प्रमुख श्री श्री प्रसाद शिवाकोटी ज्यूलाई अनुरोध गर्दछु। नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका सरदेव अध्यक्ष ज्यूलाई अघि नै मैले आसन ग्रहण गराइसकेको छु। यसैगरी राष्ट्रिय वाणिज्य बैंकका गण्डकी प्रदेश प्रमुख श्री पुष्पचन्द्र थापाज्यूलाई अनुरोध गर्दछु। हामीले सहकार्य गर्दै आइरहेको संस्था क्रीडा शाखा प्रमुख श्री बसन्त पराजुलीज्यूलाई अनुरोध गर्दछु। गण्डकी प्रदेशका प्रेस रजिस्ट्रार श्री विमला भण्डारीज्यूलाई मञ्चमा आए आसन ग्रहणका निम्ति अनुरोध गर्दछु। नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका उपाध्यक्ष श्री मिलगेन्द्र घिमिरेज्यूलाई अनुरोध गर्दछु। नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीका उपाध्यक्ष श्री सूर्यबहादुर भुजेलज्यूलाई अनुरोध गर्दछु। नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीका उपाध्यक्ष श्री हरिकुमार श्रेष्ठज्यूलाई अनुरोध गर्दछु। यसै गरी नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका गण्डकीका कोषाध्यक्ष श्री राजेन्द्र ओझाज्यूलाई अनुरोध गर्दछु। विशेष अतिथिको आसन ग्रहणका निम्ति सीएनआई गण्डकीका अध्यक्ष श्री धर्मराज बर्तौलाज्यूलाई अनुरोध गर्दछु। विभिन्न जिल्ला नगर उद्योग वाणिज्य संघबाट पाल्नुभएका अध्यक्ष एवं प्रतिनिधिज्यूहरूलाई मञ्चमा आए आसन ग्रहण गरिदिन हुन हार्दिक अनुरोध गर्दछु। विशेष अतिथिको आसन ग्रहण गरिदिन हुन चितवन उद्योग वाणिज्य संघका अध्यक्ष श्री चिरञ्जीवी सुवेदीज्यूलाई अनुरोध गर्दछु। बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष श्री राजन साक्यज्यूलाई अनुरोध गर्दछु। स्याङ्जा उद्योग वाणिज्य संघका अध्यक्ष श्री महादेव श्रेष्ठज्यूलाई अनुरोध गर्दछु। यसै गरी पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष श्री ठाकुरबी पौडेलज्यूलाई अनुरोध गर्दछु। यसै गरी तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष श्री इम कुमार श्रेष्ठज्यूलाई अनुरोध गर्दछु। यसै गरी गोर्खा उद्योग वाणिज्य संघका अध्यक्ष श्री भगवान बाबु मास्केज्यूलाई अनुरोध गर्दछु। यसै गरी लमजुङ उद्योग वाणिज्य संघबाट पाल्नुभएका अध्यक्ष श्री भरत कुमार श्रेष्ठज्यूलाई अनुरोध गर्दछु। यसै गरी मुस्ताङ उद्योग वाणिज्य संघका अध्यक्ष राजु प्रसाद लालचन्दज्यूलाई अनुरोध गर्दछु। मनाङ उद्योग वाणिज्य संघका अध्यक्ष श्री छिरिङ दोर्जे लामाज्यूलाई अनुरोध गर्दछु। लेखनाथ उद्योग वाणिज्य संघका सरदेह अध्यक्ष श्री जानुका पराजुलीज्यूलाई अनुरोध गर्दछु। विशेष अतिथिको आसन ग्रहणका निम्ति वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष श्री अनुपमा ढुङ्गानाज्यूलाई अनुरोध गर्दछु। यसै गरी नवलपुर उद्योग वाणिज्य संघका अध्यक्ष श्री बुद्धिसागर पोखरेलज्यूलाई अनुरोध गर्दछु। यसै गरी गैंडाकोट उद्योग वाणिज्य संघका अध्यक्ष श्री छवि कणेलज्यूलाई अनुरोध गर्दछु। यसै गरी देवचुली उद्योग वाणिज्य संघका अध्यक्ष श्री सत्यनारायण भूषालज्यूलाई अनुरोध गर्दछु। भिरकोट उद्योग वाणिज्य संघका अध्यक्ष श्री नुवा दत्त अर्यालज्यूलाई अनुरोध गर्दछु। गल्याङ उद्योग वाणिज्य संघका अध्यक्ष श्री डोलप्रसाद श्रेष्ठज्यूलाई अनुरोध गर्दछु। शुक्लागण्डकी उद्योग वाणिज्य संघका अध्यक्ष श्री समुद्र राम श्रेष्ठज्यूलाई अनुरोध गर्दछु। विशेष अतिथिको आसन ग्रहणका निम्ति मध्यबिन्दु उद्योग वाणिज्य संघका अध्यक्ष श्री किरण कुमार श्रेष्ठज्यूलाई अनुरोध गर्दछु। भीमाद उद्योग वाणिज्य संघका अध्यक्ष श्री चतुर्भुज सुवेदीज्यूलाई अनुरोध गर्दछु। लिगलिग पालुङकोट उद्योग वाणिज्य संघका अध्यक्ष श्री मानबहादुर आले मगरज्यूलाई अनुरोध गर्दछु। भानुनगर उद्योग वाणिज्य संघका अध्यक्ष श्री कृष्ण कुमार श्रेष्ठज्यूलाई अनुरोध गर्दछु। यसै गरी ढोरपाटन उद्योग वाणिज्य संघका अध्यक्ष श्री दीपक कुमार अढाई तथा निवर्तमान अध्यक्ष ढालेन्द्र छन्त्यालज्यूलाई अनुरोध गर्दछु। विशेष अतिथिको आसन ग्रहणका निम्ति चापाकोट उद्योग वाणिज्य संघका अध्यक्ष श्री निर्मल राणा मगरज्यूलाई अनुरोध गर्दछु। विशेष अतिथिको आसन ग्रहणका निम्ति गलकोट उद्योग वाणिज्य संघका अध्यक्ष श्री ढालेन्द्र गौतमज्यूलाई अनुरोध गर्दछु। पोखरा चेम्बर अफ कमर्स कास्कीका अध्यक्ष श्री उमराज वास्तोलाज्यूलाई अनुरोध गर्दछु। पोखरा भ्रमण वर्ष 2025 का संयोजक श्री गोपी बहादुर भट्टराईज्यूलाई अनुरोध गर्दछु। विशेष अतिथिको आसन ग्रहणका निम्ति जीआईजेड आरएसआरएसडी
का वित्तीय सल्लाहकार श्री नवीन श्रेष्ठ ज्यूलाई मञ्चमा आए आसन ग्रहण का निम्ति अनुरोध गर्दछु। ग्रोथ सेलर्स नेपालका संस्थापक श्री मोहन ओझा ज्यूलाई विशेष अतिथिको आसन ग्रहणका निम्ति अनुरोध गर्दछु। नेपाल उद्योग वाणिज्य संघ काठमाडौँका उपाध्यक्ष उज्जवल जङ शाहज्यूलाई आसन ग्रहणका निम्ति अनुरोध गर्दछु। म जिल्ला नगरबाट पाल्नुभएका पदाधिकारी तथा सदस्यज्यूहरूलाई मञ्चको अगाडि भागमा आसन ग्रहणको व्यवस्था मिलाइएकोले सो स्थानमा आसन ग्रहणका निम्ति अनुरोध गर्दछु। गोर्खा उद्योग वाणिज्य संघका महासचिव चन्दन बाबु खत्रीज्यूलाई अनुरोध गर्दछु। पालुङटार उद्योग वाणिज्य संघका अध्यक्ष मानबहादुर आलेज्यूलाई अनुरोध गर्दछु। सदस्य धीरज थापा, सदस्य मीना राणावार, भानु उद्योग वाणिज्य संघका सदस्य उपेन्द्र बाबु तिवारी, यसै गरी देवचुली उद्योग वाणिज्य संघका अध्यक्ष संस्थापक अध्यक्ष धर्म बस्यालज्यू, पोखरा पर्यटन परिषदका सर्दी अध्यक्ष श्री हरि भुजेलज्यूलाई अनुरोध गर्दछु। पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका अध्यक्ष श्री एन कुमार साईज्यूलाई अनुरोध गर्दछु। पोखरा महानगरपालिका वडा नम्बर चारका वडा सदस्य तथा हामीसँग डेन्टल सेवामा सहकार्य गर्दै आउनुभएका श्री प्रकाश कोइरालाज्यूलाई अनुरोध गर्दछु। नेपाल मणिपाल अस्पताल प्रणालीका अध्यक्ष श्री नारायण पौडेलज्यूलाई अनुरोध गर्दछु। यसै गरी हिमश्री फुड्सका निर्देशक श्री प्रकाश केसीज्यूलाई अनुरोध गर्दछु। यसै गरी पोखरा फुड्सका निर्देशक श्री तुलसा पाण्डेज्यूलाई अनुरोध गर्दछु। यसै गरी कर्मचारी बेक्स एन्ड फुड प्रणालीका निर्देशक विक्रम कर्मचारीज्यूलाई अनुरोध गर्दछु। हामीसँग सहकार्य गर्दै आउनुभएका युनाइटेड रेफरेन्स ल्याबोरेटरीका प्रमुख श्री ठाकुर पन्तज्यूलाई अनुरोध गर्दछु। हाम्रो सहयात्री चरक मेमोरियल अस्पतालका प्रमुख श्री रामचन्द्र रेग्मीज्यूलाई अनुरोध गर्दछु। गण्डकी ट्रक यातायात व्यवसायी संघका सर्दे अध्यक्ष श्री सुरेन्द्र त्रिपाठीज्यूलाई अनुरोध गर्दछु। यति एयरलाइन्सका पोखरा कार्यालयका प्रमुख श्री राम लामिछानेज्यूलाई अनुरोध गर्दछु। दृष्टि आँखा अस्पतालका प्रमुख श्री रोजिना श्रेष्ठज्यूलाई अनुरोध गर्दछु। आज विमोचन हुने भएको स्मारिका निम्ति आफ्नो लेख रचना उपलब्ध गराइदिनु हुने विद्वान लेखकज्यूहरूलाई आसन ग्रहण गर्न गइरहेको छु। डाक्टर अनिल सुवेदी, डाक्टर विश्वकल्याण पराजुली, डाक्टर बलराम उपाध्याय रेग्मी, श्री विश्वमोहन अधिकारी, श्री रवि राज बराल, श्री दिपेन्द्र पहाड़ी, श्री सन्तोष भण्डारी, श्री तेज बहादुर गुरुङ, छत्तीसौं महाधिवेशन अन्तर्गतको निर्वाचन समितिका सह संयोजक श्री टीकाराम सापकोटाज्यूलाई आसन ग्रहणका निम्ति अनुरोध गर्दछु। सदस्यज्यूहरू हुनुहुन्छ, उहाँलाई आसन ग्रहण गर्न गइरहेको छु। डम्बर सिंह गुरुङ, प्रकाश देव पालिखे, मोहन बाबु खड्का आमन्त्रित सदस्य हुनुहुन्छ। निरञ्जन श्रेष्ठ, कानुनी सल्लाहकार वरिष्ठ अधिवक्ता दामोदर अधिकारी, सल्लाहकार पोखरा उद्योग वाणिज्य संघका पूर्व कार्यकारी निर्देशक श्री टोप बहादुर थापा, फेन्सी व्यवसायी महासंघ कास्कीका सर्दे अध्यक्ष श्री राम प्रसाद पौडेलज्यूको आगमन भएको छ, उहाँलाई मञ्चमा आए आसन ग्रहणका निम्ति अनुरोध गर्दछु। बाइट बिल्ड इनोभेसन प्रणालीका प्रमुख श्री इन्जिनियर सुबोध रेग्मीज्यूलाई आसन ग्रहणका निम्ति अनुरोध गर्दछु। संघको डिजिटलाइजेसनमा हाम्रो पार्टनरको रूपमा पनि उहाँहरू रहनु भएको कुरा यहाँहरूलाई जानकारी गराउन चाहन्छु। हाम्रो निम्तोलाई स्वीकार गर्दै र यस समारोहलाई भव्य बनाउनका निम्ति पाल्नुभएका विभिन्न संघ संस्था सरकारी कार्यालयको प्रतिनिधित्व गर्दै पाल्नुभएका अतिथिज्यूहरू, वस्तुगत संघका अध्यक्ष एवं प्रतिनिधिज्यूहरू, पोखरा उद्योग वाणिज्य संघका पदाधिकारी, कार्य समिति एवं सम्पूर्ण साधारण सदस्य महानुभाव एवं
पोखरा उद्योग वाणी संघ का पूर्व पदाधिकारी, पूर्व कार्य समिति सदस्य, गंडकी प्रदेश का पूर्व कार्य समिति सदस्य, पूर्व पदाधिकारी, विभिन्न जिल्ला नगर का पूर्व पदाधिकारी, पूर्व सदस्य तथा पूर्व अध्यक्ष जीवहरू, संपूर्ण पत्रकार मित्रहरूलाई यथास्थान में आसन ग्रहण का लागि हार्दिक अनुरोध गर्दछु। अब म उपस्थित सम्पूर्णलाई यथास्थानबाट उठी राष्ट्र सम्मानका लागि राष्ट्रिय गानमा सरिक भइदिन हुन हार्दिक अनुरोध गर्दछु।

ज्यूलाई मञ्चमा आए आसन ग्रहणका निम्ति अनुरोध गर्दछु। उहाँ यही कार्यक्रमको लागि हङकङदेखि पाल्नु भएको छ। यसै गरी जिल्ला उद्योग वाणिज्य संघ गैंडाकोटका उपाध्यक्ष श्री शालिकराम सापकोटाज्यूलाई आसन ग्रहणका निम्ति अनुरोध गर्दछु। यसै गरी कोषाध्यक्ष श्री किशोर लम्छाज्यूलाई अनुरोध गर्दछु। यसै गरी सदस्य श्री सूर्य घिमिरेज्यूलाई अनुरोध गर्दछु। शुक्ला गण्डकी उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष सुमन सापकोटाज्यूलाई अनुरोध गर्दछु। महासचिव सुजन श्रेष्ठज्यूलाई अनुरोध गर्दछु। पर्वत उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष कमल बहादुर जीषीज्यूलाई अनुरोध गर्दछु। महासचिव खड्ग प्रसाद खनालज्यूलाई अनुरोध गर्दछु। र स्याङ्जा उद्योग वाणिज्य संघका महासचिवज्यूलाई अनुरोध गर्दछु। यसै गरी स्याङ्जा उद्योग वाणिज्य संघका पूर्व वरिष्ठ उपाध्यक्ष एकमत श्रेष्ठ दाजुलाई पनि आसन ग्रहणका निम्ति अनुरोध गर्दछु। यसै गरी लेखनाथ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गोपी सरलाई अनुरोध गर्दछु। यसै गरी ध्रुव सरलाई पनि आसन ग्रहणका निम्ति अनुरोध गर्दछु। सबै सबै यो कार्यक्रममा पाल्नुभएका सबै सबैलाई आसन ग्रहण एकमुष्ट रूपमा गर्दै उपस्थित सम्पूर्णलाई शब्दद्वारा स्वागत गरिदिन हुन कार्यक्रमका सर्दे सभापति पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य श्री गोकर्ण कार्कीज्यूलाई सविनय अनुरोध गर्दछु।

धन्यवाद कार्यक्रम संचालक पोखरा उद्योग वाणिज्य संघ का महासचिव जी हाम्रो यस पोखरा उद्योग वाणिज्य संघको 72 वार्षिक अधिवेशन तथा 36 महाधिवेशनको प्रक्रिया जारी रहँदा देशले ठूलो विपत्तिको सामना गर्नु पर्यो। भोटे केसीमा आएको बाढीले दिएको अकल्पनीय पीडाबाट देश बाहिर आउन सकेको छैन। म सम्मानित सभामा भोटे कोशी बाढीमा परि ज्यान गुमाउनु भएका सम्पूर्ण स्वदेशी तथा विदेशी नागरिकप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक संवेदना अर्पण गर्दछु। यो शोकको घडीमा देहमुक्त आत्माको चिर शान्तिको कामनाका साथै यहाँ उपस्थित सम्पूर्ण महानुभावहरूलाई एक मिनट उठेर मौन धारणमा शरीक भइदिनु हुनको लागि म हार्दिक अपील गर्दछु। समय शुरू।

धन्यवाद सम्पूर्णलाई धन्यवाद महासचिवज्यूले आसन ग्रहणमा प्रोटोकल स्थापित भइसकेको छ आदरणीय प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठज्यू विशिष्ट अतिथि नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष हाम्रो पोखरा उद्योग वाणिज्य संघका पनि पूर्व अध्यक्ष आदरणीय आनन्दराज मुल्मीज्यू मञ्च आसीन विशिष्ट अतिथिज्यूहरू विशेष अतिथिज्यूहरू अतिथिगण यहाँ उपस्थित रहनुभएका सम्पूर्ण अतिथिगणहरू उद्योगी व्यवसायी मित्रहरू संचारकर्मी मित्रहरू सम्पूर्णलाई एकमुष्ट म हार्दिक स्वागत स्वागत स्वागत भन्न चाहन्छु। बाढीले पुर्याएको जनधनको क्षति ठूलो छ। पोखरा उद्योग वाणिज्य संघले सो दुखद घटना लगत्तै भाद्र 10 गते नै उद्धार उपचार राहत पुनर्स्थापना तथा पुनर्निर्माणमा सरकारसँग हातेमालो गर्ने निर्णय गर्दै प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा योगदान गर्ने निर्णय गरिएको बेहोरा म यहाँ स्मरण गराउन चाहन्छु। राहत कोषमा सहयोगका निम्ति हाम्रो वर्तमान कार्य समितिका साथीहरूलाई पनि आग्रह गरिएकोमा उहाँहरूबाट प्राप्त सहयोग सहित संघको तर्फबाट एकमुष्ट रूपले हामीले रु 2,51,000 रुपियाँ सहयोग आजकै मितिमा नेपाल

0: सरकार का प्रतिनिधि आदरणीय जिला प्रशासन कार्यालय का प्रमुख जिला अधिकारी कुमान सिंह गुरुंग जीव को समुपस्थिति में नेपाल उद्योग वाणिज्य महासंघ मार्फत श्री अंजन श्रेष्ठ जीवलाई यो चेक हस्तांतरण करना चाहन्छौं। हामी मेरो यो स्वागत मन्तव्य पछि चेक हस्तान्तरण गर्दछौ। जतिसुकै ठूलो वज्रपात भए पनि नियमित तथा निर्धारित कर्महरूलाई निरन्तरता दिनु र सुन्दर दिनको कामना गर्ने हाम्रो संस्कार हो। केही मान्यता अनुरूप नै हाम्रो यो कार्यक्रम आयोजना गरिएको हो। बजारमा केही कुराहरू यस्तो बेलामा कार्यक्रम नराखेको भए भन्ने पनि नसुनिएको होइन, तर यस्तो विपत्ति आउनुभन्दा अगाडि नै करिब 2 महिना अगाडि आषाढमा नै हामीले यो निर्णय गरेको। भाद्र 1 गतेबाट निर्वाचन प्रक्रिया पनि सुरु भइसकेका कारणले हामीले यो कार्यक्रमलाई स्थगित गर्न सकेनौँ र यो आयोजना गर्न गइरहेको कुरा पनि यहाँहरू समक्ष राख्न चाहन्छु। जति छिटो पुनर्स्थापना र पुनर्निर्माणका कामहरू हुन्छन् त्यति नै छिटो बाढीले दिएका घाउहरू पुरिन्छन्। अत यही तथ्यमा टेकेर सरकार अगाडि बढोस्, जनजीवन पूर्ववत अवस्थामा फर्काउने काममा कहीँ कतै ढिलासुस्ती नहोस् भन्ने हाम्रो कामना रहेको छ। बाढीले अपूर्णीय क्षति पुर्याएको छ। अहिले निजी क्षेत्रले कति गुना गुमायो भन्नुभन्दा पनि उद्धार र राहत अनि पुनर्स्थापना नै पहिलो प्राथमिकता हो र हुनुपर्छ भन्नेमा हामी स्पष्ट छौँ। यो विपत्तिको घडीमा निजी क्षेत्रलाई हौसला प्रदान गर्न सरकारले बाढी प्रभावित उद्योगी व्यवसायका निम्ति जुन सहुलियतको घोषणा गरेको छ त्यसप्रति भने हामी सरकारलाई धन्यवाद ज्ञापन गर्न चाहन्छौँ। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्षज्यू प्रमुख अतिथिको रूपमा हामीमा आज हुनुहुन्छ। निजी क्षेत्रको वर्तमान अवस्था, सरकारसँगको साझेदारी र निजी क्षेत्रलाई सशक्त तुल्याउन महासंघले तय गरेका 6 स्तम्भ साथी पहलबारे उहाँ आदरणीय अध्यक्षज्यूले नै प्रश्न पार्नुहुनेछ, त्यसैले यसबारे मैले धेरै भन्नु बोल्नुपर्छ भन्ने लाग्दैन। उहाँबाट नै मनोनित केन्द्रीय कार्यकारिणी सदस्यको रूपमा महासंघले अगाडि सार्ने कार्यक्रमलाई सफल तुल्याउन मेरो तर्फबाट कुनै कमी हुनेदैन छैन। तर पोखरा उद्योग वाणिज्य संघको अध्यक्ष नाताले मफसलमा रहेका आवाजहरूलाई उठान गर्ने दायित्व बोध गर्दै म केही विषयहरू सम्मानित सभा समक्ष राख्ने अनुमति चाहन्छु। निजी क्षेत्रको मूड र अवस्था कस्तो छ भन्ने बारे अध्यक्षज्यू स्वयंले केही समय अघि स्पष्ट धारणा राखिसक्नु भएकाले त्यसमा म सहमति जनाउन चाहन्छु। हो, निजी क्षेत्र पछिल्लो करिब 35-36 वर्ष यताकै कमजोर मनोबल लिएर उभिनु परेको अवस्था छ, तर हामीलाई हरेस खाने छुट छैन। प्रतिकूल अवस्थामा पनि हामी सम्भावना खोज्छौँ, चुनौतीसँग पौँठे जोरी खेल्छौँ अनि सबल र अर्थतन्त्र निर्माणका निम्ति सरकारसँग हातेमालो गर्न तत्पर रहन्छौँ। देशले करिब 2/3 नजिकको शक्तिशाली सरकार पाएको छ। यो क्षणमा उद्योग व्यवसाय हतोत्साही हुने अवस्था सिर्जना नहोस्, लगानी गरौं गरौं लाग्ने वातावरण बनोस् र अर्थतन्त्र संकुचनमा नपरोस् भन्ने हाम्रो चाहना छ। यो चाहना त्यो बेला मात्र पूरा हुन्छ जुन बेला राज्यले उद्योगी व्यवसायलाई सहयात्रीको रूपमा व्यवहार गर्छ अनि सहकार्यको हात फैल्याउँछ। त्रास सिर्जना, व्यवसायमाथि धरपकड तथा मान मर्दनले बाह्य लगानी आकर्षित हुने त के, स्वदेशी लगानीकर्ता पनि हतोत्साहित हुन्छन् भन्ने तथ्य, सरकारले जति छिटो बुझ्छ त्यति नै छिटो निजी क्षेत्र झुरमुराउँछ भन्ने तथ्य मनन गर्न म सरकारको ध्यान आकर्षण गराउन चाहन्छु। मफसलमा रहेका उद्योगी व्यवसायहरूका समस्या साना छन्, तर ती साना समस्याकै कारण व्यवसायबाट पलायन दर बढेको छ र व्यावसायिक वातावरण बिग्रन पुगेको छ। वर्षौं लगाएर जम्मा गरेको पैसा खन्याएको व्यवसाय सञ्चालनमा राज्यबाट प्रोत्साहन नमिल्दा, साना साना प्रशासनिक झन्झटले हैरानी दिँदा अनि दोहोरो तेह्रो करको भारी बोकाउने प्रवृत्तिले उद्योगी व्यवसाय बन्छु भन्ने सोच नै निमट्ने गरेको यो तथ्यप्रति महासंघ र सरकार संवेदनशील बनून् भन्ने हाम्रो आग्रह छ। यति बेला सरकारले बन्द रहेका केही उद्योग सञ्चालनको पहल गरिरहेको छ। बन्द रहेका उद्योगहरू सञ्चालनमा ल्याउने सरकारको निर्णय कर्णप्रिय छ, तर के साँच्चै ती उद्योगबाट उत्पादित वस्तुहरू बजारमा प्रतिस्पर्धात्मक रूपमा टिक्न सक्छन् त? उद्योग सञ्चालनको निर्णयबाट भोलिका दिनमा सरकारी कोषमा अतिरिक्त भार पर्ने वा अनुदान दिनुपर्ने अवस्था आयो भने कतै हामी जस्ता करदाताले राज्य कोषमा दिएको पैसा त्यो उद्योगमा लगाउने अवस्था त आउँदैन भन्ने प्रश्न उत्तिकै पेचिलो रूपमा रहेको छ। खुला र उदार अर्थतन्त्रमा राज्यले व्यापार गर्दैन, निजी क्षेत्रका निम्ति लगानीको वातावरण सिर्जना गरिदिन्छ भन्ने हाम्रो मान्यताबाट हामी विचलित नभएको पनि सम्मानित सभामा दोहोऱ्याउन चाहन्छु। हाम्रो लामो थोरै पोखरा र गण्डकी प्रदेशको बारेमा भन्नुपर्दा, हाम्रो लामो आन्दोलन र पैरवीका कारण पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँगै पोखरा पर्यटनको राजधानी घोषणा भएकोमा हामी गौरवान्वित छौँ। तर यसबाट नियमित अन्तर्राष्ट्रिय उडानले मात्र यो साँच्चीकै अन्तर्राष्ट्रिय सहर बन्छ र समग्र गण्डकीको पर्यटन उद्योग फस्टाउँछ भन्ने तथ्यप्रति पनि हामी उति नै संवेदनशील छौँ। निर्माण भएको लामो समयसम्म पनि यहाँबाट छिमेकी भारत र चीन जस्ता चीनमा नियमित उडान हुन नसक्नुलाई हामीले सरकारको कूटनीतिक क्षमताको कमीको रूपमा बुझेका छौं। अर्कोतर्फ भौतिक पूर्वाधारहरू पूर्ण रूप उपयोगमा ल्याउने तर्फ सरकारले बेलैमा सोचोस्। बलेवादेखि मनाङको हुम्डे विमानस्थलमा गरिएको लगानीको प्रतिफल खोज्नेतर्फ राज्य लागोस् भन्ने पनि हाम्रो माग छ। यसका अतिरिक्त त्रिवेणी कोराला राजमार्गको पूर्णता, सिद्धार्थ राजमार्गको स्तरोन्नति, पृथ्वी राजमार्ग स्तरोन्नतिसँगै अन्डरपास र ओभरपास निर्माण, त्रिवेणी कोराला राजमार्ग अन्तर्गत भीमातदेखि नवलपुरसम्म सुरुङ मार्ग एवं यसअघि नै घोषणा गरिएका औद्योगिक क्षेत्र जस्ता अपरिहार्य पूर्वाधार निर्माणमा निम्ति हामी सम्बन्धित निकायको ध्यान आकर्षण गराउन चाहन्छौ। कोराला नाका हुँदै पछिल्लो समय ठूलो परिणाममा सामान आयात भइरहेको छ, तर नेपालतर्फको भन्सार व्यवस्थित हुन सकेको छैन। कोरोला हुँदै विद्युतीय गाडीहरू आयात गर्दा व्यवसायीहरूले ती गाडी चार्ज गर्न ठूलो क्षमताको जेनेरेटर लैजानुपर्ने बाध्यता छ। कम्तीमा सरकारले नाका क्षेत्रमा गाडी चार्जिङका निम्ति आवश्यक पर्ने विद्युत आपूर्ति तथा स्टेशन निर्माणको वातावरण बनाइदियोस् भन्ने पनि हाम्रो चाहना रहेको छ। पर्यटनको राजधानी पोखराको कुरा गर्दा फेवताल संरक्षणका लागि सर्वोच्चले दिएको परमादेश र जग्गा अधिकरणको बहुचर्चित विषय जोडिन आइहाल्छ। फेवा संरक्षण हुनुपर्छ भन्नेमा हामी स्पष्ट छौं, तर संरक्षणको नाममा परापूर्वकालदेखि ताल किनारामा रहेका रैथाने बासिन्दाको उठीवास लगाउन पनि मिल्दैन। व्यक्तिको नाममा भएको जग्गाको उचित मुआवजाको ग्यारेन्टी पनि हुनैपर्छ। मापदण्डको नाममा व्यक्तिको जग्गामा किलो गाडेर समस्याको समाधान निस्कँदैन। हिजो पोखरा उद्योग वाणिज्य संघले पोखराको भौतिक निर्माण, सामाजिक र सांस्कृतिक विकासका निम्ति अगुवाई गर्यो। अहिले बलियो स्थानीय सरकार रहेको छ। हामी यी कामहरूको अगुवाईको जिम्मेवारी स्थानीय सरकारलाई नै छाड्दै उद्योग व्यवसायमा ध्यान केन्द्रित गर्न चाहन्छौँ। तापनि सामाजिक उत्तरदायित्वबाट हामी टाढा रहने छैनौँ। व्यापार गर्दा रिस्क मोल्नुपर्छ। रिस्क मोलेर गरिने कामबाट नाफाको अपेक्षा गर्नु हाम्रो धर्म हो। यो धर्म निभाउने क्रममा हामी राज्यलाई कर तिर्छौँ। स्थानीय सरकारहरूले कर तिर्ने यो वर्गलाई ठूलो सम्मान नगरे पनि मानमर्दन नगरोस् भन्ने हाम्रो चाहना रहेको छ। यति बेला देशबाट विदेशिनीको लर्को ठूलो छ। लाउँ लाउँ खाउँ खाउँका युवाहरू विदेश भासिँदा यहाँको उपभोग्य क्षमतामा ह्रास आएको छ। उद्योग व्यवसाय फस्टाउन उपभोक्ता चाहिन्छ। सरकारले युवालाई देशमै अडि नै रहने वातावरण बनाओस् भन्ने कुरा म सम्मानित सभामा दोहोऱ्याउन चाहन्छु। पछिल्लो समय देशका पुराना बजारहरू झन् पुरानो बन्दै गएका छन्। नयाँ सहर जन्मिनु राम्रो हो, तर पुराना सहरले विरासत गुमाउँदा त्यसलाई कसरी पुनर्जीवन दिने भन्ने विषय पनि उत्तिकै महत्वपूर्ण छ भन्ने मैले ठानेको छु। पोखराकै कुरा गर्दा कास्कीको जनसङ्ख्या वृद्धि दर ऋणात्मक छैन, तर पोखरा पहिला जस्तो छिमेकी जिल्लाका नागरिकको सपनाको सहर नरहेको तथ्यलाई हामीले स्वीकारेका छौं। प्रादेशिक राजधानी रहे पनि यति बेला मान्छे पोखरा भन्दा चितवन, नवलपुर वा काठमाडौँतिर आकर्षित भइरहेका छन्। यो कुरा उठान गरिरहँदा ममाथि कति संकुचित रहेछ भन्ने आरोप पनि आउन सक्छ, तर मेरो आँखाले र पोखरा उद्योग वाणिज्य संघले देखेको सत्य यही नै हो। पोखरालाई हिजो हामीले शिक्षा, स्वास्थ्य, पर्यटन र व्यवसाय, कृषिको सहरको रूपमा परिकल्पना गर्यौं। पोखरा उद्योग वाणिज्य संघले त्यही क्षेत्र र खास गरी शिक्षाको विकासमा ठूलो लगानी गर्यो। त्यसकै कारण यहाँ पढ्नका निम्ति विद्यार्थी आए। उद्योग व्यवसाय अनि पर्यटन उद्योग फस्टाउँदा यो रोजगारीको केन्द्र पनि बन्यो। तर अहिले किन यो सहरप्रति मान्छेको आकर्षण घटेको छ, यो प्रश्न पेचिलो छ। यो प्रश्नको उत्तर प्रदेश र स्थानीय सरकारले खोजुन् भन्ने हाम्रो आग्रह छ। मेरो नेतृत्वमा रहेको पोखरा उद्योग वाणिज्य संघले पोखरालाई शिक्षा, स्वास्थ्य, पर्यटन र कृषिको व्यवसाय सहरको अलावा साहसिक खेलकुद एवं आरोग्य पर्यटनको पनि केन्द्र बनाउनुपर्छ भन्ने धारणा अघि सारिरहेको छ। पोखरा र समग्र गण्डकी प्रदेशको साहसिक खेलकुदको सबैभन्दा उपयुक्त गन्तव्य हो। अप्पर मुस्ताङमा रहेको संसारकै अग्लो ठाउँको गल्फ कोर्सले त्यो कुरा प्रमाणित गरिसकेको छ। त्यस्तै बन्जी, प्याराग्लाइडिङ, स्काई ड्राइभिङ, कायाकिङ, राफ्टिङ र पदयात्रा र आरोहणको अलावा स्की लगायतका महँगा खेल गतिविधि पनि यहाँ सञ्चालन हुन सक्छन् भन्ने हाम्रो मान्यता छ। हामीले कहिलेसम्म मान्छे विदेश पठाएर प्राप्त रेमिटेन्समा चित्त बुझाइरहने हो? पोखरा र गण्डकीमा विश्व स्तरको स्वास्थ्य सेवाको सुनिश्चितता हुने हो। विश्वभरका दीर्घ रोगीहरूको यो आरोग्य प्राप्तिको गन्तव्य बन्न सक्छ। यहाँ उनीहरूले हिमाल र ताल हेरेर स्वास्थ्य लाभ गर्न सक्छन्। योग ध्यानबाट मृत्युलाई जित्न सक्छन्। उनीहरूकै देशमा जस्तो स्वास्थ्य सेवा प्रदान गर्न सक्ने हो भने इजरायलमा केयर गिभरको रूपमा सयौं नेपाली नागरिक पठाउनै पर्दैन। देशमै बसेर विदेशी मुद्रा आर्जन गर्न सकिन्छ। हाम्रो प्राकृतिक उत्पादनको ब्रान्डिङ रैथाने खानाको प्रवर्धन जस्ता विषयहरूमा पनि हाम्रो चासो छ। नेपालले हुन्डाई र सामसुङ जस्तो अन्तर्राष्ट्रिय ब्रान्ड निर्माण गर्दै देशको अर्थतन्त्र सुधारेको घटनाबाट पाठ सिक्नुपर्छ। मान्छे बेचेर धनी भइँदैन, आफ्नो ब्रान्ड बनाउनको लागि शिक्षा, अनुसन्धान अनि वातावरण चाहिन्छ भन्ने कुरा सरकारले मनन गर्न साथ त्यो कार्य सम्भव हुन्छ। म पुनः सरकारलाई आकर्षक नारा होइन, व्यवहारमुखी नीति निर्माणमा लाग्न तथा समयमै त्यसको कार्यान्वयनमा लाग्न विनम्रतापूर्वक आग्रह गर्दछु। खासमा म वार्षिक अधिवेशनको पुनित अवसरमा यहाँहरूको स्वागतको निम्ति उपस्थित भएको हुँ। लामो भाषण नगरौँ भन्दा भन्दै पनि लामो भएको बारे म जानकार छु। वार्षिक अधिवेशनपछि सुरु हुने महाधिवेशनपछि मेरो कानमा अध्यक्षको जिम्मेवारी रहने छैन। खास गरी पोखरा उद्योग वाणिज्य संघको अध्यक्षको जिम्मेवारीमा रहँदै गर्दा नेपाल उद्योग वाणिज्य संघका आदरणीय अध्यक्षज्यूले केन्द्रीय कार्यकारिणी समितिमा मनोनित गरी जुन जिम्मेवारी दिनुभयो त्यसप्रति म अनुग्रहित छु। पोखरा उद्योग वाणिज्य संघको नेतृत्वमा रहँदा मैले के गरेँ भन्ने कुरा सार्वजनिक संचार माध्यमका अलावा संघबाट प्रकाशित व्यापार पत्रिका मार्फत यहाँहरूले जानकारी पाउनु भएकै छ भन्ने मैले ठानेको छु। यही अधिवेशनको बन्द सत्रमा पनि कार्यकालमा भए गरेका गतिविधिबारे चर्चा गरौंला। अहिले चाहिँ हामीले आज निमन्त्रणा गरेर पशुपति क्षेत्र विकास कोषको सदस्य सचिव को जिम्मेवारी प्राप्त गर्नुभएकोमा आदरणीय पोखराका व्यवसायी हाम्रो यस संस्थाका पूर्व उपाध्यक्ष पनि हुनुहुन्छ आदरणीय तीर्थ श्रेष्ठज्यूलाई पनि सम्मान गर्ने कार्यक्रम थियो। उहाँ चाहिँ उडान फ्लाइटको कारणले गर्दा ढिला हुन गइरहेको जानकारी गराउँदै केही क्षण अब हामी तत्काल हाम्रो पोखराको प्रतिष्ठित औद्योगिक घरणा लक्ष्मी हाउस बाट वितरण हुने लक्ष्मी विद्या पदक विजेता विद्यार्थी भाइ बहिनीहरूलाई लक्ष्मी विद्या पदक वितरण गर्दैछौँ। उहाँहरूलाई अग्रिम बधाई दिन चाहन्छु। साथसाथै मैले हाम्रो आदरणीय सदस्य सचिवज्यू पाल्नु भएको जानकारी पाएको छु, उहाँलाई पनि स्वागत गर्न चाहन्छु। र अहिले यसपछि नै विमोचन हुने पोखरा उद्योग वाणिज्य संघको स्मारिकाको निम्ति लेख रचना उपलब्ध गराइदिनु हुने विद्वान लेखक तथा विज्ञापनदाता महानुभावज्यूहरू, राष्ट्रिय औद्योगिक व्यापार मेलामा मुख्य प्रायोजक बनेर सहयोग गर्ने सहयोगदाताहरू, साथै व्यावसायिक प्रतिष्ठान, आम पोखरेली नागरिक, उद्योगी, व्यवसाय संचारकर्मी, प्रत्यक्ष अप्रत्यक्ष रूपले सघाउने सबै सहयोगी हातप्रति हार्दिक कृतज्ञता जाहेर गर्दछु। अन्त्यमा अध्यक्षको भारी बिसाउँदै गर्दा म मेरो कार्यकाल सफल बनाउन सघाउने सम्पूर्ण प्रति मुक्त कण्ठले प्रशंसा गर्दै हार्दिक धन्यवाद ज्ञापन गर्दै यहाँ उपस्थित रहनुभएका प्रमुख अतिथिज्यूहरू लगायत सम्पूर्णलाई हार्दिक स्वागत अभिवादन व्यक्त गर्दै मेरो स्वागत मन्तव्य यहीँ अन्त्य गर्न चाहन्छु। धन्यवाद, नमस्कार, जय उद्यमी, जय व्यवसाय।
1: धेरै धेरै धन्यवाद अध्यक्षज्यू। यति बेला म आसन ग्रहणलाई जोड्न चाहन्छु, अघि नै आसन ग्रहण पनि गराइसकेको थिएँ। पशुपति क्षेत्र विकास कोषका नवनियुक्त सदस्य सचिव आदरणीय दाजु तीर्थ श्रेष्ठज्यूलाई मञ्चमा आए आसन ग्रहणका निम्ति अनुरोध गर्दछु। सिएनआई गण्डकीका सर्दी अध्यक्ष श्री धर्मराज बर्तौलाज्यूलाई पनि मञ्चमा आए आसन ग्रहणका निम्ति अनुरोध गर्दछु। यसै गरी नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका संस्थापक उपाध्यक्ष श्री मोती प्रसाद पौडेलज्यूलाई मञ्चमा आए आसन ग्रहणका निम्ति अनुरोध गर्दछु। नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका निवर्तमान कोषाध्यक्ष श्री नवराज सुवेदीज्यूलाई अनुरोध गर्दछु, मञ्चमा आए आसन ग्रहण गरिदिन हुन अनुरोध गर्दछु। यसै गरी नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका संस्थापक महिला उद्यमी समितिका सभापति आदरणीय रामकली खड्काज्यूलाई मञ्चमा आए आसन ग्रहणका निम्ति अनुरोध गर्दछु। चितवन उद्योग वाणिज्य संघका कार्यकारिणी सदस्य श्री नीलबहादुर केसीज्यूलाई अनुरोध गर्दछु। जिल्ला उद्योग वाणिज्य संघका उद्योग उपाध्यक्ष दीपक कुमार श्रेष्ठज्यूलाई अनुरोध गर्दछु। स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघका महासचिव रविन केसीज्यूलाई अनुरोध गर्दछु आसन ग्रहणका निम्ति। वरिष्ठ उपाध्यक्ष पूर्व हिक्मत श्रेष्ठ ज्यूलाई अनुरोध गर्दछु, सचिव रामप्रसाद लम्साल ज्यूलाई अनुरोध गर्दछु, सहसचिव सूर्यप्रसाद शर्मा ज्यूलाई अनुरोध गर्दछु। अब हामी कार्यक्रमलाई समुद्घाटन गर्ने कार्यक्रम रहेको छ। पानसमा दीप प्रज्वलन गरी आजका प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघका सर्दीय अध्यक्ष श्री अञ्जन श्रेष्ठज्यूलाई हार्दिक अनुरोध गर्दछु र सरिक भइदिन हुन अध्यक्षज्यू अतिथिज्यूहरूलाई अनुरोध गर्दछु।

0: धेरै धेरै धन्यवाद प्रमुख अतिथिज्यूलाई र अध्यक्षज्यू सम्पूर्ण अतिथिज्यूहरूलाई। अब भने हामी चेक हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ। चेक हस्तान्तरण गरिदिनु हुन प्रमुख अतिथिज्यू र अध्यक्षज्यूलाई अनुरोध गर्दछु भने ग्रहण सिडियो साहबको रोबरमा हामी प्रमुख अतिथिलाई चेक हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ। तसर्थ हाम्रो चेक ग्रहण गरिदिनु हुन कार्यक्रमका प्रमुख अतिथिज्यूलाई अनुरोध गर्दछु। हामीले 2,51,000 हामीले राहत कोषमा हस्तान्तरण गरेका छौँ। तनहुँ उद्योग वाणिज्य संघले पनि हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ। सधैँ अध्यक्षज्यूलाई अगाडि आएर हस्तान्तरण गरिदिनु हुन अनुरोध गर्दछु। 1,56,156 रुपियाँ हस्तान्तरण गर्दै हुनुहुन्छ। कपडा व्यवसाय संघ एसोसिएसनले पनि राहत हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ। अगाडि आए हस्तान्तरण गरिदिनु हुन अनुरोध गर्दछु। रामचन्द्र तिमिलिसनाज्यूलाई मञ्चमा आए राहत हस्तान्तरण गरिदिनु हुन अनुरोध गर्दछु। र ग्रहणका निम्ति कार्यक्रमका प्रमुख अतिथि अञ्जन श्रेष्ठज्यूलाई अनुरोध गर्दछु। उहाँले 30,000 रुपियाँ हस्तान्तरण गर्दै हुनुहुन्छ। उहाँलाई पनि हामी धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। भोटे कोशी नदीमा आएको त्यो अप्रत्याशित बाढीबाट भएको त्यो जन धनको क्षतिबाट जुन यो अकल्पनीय क्षति भएको छ त्यसको लागि राहतको लागि हामीले यो रकम हस्तान्तरण गरेको कुरा जानकारी गराउन चाहन्छु। अब हामी विशेष सम्मान कार्यक्रममा जुट्ने कार्यक्रम रहेको छ। पशुपन्थी क्षेत्र विकास कोषका सचिव श्री तीर्थ श्रेष्ठज्यूलाई पोखरा उद्योग वाणिज्य संघको 36 महाधिवेशन तथा 72 साधारण सभाको अवसरमा हामी नेपाली साहित्य कला संस्कृति र उद्यमशीलता विकासका अगुवा पोखरेली साहित्यका मियो र हालसालै मात्र पशुपति क्षेत्र विकास कोषको सदस्य सचिव नियुक्त हुनुभएका आदरणीय श्री तीर्थ श्रेष्ठज्यूलाई सम्मान गर्न गइरहेका छौँ। आदरणीय तीर्थ श्रेष्ठको बारेमा हामीले धेरै परिचय दिइरहनु पर्दैन भन्ने मैले ठानेको छु। तीर्थ श्रेष्ठको नाम नै आफैमा परिचय हो। उहाँ सम्मानित हुँदा पोखराको जेठो सामाजिक संस्थाको गरिमा बढेको मैले महसुस गरेको छु। उहाँको बारेमा यति भन्दै म उहाँलाई यो सम्मान ग्रहणको लागि सबिनय अनुरोध गर्दछु। यो सम्मान प्रदान गरिदिनु हुन यस कार्यक्रमका प्रमुख अतिथि श्री अञ्जन श्रेष्ठज्यूलाई हार्दिक अनुरोध गर्दछु। अब म संघका अध्यक्ष श्री गोकर्ण कार्कीज्यूलाई मञ्चमा आमन्त्रण गर्दै सिडियो साहबले दोसरलाई उडाइदिन हुन अनुरोध गर्दछु। सम्मानमा सरिक हुनुभएकोमा सबै सबैलाई धन्यवाद दिँदै आदरणीय सम्मानित व्यक्तित्व आदरणीय दाजु तीर्थ श्रेष्ठज्यूको सुस्वस्थ दीर्घायुको कामना गर्दछु। र कार्यक्रमका विशिष्ट अतिथि जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारी श्री कुमान सिंह गुरुङज्यूलाई आफ्नो कार्यव्यस्तताका कारण छिटो कार्यक्रमबाट जानुपर्ने भएको हुँदा उहाँलाई यो 36औं महाधिवेशन 72औं साधारण सभा भव्य रूपमा सफल होस् भन्ने शुभकामना राखिदिन हुन सविनय अनुरोध गर्दछु।
1: धन्यवाद महासचिवज्यू। यो अधिवेशन तथा महाधिवेशनका आदरणीय अध्यक्ष पोखरा उद्योग वाणिज्य संघका आदरणीय अध्यक्षज्यू, यसै गरी यस कार्यक्रमका प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघका आदरणीय अध्यक्षज्यू र प्रोटोकल स्थापित भइसकेको छ, सम्पूर्ण महानुभावहरूमा मेरो व्यक्तिगत तर्फबाट तथा प्रमुख जिल्ला अधिकारी तर्फबाट हार्दिक नमस्कार अभिवादन व्यक्त गर्न चाहन्छु। मेरा दुईटा मात्र विषय छ यहाँहरूसँग राख्नुपर्ने विषय, एउटा विषय धन्यवाद राख्नुपर्ने छ, अर्को विषय शुभकामना राख्नुपर्ने छ। सर्वप्रथम त मलाई अवसर दिनुभयो, म आयोजक संस्थाप्रति हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु। त्यसै गरी यो संस्थालाई आजसम्म यो अवस्थासम्म पुर्याउनु हुने संस्थापक अध्यक्षदेखि लिएर अध्यक्षज्यू लगायत सम्पूर्ण टिमप्रति पनि म हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु। र जुन हामी यो बेला विपत्तिको समय थियो र कास्कीले सव्यवस्थापनको काम गर्नु परेको थियो र त्यो सव्यवस्थापनको कार्यमा सहयोग गर्नुहुने सम्पूर्ण निजी क्षेत्रप्रति पनि म हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु। साथै र सरकारले राहत उठाइराखेको अवस्थामा जुन प्रधानमन्त्री राहत कोष र विभिन्न सामग्रीहरू उपलब्ध गराउनु भएको छ उहाँहरूप्रति हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु। र शुभकामनामा यो अधिवेशन र महाधिवेशन सुरु हुँदैछ, यसको पूर्ण सफलताको शुभकामना व्यक्त गर्न चाहन्छु। साथै यो संस्था व्यवसायहरूको हक हितको लागि स्थापना भएको संस्था हो, साथसाथै हक हितको अधिकारको कुरा रहँदा रहँदै जिम्मेवारी कर्तव्य होइन कानुनको पालना सम्बन्धी पनि काम चाहिँ हुन्छ, त्यो चाहिँ पूर्ण रूपमा यहाँहरूले पालना गर्नुहुनेछ, त्यसको फलो गर्नुहुनेछ, त्यो शुभकामना व्यक्त पनि गर्न चाहन्छु। र यो शोकको घडीमा जुन चाहिँ हामीलाई ठुलो क्षति पुगेको छ, शोकको घडीमा सबैलाई शक्ति मिलोस् यही शुभकामना दिँदै म यहाँहरू समक्ष बिदा हुन चाहन्छु। हस् धन्यवाद नमस्कार।
0: धेरै धेरै धन्यवाद आदरणीय प्रमुख जिल्ला अधिकारीज्यू। अब हाम्रो कार्यक्रममा प्रमुख अतिथिज्यूबाट पोखरा उद्योग वाणिज्य संघको 36औं महाधिवेशनको सन्दर्भमा प्रकाशित स्मारिका विमोचन गर्ने कार्यक्रम रहेको छ। धेरै धेरै धन्यवाद। अब हामीले स्मारिका प्रकाशित विमोचन गरिसकेका छौँ, अब सबैले अध्ययन गरेर गर्नुहुनेछ भन्ने मैले विश्वास लिएको छु। र अब हामी छोटो फेरि सम्मानलाई नै जोड्न जाँदैछौँ। रोजगार मेला आयोजना गर्ने क्रममा पोखरा उद्योग वाणिज्य संघले गरेको त्यो कार्यक्रममा आज हामीसँग सहकार्य गरेको थियो. हामीले रोजगार मेला गरेका थियौँ. त्यो सहकार्य गर्ने ग्रोथ सेलर्सका मोहन ओझाज्यूलाई हामी सम्मान गर्न गइरहेका छौँ. मञ्चमा आई सम्मान ग्रहण गरिदिनुहुन अनुरोध गर्दछु र सम्मान गरिदिनुहुन कार्यक्रमका प्रमुख अतिथिज्यू र अध्यक्षज्यूलाई अनुरोध गर्दछु.

सरको कार्यव्यस्तताले छिटो जानुपर्ने भएको हुँदा उहाँ चाहिँ सम्मान भएर जाँदै हुनुहुन्छ। उहाँको मेडम चाहिँ बिरामी हुनुहुन्छ। उहाँको शीघ्र स्वास्थ्य लाभको कामना पनि हामी पोखरा उद्योग वाणिज्य संघ परिवारले गर्दछौँ। र यसै गरी हामीलाई आन्तरिक राजस्व कार्यालयबाट करदाता सहायता कक्ष निर्माण र कर शिक्षा कार्यक्रम सञ्चालन सहित विभिन्न कार्यमा सहकार्य गर्ने जीआईजेएच आरएसटी तर्फबाट श्री नवीन कुमार श्रेष्ठज्यूलाई हामी सम्मान गर्न गइरहेका छौँ। सम्मानका निम्ति मञ्चमा आमन्त्रण गर्दछु र सम्मान गरिदिनु हुन अध्यक्षज्यू र प्रमुख अतिथिज्यूलाई सबिनय अनुरोध गर्दछु। उहाँले हामीलाई कार्यक्रम दिएर हामी वस्तुगत सङ्घ संस्था मिलेर धेरै कार्यक्रमहरू गरेका थियौँ र हामी सम्पूर्ण व्यवसायजीवहरूलाई धेरै कार्यक्रममा सहजता प्रदान भएको थियो। फेरि पनि आगामी दिनहरूमा पनि यस्तै कार्यक्रमहरू आउने हामीले विश्वास लिएका छौँ। अब म सङ्घका सदस्य अध्यक्ष श्री गोकर्ण कार्कीज्यूलाई मञ्चमा आमन्त्रण गर्दै सम्पूर्ण कार्य समिति सदस्यज्यूहरूलाई मायाको चिनो प्रदान गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। यसै गरी निवर्तमान अध्यक्ष हुनुहुन्छ पवन कुमार प्रजापतिज्यू, यसै गरी वरिष्ठ उपाध्यक्ष हुनुहुन्छ उत्तम मान बुद्धाचार्यज्यू, उपाध्यक्ष उद्योग दिनेश चन्द्र वास्तुलाज्यू, उपाध्यक्ष वाणिज्य बलराम आचार्यज्यू, महासचिव म आफै शोभा गौतम, यसै गरी कोषाध्यक्ष मनोज कुमार श्रेष्ठ, उपमहासचिव सुदीप प्रधानङ्ग, कार्य समिति सदस्य ललित बहादुर कुँवर, कार्य समिति सदस्य देवेन्द्रन पर्जू, कार्य समिति सदस्य सौगात थापा, कार्य समिति सदस्य दुधमान गुरुङ, कार्य समिति सदस्य भीम गौतम, कार्य समिति सदस्य टीकाराम सुवेदी, जीवन प्रकाश श्रेष्ठ, रामचन्द्र तिमिल्सिना, प्रदीप राज भण्डारी, यादव प्रसाद पोखरेल, वन्दना कार्की केसी, रामप्रसाद कणेल, सूर्यराज घिमिरे, दुर्गा बराल, पृथ्वीराज शर्मा तिमिर्सिना, नवीन नापित, एकनारायण गौतम, शोभित पौडेल, कमल बहादुर सुनार, नवीन पौडेल, मनोहरी पौडेल, रुद्रलाल श्रेष्ठ, समेश राज भण्डारी, कृष्ण प्रसाद श्रेष्ठ, दिपेन्द्र कोइराला। भिरकोट उद्योग वाणिज्य संघका अध्यक्ष नुवा दत्त अर्यालज्यूलाई अघि नै आसन ग्रहण गराइसकेको छु। मञ्चमा आए आसन ग्रहण गरिदिन हुन अनुरोध गर्दछु। निवर्तमान अध्यक्ष जगदीश प्रसाद कोइरालज्यूलाई अनुरोध गर्दछु। वरिष्ठ उपाध्यक्ष चिन्तामणि चापागाईज्यूलाई अनुरोध गर्दछु। वालिङ उद्योग वाणिज्य संघका महासचिव विमल अर्यालज्यूलाई अनुरोध गर्दछु। मञ्चमा आए आसन ग्रहण गरिदिन हुन अनुरोध गर्दछु। वरिष्ठ सदस्य विनोद पराजुलीज्यूलाई अनुरोध गर्दछु।

0: منبره.
1: लेखनाथ उद्योग वाणिज्य संघमा हामीले चुलै नियुक्त गरेका छौं। सम्पूर्ण पूर्व अध्यक्ष ज्यूहरू पनि पाल्नु भएको छ, उहाँहरूलाई मञ्चमा आए आसन ग्रहण गरिदिनुहुन अनुरोध गर्दछु। वरिष्ठ उपाध्यक्ष गोपीचन्द्र वास्तुला ज्यूलाई पनि मञ्चमा आए आसन ग्रहणका निम्ति अनुरोध गर्दछु। अघि नै मैले नाम लिइसकेको थिएँ। द्वितीय उपाध्यक्ष ध्रुवबाबु भण्डारी ज्यूलाई अनुरोध गर्दछु।

यति बेला मैले छोटो आसन ग्रहणलाई पनि जोड्न चाहन्छु। जनप्रिय क्याम्पसका व्यवस्थापन समितिका सर्जे अध्यक्ष राजेन्द्र पहाडीज्यूलाई पनि मैले देखेको छु, मञ्चमा आए आसन ग्रहण गरिदिन हुन अनुरोध गर्छु। क्याम्पस प्रमुखज्यूलाई पनि मञ्चमा आए आसन ग्रहण गरिदिन हुन अनुरोध गर्दछु।

35 महाधिवेशनमा हामी निर्वाचित भएर आइसकेपछि सम्पूर्ण कार्य समितिले आफ्ना आफ्ना क्षेत्रमा कार्य विभाजन गरी काम सम्पन्न गरेको कारण आज अध्यक्षज्यूले हामी सम्पूर्ण कार्य समिति सदस्यज्यूहरूलाई हामी सम्पूर्णलाई हामीलाई सम्मान गर्नुभएको छ। उहाँलाई हामी हाम्रो सम्पूर्ण कार्य समितिको तर्फबाट पनि धेरै धेरै धन्यवाद दिन पनि हामी चाहन्छौँ।

0: अब म लक्ष्मी विद्यापदकबाट विद्यार्थीलाई सम्मान गर्ने कार्यक्रम रहेको छ। म लक्ष्मी विद्यापदक बारे जानकारी सहित विजेता विद्यार्थीको नाम घोषणाको लागि म आदरणीय सर अमृतलाल श्रेष्ठ ज्यूलाई अनुरोध गर्दछु।
1: पोखरा उद्योग वाणिज्य संघ को 36औं महाधिवेशन तथा 72औं वार्षिक अधिवेशन कार्यक्रम में यहाँ आज अध्यक्षता गर्नुभएका पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्षज्यू यसै गरी विभिन्न विशिष्ट व्यक्तित्वज्यूहरू र यस उद्योग वाणिज्य संघका सम्पूर्ण सदस्य महानुभावहरू सर्वप्रथम यो उद्योग वाणिज्य संघको 36औं महाधिवेशन र वार्षिक 72औं वार्षिक अधिवेशनको भव्य सफलताको कामना गर्दछु र अब म लक्ष्मी विद्यापदक तर्फ गइरहेको छु। लक्ष्मी विद्यापदक सम्बन्धमा मैले यहाँ सानो जानकारी गराउन चाहे नेपालमा विशेष गरी पोखरामा औद्योगिक तथा व्यापारिक घरानाको लागि आवश्यक पर्ने व्यवस्थापन विषयतर्फको क्षमतावान तथा दक्ष जनशक्ति उत्पादन गर्न उत्प्रेरणा जागोस् भन्ने उद्देश्यका साथ नेपालकै प्रतिष्ठित औद्योगिक एवं व्यापारिक घराना लक्ष्मी ग्रुपले काशी जिल्लाका क्याम्पसहरूबाट व्यवस्थापन विषयको व्यवस्थापन विषयतर्फको प्रमाणपत्र तह स्नातक तह र स्नातकोत्तर तहमा सर्वोत्कृष्ट अङ्क ल्याउने जेएनआर विद्यार्थीहरूलाई लक्ष्मी विद्यापदक ताम्रपत्र सहितको सम्मानपत्र तथा नगर पुरस्कार प्रदान गर्ने निर्णय भए अनुसार विक्रम सम्वत 2056 सालदेखि सम्मानित र पुरस्कृत गर्दै आइरहेको छ। त्रिभुवन विश्वविद्यालयबाट प्रमाणपत्र तह फेज आउट भएपछि हाल बीबीएस र बीबीए तर्फ एक एकजना गरी स्नातक तहमा 2 जना र एमबीएस तर्फ स्नातकोत्तर तहमा 1 जना गरी प्रत्येक वर्ष 3 जना जीवनदार विद्यार्थीहरूलाई सम्मानित गरिँदै आइरहेको छ। विक्रम सम्वत 2056 2082 सालसम्म आउँदा प्रमाणपत्र तहमा 14 जना स्नातक तहमा 40 जना र स्नातकोत्तर तहमा 22 जना विद्यार्थीहरू पुरस्कृत भइसक्नु भएको छ। लक्ष्मी विद्यापदक तथा पुरस्कार स्थापना सम्बन्धी कुरा गरिरहँदा तत्कालीन पोखरामा उपमहानहरूको प्रसङ्ग पनि जोडिएर आउँछ। 2055 सालमा लक्ष्मी प्रतिष्ठानका संस्थापक श्री बुद्धिबहादुर श्रेष्ठज्यू तत्कालीन पोखरामा उपमहानगर पालिकाद्वारा स्थापित 9 रत्न पुरस्कारबाट सम्मानित हुनुभएकोमा तथा उक्त सम्मानबाट प्राप्त नगद राशि ₹10,000 / ₹2,11,111 गरी कुल राशि ₹2,11,111 को अक्षयको स्थापना गरी त्यसबाट आर्जित ब्याजबाट लक्ष्मी विद्यापदक तथा नगद पुरस्कार प्रदान गर्ने प्रशंसनीय कार्यहरू थालिनुभएको हो। यस बाहेक लक्ष्मी हाउसबाट पोखरा विश्वविद्यालय एमबीए तहमा विश्वविद्यालय टप गर्ने विद्यार्थी एकजनालाई लक्ष्मी विद्या स्वर्ण पदक हरेक वर्ष प्रदान हुँदै आइरहेको छ। यसै गरी लक्ष्मी हाउस पोखरा भूमि क्याम्पसमा लक्ष्मी हाउसबाट पोखरा भूमि क्याम्पसमा बिबिएसमा अध्ययन गर्ने चारजना जेएनआर विद्यार्थीहरूलाई प्रत्येक वर्ष लक्ष्मी छात्रवृत्ति वितरण हुँदै आइरहेको छ। अब म यो वर्ष पुरस्कृत हुनुहुने तीनजना विद्यार्थीको नाउँ भन्न गइरहेको छु। बिबिएतर्फ समीक्षा तिमिल सिन्हा, जसले 3.98 सिजिपिए अङ्क प्राप्त गर्नुभएको छ, उहाँ हुनुहुन्छ पोखरा कलेज अफ म्यानेजमेन्टका। त्यसै गरी बिबिएसतर्फ सन्तोष थापा, जसले 72.25% अङ्क ल्याउनु भएको छ, उहाँ हुनुहुन्छ जनप्रिय बहु क्याम्पसका विद्यार्थी। त्यसै गरी एमबिएसतर्फ ज्योति तामाङ, 3.78 सिजिपिए, उहाँ पनि हुनुहुन्छ जनप्रिय भूमि क्याम्पसका विद्यार्थी। उहाँ तिनजना विद्यार्थीहरूलाई सम्मान गर्न हाम्रा दोसल्ला तथा माला अर्पणको लागि यस सभाका सभापति एवं पोखरा उद्यान संघका सभापति श्री गोकर्ण हकालीजीले म निम्त्याउँछु। यसै गरी लक्ष्मी विद्यापरकद्वारा व्यवस्थित गरी दिनुहुनुको लागि आजका प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष श्री अञ्जन श्रेष्ठजीलाई अनुरोध गर्दछु। अञ्जन श्रेष्ठजीलाई लक्ष्मी विद्यापरकद्वारा विवृत गरिदिनुहुनलाई, र त्यसै गरी सम्मान तथा नगद हस्तान्तरणको लागि लक्ष्मी हाउसको तर्फबाट श्री सुनिल श्रेष्ठज्यूलाई निम्त्याउँछु। अब म बाल बाल विद्यार्थी बोलाउँछु, उहाँहरू आउनुहोला। समीक्षा तिमी सिन्हा, समीक्षा तिमी सिन्हा सिजिपिए 3.98 पोखरा कलेज अफ म्यानेजमेन्ट। उहाँलाई यता आउनुहोला। त्यसपछि सन्तोष थापा तयार हुनुहोला। सन्तोष थापा

0: सन्तो सभालाई
1: सुन्नुहोस्,

MBS तर्फ ज्योति तामाङ उहाँले 3.78 CGPA अङ्क ल्याउनु भएको छ।

0: बीबीए र बीबीएस तर्फ रु 15,000 नगर पुरस्कार तथा एमबीए तर्फ रु 25,000 नगर पुरस्कारको व्यवस्था गरिएको छ।
1: धेरै धेरै धन्यवाद। म पोखरा उद्योग वाणिज्य संग्रह मेरो व्यक्तिगत तर्फबाट लक्ष्मी विद्या पदकबाट सम्मानित हुनुभएका विद्यार्थी भाइ बहिनीहरू श्री ज्योति तामाङ, श्री सन्तोष थापा र श्री समीक्षा तिमिल सिन्हालाई हार्दिक बधाई ज्ञापन गर्दै सुखद भविष्यको शुभकामना व्यक्त गर्दछु। सम्मानित सबैलाई मञ्चमा आसन ग्रहणका निम्ति अनुरोध गर्दछु। यही सिलसिलामा पोखरा उद्योग वाणिज्य संघले वर्षेनी आयोजना गर्दै आइरहेको राष्ट्रिय औद्योगिक व्यापार मेलामा मुख्य प्रायोजकको रूपमा रहेर विशिष्ट योगदान गर्नुहुने पोखरा महानगरपालिकाको तर्फबाट सम्मान ग्रहण गरिदिनु हुन पोखरा महानगरपालिका आर्थिक विकास महासंघका प्रमुख श्री मनोहर कडरियाज्यूलाई अनुरोध गर्दछु। Thank you.

यसै गरी लक्ष्मी हाउसको तर्फबाट श्री निर्देश लक्ष्मी ग्रुपका निर्देशक श्री सुनिल श्रेष्ठजीलाई सम्मान ग्रहणका निम्ति अनुरोध गर्दछु। यसै गरी

यसै गरी नेपाल मणिपाल अस्पतालको तर्फबाट पोखरा मणिपाल अस्पतालका जनसम्पर्क प्रमुख श्री कृष्णमोहन श्रेष्ठज्यूलाई अनुरोध गर्दछु। उहाँ पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्षज्यू पनि हुनुहुन्छ। आदरणीय कृष्णमोहन श्रेष्ठज्यूलाई सविनय अनुरोध गर्दछु। यसै गरी कम्प्युटर एसोसिएसनका ज्ञान कास्कीका सर्दीय अध्यक्ष श्री पुरुषोत्तम कुमारज्यूलाई पनि मञ्चमा आमन्त्रण गर्न चाहन्छु सम्मान ग्रहणका निम्ति। पोखरा उद्योग वाणिज्य संघका कर्मचारी सम्मान गरिदिनु हुन कार्यक्रमका प्रमुख अतिथि र अध्यक्षज्यूलाई अनुरोध गर्दछु। हामीले पोखरा उद्योग वाणिज्य संघमा लामो समयसम्म कर्मचारीको रूपमा सचिवालय सञ्चालनमा विशेष योगदान गर्नुभएका प्राविधिक श्री टीकाराम सुवेदी, संघका सहायक निर्देशक श्री सुनिल छेत्री र सूचना अधिकृत श्री वासुदेव मिश्रालाई पनि सम्मान गर्न गइरहेका छौँ। म कार्यक्रमका प्रमुख अतिथिज्यूलाई सम्मान पत्रद्वारा सम्मान गरिदिनु हुन र अध्यक्षज्यूलाई खादा माला लगाइदिनु हुन अनुरोध गर्दछु।

0: सबैले ताली बजाएर कर्मचारीलाई अझै उत्प्रेरणा र हौसला प्रदान गरिदिनुहुन पनि अनुरोध गर्दछु। सम्मान भनेको कुरा त्यत्तिकै पाइने कुरा होइन, जसले कर्म गर्छ उसले सम्मान पाउने गर्दछ, तसर्थ फेरि पनि अझै अगाडि बढ्ने हौसला प्रदान गरिदिनुहुन सम्पूर्ण महानुभावहरूलाई अनुरोध गर्दछु। संघको हितको निम्ति सधैँ तत्पर भएर काम गरिराख्नु भएको छ हाम्रो सहायक निर्देशक सुनिल छेत्रीज्यूलाई धेरै धेरै सम्मान व्यक्त गर्न चाहन्छौ। सम्मानित सबै सबैलाई धन्यवाद दिँदै सम्मान कार्यक्रम एकछिन पछि फेरि पनि जोड्ने छौ। त्योभन्दा अगाडि हामी शुभकामना मन्तव्यलाई जोड्न चाहन्छौ। शुभकामना मन्तव्यका निम्ति लक्ष्मी विद्या पदकबाट सम्मानित विद्यार्थी श्री ज्योति तामाङज्यूलाई शुभकामना मन्तव्यका निम्ति अनुरोध गर्दछु।
1: आदरणीय पोखरा उद्योग वाणिज्य संघका पदाधिकारीज्यूहरू, सम्मान्य अतिथिज्यूहरू, मेरा आदरणीय गुरुहरू र यहाँ उपस्थित सम्पूर्ण मानवभावहरूमा म ज्योति तामाङको तर्फबाट हार्दिक नमस्कार। आज यस गरिमामय कार्यक्रममा मास्टर्स इन बिजनेस स्टडिजको तर्फबाट कास्की जिल्लामा सर्वोत्कृष्ट अङ्क प्राप्त गरेर सम्मानित हुन पाउँदा म अत्यन्तै खुसी र आभारी छु। यो सम्मान मेरो लागि केवल एउटा प्रमाणपत्र मात्र नभएर मलाई साथ दिनुहुने सम्पूर्ण व्यक्तिहरूको योगदानको सम्मान पनि हो। सबैभन्दा पहिला यो सम्मानका लागि पोखरा उद्योग वाणिज्य संघप्रति र लक्ष्मी ग्रुपप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु। आज यहाँ उभिएर बोल्दा मलाई यस कार्यक्रमले विद्यार्थीहरूको मेहनतको मूल्य महसुस गरेको साथै अझ राम्रो गर्ने प्रेरणा दिए। यो सम्मान मेरो लागि केवल एउटा प्रमाणपत्र मात्र नभएर मलाई साथ दिनुहुने सम्पूर्ण व्यक्तिहरूको योगदानको सम्मान पनि हो। सबैभन्दा पहिला यो सम्मान

0: एमबीएस कोअर्डिनेटर दिव्या म्याम साथै सम्पूर्ण गुरुवर्गहरूप्रति यही मञ्चबाट म हार्दिक कृतज्ञता व्यक्त गर्न चाहन्छु। आज यहाँ उपस्थित मेरो परिवारका सदस्यहरूलाई देख्दा यो सम्मान अझ विशेष महसुस भइरहेको छ। अन्त्यमा आज प्राप्त गरेको यो सम्मानले मलाई आगामी दिनमा अझ मेहनत गर्न, सिक्न र राम्रो काम गर्न प्रेरणा दिएको छ। फेरि पनि पोखरा उद्योग वाणिज्य संघ, आदरणीय गुरुवर्ग, लक्ष्मी हाउस र यहाँ उपस्थित सम्पूर्ण महानुभावहरूमा हार्दिक धन्यवाद। नमस्कार।
1: धेरै धेरै धन्यवाद शुभकामना मन्तव्यको लागि र तपाईँको उज्जवल भविष्यको लागि पनि हामी कामना गर्न चाहन्छौँ। अब फेरि पनि शुभकामना मन्तव्यको कार्यक्रम रहेको छ। सङ्घ संस्थाको तर्फबाट शुभकामना मन्तव्य राखिदिन हुन नेपाल पत्रकार महासङ्घ कास्कीका सर्दी अध्यक्ष श्री माधव परालज्यूलाई अनुरोध गर्दछु। यसै गरी शुभकामना मन्तव्य राखिदिन हुन गण्डकी प्रदेशका प्रेस रजिस्ट्रार श्री विमला भण्डारीज्यूलाई सविनय अनुरोध गर्दछु।
2: धेरै धेरै धन्यवाद छ महासचिवलाई। पोखरा उद्योग वाणिज्य संघको यो 36 महाधिवेशन र 72 वार्षिक अधिवेशनको उद्घाटन समारोहका आदरणीय अध्यक्ष, यो कार्यकाललाई चुस्त दुरुस्त तवरबाट सम्पन्न गर्दै गर्नुभएका आदरणीय अध्यक्ष गोकर्ण कार्कीज्यू, यसै गरी प्रमुख आमन्त्रित व्यक्तित्व नेपाल उद्योग वाणिज्य संघमा अध्यक्ष मात्रै होइन गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दै पोखरेलीहरूलाई पनि गौरवान्वित बनाउनुहुने अञ्जन श्रेष्ठज्यू, मञ्चमा औद्योगिक क्षेत्र, व्यावसायिक क्षेत्र, जनप्रतिनिधि लगायत विभिन्न क्षेत्रबाट प्रतिनिधित्व गर्नुहुने सम्पूर्ण आदरणीय अग्रज व्यक्तित्वहरू र यो हलभित्र रहनुभएका पोखराको यो विकासको क्षेत्रमा समृद्धिको यात्रामा निरन्तर रूपमा कर्मशील रहनुभएका आदरणीय व्यक्तित्वहरू र पत्रकारज्यूहरू, यहाँहरू सबैजनामा हार्दिक नमस्कार नमन टक्राउँदछु। सबैभन्दा पहिले आज यो महत्वपूर्ण कार्यक्रम पोखरा उद्योग वाणिज्य संघ जो एउटा गौरवशाली संस्था हो यसको महत्वपूर्ण समारोहको यो सफलताको शुभकामना व्यक्त गर्न चाहन्छु र संघको गरिमालाई अग्ल्याउनका लागि यहाँहरूले जुन खालको योगदान पुर्याइरहनु भएको छ यो योगदानको उच्च कदर पनि गर्न चाहन्छु। व्यवसायीहरूको छाता संस्था मात्रै नभएर समग्र पोखरा र गण्डकी प्रदेशको आर्थिक, सामाजिक र भौतिक विकासको ऐतिहासिक धरोहरको रूपमा पोखरा उद्योग वाणिज्य संघले आफ्नो छवि विस्तारै अग्ल्याउँदै गएको छ। यो छविलाई यो अधिवेशन पश्चात अझै माथि उक्लिनेछ भन्ने विश्वास हामीले लिएका छौं। निजी क्षेत्र आर्थिक समृद्धिको एउटा महत्वपूर्ण इन्जिनको रूपमा हामीले लिएका हुन्छौं। उद्योग र व्यापार बिना कुनै पनि क्षेत्रको विकास, रोजगार सृजना र स्थायित्व सम्भव छैन। यसका लागि पनि गण्डकी प्रदेश र पोखरा उद्योग वाणिज्य संघ र यहाँका निजी संस्थाहरूले खेलेको भूमिका गण्डकी प्रदेश सरकारले नजिकैबाट नियालिरहेको पनि छ र यसको उच्च प्रशंसा पनि गर्न चाहन्छु। संघले दशकौंदेखि यो मोफसलको अर्थतन्त्रलाई चलायमान बनाउनका लागि र लगानीको वातावरण सृजना गर्नका लागि र व्यावसायिक हकहितको संरक्षणका लागि पनि जुन नेतृत्वदायी भूमिका निर्वाह गरेको छ यसले के देखाउँछ भने नेपाल उद्योग वाणिज्य महासंघमा अग्रज दाजु आनन्ददाई पछाडि आज अञ्जन श्रेष्ठ यसको नेतृत्वमा पुगिरहनु भएको छ। तसर्थ पोखरा विशेष हो, यो भूमि विशेष हो, यो भूमिले नेतृत्व हिजोदेखि चलायमान बनाइरहेको छ, अझ यसको इतिहास लम्बिनेछ भन्ने अपेक्षा पनि पोखरेली हुनका नाताले म गर्न चाहन्छु। अब सूचना र प्रविधिको युगमा हामी आइसकेका छौं। म गण्डकी प्रदेशको प्रेस रजिस्ट्रार भएका नाताले म आग्रह गर्न चाहन्छु अबको व्यापारिक क्षेत्र यो यसको इतिहास र वर्तमान अवस्थालाई हेर्ने हो भने अब फरक बाटोमा जाँदैछ। सूचना र प्रविधि र निजी क्षेत्रको सहकार्य अत्यन्तै नङ र मासुको सम्बन्ध जस्तै बन्न पुगेको छ। यो डिजिटल रूपान्तरणको समयमा जस्तो खालको होडबाजी अहिले चलिरहेको छ सूचना र संचार प्रविधिको प्रयोग बिना अब आधुनिक व्यापार र उद्योगको कल्पना पनि गर्न सकिँदैन। तसर्थ पनि अबको व्यावसायिक यात्रालाई अगाडि बढाउनका लागि निजी क्षेत्रले संचार क्षेत्रसँग आम संचार क्षेत्रसँगको सहकार्यलाई अझ मजबुत बनाउनेछ भन्ने अपेक्षा मैले लिएको छु। अब अहिले चाहिँ विशेषतः ई कमर्स र डिजिटल मिडियाको समय छ। हामीले हिजोको व्यावसायिक शैलीलाई परिवर्तन गरेर संचार माध्यमसँगको सहकार्य र सूचनाको आधिकारिकता

0: अहिले हामी मिसइन्फर्मेसन डिसइन्फर्मेसनका कारणले गर्दाखेरिमा चाहे त्यो आम मानिसहरूको जीवनमा होस् चाहे त्यो व्यावसायिक क्षेत्रमा होस् यसको प्रभाव पर्दै गएको छ, असर पनि छ, यसका अवसरहरू पनि छन्। तसर्थ मिसइन्फर्मेसन डिसइन्फर्मेसन घटाउनका लागि पनि निजी क्षेत्रले काम गर्नेछ भन्ने विश्वास मैले लिएको छु। र अब मिडियाले हिजोदेखि नै यो अहिलेको नेतृत्व मात्रै होइन, पोखरा उद्योग वाणिज्य संघको इतिहासलाई अग्ल्याउने काम मात्रै होइन, समग्र गण्डकीको इतिहासलाई यहाँको श्रीवृद्धिलाई अग्ल्याउनका लागि मिडियाले हिजोदेखि भूमिका निर्वाह गरिरहेको छ। निजी क्षेत्रका गतिविधिलाई, यो उत्पादनलाई र सम्भावनालाई आम जनता माझ पुर्याउनका लागि पनि यो क्षेत्रको भूमिका निरन्तर चल्नेछ। पत्रकारज्यूहरूका लेन्सहरूले ती यस्ता व्यक्तिहरूका कथा पनि खिच्न सकुन् जसले आज साना साना कुटीर उद्योग सञ्चालन गरेर लामो यात्रा तय गर्दै हुनुहुन्छ, र ती कलमहरूले नलेखिएका ती पात्रहरूका कथाहरू पनि लेख्न सकोस्। यो इतिहास रच्ने समय हो, म यति आग्रह गर्न चाहन्छु। अब नयाँ नेतृत्व पनि चयन गर्दै हुनुहुन्छ, मैले देखिरहेको छु यहाँ चारजना व्यक्तिहरू अध्यक्षमा लगायतको एउटा लामो लिस्ट मैले पढे। मेरो आग्रह छ पोखरा उद्योग वाणिज्य संघ भन्ने बित्तिकै हामी गौरवले हेर्ने संस्था हो, यसको इतिहास अग्लाउनका लागि यसको इतिहास वर्तमान र भविष्यमा यसलाई मार्ग निर्देश गर्ने खालको नेतृत्व पोखरा उद्योग वाणिज्य संघले प्राप्त गर्नेछ भन्ने विश्वास मैले लिएको छु। चारजनामा मैले देखिरहेको छु महिलाको नेतृत्व पनि, हिजोदेखि नै महिलाहरू आउन खोजिरहेको हामीले देख्यौं, तर उच्च महत्वाकांक्षाका कारणले गर्दा कैयन महिलाहरू त्यो एउटा फेरिस्तबाट त्यो लामो लडाईँबाट पछाडिनु भएको छ। यो सँगसँगै उद्योगले यो महासंघलाई अग्ल्याउनका लागि केही नेतृत्व हिजोदेखि अनुभव सङ्घालदै आउनुभएका अग्रजहरू विभिन्न जिम्मेवारी निर्वाह गर्नुभएका व्यक्तित्व पनि हुनुहुन्छ। र मलाई के आशा छ भने उद्योग वाणिज्य संघ अझै यस्तो गरुङ्गो नेतृत्वको अपेक्षामा छ। हामी म एउटा भोटर भएका नाताले पनि म के चाहन्छु भने उद्योग वाणिज्य संघ साँच्चै नै व्यवसायहरूको संस्था बन्न सकोस्, यसमा हाम्रो साथ रहनेछ। र अन्त्यमा गोकर्ण कार्की अध्यक्षज्यू जसले आफ्नो कार्यकाललाई भव्यताका साथ समापन गर्दै हुनुहुन्छ, यो एन्टायर टिमलाई नै म हृदयदेखि आभार व्यक्त गर्न चाहन्छु र आगामी नेतृत्वलाई शुभकामना पनि दिन चाहन्छु। माननीय मुख्यमन्त्रीज्यूले केही बेर अगाडि फोन गर्नुभएको थियो र उहाँको पनि शुभेच्छा छ, पोखरा उद्योग वाणिज्य संघ परिवारलाई मेरो शुभेच्छा सुनाइदिनु भनेर भन्नुभएको थियो। म यो शुभकामना पनि यहाँहरूसँग अर्पण गर्दै मेरो भनाइ यही अन्त गर्दछु। धन्यवाद, नमस्कार।
1: धेरै धेरै धन्यवाद आदरणीय बिमला म्यामलाई। अब शुभकामना मन्तव्यकै पालो रहेको छ। हाम्रो साझेदार संस्था पोखरा महानगरपालिका आर्थिक विकास महासाका प्रमुख श्री मनोहर कडरियाज्यूलाई शुभकामना मन्तव्यका निम्ति अनुरोध गर्दछु।
2: हस् नमस्कार। लगानीको सम्वर्धन, उद्योग व्यवसायको प्रवर्धन भन्ने उद्देश्यका साथ हुन गइरहेको 36 महाधिवेशन तथा 72 वार्षिक अधिवेशन कार्यक्रमका अध्यक्षज्यू, यस कार्यक्रमका प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य संघ महासंघका अध्यक्षज्यू, मञ्चमा उपस्थित विभिन्न उद्योगी व्यवसायी सरकार निकायका प्रमुख प्रतिनिधिज्यू लगायत उपस्थित सम्पूर्ण आदरणीय महानुभावहरू सबैमा पोखरा महानगरपालिकाको तर्फबाट नमस्कार तथा शुभकामना पनि भन्न चाहन्छु। पोखरामा उद्योग व्यवसायहरूको आर्थिक विकासमा महत्त्वपूर्ण भूमिका रहेको सर्वविदित छ। आजको यो अधिवेशन भनेको विगतका वर्षमा यो कार्यकालमा भएका प्रगतिहरू समीक्षा गर्ने र नयाँ नेतृत्व पनि चयन गर्ने र आगामी कार्यदिशा तय गर्ने समय महत्त्वपूर्ण समय हो। यो अधिवेशनलाई त्यही हिसाबमा यहाँहरूले लिनु नै हुनेछ र पोखरा पर्यटन, कृषि, उद्योग, व्यापार, वाणिज्य लगायतको क्षेत्रको आर्थिक विकासका सेक्टरहरू पर्छ। यो क्षेत्रमा अहिले भर्खरैको रिसेन्ट प्रोग्रेसले के भन्छ भने 80% भन्दा बढी देशमा रोजगार र अर्थतन्त्रको चाहिँ कन्ट्रिब्युसन चाहिँ निजी क्षेत्रको छ। निजी क्षेत्रलाई सहयोग गर्नु, समन्वय गर्नु र निजी क्षेत्र मैत्री नीति बनाउनु भनेको सरकारको भूमिका पनि हो। पोखरा महानगरपालिका यो रोजगारी सृजना गर्ने, उत्पादन वृद्धि गर्ने, लगानी विस्तार गर्ने र राजस्वको योगदानमा पनि सहयोग पुग्ने यो निजी क्षेत्रलाई सधैँ हातेमालो गरेर अगाडि बढिरहेको र यो निजी क्षेत्रलाई चलाए अर्थतन्त्रलाई चलायमान बनाउनको लागि उद्योग वाणिज्य संघ लगायत सम्पूर्ण निजी क्षेत्रको चाहिँ महत्वपूर्ण भूमिका रहेको छ। आगामी दिनमा पनि पोखरा महानगरपालिका यहाँहरूसँग सहकार्य समन्वय गरी अगाडि बढिरहने कुरा म अनुरोध गर्न चाहन्छु। हामीले पोखरा उद्योग वाणिज्य संघको साझेदारीमा कार्यक्रम सञ्चालन गर्नको लागि आदरणीय मेयर साहब आइसकेपछि पोखरामा व्यवसाय प्रबन्धन केन्द्र स्थापना भएको छ। व्यवसाय प्रबन्धन केन्द्र निजी क्षेत्र सरकार र निजी क्षेत्रको एउटा पुलको रूपमा रहेको र निजी क्षेत्रकोलाई सम्बोधन गर्ने गरी अहिले सरकारबाट पनि यो खालको एक्टिभिटीहरू भएको छ। पोखरा उद्योग वाणिज्य संघकै साझेदारीमा हामीले विभिन्न व्यवसायहरूको हकितको लागि क्रियाकलापहरू संयुक्त रूपमा सञ्चालन गर्ने, व्यवसायहरूको केमा समस्या छ त व्यवसायभित्र भनेर उद्यम क्लिनिक सञ्चालन यही साझेदारीमा उद्यम क्लिनिक सञ्चालन गरेका छौँ र विभिन्न मेला महोत्सवहरूमा लगायत धेरै ठाउँहरूमा हामी साझेदारीमा रहेका छौँ भने यो पटक लगानी आगामी यही वर्ष हामी लगानी सम्मेलनको कार्यक्रम पनि पोखरा उद्योग वाणिज्य संघ लगायत अरू सरकारहरूसँग मिलेर गर्ने गरी कार्यक्रम तय गरेका छौँ भन्दै यो वर्ष जुन हामीले रोजगार मेला गऱ्यौँ यो रोजगार मेला निकै नै राम्रो र यसले धेरै रोजगारदाताहरूलाई एउटा सिपमूलक जनशक्ति पहिचान गर्ने र सिपमूलक जनशक्तिलाई पनि एउटा चाहिँ रोजगारीको अवसरहरू मिलेको चाहिँ हामीले पनि यहाँ राखेका छौँ। र अब पोखराको सन्दर्भमा पोखरा उद्योग व्यापार पर्यटन कृषि सेवा निर्माण सूचना प्रविधि लगायत यहाँका क्षेत्रहरू अर्थतन्त्रका महत्वपूर्ण भूमिका हुन् क्षेत्र हुन् र पोखरा पर्यटकीय क्षेत्र हो। यो मुख्य पर्यटनको क्षेत्रभित्रै रहेर स्थानीय उत्पादन यसको रोजगारी उद्यमशीलता विकास लगायतका कुराहरू यसैभित्र रहन्छ जसले गर्दा आम पोखरेली लगायत सम्पूर्णलाई चाहिँ एउटा अर्थतन्त्र चलायमान बनाउने र समृद्धिको बाटोतर्फ लान महत्वपूर्ण भूमिका खेलेको हुन्छ। यो हिसाबले पनि पोखरा उद्योग वाणिज्य संघ र पोखरा महानगरपालिका हरेक गतिविधिहरूमा हामी साझेदारीको हिसाबमा अगाडि बढेका छौँ र उद्योगी व्यवसायीका समस्या सुन्ने, समाधानको लागि सहजीकरण गर्ने, लगानीको वातावरण निर्माण गर्ने तथा व्यवसाय प्रवर्धनको क्षेत्रमा महानगरपालिका र संघबीचको सहकार्यलाई अझ मजबुत बनाउँदै लैजाने प्रतिबद्धता पनि व्यक्त गर्न चाहन्छौँ। अब आगामी वर्ष हुन लागेको जुन लगानी सम्मेलन लगायत सम्पूर्ण गतिविधिहरूलाई जोडेर र यहाँका रोजगारी लगानी र उद्यमशीलतालाई केन्द्रमा राखेर हामीले व्यापार मात्रै नगरिकन अब अलिकति उद्योगलाई चलायमान पनि बनाउने, यही उद्योग चलाउन सकिने कच्चा पदार्थहरूको विकास पनि गर्ने, प्राइमेरी उत्पादनले सेकेन्डरी उत्पादन आओस् र सेकेन्डरीबाट बल्ल हाम्रो सेवा क्षेत्र चलायमान होस् भन्ने हिसाबले हामी अलि सेना घरेलु का उद्योगहरूलाई पनि प्राथमिकता दिएर अगाडि बढ्नुपर्ने हुन्छ। पोखरामा लगानी भित्राउनेदेखि लिएर अरू क्षेत्रमा उद्योग व्यवसाय क्षेत्र विशेष गरेर पोखरा उद्योग वाणिज्य संघले अहिले सञ्चालन गरेका जति पनि अवेरनेसमूलक कार्यक्रमहरू छ त्यसले पनि निजी क्षेत्रलाई हौसला दिइरहेको र यो महानगरपालिकाको जुन राजस्व परिचालन राजस्वको लागि र समृद्धिको लागि पनि धेरै सहयोग पुगिरहेको छ। अब अलिकति अहिले पूर्वोक्ता मेडमले नै भनिसक्नु भएको थियो यो अहिलेको युग भनेको डिजिटल युग हो, यसलाई नयाँ प्रविधि डिजिटल प्रणाली आधुनिक व्यवस्थापन गुणस्तरीय उत्पादन र अहिलेको बजारसँग जोडेर हामी अगाडि बढ्नुपर्नेछ। अब यो समृद्धि पोखरा निर्माण गर्नको लागि चाहिँ स्थानीय अर्थतन्त्र सुदृढीकरण हुनुपर्छ। यसको लागि अब स्थानीय उद्योग बलियो भए रोजगारी बढ्छ, रोजगार बढे व्यवसाय बढ्छ, व्यवसाय बढे उत्पादन बढ्छ र फेरि त्यो उत्पादन बढ्यो भने नागरिकको आय आर्जन बढ्छ। त्यसैले उद्योगी व्यवसायको सफलता भनेकै पोखराको चाहिँ आर्थिक सफलतामा जोडिएको कुरा म व्यक्त गर्न चाहन्छु। र अन्त्यमा आजको साधारण सभाबाट निर्वाचित हुने नयाँ कार्य समितिलाई पनि म हार्दिक बधाई तथा सफलताको शुभकामना दिन चाहन्छु। नयाँ कार्य समितिले यो संघलाई अझ सशक्त, समावेशी र प्रभावकारी बनाउँदै उद्योग व्यवसायको समस्या समाधान र पोखराको आर्थिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्नु विश्वास लिएको छु र हामी पोखरा महानगरपालिका आदरणीय मेयर साहब अस्वस्थ भएको कारणले उहाँ उपस्थित हुन सक्नु भएन, उहाँको पनि यो कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्नुभएको छ। यो कुरा पनि यहाँहरूलाई जानकारी गराउँदै यो कार्यक्रम भव्यताको साथ सम्पन्न होस् भन्ने शुभकामना सहित यो अवसरको लागि पुनः यहाँहरूलाई धन्यवाद दिँदै म बिदा हुन्छु। हस्, धन्यवाद, नमस्कार।
1: धेरै धेरै धन्यवाद सर। सम्पूर्ण हाम्रो पोखरा उद्योग वाणिज्य संघका कार्य समिति सदस्य ज्यूहरू पदाधिकारी ज्यूहरू हल भित्र प्रवेश गरिदिनु हुन अनुरोध गर्दछु। सम्पूर्ण उद्योगी व्यवसायीहरू हल भित्र प्रवेश गरिदिनु हुन अनुरोध गर्दै हाम्रो लेख रचना उपलब्ध गराउनु हुने विद्वान लेखक ज्यूहरूलाई एकछिनपछि हामी सम्मान गर्नेछौ। त्यो भन्दा अगाडि हामी शुभकामना मन्तव्य नै जोड्न चाहन्छौ। हामीले सबैलाई शुभकामना दिने हामीहरू रहर थियो, तर पनि समयको अभावले हामी छोटो छोटो गर्दैछौ। समयको पाबन्दीले गर्दा छोटो बोलिदिन हुन, छोटो तीन मिनटमा मात्रै आफ्नो शुभकामना मन्तव्य राखिदिन हुन सबैप्रति अनुरोध गर्दै जिल्ला नगर उद्योग वाणिज्य संघको तर्फबाट चितवन उद्योग वाणिज्य संघका सर्दीय अध्यक्ष श्री चिरञ्जीवी सुवेदीज्यूलाई अनुरोध गर्दछु।
3: धन्यवाद कार्यक्रम सञ्चालिका पोखरा उद्योग वाणिज्य संघका ती महासचिवज्यू। पोखरा उद्योग वाणिज्य संघको यो 36 महाधिवेशन र 72 वार्षिक अधिवेशन कार्यक्रमका आदरणीय सभापति पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य आदरणीय गोकर्ण कार्कीज्यू, यस कार्यक्रममा प्रमुख अतिथिको रूपमा हाम्रा व्यवसायीका धरोहर नेपाल उद्योग वाणिज्य महासंघका आदरणीय अध्यक्ष अञ्जन श्रेष्ठज्यू, विशिष्ट अतिथि आदरणीय पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आदरणीय आनन्दराज मोल्मीज्यू लगायत सम्पूर्ण गण्डकी प्रदेशका अध्यक्षज्यू, आदरणीय उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्यज्यूहरू, सम्पूर्ण जिल्ला उद्योग वाणिज्य संघका अध्यक्षज्यूहरू, यहाँ उपस्थित हुनुहुने सम्पूर्ण अतिथिगण र सम्पूर्ण व्यवसायी साथीहरू सबैमा चितवन उद्योग वाणिज्य संघको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट यहाँलाई हार्दिक नमस्कार व्यक्त गर्न चाहन्छु। वास्तवमा व्यवसायीका समस्याको विषयमा मैले धेरै भनिरहनु पर्दैन, किन महासंघको अध्यक्षले केही दिन अगाडि आफ्ना स्पष्ट शब्दहरू व्यक्त गरिसक्नु भएको छ। वास्तवमा व्यवसायीहरूलाई एउटा जुन किसिमको सरकारले जुन व्यवहार गरेको छ त्यो व्यवहारले व्यवसायलाई व्यवसाय गर्न उत्प्रेरित गर्ने खालको व्यवस्था भएको छैन। यस विषयमा महासंघका अध्यक्षले धेरै कुरा पहिल्यै नै एउटा कार्यक्रममा व्यक्त गरिसक्नु भएको छ र उहाँ नै प्रमुख अतिथि हुनुहुन्छ, मैले धेरै कुरा भन्न चाहन्न। वास्तवमा हाम्रो कुराहरू महासंघका अध्यक्षले अवश्य राख्नुहुनेछ र सर्वप्रथम म यो पोखरा उद्योग वाणिज्य संघको यो 36 महाधिवेशनको र 72 साधारण सभाको शुभकामना व्यक्त गर्न चाहन्छु र यो जुन अहिले हाम्रो अहिले वर्तमान अध्यक्षको कार्यकाल समाप्त हुँदैछ, उहाँको कार्यकालमा भएका कामहरू र यो अवसरमा महासंघको चुनाव पनि भएको थियो। महासंघको चुनावमा हाम्रो चितवनको संस्थापक सदस्यबाट चितवनको हाम्रो निवर्तमान अध्यक्ष सुमन कुमार श्रेष्ठ उम्मेद्वार हुनुहुन्थ्यो र यो उम्मेद्वारलाई हाम्रै उम्मेद्वार भनेर जुन एउटा सद्भाव राख्नुभयो यहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। हामी संस्थापक सदस्य मध्येको हाम्रो प्रतिनिधित्व सुमन श्रेष्ठले गर्नुभएको छ र यो सँगसँगै यहाँसँगै हामीले पनि यो एउटा जिटिपिएससित केही कार्यक्रमहरू गर्ने अवसर पाएका छौँ, जस्तो चितवन उद्योग वाणिज्य संघले जिआइजेडसित जुन ट्रेडिङका प्रोग्रामहरू कर सम्बन्धी प्रोग्रामहरू गर्ने अवसर पायौँ, त्यो अवसर पनि हामीसित मिल्दोजुल्दो जिआइजेडले यहाँ पनि सपोर्ट गरेको छ। त्यसकारण हामीहरू धेरै सहकार्य रहेको छ र यो सहकार्य आगामी दिनमा पनि कायम रहनेछ भन्ने मैले विश्वास लिएको छु. आगामी नेतृत्व जो आए पनि हामीसित सहकार्य अवश्य हुनेछ भन्ने आशा राख्दै यो एउटा यस कार्यक्रमको पूर्ण सफलताको शुभकामना व्यक्त गर्दै यहाँहरूबाट बिदा हुन्छु. हस्, धन्यवाद.
1: धेरै धेरै धन्यवाद चितवनदेखि हाम्रो कार्यक्रममा आई शुभकामना मन्तव्य दिनुभएकोमा चिरञ्जीवी सुवेदी दाजुलाई आभार व्यक्त गर्न चाहन्छौ. अब निजी क्षेत्रको निजी क्षेत्रको तर्फबाट सीएनआई गण्डकीका सर्दीय अध्यक्ष श्री धर्मराज बर्तौलाज्यूलाई शुभकामना मन्तव्यका निम्ति पोडियममा आमन्त्रण गर्दछु.
4: धन्यवाद महासचिवज्यू. यस कार्यक्रमका अध्यक्ष पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष श्री गोकर्ण कार्कीज्यू, प्रमुख आमन्त्रित व्यक्तित्व नेपाल उद्योग वाणिज्य संघका वर्तमान अध्यक्ष अञ्जन श्रेष्ठज्यू र विभिन्न तह तबकाबाट पाल्नुभएका विशिष्ट व्यक्तित्वहरू, यस संघका पदाधिकारीज्यूहरू र तथा सदस्य साथीहरू र उपस्थित उद्योगी व्यवसायी र आदरणीय संचारकर्मी मित्रहरूमा म धर्मराज बर्तलाको न्यानो अभिवादन. अघिल्ला वक्ताहरूले पनि केही शब्दहरू जाहेर गरिसक्नु भएको छ र मैले पनि केही यो बोल्ने अवसर पाउँदा केही कुराहरू आजको सन्दर्भमा बोल्नु नै पर्छ भन्ने मेरो बुझाइ छ. र फेरि पनि समग्रमा गण्डकी प्रदेशलाई र मलाई चिनाउनको लागि पनि मैले भन्नै पर्छ, तपाईँहरूको घर घरको चुलो जलाउने मान्छे हो. म गिरलक्ष्मी ग्यास कम्पनीको अध्यक्ष पनि हो. समग्र गण्डकी प्रदेशमा आज देशको यो डरलाग्दो स्थितिमा आम उपभोक्ताहरूले घरमा घर जलाउने चुलो जलाउने साधन नपाउँदा कति यहाँ उपस्थित सदस्य साथीहरू आमन्त्रित साथीहरू पनि दुःख भोग्न बाध्य भएका मैले महसुस गरेको छु. तसर्थ नेपालको निजी क्षेत्र अत्यन्तै गर्विलो इतिहास बोकेको पोखरा उद्योग वाणिज्य संघको यस 36 महाधिवेशन तथा 72 वार्षिक संसभाका सभाको सुखद अवसरमा म गण्डकी प्रदेश उद्योग परिसंघ गिरलक्ष्मी ग्यास परिवार तथा मेरो व्यक्तिगत तर्फबाट यहाँहरू सम्पूर्णमा हार्दिक बधाई तथा सफलताको शुभकामना व्यक्त गर्दछु. यो महाधिवेशनले नेतृत्व चयनको औपचारिकता मात्रै सीमित नभई हाम्रो औद्योगिक र व्यावसायिक क्षेत्रको मार्गचित्र पनि कोर्ने विश्वास मैले लिएको छु. उद्योग वाणिज्य महासंघका आदरणीय अध्यक्ष यही मञ्चमा हुनुहुन्छ. तपाईँको कार्यकालमा उद्योगी व्यवसायीहरू पलायन हुने अवस्था नबनोस् शुभकामना व्यक्त गर्दछु. आदरणीय साथीहरू, हाम्रो गण्डकी प्रदेश अथाह सम्भावनाले भरिएको क्षेत्र हो यो मैले भनिरहनु पर्दैन. पर्यटन, जलविद्युत र घरेलु तथा साना उद्योगको विकासका थुप्रै आधारहरू हामीसँग छन्। पछिल्लो समय केही सकारात्मक प्रयासहरू पक्कै भएका छन् र हामीले आत्मसात गर्नै पर्छ. यहाँ औद्योगिक विकासको गति जुन रूपमा अघि बढ्नुपर्ने थियो त्यो गति अपेक्षित उपलब्धि हासिल हुन सकेको छैन. नीतिगत अस्पष्टता, पूर्वाधारको कमी र लगानी मैत्री वातावरणको पूर्ण प्रत्याभूति हुन नसक्दा हाम्रो औद्योगिक क्षेत्रले अझै पनि क्षमता अनुसारको योगदान पुर्याउन सकिरहेको छैन. यो यथार्थलाई स्वीकार गर्दै हामीले आगामी दिनमा अझ परिपक्व र सुदृढ योजनाका साथ अघि बढ्नुपर्छ भन्ने आवश्यकता छ. हालैका दिनहरूमा मुलुकले ठूलो प्राकृतिक विपत्तिको सामना गरिरहेको छ. भोटी कसे क्षेत्रमा आएको भीषण बाढीका कारण ठूलो धनजनको क्षति भएको छ. यस विपद हाम्रो कैयौं उद्योग कल कारखाना र भौतिक संरचना नष्ट गरेको छ। निजी क्षेत्रको वर्षौंको लगानी र मिनेट क्षण भन्दै गुमाउनु परेको छ भने नागरिक तहमा पनि ठूलो धनजनको क्षति भएको छ। म यस संकटको घड़ीमा ज्यान गुमाउने सम्पूर्ण प्रति भावपूर्ण श्रद्धांजलि अर्पण गर्दै प्रभावित उद्योगी व्यवसाय र आम नागरिकहरूमा गहिरो सहानुभूति व्यक्त गर्दछु। यस विषम परिस्थितिमा सरकार विभिन्न सरकारवाला निकायहरूबाट भइरहेका उद्धार तथा राहतका कार्यहरू सकारात्मक छन्। निजी क्षेत्रका तर्फबाट हामी सधैँ सरकारको आलोचना मात्र गर्ने पक्षमा छैनौं। सरकारले गरेका राम्रा कामहरूको कदर गर्दै सकारात्मक प्रयासहरूलाई धन्यवाद दिनु र कमजोरी भएका ठाउँमा रचनात्मक सुझाव तथा खबरदारी गर्नु जिम्मेवार निजी क्षेत्रको धर्म हो। तसर्थ राहत र पुनस्थापनाका बाँकी कामहरूलाई अझै प्रभावकारी बनाउन सरकार निजी क्षेत्र र समुदाय बीचको समन्वयतालाई अझ बलियो बनाउन म अपील गर्दछु। यस विपदले हामीलाई अर्को एउटा महत्वपूर्ण पाठ पनि सिकाएको छ कि हाम्रो राज्य प्रणाली आर्थिक रूपमा सबल र आत्मनिर्भर हुन कति आवश्यक छ भन्ने। यदि हाम्रो राज्य आर्थिक रूपमा बलियो र स्रोत साधन सम्पन्न हुन्थ्यो भने आज हामीले विपदको समयमा बाह्य सहयोगको प्रमुख मुख ताक्नुपर्ने अवस्था आउने थिएन। उपकरण नभएर धेरै दिनसम्म सुरुङभित्र नागरिकहरू चुनिएको टुलटुल हेरेर बस्नु पर्ने थिएन। राज्यलाई आर्थिक रूपमा समृद्ध बनाउनु प्रमुख सम्भाग भनेकै औद्योगिक विकास र निजी क्षेत्रको लगानी हो। यसअघि पनि राज्यले कहिले बुझेन यो परिस्थितिमा अब लामो जाँदैन भन्ने विश्वास नयाँ सरकारसँग राख्न चाहन्छु। त्यसैले लगानी मैत्री वातावरण निर्माण गर्न र औद्योगिक क्षेत्रको संरक्षणको लागि निजी क्षेत्रका तर्फबाट थप बलियो पैरवीको आवश्यकता छ। आदरणीय मतदाता तथा व्यवसायी साथीहरू, पोखरा उद्योग वाणिज्य संघ यस महाधिवेशनमा नेतृत्वको लागि भइरहेको उत्साहजनक सहभागितालाई मैले नजिकबाट निहालिरहेको छु। अध्यक्ष पदमा चारजना आदरणीय साथीहरू, अन्य विभिन्न पदहरूमा एक उम्मेद्वारहरू चुनावी मैदानमा हुनुहुन्छ। लोकतान्त्रिक अभ्यास आफैमा सुन्दर पक्ष हो र स्वस्थ प्रतिस्पर्धाले संस्थालाई जीवन्त पाउँछ। तर कहिलेकाहीँ देशको वर्तमान परिस्थिति र निजी क्षेत्रका चुनौतीहरू हेर्दा चुनावी प्रतिस्पर्धा मात्र भन्दा पनि आपसी संवाद र सर्वसम्मत नेतृत्व चयनको अभ्यास गर्न सकिएको भए अझ राम्रो हुन्थ्यो कि भन्ने मलाई लाग्दछ। संकटको बेलमा सर्वसम्मत नेतृत्वले सबैको साझा स्वामित्व र बोलियो एकताको प्रतिनिधित्व गर्दछ। चुनावी प्रतिस्पर्धाका क्रममा हुने अनावश्यक राजनीतिक ध्रुवीकरण र तिक्तताले व्यवसायी एकतालाई कमजोर बनाउन हुँदैन भन्ने हामीमा सजग रहनुपर्छ। अब मतदाताका रूपमा हामी सम्पूर्ण साथीहरूको कानमा ठूलो जिम्मेवारी छ। हामीले नेतृत्व चयन गर्दा भावनामा बगेर वा क्षणिक सम्बन्ध तथा राजनीतिक आधारमा मात्र निर्णय गर्नु हुँदैन। जसले निजी क्षेत्रका समस्यालाई नीतिगत तहमा अर्थपूर्ण र तर्कपूर्ण ढंग राख्न सक्छ, जसले उद्योगको व्यवसायको मर्म र यसका प्राविधिक पाटाहरूलाई गहिराईबाट बुझेको छ, र अनि जसले संस्थागत निरन्तरता, पारदर्शी कार्यशैली र उद्योगहरूको हक हितका लागि दृढतापूर्वक उभिन सक्ने अनुभव बटुलेको छ, त्यस्तो व्यक्तिले हामीलाई नेतृत्वमा निर्वाचित गराउनुपर्छ। वास्तविक उद्योगी र व्यवसायी नै नेतृत्वमा पुगेको खण्डमा मात्र समग्र निजी क्षेत्रको समस्याको सही पहिचान र समाधान सम्भव हुन्छ। तसर्थ आफ्नो अमूल्य मत प्रयोग गर्दा विवेकपूर्ण निर्णय लिनुहुन्छ भन्ने मेरो विश्वास छ। अन्तमा संघको वर्तमान कार्य समिति आफ्नो कार्यकालमा पुर्याएको योगदान र व्यावसायिक हितका लागि गरेका सकारात्मक कामहरूप्रति म हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछु। महाधिवेशनबाट चयन हुने नयाँ कार्य समितिले बदलिदो परिस्थिति र अर्थतन्त्रको अवस्थालाई बुझेर नयाँ सोच र ऊर्जाका साथ काम गर्नु छ भन्ने आशा राखेको छु। नयाँ नेतृत्वको कार्यकाल पूर्ण रूपमा सफल रहन्छ भन्ने शुभकामना व्यक्त गर्छु। धन्यवाद। जयनेपाल।
1: धेरै धेरै धन्यवाद शुभकामना मन्तव्यका निम्ति। यसै गरी शुभकामना मन्तव्य राखिदिनुहुन नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका सर्दी अध्यक्ष श्री नरेश कणेलज्यूलाई अनुरोध गर्दछु।
5: धन्यवाद। कार्यक्रम सञ्चालक, पोखरा उद्योग वाणिज्य संघका महासचिव, यस कार्यक्रमका सर्दी अध्यक्ष, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष, महासंघका कार्यकारी सदस्य आदरणीय दाजु गोकर्ण दाज्यू, यस कार्यक्रम प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय अध्यक्ष हामी सबैका अभिभावक आदरणीय दाजु हञ्जन कुमार श्रेष्ठज्यू पूर्व अध्यक्ष आदरणीय काका लगायत सम्पूर्ण केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरू जिल्ला नगरका अध्यक्षज्यूहरू र सम्पूर्ण उद्यम व्यवसायमा मेरो व्यक्तिगत तर्फबाट र नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीको तर्फ प्रदेशको तर्फबाट न्यानो अभिवादन व्यक्त गर्न चाहन्छु। वर्तमान नेतृत्वमा रहेको गोकर्ण कार्कीको टिममा रहेको सम्पूर्ण साथीहरूले आफ्नो कार्यकाल भव्य रूपमा सफलतापूर्वक आज ह्यान्डओभरको प्रक्रियामा हुनुहुन्छ, यहाँहरूलाई बधाई र यो कार्यक्रमको पूर्ण सफलतासहित नयाँ नेतृत्वलाई अग्रिम शुभकामना व्यक्त गर्न चाहन्छु। सबै साथीहरू यो अधिवेशनको बेला हामी यो चपेटा यो मर्का बुझेका छौँ। अघि अध्यक्षज्यूले जिल्ला नगरका धेरै समस्याहरूको बारेमा राख्नु भएको छ, मैले एउटा मात्रै गण्डकी प्रदेश सरकारले गण्डकी प्रदेश सरकार भित्र रहेका 11 जिल्लामा हामीले विभिन्न नाममा दर्ता गरेर अपडेट नगरेका घरेलु यातायात लगायतका विभिन्न क्षेत्रका कम्पनीहरूको फर्महरूको नवीकरण र त्यसलाई खारेज गर्नको लागि सहितसम्म पूर्ण रूपमा छुट दिएको छ। यो सम्पूर्ण उद्यम व्यवसायले अवसरको रूपमा लिनको लागि अनुरोध गर्न चाहन्छु। त्यसै गरी विभिन्न करहरूका संघीय सरकारले गरेका छुटहरूको पनि हामीले अवसरको रूपमा लिनुपर्छ र त्यो बोझिलो यात्राबाट हामी उम्किनुपर्छ। हामी सामाजिक उत्तरदायित्व निर्वाह गर्नको लागि यो कोशीमा आएको भोटेकोशीमा आएको बाढीले गण्डकी प्रदेशभित्रका धेरै उद्यमी व्यवसायीहरू इन्जिनियरहरू हाम्रा नागरिकहरू मानव पुँजीको क्षति पुगेको छ। उहाँहरूप्रति म श्रद्धा सुमन सम्पूर्णमा व्यक्त गर्दै जिल्ला नगरका कुराहरू धेरै साथीहरूले उद्यम व्यवसाय समस्या उठाइसक्नु भएको छ र हाम्रो निजी क्षेत्रको आधिकारिक कुरा आजका प्रमुख अतिथि हामी सबैका अभिभावकज्यूले यहाँहरू समेत राख्नुहुनेछ भन्ने विश्वासका साथ यो कार्यक्रमको पूर्ण सफलतासहित मेरो भनाइ अन्त्य गर्छु। धन्यवाद, नमस्कार, जय निजी।
6: धेरै धेरै धन्यवाद। हामी कार्यक्रम धेरै लम्बिएको छ, छोटो शुभकामना मन्तव्य राखिदिन हुन राष्ट्रिय स्वतन्त्र पार्टी कास्कीका सचिव श्री विश्वराज पौडेलज्यूलाई अनुरोध गर्दछु, किनभने समय एकदमै छोटो छ। हामीले तपाईँहरूका कुराहरू सुनिसकेका छौँ, यो कार्यक्रमको शुभकामना मात्रै दिनुहोला।
7: धन्यवाद कार्यक्रम सञ्चालिका। कार्यक्रमका सभापति महोदय, प्रमुख अतिथि, विशिष्ट अतिथि एवं सम्पूर्ण अतिथिगणहरू र मञ्चमा आसीन र मञ्चाभिमुख सम्पूर्ण जो उद्घोषकले यस अगाडि सम्बोधन गरिसक्नु भएको छ, आसन ग्रहणको क्रममा उहाँहरू सबैलाई हृदयदेखि नै सम्झिन चाहे आभार प्रकट गर्न चाहन्छु र सर्वप्रथम यो न्यानो स्वागत र जुन भव्य स्वागत गर्नुभयो र यो बोल्ने अवसर प्रदान गर्नुभयो शुभकामना मन्तव्यको लागि पनि यो आयोजक टिमलाई म हार्दिक आभार प्रकट गर्न चाहन्छु। र यहाँहरू झन्डै 80% भन्दा बढी देशको कुल गृहस्थ उत्पादनको योगदानमा योगदान दिएको निजी क्षेत्र पक्कै पनि देशको समृद्धिको एउटा बलियो आधार हो। यसको सफलता बिना देशले समृद्धि प्राप्त गर्न सक्दैन भन्ने कुरामा सबै अहिलेको सरकार र हामी सबै नागरिक यो कुरामा सचेत छौँ र म जुन यो पोखरा मात्र नभइकन देशकै समृद्धिको निम्ति पोखरा उद्योग वाणिज्य सङ्घले खेलेको भूमिका प्रति पार्टीको तर्फबाट र व्यक्तिगत तर्फबाट उच्च सम्मान प्रकट गर्न चाहन्छु र जुन आउँदै गरेको 72 वार्षिक अधिवेशन एवं 36 महाधिवेशनको पूर्ण सफलताको शुभकामना व्यक्त गर्न चाहन्छु र म यहाँहरूलाई जो अहिले त्यहाँ डाटामा हेर्दा करिब 2703,000 जति जोडिनु भएको छ, अझै यो पोखराभित्र जोडिनु भएका हजारौँ व्यवसायीहरूलाई पनि तपाईँहरूकै सङ्गठनमा आबद्ध गराउने यात्रामा अघि बढ्नु हुन र एकपटकको उद्योगी व्यवसायी जसले उद्योग छोडिसकेपछि केवल यो चुनावमा मात्र भाग लिने होइन, उसले त्यसको लागि मात्र एउटा आफ्नो सदस्यता नवीकरण गर्ने र धेरै हजारौँहरू व्यवसायीहरू छुट्ने कुरामा यहाँहरूले आगामी समयमा ध्यान पुर्याउनुहुनेछ भन्ने पनि मैले आशा व्यक्त गर्न चाहन्छु र बोल्ने समय धेरै नभएको हुँदा हरेक क्षेत्रले राजनीतिमा प्रवेश गर्नु हुँदैन तथापि यो उद्योग व्यवसायी पनि तपाईँहरू यसभित्र कुनै पनि राजनीतिक रङ नदिइकन तपाईँहरूको मात्र विशुद्ध व्यवसायमा व्यवसायको हकितका लागि जुन अवरात्र खटिरहनु भएको छ अझ योभन्दा बढी माथि उठेर राजनीतिभन्दा माथि उठेर देश निर्माणको अभियानमा तपाईँहरू खट्नुहुनेछ आगामी नेतृत्वले जो जति अहिलेसम्म जे गर्नुभयो तपाईँहरूको उच्च मूल्याङ्कन गर्न चाहन्छु र अझै पनि फेरि पनि आगामी दिनमा अझ राजनीतिभन्दा माथि उठेर जुन राजनीति रङ यहाँभित्र प्रवेश नगर्न नपाओस् भन्ने शुभेच्छा प्रकट गर्दै म बोल्ने कुरा धेरै नै थिए तथापि समयको पाबन्दीले गर्दा फेरि पनि अन्त्यमा यहाँहरूको जुन यो अधिवेशन र महाधिवेशनको पूर्ण सफलताको कामना गर्दै बिदा हुन्छु हस्त जय देश
6: धेरै धेरै धन्यवाद विश्व राज सर यसै गरी शुभकामना मन्तव्य राखिदिनु हुन नेपाली कम्युनिष्ट पार्टी कास्कीका सर्जी अध्यक्ष श्री खड्ग हमालज्यूलाई अनुरोध गर्दछु एकदमै छोटो गरिदिनु हुन अनुरोध गर्दछु यो सिटी वान टेलिभिजनबाट प्रत्यक्ष प्रसारणमा हामी जोडिएका छौँ सिटी वान टेलिभिजन हेरेर हामीलाई पनि बस्नुभएको सम्पूर्ण श्रोताहरूप्रति पनि हामी यस कार्यक्रमबाट आभार व्यक्त गर्न चाहन्छौँ
8: धन्यवाद महासचिवज्यू यो 36औं महाधिवेशन र 72औं वार्षिक अधिवेशन कार्यक्रमका आदरणीय अध्यक्ष गोकर्ण कार्कीज्यू प्रमुख अतिथि महासंघका आदरणीय अध्यक्षज्यू मञ्च आसीन विशिष्ट व्यक्तित्वज्यूहरू र यहाँ उपस्थित सम्पूर्ण महानुभावहरू पत्रकार लगायत सम्पूर्ण महानुभावज्यूहरू यहाँहरू सबैमा म नेपाली कम्युनिस्ट पार्टी कास्कीको संयोजक खड्ग हमाल र मेरो पार्टीको तर्फबाट हार्दिक नमस्कार व्यक्त गर्न चाहन्छु स्वीकार्नुहोला सर्वप्रथम त यो महाधिवेशन पूर्ण सफलताको शुभकामना व्यक्त गर्न चाहन्छु सँगसँगै अहिलेसम्म जुन टिमले यहाँसम्म यो आफ्नो अवधि पूरा गर्नुभएको छ उहाँले पाउनुभएको सफलताको निम्ति हार्दिक धन्यवाद र बधाई दिँदै आगामी आउने एउटा सशक्त अझ यो पोखरा उद्योग वाणिज्य संघलाई अझ उचाइमा पुर्याउन सक्ने एउटा क्षमतावान एउटा टिमले सफलता प्राप्त गरोस् भन्ने शुभकामना पनि व्यक्त गर्न चाहन्छु यो पोखरा हामीलाई थाहा छ यो हाम्रो नेपालकै मात्र होइन विश्वमा पनि पर्यटनको हिसाबले प्रख्यात छ हामीले यसलाई पर्यटनको राजधानी भनेर घोषणा गरिसकेका छौँ त्यसै गरी उद्योगको क्षेत्रमा व्यवसायको क्षेत्रमा व्यापारको क्षेत्रमा यसले सिङ्गो गण्डकी प्रदेशको नेतृत्व गर्छ यो गण्डकी प्रदेशभरिको एउटा रमणीय सहर मात्रै होइन सबै क्षेत्रलाई यसले नेतृत्वदायी भूमिका निर्वाह गर्छ यस मानेमा पनि यहाँ तपाईँहरू जो उद्योगी हुनुहुन्छ जो व्यापारी हुनुहुन्छ तपाईँहरू धेरै धेरै सिङ्गो नेपालीहरूको लागि सिङ्गो गण्डकी प्रदेशको निम्ति तपाईँहरू धेरै धेरै धन्य धन्य व्यक्तित्व हुनुहुन्छ तपाईँहरूले आफ्नो व्यवसाय आफ्नो व्यापार आफ्नो उद्योगलाई फस्टाउनु भनेको तपाईँहरू मात्रै सफल हुनु होइन सिङ्गो गण्डकी प्रदेशको जनता यहाँको नागरिकहरूलाई पनि तपाईँहरूले सहयोग गर्नु हो उहाँहरूको पनि सफलता हो भन्ने मैले बोध गरिरहेको छु यही मानेमा पनि म तपाईँहरूलाई के भन्न चाहन्छु भने यद्यपि थुप्रै अप्ठ्याराहरू छन् हामीसँग व्यवसायमा थुप्रै अप्ठ्याराहरू छन् थुप्रै यो अप्ठ्याराहरूलाई पार गर्दै तपाईँहरू व्यवसायमा टिकिरहनु भएको छ उद्योगमा टिकिरहनु भएको छ र मलाई लाग्छ राजनीति र उद्योग एउटा अनन्यासूत सम्बन्ध हुन्छ पक्कै पनि निजी क्षेत्रले सफलता नपाएसम्म कुनै पनि देशको राजनीतिक शक्ति अथवा त्यो राज्यले सफलता प्राप्त गर्दैन भन्ने कुरामा हामी विश्वस्त छौँ यस मानेमा भोलि जुन एउटा निर्वाचनको मैदानमा जाँदै हुनुहुन्छ भोलि हुने निर्वाचनले अझ एउटा सशक्त यो पोखराको यो उद्योग वाणिज्य संघको यो जुन उच्च सम्मान छ यसलाई अझ उच्च सम्मान पुर्याउने एउटा सशक्त टिम तपाईँहरूले चाहिँ सफलतापूर्वक निर्वाचित गर्ने हुनेछ भन्ने हामीले विश्वास लिएका छौँ। यस पुनः म यो अधिवेशनको हार्दिक पूर्ण र भव्य सफलताको शुभकामना व्यक्त गर्दै मेरा छोटा भनाइहरू अन्त गर्न चाहन्छु। हस्त अभिवादन, नमस्कार।
6: धेरै धेरै धन्यवाद खड्गहवाल सर। अब शुभकामनाकै पालो रहेको छ। नेपाली काङ्ग्रेस कास्कीका सभापति श्री किशोर दत्त बरालज्यूलाई शुभकामना मन्तव्यका निम्ति पोडियममा आमन्त्रण गर्दछु।
9: हस् धन्यवाद। यो महत्वपूर्ण सभा, यसका सभापति र कार्यक्रमका प्रमुख अतिथिप्रति अभिवादन व्यक्त गर्दछु। जय नेपाल। आज हामी पोखरा उद्योग वाणिज्य संघ सभा यसलाई अधिवेशन यहाँसम्म ल्याइ पुर्याउनका लागि योगदान गर्नु चाहिँ सम्पूर्ण अग्रजहरूप्रति नेपाली काङ्ग्रेस कास्कीको तर्फबाट हार्दिक सम्मान व्यक्त गर्छु। उहाँहरूप्रति सबैलाई श्रद्धाभाव व्यक्त गर्दछु। समय 3 मिनटको छ, 3 मिनटभित्रै म आफ्नो अभिव्यक्तिलाई छुट्याउने प्रयास गर्दैछु। आज पोखरा उद्योग वाणिज्य संघ तपाईँहरूले नेतृत्वको चयन गर्दै हुनुहुन्छ। यो नेतृत्वको चयन यस्तो बेलामा गर्दै हुनुहुन्छ जहाँ मुलुकको अर्थव्यवस्था अत्यन्त जटिल तरिकाबाट अगाडि बढ़िरहेको छ। हाम्रो आयात मात्रै हामीले लगभग 17 खर्बको हाम्रो आयात छ, हामीले निर्यात मात्र 2.5 खर्बको मात्र हाम्रो निर्यात छ। बजेट घाटा लगभग 15 खर्बको वरिपरि हामीसँग छ। त्यो अवस्थामा हामीले उद्योग वाणिज्य संघको यो सभाभित्र छलफलहरू गर्दैछौं, बहसहरू गर्दैछौं। मुलुकमा त्यस्तै बेरोजगारीहरू छ। मुलुकको जुन खेतीयोग्य जमिन हो, करिब 25% जमिन बाँझो छ। यो अवस्थाभित्र उद्योग वाणिज्य संघको नेतृत्वमा रहनुहुने तपाईँहरूले विशेष गरेर केवल उद्योगी व्यवसायीहरूको हकहितको कुरा मात्रै होइन, समग्र नेपालको हितका लागि, समग्र नेपालको आर्थिक रूपान्तरणका लागि नयाँ तरिकाबाट, नयाँ सोच र दृष्टिकोणबाट तपाईँहरूले सोच्नुपर्नेछ, अगाडि बढ्नुपर्नेछ। किनकि तपाईँहरूको यो पोखरा निर्माणमा धेरै ठूलो योगदान रहेको छ। पोखराको स्वास्थ्यको विकासमा, पोखरा शिक्षा, पोखराको पर्यटन लगायतका विविध क्षेत्रहरूको विकासमा पोखराका अग्रणी व्यवसायीहरू, विशेष गरेर यो पोखरा उद्योग वाणिज्य संघको अत्यन्त ठूलो योगदान रहेको छ। तपाईँहरूको त्यो योगदान पोखरा संघ जोडेर हामीले त्यसलाई स्मरण गर्न सकेनौं भने पोखरा उद्योग वाणिज्य संघमाथि अन्याय हुन सक्छ। त्यत्रो ठूलो योगदान गर्नुभएको तपाईँले भोलि आउने जटिलताका बारेमा त्यसरी नै सोच्नु र त्यसरी नै जिम्मेवार हुनुपर्ने जरूरी छ। अहिले प्रविधिले ल्याएको जुन परिवर्तन छ, सूचना प्रविधिले ल्याएको हाम्रो आर्टिफिसियल इन्टेलिजेन्स, जो हामी भौतिक बुद्धिमत्ता भन्छ, बौद्धिमत्ता कृत्रिम बौद्धिमत्ता भन्छ, त्यसले ल्याएको आर्टिफिसियल इन्टेलिजेन्सले ल्याएका जुन चुनौतीहरू छन् त्यसबाट समाजमा पुरै प्याराडाइम सिफ्ट भएको छ। हामी हिजो जसरी कुरा गर्थ्यौं, जसरी व्यापार गर्थ्यौं, जसरी बजारीकरण गर्थ्यौं, जसरी आफ्ना व्यवसायहरू सञ्चालन गर्थ्यौं, अब त्यसरी गर्न नसकिन्छ। त्यसकारण सबै चुनौतीहरूलाई सामना गर्न सकिने नेतृत्व पोखरा उद्योग वाणिज्य संघले खोज्नुपर्छ। केही साथीहरू आउनु भएको छ, योग्य साथीहरू हुनुहुन्छ, चारैजना योग्य साथीहरू मध्ये पनि योग्य हुनुहुन्छ। तपाईँहरू लामो समयसम्म तिनै साथीहरूसँग बसेर काम गर्नुभएको छ, आग्रह पूर्वाग्रह माथि उठेर, मेरो र अर्को भन्दा पनि माथि उठेर पोखरालाई सही नेतृत्व दिन सक्ने, पोखरा उद्योग वाणिज्य संघलाई मात्र होइन समग्र पोखरालाई नेतृत्व दिन सक्ने, गण्डकी प्रदेशकै नेतृत्व दिन सक्ने एउटा नेतृत्व एमोङ देम अब तपाईँहरूले छान्नुहुनेछ। सबै मतदाता साथीहरूलाई म इमान्दार भइदिनु हुनका लागि पनि हार्दिक अनुरोध गर्दछु। यिनै कुराहरूका साथ समग्रमा आजको यो सम्पूर्ण कार्यक्रमको सफलताका निम्ति म फेरि पनि मेरो व्यक्तिगत तर्फबाट र नेपाली काङ्ग्रेस कास्कीको तर्फबाट हार्दिक रूपमा शुभकामना व्यक्त गर्न चाहन्छु। मेरो आदरणीय तीर्थदाई पशुपति विकास कोषको सदस्य सचिव नियुक्त हुनुभएको छ, यो हामी पोखरेलीहरूको पनि गौरवको विषय हो। म दाई पनि सम्मान व्यक्त गर्न चाहन्छु, बधाई व्यक्त गर्न चाहन्छु। चाहन्छु। यिनी कुराहरूका साथ बिदा हुन्छु। हस् धन्यवाद। जय नेपाल।
1: धेरै धेरै धन्यवाद किशोर बराल दाजु। यसै गरी शुभकामना मन्तव्यका निम्ति नेपाल पर्यटन बोर्डका नवनियुक्त सदस्य श्री सन्तोष पोखरेलज्यूलाई पोडियममा आमन्त्रण गर्न चाहन्छु।
10: धन्यवाद कार्यक्रम सञ्चालिकाज्यू, मिठो कार्यक्रम सञ्चालन गरिरहनु भएको छ। हल धन धन खाली भइसकेको छ, समय छोटो दिनुभएको छ। मेरो अति आदरणीय आजका सभाध्यक्ष गोगन दाई र नामै लिँदा पनि एउटा पोखराको गौरव लाग्ने उदाहरणीय व्यक्तित्व प्रमुख अतिथिज्यू र मैले यहाँ देखिरहेको छु अगाडि बसिरहनु भएका तीर्थदा अगाडि मेरो अभिभावकहरू हुनुहुन्छ। यहाँ सबैको नाम लिँदाखेरि फेरि कसको छुट्यो भन्ने होला। मेरा अभिभावकहरू हुनुहुन्छ, सम्पूर्ण अभिभावकज्यूहरू हजुरहरूप्रति नमस्कार टक्राउन चाहन्छु र उपस्थित सम्पूर्णमा मेरो व्यक्तिगत रूपबाट नमस्कार पनि छ। किनकि माहौल आकर्षक किन छैन भने लामो समय भइसकेको छ। लामो समय भएको हुनाले सुन्ने धैर्यता गाह्रो हुन्छ, सबैभन्दा ठूलो कुरो हुन सुन्न गाह्रो हुन्छ। र पनि फेरि केही समय दिनुभएको हुनाले नेपाल टुरिज्म बोर्डको तर्फबाट एउटा बोर्ड सदस्यको तर्फबाट म आजको कार्यक्रमको पूर्ण सफलताको शुभकामना व्यक्त गर्न चाहन्छु। संस्था रहर लाग्दो र डहर लाग्दो संस्था, यति ओजिलो छ कि नाम सुन्दा पनि डहर लाग्थ्यो अनि नाम सुन्दा पनि रहर लाग्थ्यो। त्यसैले किनकि उद्योग वाणिज्य संघ भन्ने बित्तिकै आकर्षण थियो र आकर्षण छ। किनकि यहाँसम्म ल्याइ पुर्याउने जो जसले ल्याइ पुर्याउनु भयो आशा धेरै छ, तर उहाँहरूप्रति हामी धन्यवाद दिनैपर्छ र उहाँप्रति आभारी हुनैपर्छ। राम्रोमा अझ राम्रोलाई छान्ने बेला आइरहेको छ। राम्राहरू चुनावमा उत्रिएको हुनुहुन्छ र राम्रा मध्येमा नि राम्रो छान्नुपर्नेछ। उहाँहरूमालाई जो आउनुहुनेछ उहाँहरूलाई शुभकामना, जसले राम्रो कार्य गर्नुभयो उहाँहरूलाई धेरै धेरै धन्यवाद। अब चुनाव हुने नै भयो, मत बाँडिने नै भयो, त्यसैले गर्दा मत बाँडिएला तर मन बाँडिँदै नबाँडियोस्। किनकि चुनावै नहोस् लाग्थ्यो तर चुनाव मत बाँडिँदा मन बाँडिँदै नबाँडियोस्। तर कसैले जित्छ कसैले हार्छ, तर उद्योग वाणिज्यले हार्दै नहारोस्। त्यसैले गर्दा हार जित भन्दा पनि सबैले जितेको महसुस छ, किनकि चुनावपछि हार जित, हार जितपछि मन बाँडिन्छ, मन बाँडिएपछि कसैले हार्छ, हारिसकियो जे हुन्छ तर मन मिलोस् र संस्थाले जितोस् भन्ने शुभकामना व्यक्त गर्न चाहन्छु। लामो इतिहास बोकेको संस्था पोखराको आर्थिक विकासको लागि एउटा जग नै पोखरा उद्योग वाणिज्य संघ हो भनेर हामीले हिजो लिइरहेका थियौं र हिजोसम्म सरकारलाई खबरदारी गर्ने र सरकारका गति कमजोरीहरूलाई ज्ञापन पत्र बुझाउँदै खबरदारी गर्दै अगाडि बढ्ने संस्था। अब भने समस्यामा आवाज उठाउने होइन, अब व्यावसायिक हितका लागि नीति निर्माणमा सरकारसँग टेबल टकमा बस्नुपर्छ। अब समस्या आइसकेपछि समस्या आयो भनेर फेरि वार्तामा जाने होइन कि, समस्याको समाधान गर्न टेबलमै उत्रिने हुनुपर्छ। बेला आएको छ, अब पोखराको अर्थतन्त्रको खाका परिवर्तन गर्ने बेला आइरहेको छ। त्यसैले गर्दा हिजोभन्दा माहौल परिवर्तन छ। हामीले संस्था चलाउने मात्रै होइन, संस्थाले अब पोखराको अर्थतन्त्र चलायमान बनाउने वातावरण बनाउनुपर्छ। यो बेला झन् व्यवस्था सरकार व्यवसाय मैत्री छ, त्यसैले गर्दा व्यवसाय मैत्री भएको बेलामा र केही गरौं भन्ने हुदुत भइरहेको बेलामा सम्पूर्ण व्यवसाय एकजुट भएर पोखराको अर्थतन्त्रको खाका परिवर्तन गर्ने बेला आइरहेको छ। प्रधानमन्त्रीका कुरा गरौं, पर्यटन मन्त्रीका कुरा गरौं, अझ पर्यटन मन्त्री त यहीँ पोखराकै हुनुहुन्छ र पोखराको चिन्तनमा सदा लागिरहनु भएको छ र आज अघि पनि भन्दै हुनुहुन्छ म्यासेज लेखेर, पोखराको पर्यटनको लागि जुनसुकै मूल्य चुकाउन पनि अगाडि बढ़िरहेको छु र पोखराका पर्यटन व्यवसायी मात्र होइन सम्पूर्ण व्यवसायीहरूको लागि के गर्नुपर्ने हुन्छ, पूर्ण नेपालको लागि नै गर्नु परे पनि अझ पोखराको लागि गर्नुपर्ने सवालमा अझ सिरियस भइदिनुहुन र त्यहाँ म्यासेज दिइदिनुहुन। पोखराको टुरिज्म खस्किएको अवस्था देखिएको छ यो अहिले रसुवाको बाढीपछि र सम्पूर्णले आफ्नो ठाउँबाट एफेक्टेड एरियाहरू एफेक्टेड एरियाहरू जुन ठाउँ छ त्यो एरिया बाहेक अरू सम्पूर्ण नेपाल खुल्ला छ भन्ने म्यासेज दिइदिनुहुन भन्ने एउटा म्यासेज पनि उहाँले प्रवाह गर्नुभएको छ। त्यो म्यासेज पनि म यहाँ सभाध्यक्ष महोदय मार्फत यहाँ राख्न चाहन्छु। त्यसैले गर्दाखेरि सम्पूर्ण पोखरा चलायमान बनाउनका लागि नेपाल टुरिज्म बोर्डको तर्फबाट हामी प्रतिबद्ध छौं र पोखरा उद्योग वाणिज्य संघ र पोखरामा के गर्नुपर्छ, म नेपाल पर्यटन बोर्डको तर्फबाट एउटा पुलको रूपमा काम गर्न पनि तयार छु। सरकारसँग कुन कुन आवाजहरू पुर्याउनुपर्छ र हामी कसरी अगाडि बढ्नुपर्छ भन्ने सवालमा पनि दत्तचित्त भएर लाग्ने, किनकि चुनौतीहरू धेरै छन्, यी चुनौतीहरूलाई चिर्नको लागि पनि अगाडि बढ्ने सवालमा मेरो पनि भूमिका पूर्ण रूपमा म प्रतिबद्ध छु भन्न चाहन्छु। आज नेतृत्व मात्रै बदलिँदै छैन, आज नेतृत्वको सोच पनि बदलियोस् भन्ने म चाहन्छु। नेतृत्व त बदलिन्छ तर नेतृत्वको सोच पनि बदलियोस्, कार्य गर्ने शैली पनि बदलियोस्। कार्य समिति मात्र बदल्ने होइन, कार्य समितिको कार्य गर्ने शैली र कार्य संस्कार पनि बदलियोस् भन्न चाहन्छु, किनकि अघि नै पूर्ववक्ताले भनिरहनु भएको छ विगत भन्दा वर्तमान अझ चुनौती छ, किनकि वर्तमानले कति चुनौती बिहोरिरह्यो तर अझ गर्नुपर्ने धेरै छ भनिरहनु भएको छ। त्यसैले गर्दाखेरि वर्तमानमा देखिने परिवर्तनको लागि सदस्यले के चाहेका छन् त्यसको लागि गतिहीन अर्थतन्त्र होइन अब चलायमान अर्थतन्त्र बनाउनुपर्छ, अब रियाक्टिभ होइन प्रोएक्टिभ हुनुपर्छ। त्यसैले गर्दा बिग्रियो र बिग्रिएका कुराहरूमा होइन अब हामी के गर्न सक्छौ भनेर पहिले नै समस्या समाधानतर्फका कुरामा जानुपर्छ र नीति निर्माणमा कहाँ उभिनुपर्छ अब हामी नीति निर्माणका तयमा उभिएर हिजो यस्तो भयो त्यस्तो भएन अब नीति निर्माण नै परिवर्तन गर्नतर्फ लाग्नुपर्छ, किनकि पोखराकै गौरव प्रमुख अतिथि यहीँ हुनुहुन्छ र पोखराकै गौरवमय व्यक्तित्वहरू एउटा उच्च स्थानमा तीर्थदाई लगाएको सबै यहीँ हुनुहुन्छ। त्यसैले गर्दाखेरि सम्मानित व्यक्तित्वहरूलाई धेरै धेरै सम्मान र आज यो अवसर दिनुभएकोमा धेरै धेरै आभार र कार्यक्रमको पूर्ण सफलताको शुभकामना व्यक्त गर्न चाहन्छु। हस्त नमस्कार, सबैको जय होस्।
6: धेरै धेरै धन्यवाद सन्तोष सर। अब सम्मानित व्यक्तित्व पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव श्री तीर्थ श्रेष्ठज्यूलाई शुभकामना मन्तव्यका निम्ति अनुरोध गर्दछु।
11: आदरणीय अध्यक्षज्यू, प्रमुख आमन्त्रित, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्षज्यू, नेपाल वाणिज्य उद्योग वाणिज्य महासंघका पूर्व मञ्चासीन तथा मञ्चाभिमुख सम्पूर्ण आदरणीय महानुभाव, सबभन्दा पहिले त पोखरा उद्योग वाणिज्य संघको 36औं महाधिवेशन र 72औं वार्षिक अधिवेशनको पूर्ण सफलताका लागि हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु। पोखरा उद्योग वाणिज्य संघसँग मैले लामो सहयात्रा पनि गरेको छु, यहाँको व्यापार पत्रका सम्पादन गर्ने खुदा, त्यसको निर्वाचन गर्ने खुदा, तीनवटा कार्यकालमा उद्योग वाणिज्य संघ कार्य समितिको सदस्यका रूपमा काम गर्ने खुदा, यहाँका विविध स्मारी कार्यको सम्पादन गर्ने खुदामा पनि मैले आफ्नो सहभागिता जनाएको छु। त्यसैले पोखरा उद्योग वाणिज्य संघ मलाई के लाग्छ भन्दा मैले जिन्दगीमा कुनै प्लेटफर्म पाएका प्लेटफर्महरूमध्ये एउटा महत्वपूर्ण प्लेटफर्मका रूपमा पोखरा उद्योग वाणिज्य संघ लिएको छु। पोखरा उद्योग वाणिज्य संघ एउटा कालखण्डमा पोखराको दिमाग थियो, आम पोखरीले नदेखेको र पोखराको विकासका निमित्त हुनुपर्ने कुराको सबैभन्दा पहिलो वाणी कतैबाट निस्कन्थ्यो भने पोखरा उद्योग वाणिज्य संघबाट निस्कन्थ्यो। दुईटा राजमार्गहरूको निर्माणको कुरा गर्नुहोस् वा यहाँका शैक्षिक संस्थाहरूको कुरा गर्नुहोस् अथवा यहाँ चाहिने आधारभूत आवश्यकताका कुराहरू गर्नुहोस्, चाहे विश्वविद्यालयको परिकल्पनाको कुरा होस्, चाहे अन्तर्राष्ट्रिय विमानस्थलको परिकल्पनाको कुरा होस्, त्यसको उद्गम बिन्दु पोखरा उद्योग वाणिज्य संघ थियो। इतिहासको त्यो गर्विलो क्षणबाट आज पोखरा उद्योग वाणिज्य संघ कहाँ आइपुगेको छ भनेर आत्मसमीक्षा गर्नुपर्ने अवस्थामा हामी पुगेका छौं। अहिले पोखरा उद्योग वाणिज्य संघ ले आफ्नो गुमिएको विगतको त्यो सत्वलाई फेरि उठाउनु पर्ने चुनौतीको अगाडि उभिएको छ। हिजो पोखरालाई नेतृत्व गर्ने पोखरा उद्योग वाणिज्य संघ अब अर्काको नेतृत्वको पिछल्लो हुने हो वा आफै नेतृत्व गर्न अगाडि बढ्ने हो, यो निर्णायक अवस्थामा अहिले उद्योग वाणिज्य संघ पुगेको छ भन्ने म ठान्दछु। र पोखरा उद्योग वाणिज्य संघलाई पहिला जस्तै नेतृत्वकारी भूमिकामा पुग्न सफलता मिलोस् म हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु। आज तपाईँहरूले सम्झनुभयो यो पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवका रूपमा मेरो नियुक्तिमा मलाई सम्मान गर्नुभयो, त्यसका निम्ति म हार्दिक कृतज्ञता ज्ञापन गर्न चाहन्छु। आज यो समारोहमा जो जो सम्मानित हुनुभयो, जो जसले आफ्ना विचारहरू व्यक्त गर्नुभयो, यो स्मारिकामा आफ्ना लेखहरू जो जसले दिनुभयो उहाँहरू सबैका निम्ति हार्दिक बधाई धन्यवाद व्यक्त गर्दै पुनः पोखरालाई उठाउनका निम्ति सबै एकसाथ उभिन सकौं यो आग्रह गर्न चाहन्छु। अन्त्यमा हामी अत्यन्त ठूलो विपत्तिमा छौं, अहिले मुलुकले कहिले नखपिएको विपत्ति खप्नु परेको छ र सँगैसँगै यो विपत्तिसँग एउटा सन्देश पनि आएको छ। हामीले अत्यन्त सुन्दर मानेका हिमालहरू आज बदलिदो हावापानीका कारणले गर्दा विपत्तिका कारक त बन्न पुगेका छैनन्। हामीले एकदमै महत्वपूर्ण मानेको, हाम्रो विकासका निम्ति महत्वपूर्ण मानेको जलविद्युत आयोजनाहरूमाथि खतराको घण्टी त बजेको छैन भनेर सोच्नुपर्ने अवस्था पनि आएको छ। यसपट्टिको विपत्तिमा जो जसले ज्यान गुमाउनु भयो उहाँहरूका प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु। जो जो घाइते हुनुहुन्छ उहाँहरूको पूर्ण स्वास्थ्य लाभको कामना गर्दछु। जसलाई ठेला पार्न सकिएको छैन उहाँहरू पूर्ण स्वस्थ रूपले ठेला पार्न सकियोस्, यो शुभकामनाका साथ बिदा हुन्छु। धन्यवाद।
1: धेरै धेरै धन्यवाद आदरणीय राजु तीर्थ श्रेष्ठज्यूलाई। विशिष्ट अतिथिको शुभकामना मन्तव्य राखिदिनु हुन नेपाल उद्योग वाणिज्य महासंघ तथा पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष हामी सबैका अभिभावक श्री आनन्द राज मुर्मीज्यूलाई अनुरोध गर्दछु।
12: यो कार्यक्रमको सभापतित्व ग्रहण गर्नुहुने पोखरा उद्योग वाणिज्य संघ अध्यक्ष गोकर्णजी, आजका प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जनजी, मेरा सहकर्मी साथीहरू, भर्खरै नियुक्ति हुनुभएका सदस्य सचिव तीर्थजी लगायत नेपाल उद्योग वाणिज्य महासंघका विभिन्न तह र तब्कामा रहनुभएका जिल्ला उद्योग वाणिज्य संघका अध्यक्षज्यूहरू, यहाँ उपस्थित भएका विभिन्न राजनीतिक दलका सभापति लगायत अन्य मित्रहरू, सामाजिक सञ्चार व्यवसायिक क्षेत्रमा लाग्नुभएका उपस्थित मेरा सहकर्मी साथीहरू, आज पुनः एकपटक यो 36औं हाम्रो वार्षिक महाधिवेशनमा तपाईँहरू समक्ष शुभकामना दिने अवसर मैले प्राप्त गरेको छु। त्यसको लागि पोखरा उद्योग वाणिज्य संघप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु। र आज समग्र नेपाली र नेपालले भोग्नु परेको विपत्तिको यो अवस्थामा हामी धेरै खुसी मान्नुपर्ने अवस्था छैन। यद्यपि हामी नयाँ नेतृत्व नयाँ चुनावको लागि हामी तयारी अवस्थामा रहेका छौं, तर विगत एक दशकदेखि यो नेपालले भोग्नु परेका विभिन्न खालका विपत्तिहरूले तपाईँहरू कल्पना गर्नुहोस्, 2072 सालको बारपाकको केन्द्रबिन्दु बनाएर ल्याएको भूकम्पदेखि लिएर त्यसपछिका नाकाबन्दी अनि कोभिड, त्यसपछि कोशीको बाढी, मधेसमा आएको ठूलो जनधनको क्षति, सिन्धुपलाञ्चोको जुरे भिरको त्यत्रो पहिरो, यी सबै सबै कारणले हामी बडो अप्ठ्यारो स्थितिमा परेका छौं। नेपाल विगत 10-11 वर्षमा झण्डै 9 विपत्तिबाट हामी गुज्रिएका छौं। नेपाल जस्तो सानो अर्थतन्त्र भएको मुलुकले यत्रो ठूलो विपत्ति धान्न सक्ने अवस्था अब हामीमा छ कि छैन, यो हामी सबैले आत्मलोचना गर्ने बेला भएको छ। हुँदा हुँदा त 2042 सालको जेएनजी आन्दोलन जो प्राकृतिक थियो कि अप्राकृतिक थियो त्यसले पनि ठूलो नोक्सानी पुर्यायो, लगत्तै 1 वर्ष पुरा भएको छैन, आजको यो विपत्तिले यो नेपाललाई धेरै पछाडि धकेलेको छ। हाम्रो आर्थिक वृद्धि दरहरू अत्यन्त कमजोर स्थितिमा पुगेको छ। अहिले हामी सबै जनताले सबै नागरिकले भोग्नु परेको मूल्य वृद्धि भन्दा हाम्रो आर्थिक वृद्धि दर कमजोर स्थितिमा रहेको छ। यो स्थितिमा नेपालीको जीवन स्तर उठाउनु भनेको निकै ठूलो मेहनत, निकै ठूलो काम, निकै ठूलो लगानी, निकै ठूलो आर्थिक गतिविधि गर्नु सिवा हामीसँग अर्को विकल्प छैन। तथापि त्यसका लागि थुप्रै थुप्रै चुनौती छन्। त्यसैले नेपालको निजी क्षेत्रले हामी व्यवसायिक मात्र होइनौ, हामीले नेपालको समग्र रूपान्तरणको लागि चाहे त्यो राजनीतिक होस्, त्यो सामाजिक होस् वा समग्र समाजको परिकल्पना र रूपान्तरण गर्ने प्रयासमा नेपालको निजी क्षेत्रले जसरी अहम भूमिका खेलेको छ मलाई लाग्छ त्यसको तुलना योग्य छैन। यद्यपि राज्यले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा कहिले सकारात्मक कहिले नकारात्मक र कहिले व्यवस्था गर्ने प्रचलन यद्यपि आजको दिनमा हट्न सकेको छैन। त्यसैले यो नेपालको निजी क्षेत्रलाई बडो अप्ठ्यारो स्थितिबाट हामीले निहाल्नुपर्ने अवस्थाबाट हामी गुज्रिएका छौं। हामीले भन्ने गरेका छौं महासंघको अध्यक्ष अञ्जनजीले धेरै कुरा भन्नुहुनेछ यद्यपि हामीले भन्ने गरेका छौं नेपालको राजस्वमा हामी ठूलो योगदान गरेका छौं हामीले भन्ने गरेका छौं ठूलो रोजगारका अंशहरू हामीले व्यवस्था गरेका छौं। त्यति मात्र होइन हरेक विपत्तिको अवस्थामा निजहरूले सकी नसकी ठूलो योगदान पुर्याएको छ मलम लगाउने काम गरेको छ केही क्षतिपूर्ति गर्ने काम गरेको छ। त्यसका बावजुद पनि हामी नेपाली निजी क्षेत्र र पोखराकै कुरा गर्दाखेरि पनि पोखराको व्यवसाय किन चलायमान हुन सकेन किन हामी स्थिर अर्थतन्त्रमा निर्भर छौं किन हामीले आफ्नो आय स्तरलाई वृद्धि गर्न सकेका छैनौं किन हाम्रो व्यावसायिक लागत झन्झन वृद्धि भइरहेको छ किन हाम्रो व्यवसाय बन्द गर्नुपर्ने स्थितिबाट हामी अगाडि बढेका छौं हामी नयाँ व्यवसायको परिकल्पना गर्न सकेका छैनौं यी सबै हाम्रा लागि चुनौतीकी विषय हुन्। यो चुनौतीको विषय भनेको पोखरा उद्योग वाणिज्य संघले भोलि चयन गर्ने नेतृत्वले सबैभन्दा महत्वपूर्ण सामना गर्नुपर्ने अवस्थाहरू हो। पोखरालाई कहाँ पुर्याउने हो पोखराको स्थिर अर्थतन्त्रमा निर्भर छौं किन हामीले आफ्नो आय स्तरलाई वृद्धि गर्न सकेका छैनौं किन हाम्रो व्यावसायिक लागत झन्झन वृद्धि भइरहेको छ किन हाम्रो व्यवसाय बन्द गर्नुपर्ने स्थितिबाट हामी अगाडि बढेका

हामीले उचित नेतृत्वको चयन गर्न सकेनौँ भने फेरि एकपटक पोखरा उद्योग वाणिज्यसँग मात्र होइन यसका वरिपरि बसेका सबै व्यावसायिक क्षेत्रहरू यससँग आबद्ध व्यावसायिक संस्थाहरूले अझ योभन्दा जटिल स्थितिबाट हामी गुज्र्नुपर्ने मौकाहरू अवसरहरू आउँदैछन्। त्यसबारेमा सचेत हुनको लागि पनि आज निर्वाचनमा भिड्नुभएका अध्यक्षका प्रत्याशीहरू विभिन्न पदमा भिड्न लाग्नुभएका प्रत्याशीहरू र सदस्यहरूले यो कुरो मनन गर्न सक्नु भएन भने तपाईँको निर्वाचित मात्र तपाईँले चुन्नुभएको मात्र कुनै अर्थ राख्दैन। त्यसैले आफूलाई सार्थकतर्फ प्रयास गर्नको लागि सबै उम्मेद्वारलाई म अनुरोध गर्न चाहन्छु र आफ्नो प्रतिबद्धता त्यो प्रतिबद्धता भनेको नेपाली व्यवसायले पोखरेली व्यवसायले के खोजेका छन् हाम्रो चलायमान होस्, हामी के खोजेका छौँ हाम्रो आय स्तर वृद्धि होस्, हामीले के खोजेका छौँ मूल्य वृद्धि कम होस् र उपभोक्तालाई हामीले केही राहत दिन सकौँ, यो हाम्रो सामाजिक दायित्व हो। त्यसैले यो परिवेशमा चाहिँ मलाई लाग्छ तपाईँहरूले नितान्त आफूलाई अग्रसरता देखाउन जरुरी छ भन्ने मलाई लाग्दछ। र म यो कुरा किन गर्दैछु भन्दाखेरि अहिले व्यावसायिक धरातल नेपालको कमजोर भएको छ। नयाँ सरकार गठन सँगसँगै हामी सबैले अपेक्षा गरेको नेपालको व्यवसायमा केही परिवर्तन हुन सक्दछ भन्ने कुरालाई पुनः एकपटक यो पाँचै महिनाको अवधिमा ठूलो विपत्ति आएको छ। त्यो विपत्तिले नेपालका सम्पूर्ण शक्ति र स्रोतहरू नेपालको पूर्वाधारमा खर्च गर्नुपर्ने, पुनर्निर्माणमा खर्च गर्नुपर्ने, पुनर्वासमा खर्च गर्नुपर्ने अवस्था सृजना भएको छ। विदेशी हाम्रा संस्था मित्रले केही सहयोग दिएला, त्यो सहयोग पर्याप्त छैन। त्यो सम्पूर्ण खालका खरबौँ रुपियाँको लगानी जुटाउनको लागि हामी निकै परिश्रम गर्नुपर्नेछ। त्यसैले भोलिको दिनको हाम्रो सबभन्दा ठूलो चुनौती भनेको अब यो सरकार नेपालको व्यवसायिक नेपालको आर्थिक क्षेत्र कहाँ पुग्ने हो, लगानी कसरी बढाउने हो भन्ने कुरोको ध्यान केन्द्रित गर्नुभन्दा पनि अब यो पुनर्वास र पुननिर्माणमा उसको ध्यान केन्द्रित हुनेछ, जसको प्रत्यक्ष मार हामी व्यवसायलाई पर्नेछ। व्यवसायले भोग्नु परेका चुनौतीलाई समाधान गर्नको लागि सरकारको ध्यान अत्यन्त कम हुन सक्छ भन्ने कुरा हामीले आकलन गरिरहेका छौँ। सरकारलाई अहिलेको आवश्यकता छ राजस्व बढाउने, तर धरातल कमजोर छ, हाम्रो व्यवसायिक गतिविधि हुन सकेका छैनन्, राजस्व वृद्धि हुन सक्ने सम्भावनाहरू छैनन्। यो जटिल परिस्थितिमा नेपालको निजी क्षेत्र आज उभिएको छ। त्यसैले भोलिको दिनको लागि यी अवसर जुन चुनौतीका अवसर अहिले हामीले देखेका छौँ, चुनौतीका सांख्यिक रूपमा हामीले जुन दृष्टिकोण गरेका छौँ, त्यसलाई कसरी समाधान गर्ने भन्ने कुरो मलाई लाग्छ नेपाल उद्योग वाणिज्य महासंघले नेपालको निजी क्षेत्रलाई अब कसरी अगाडि बढाउने भन्ने कुरो हाम्रो लागि सबभन्दा ठूलो चुनौतीको विषय हो। त्यस विषयमा आकलन गर्ने, विश्लेषण गर्ने, छलफल गर्ने जरुरी अवस्था भइसकेको छ। मलाई लाग्छ नेपालको आर्थिक संरचनामा पनि अब उठटपटल हुन सक्ने सम्भावनाहरू छन्। हामी सबले देखेका छौँ, हामी पोखराकै कुरा गर्दाखेरि पनि अब तातोपानी नाका चीनले बन्द गरिदिएको छ, रसुवा चल्न सक्ने अवस्था छैन, कोराला नाकाबाट आउने सम्पूर्ण सामानहरू अब चोबारमा भन्सार छुटाउने सरकारको नीतिगत प्रयास शुरू भइसकेको छ। त्यसैले त्यो कोराला नाकाबाट अब यो गण्डकी प्रदेशले कति लाभ पाउन सक्छ भन्ने कुरोको हामीले जटिल विश्लेषण गर्नुपर्ने अवस्था एकातर्फ छ भने अर्कोतर्फ भारतबाट जसरी सामानहरूको आयातमा हामीले जुन आयात गरेका छौँ त्यसमा निरन्तर मूल्य वृद्धि, तपाईँ प्याजकै कुरा गर्नुहुन्छ भने हिजो हामी 50 रुपियाँ पाउने प्याज आज 125 रुपियाँ किलोमा तपाईँ हामीले खाइरहेका छौँ। चिनी आयात नियन्त्रित छन्, हिजो हामीले 80-85 रुपियाँमा पाउने चिनी आज बजारमा 130 रुपियाँमा हामीले किनेर खाइरहेका छौँ। परिस्थिति हेर्नुहोस्, आज चाहिँ इरान अमेरिकाको युद्धले तेलको भावमा वृद्धि, ग्यासको भावमा वृद्धिले हामी धान्न सक्ने अवस्थाहरू छैनन्। यो जटिल परिस्थितिबाट हामीले कसरी अगाडि बढ्ने भन्ने कुरो यो व्यवसायिक क्षेत्र खास गरी नेपाल उद्योग वाणिज्य महासंघको निजी क्षेत्रको एकमात्र प्रतिनिधिमूलक संस्थाले अत्यन्त जिम्मेदारीपूर्वक अगाडि बढाउनु पर्ने अवस्था छ, एउटा पक्ष। अर्को पक्ष तपाईँसँग कदु यथार्थ कुरा गरौं, यो सरकारले धेरै पटक निजी क्षेत्रका व्यक्तिहरूसँग सरसल्लाह गरेको हामीले आवाज सुनेका छौँ, तर नेपालको निजी क्षेत्रलाई प्रस्तुत गर्ने नेपाल उद्योग वाणिज्य महासंघसँग नितान्त रूपमा सिरियसली छलफल गरेको विषय हामीले सुन्न पाएका छैनौँ। यो वस्तुगत व्यवहारिकता कहाँबाट सृजना भइरहेको छ भन्ने कुरो सरकारले ध्यान दिनै पर्छ। सरकारले नेपाल उद्योग वाणिज्य महासंघ जस्तो निजी क्षेत्रको एकमात्र प्रतिनिधिमूलक संस्थालाई डिस्कार्ड गर्न सक्दैन, मिनिमाइज गर्न सक्दैन, तर आज यो परिस्थितिको सृजना किन भइरहेको छ? मलाई लाग्छ नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षले यहाँनिर

0: इन्टरभेन्सन नगर्ने हो भने हाम्रो आवाजलाई अगाडि बढाउन नसक्ने हो भने हामी कमजोर हुन सक्ने अवस्थाबाट हामी अवस्था गुज्रिरहेको छ. उसै पनि अहिले निजी क्षेत्रको छविलाई धुमिल पार्ने प्रयासहरू भएका छन्. निजी क्षेत्रलाई कमजोर र विभिन्न कोणबाट प्रहार गर्ने कामहरू भइरहेका छन्. निजी क्षेत्र केही पनि होइन, यिनीहरू मुनाफाखारीको हुन्, यिनीहरूलाई अनुगमनबाट तर्साउनुपर्छ, यिनीहरूलाई विभिन्न खालका कुराबाट तर्साउनु पर्ने भन्ने एउटा मानसिकता पैदा भइरहेको छ. म तपाईँलाई एकछिनमा एउटा केही शब्दहरू सुनाउँछु. नेपालले सरकारले अस्ति भर्खर मात्र नेपालको सदाचार प्रणाली लागू गरेको छ. त्यो सदाचार प्रणालीमा नेपालको निजी क्षेत्रले के गर्नुपर्छ भन्ने कुरोको बुढागत रूपमा स्पष्ट व्याख्या गरेको छ. त्यो सदाचार प्रणालीको आँगनमा टेकेर नेपालको निजी क्षेत्रलाई कसरी प्रहार गर्न सकिन्छ भन्ने एउटा व्यवस्था हुन सक्ला. अर्कोतर्फ सुशासन पद्धतिलाई अगाडि बढाउनको लागि यो प्रयासको सुरुवात हो भन्ने कुरो सरकारले भन्न सक्ला. त्यसका बावजुद पनि नेपालको निजी क्षेत्र आज नेपालको व्यावसायिक वातावरणमा त्रसित भएर बस्नुपर्ने अवस्था सृजना भएका छन्. हिजो जतिसुकै निजी क्षेत्रलाई त्रसित गरा पनि आखिरमा आज त्यो सहायताको याचना गर्दाखेरि नेपालको निजी क्षेत्र आवश्यकता छ भन्ने कुरो सरकारले बुझेको छ र बुझ्नुपर्छ कि हामी बिना राज्य चल्न सक्दैन, हामी बिना यो सरकार अगाडि बढ्न सक्दैन, हामी बिना नेपालको समग्र आर्थिक वृद्धि दर अगाडि बढ्न सक्दैन भन्ने कुरो सरकारले बोध गर्न जरुरी छ. यो सँगसँगै त अघि तीर्थजीले पनि भनिसक्नुभयो, नेपालको जलवायु प्रतिकूलको कारणले गर्दाखेरि यो पोखराको सुन्दर पारिस्थितिक क्षेत्र कुन अवस्थामा पुग्ने भन्ने कुरोको परिकल्पना गर्न हामीलाई असाध्य गाह्रो भइरहेको छ. हामी पर्यटनको आधार व्यवसाय र त्यसलाई मूल अर्थतन्त्रको रूपमा मानेको अवस्थामा अहिले बडो जटिल अवस्थामा छौँ. जटिल अवस्थाको एउटा श्रेय मैले भर्खरै हाम्रो सन्तोषजी जो भर्खरै पर्यटन बोर्डको सदस्यमा नियुक्ति हुनुभएको छ उहाँलाई भनेको थिएँ, सरकार आज झन्डै 6 महिना भइसक्यो तर पर्यटनलाई उत्थान गर्नको लागि गठन भएका संस्थाहरूमा आजसम्म कार्यकारी प्रमुख छैन. टुरिज्म बोर्ड कार्यकारी प्रमुख अभावमा ठिलो ठिलो भइरहेको छ. क्याम्प निमित्तको भरमा चलिरहेको छ. नेपालको वायु सेवा निगम आज निमित्तको भरमा चलिरहेको छ. यस्तो अवस्थामा नेपालको पर्यटन वृद्धि गर्छु उठाउँछु भन्ने खालका कुरालाई कसले पत्याउने हो? यो सरकारको अदूरसूचित कारणले गर्दाखेरि आज 6 महिना भइसक्यो. अस्ति भर्खर पनि हाम्रो गणेशजीलाई, हाम्रो खड्ग पौडेल मन्त्रीजीलाई भनेको थिएँ किन ढिलाइ भइरहेको छ, यो पर्यटनलाई समग्र आघात र असर पर्ने खालका प्रवृत्तिलाई अन्त गर्नुपर्छ है भन्दाखेरि हुन्छ छिटै हुन्छ भन्दा भन्दा आज हामी अवस्था नाजुक भइरहेको छ. आज विभिन्न हाम्रा मित्र शक्तिहरूले नेपालको त्रायोजनी आधाजीले गर्दाखेरि हामी अप्ठ्यारो स्थितिमा छौँ. नेपालमा पर्यटकहरू आउन सक्ने स्थिति छैन. यो पर्यटकको स्थिति नआउने कारणले गर्दाखेरि पोखराको इकोनोमीलाई कुन अवस्थामा पुर्याउने भन्ने कुरो हामीलाई चिन्ताको विषय भएको छ. त्यसैले यो चुनौतीहरू भोलिको हाम्रो व्यावसायिक चुनौती हो. यो व्यावसायिक चुनौती सामना गर्नको लागि पोखरा उद्योग वाणिज्य संघ जस्ता संस्थाहरू, पोखराको मात्र होइन विभिन्न जिल्लाका उद्योग वाणिज्य संस्थाहरूले अब गम्भीर भएर नेपालको आर्थिक संरचना बारेमा छलफल गर्ने, नेपालको व्यावसायिक वातावरणमा छलफल गर्ने, नेपालको कर प्रणाली बारेमा यो अमिल्लो भयो कि भन्ने कुरामा छलफल गर्ने आज हाम्रा प्रयासहरू निरन्तर अगाडि बढ्नुपर्छ. र हामीले इन्टरभेन्सन नगर्ने हो भने, इन्टरभेन्सन गर्न गाह्रो छ, प्रधानमन्त्री हामीसँग प्रत्यक्ष वार्ता गर्नको लागि त्यति रुचिकर देखाउनु भएको छैन, अर्थमन्त्रीज्यू स्रोत साधनको खोजीमा व्यस्त हुनुहुन्छ भनेदेखि भोलि हाम्रो त्यो इन्टरेक्सन, भोलि हाम्रो त्यो इन्टरभेन्सन, भोलि हाम्रा ती कुराकानी छलफल हामी कसँग गर्ने भन्ने कुरोलाई आज जटिल स्थितिमा पुर्याएको छ. त्यसैले नेपालको निजी क्षेत्रले भोलिका दिनमा यस्ता खालका चुनौतीहरू अगाडि सामना गर्नुपर्ने कारणले गर्दाखेरि भोलि निर्वाचन हुने केन्द्रित हाम्रा पोखरा उद्यवान संघका हुनेवाला अध्यक्ष लगायत अन्य पदाधिकारी र स्वयं आज 5-6 महिना मात्र भयो हाम्रो अञ्जनजी पनि अध्यक्ष हुनुभएको छ, बाँकी अवधिमा निकै ठूलो चुनौतीको सामना गर्नुपर्ने कारणले गर्दाखेरि हामी कहाँ पुग्ने हो, व्यावसायिक धरातल कहाँ हुने हो भन्ने कुरोलाई हामी प्रिजम्पसन गर्नको लागि असाध्य कठिन अवस्थामा हामी पुगेका छौँ. यस विषयमा नेतृत्वदायी भूमिका बस्ने साथीहरूले अलिकति छलफल गर्नुहोस्, सिरियस हुनुहोस् र समग्रमा यो व्यावसायिक वातावरणलाई धराशय बनाउने होइन, कमसेकम यही स्थितिमा राख्नको लागि पनि हामी कतै प्रयास गर्न सकिन्छ भने त्यस दिशातर्फ हामी किन नसोच्ने भन्ने कुरोतर्फ तपाईँहरूको ध्यान मैले आकर्षित गर्न खोजेँ. अन्तमा तपाईँलाई सजग र सतर्क बनाउनको लागि मलाई लाग्छ नेपाल उद्योग वाणिज्य महासंघ र पोखरा उद्योग वाणिज्य संघ मात्र होइन समग्र जिल्ला उद्योग वाणिज्य संघले यी कुराहरूलाई व्यापक रूपमा छलफल गर्नुपर्ने र भन्नुपर्ने स्थिति भएको छ. नेपालको भर्खरै सरकारले पारित गरेको, मन्त्री परिषदले पारित गरेको एउटा सदाचार नीति आज हामी जारी भएको छ. त्यो जारीमा नेपालको निजी क्षेत्रले के गर्नुपर्छ भनेर हामीलाई आदेशबाट निर्देशनात्मक संकेतहरू हामीले दिएका छन् जसबारेमा तपाईँ हामी सजग हुन जरुरी छ। अन्यथा कतिखेर तपाईँ हाम्रो नाममा पुँजी आउने हो, अन्यथा कतिखेर हाम्रा पसलमा सिज हुन सक्ने हो, अन्यथा हामी कहाँ पुग्ने भन्ने कुरोको हामी अनुमान गर्न सक्ने अवस्था छैन। त्यसैले यो सदाचार प्रणाली सुशासनको प्रतीक हुन सक्ला, तर त्यो सदाचार प्रणालीले नेपालको निजी क्षेत्र समग्र निजी क्षेत्रलाई असर पार्न सक्ने अवस्था सृजना भयो भने त्यस विषयमा हामी गम्भीर भएर हामी लाग्न जरुरी छ। यो जरुरी छ भन्न भने पनि म तपाईँलाई एउटा याद गर्न दिन चाहन्छु, समय बढी भएको हो सचिवज्यू, एउटा याद गरौं। नेपालको निजी क्षेत्रको समस्या र आन्दोलनका कुरा गर्दाखेरि हामीले जनसमर्थन प्राप्त गरिरहेका छैनौं, हामीप्रति सहानुभूति दर्शाउने वर्गको अभाव भएको छ, निरन्तर निजी क्षेत्रलाई प्रहार गर्ने बाहेक यिनीहरूका समस्याहरू केही पनि होइनन्, यिनीहरूको आन्दोलन केही पनि होइन, हाम्रो कुनै भूमिका छैन भन्ने खालका प्रवृत्ति निरन्तर बढ्दो छ। त्यसैले निजी क्षेत्र चाहेर पनि हामी आन्दोलन गर्न सकिरहेका छैनौँ, हामी बजार हडताल गर्न हामी सकिरहेका छैनौँ, हामीले आफ्ना कुराहरू कहाँ राख्ने भन्ने कुरोको विविध रूपमा अब स्वस्ति बेला भइसकेको छ। त्यसमाथि एउटा थप, यो नयाँ सदाचार प्रणालीले हामीलाई फेरि एउटा जटिल अवस्थामा पुर्याउँछ कि भन्ने कुरो म महासंघ अध्यक्ष अञ्जनजी लगायत सम्पूर्ण जिल्ला अध्यक्षज्यूहरू र तपाईँहरूलाई पनि यो कुरोमा ध्यान आकर्षित गर्न चाहन्छु। म वाचन गर्छु, नेपाल सरकारको मन्त्री परिषदले निर्णय गरेर पारित गरेको र जारी गरेको नीति बारेमा यो तपाईँहरूले मनमा राख्नुहोला, जसले भोलि हाम्रो व्यवस्थामा कति असर पर्न सक्छ भन्ने कुरोलाई तपाईँहरूले ख्याल गर्नुहुनेछ। म वाचन गरे, विभिन्न सेक्टरलाई सदाचार प्रणाली लागू गर्ने भनिएको छ, निजी क्षेत्रको लागि भनिएको छ, उपभोक्ता तथा सेवाग्राहीसँग विश्वास कायम राख्ने, सकारात्मक ख्याति वृद्धि गर्ने र व्यावसायिक दिगोपन सुनिश्चित गर्ने, दुई सबै व्यावसायिक कारोबारमा इमान्दारी सच्चाइका साथ काम गर्दै सेवाग्राही तथा सरकारवालाहरूको समान व्यवहार गर्ने, तथ्य र प्रमाणको आधारमा निर्णय लिने र पूर्वाग्रहमा अनुचित प्रभावबाट मुक्त रहने, व्यवसायमा प्रभावकारिता स्वच्छ प्रतिस्पर्धा लगनशीलताका साथ कर्तव्य पूरा गर्न आवश्यक सिप र ज्ञानको प्रवर्धन गर्ने, पाँच प्रचलित कानून नियम र नैतिक मापदण्डहरूको कडाईका साथ पालना गर्ने, छ व्यावसायिक निर्णयहरूले समाज र वातावरणमा पार्ने प्रभावप्रति संवेदनशील रहने, सात व्यवसाय सञ्चालनको बारेमा सरकारवालालाई स्पष्ट र सही जानकारी प्रदान गर्ने, आठ व्यापार तथा उद्योगमा पारदर्शिता उपभोक्ता हितको रक्षा र सम्मान गर्ने, नौ श्रमिक अधिकार पारिश्रमिक र कार्यस्थलको सुरक्षाको लागि प्रतिबद्धता रहने, दस मिलोमिटो कालाबजारी जस्ता अनैतिक एवं गैर व्यावसायिक अभ्यासबाट टाढा रहने, एघार वस्तु तथा सेवाको न्यायचित मूल्य निर्धारण गर्दै गुणस्तरहीन वस्तु तथा सेवा उत्पादन वा बिक्री वा अस्वाभाविक नाफा लिने प्रवृत्ति अन्त्य गरी पारदर्शिता कायम राख्ने, बाह्र कर्पोरेट सामाजिक उत्तरदायित्वको लागि मुनाफा निश्चित रकम छुट्याइ उक्त रकम सरकारले तोकेको प्राथमिकताको क्षेत्रमा परिचालन गर्ने, र तेह्र औद्योगिक व्यावसायिक प्रतिष्ठानबाट सिर्जी वा निश्चित भएको फोहोर मैलाको उचित व्यवस्थापन गर्दै वातावरणीय स्वच्छता कायम राख्नका लागि उत्तरदायित्व वहन गर्ने, यो हाम्रो लागि जारी गरेको सदाचार नीति र नियम हो जसको घेरामा हामी बस्नुपर्ने हाम्रो नैतिक दायित्व हामीलाई दिएको छ। यस विषयमा सबैलाई सचेत गराउनु पनि अब हाम्रो जिम्मेदारी बनेको छ। त्यसैले पोखरा उद्योग वाणिज्य संघको आउँदो निर्वाचनले चयन गर्ने नेतृत्वले पोखराको व्यावसायिक वातावरणलाई त अगाडि बढाउँछ नै, समग्र नेपाल उद्योग वाणिज्य महासंघले पनि अब यसको नेतृत्व लिँदै नेपालको निजी क्षेत्रलाई बिना कुनै आक्रमक बिना कुनै पूर्वाग्रह बिना कसैको प्रतिरोध बाट हामी अगाडि बढ्न सक्ने वातावरणको लागि लड्न सक्ने वातावरण पनि तयार गर्नको लागि तयार हुन म हार्दिक अनुरोधका साथ तपाईँहरूको सम्पूर्ण कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्न चाहन्छु। धन्यवाद सर।
1: धेरै धेरै धन्यवाद आदरणीय दाजु आनन्दराज मोल्मेज्यू। यसै गरी हामी सम्मान कार्यक्रममा जुट्नेछौ। आज विमोचन भएको स्मारिकाका निम्ति आफ्नो लेख रचना उपलब्ध गराई सहयोग गर्नुहुने विद्वान लेखकहरूलाई म सम्मानको लागि मञ्चमा आमन्त्रण गर्दछु र सम्मान गरिदिनुहुन अध्यक्षज्यू प्रमुख अतिथिज्यूलाई अनुरोध गर्दछु श्री आनन्द राज मूलमिजी श्री डाक्टर अनिल सुवेदी श्री विश्व कल्याण पराजुली श्री किशोर दत्त बराल डाक्टर बलराम उपाध्याय रेग्मी श्री विश्वमोहन अधिकारी श्री रविराज बराल श्री दिपेन्द्र पहाड़ी श्री सन्तोष भण्डारी श्री नमराज अधिकारी श्री तेज बहादुर गुरुङ जो विद्वान लेखक ज्यूहरू यस समारोहमा पाल्नु भएको छैन त्यो सम्मान पत्र हामी उहाँकै निवासमा पुर्याउने प्रतिबद्धता पनि हामी व्यक्त गर्न चाहन्छौ डाक्टर बलराम उपाध्याय रेग्मी

पर्यटन विज्ञ हुनुहुन्छ श्री दिपेन्द्र पहाडीज्यू, उहाँलाई पनि सम्मानको निम्ति अनुरोध गर्दछु। व्यवसाय प्रवर्धन केन्द्रका प्रमुख श्री नमराज अधिकारीज्यूलाई मञ्चमा अनुरोध गर्दछु।

0: धेरै धेरै धन्यवाद सम्मानित सबैलाई ताली द्वारा सम्मान गरिदिनु हुन सबैप्रति अनुरोध गर्दछु र अब भने हामी प्रमुख अतिथि मन्तव्यका निम्ति म मञ्चमा आमन्त्रण गर्दछु नेपाल उद्योग वाणिज्य महासंघका सदस्य अध्यक्ष श्री अञ्जन श्रेष्ठज्यूलाई ए किशोर दत्त बरालज्यूलाई पनि सम्मानका निम्ति मञ्चमा आमन्त्रण गर्दछु धेरै नै लेखहरू लेखिराख्नुहुन्छ उहाँको यो विद्वत्वलाई हामी चाहिँ सम्मान व्यक्त गर्न चाहन्छौ आगामी दिनमा पनि हजुरहरूका लेख यसरी नै हामीले अध्ययन गर्ने अवसर प्राप्त गर्ने हामीले आशा व्यक्त गर्दछौ धेरै धेरै धन्यवाद प्रमुख अतिथिको महत्वपूर्ण मन्तव्य राखिदिन हुन नेपाल उद्योग वाणिज्य महासंघका सदस्य अध्यक्ष श्री अञ्जन श्रेष्ठज्यूलाई अनुरोध गर्दछु
1: धन्यवाद कार्यक्रम प्रस्तुता शोभा गौतमज्यू यस संघका महासचिवज्यू पोखरा उद्योग वाणिज्य संघको 36औं महाधिवेशन र 72औं वार्षिक अधिवेशनको उद्घाटन सत्रको अध्यक्षता गरिरहनुभएका यस संघका अध्यक्ष गोकर्ण कार्कीज्यू विशिष्ट अतिथि हाम्रो अग्रज नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष एवं पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष आनराज मुल्मीज्यू पशुपति विकास क्षेत्रका के अरे सदस्य सचिव श्री तीर्थ श्रेष्ठज्यू नेपाल पर्यटन बोर्डका सदस्यज्यू विभिन्न राजनैतिक दलबाट पाल्नुभएका प्रमुखज्यूहरू नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्षज्यू नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी समितिका सदस्यज्यूहरू विभिन्न जिल्ला उद्योग वाणिज्य संघबाट पाल्नुभएका अध्यक्षज्यूहरू पदाधिकारीज्यूहरू पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्षज्यूहरू डास्मा आसिन प्रदेशका उपाध्यक्षज्यू लगायत गण्डकी प्रदेशका पदाधिकारीज्यूहरू उपस्थित उद्यमी व्यवसायी साथीहरू महिला तथा सज्जनबिन पत्रकार मित्रहरू सर्वप्रथम त यो 72औं वार्षिक अधिवेशनको उपलक्ष्यमा सम्पूर्ण पोखराका उद्यमी व्यवसायीहरूलाई मैले पनि आफू पोखराकै उद्यमी व्यवसायी म लगायत सम्पूर्ण उद्यमी व्यवसायीहरूलाई हार्दिक बधाई दिन्छु शुभकामना व्यक्त गर्न चाहन्छु र सबै व्यवसायीहरूको उत्तरोत्तर प्रगतिको कामना गर्न चाहन्छु अब यस परिस्थितिमा सबभन्दा पहिला चाहिँ अहिले जुन भोटेकोसीको बाढीले गर्दाखेरि रसुवा नुवाकोट र धादिङ लगायतका गोर्खा जिल्लाहरूमा क्षतिहरू भएको छ भौतिक क्षति भएको छ मानवीय क्षति भएको छ यसबाट चाहिँ जुन दिगम्बत हुनुभएका जो व्यक्तिहरू हुनुहुन्छ उहाँहरूप्रति म श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु घाइते हुनुभएका महानुभावहरूको चाहिँ शिष्ट स्वास्थ्य लाभको कामना गर्न चाहन्छु र चाहिँ जोले परिवार गुमाउनुभयो ती सम्पूर्ण परिवारहरूलाई चाहिँ नि हार्दिक संवेदना पनि व्यक्त गर्न चाहन्छु र चाहिँ नि यो जुन क्षतिमा चाहिँ नि सरकारले प्रयास गरिरहेको छ उद्धारको राहतको अहिले कार्यहरू गरिरहेको छ सरकारले तदारकता साथ गरिरहेको छ यसमा चाहिँ नि संलग्न प्रहरी सेना सशस्त्र प्रहरी लगायत राष्ट्रिय जीवनका विविध अंगहरू र उद्योग वाणिज्य संघका चाहिँ नि सदस्यहरू हाम्रो विशेष गरी रसुवाको नुवाकोटको साथीहरू चाहिँ सक्रिय रूपमा लाग्नु भएको छ त्यस्तै केन्द्रीय सदस्य हाम्रो टाराबहादुर कार्कीजी यहीँ आउनु भएको छ, नुवाकोट बुद्ध बैंक संघको पूर्व अध्यक्ष पनि अहिले महासंघको केन्द्रीय सदस्य, उहाँहरू पहिलो दिनदेखि अहरात्र चाहिँ खट्नु भएको थियो। यो 9:30 बजे बाढ़ी आयो, तत्पश्चात चाहिँ उहाँहरू 11 बजेदेखि चाहिँ सक्रिय हुनुहुन्थ्यो। 12:30-12 बजे चाहिँ उहाँहरूले त राहतको लागि नै काम गर्नलाई, सरकारलाई चाहिँ उद्धारको लागि के सहयोग गर्न सकिन्छ भन्ने किसिममा कार्य गर्नुभएको थियो। त्यसले गर्दाखेरि निजी क्षेत्रको तत्कालै चाहिँ जुन किसिममा चाहिँ उहाँहरू अगाडि बढेर हामी सम्पूर्ण निजी क्षेत्रलाई चाहिँ एउटा गर्व हुने कार्य गरिदिनुभयो, सुरुवात गरिदिनुभयो, त्यसको लागि पनि म सबैलाई चाहिँ यो चाहिँ नि उद्धार राहतमा कार्यमा संलग्न हुनुभएको सबैलाई चाहिँ म हार्दिक आभार व्यक्त गर्न चाहन्छु। अब यो विषम परिस्थितिमा व्यवसायीहरूले भोगिआएको अवस्थाहरू हो, प्रत्येक वर्ष झन् यो विषम परिस्थितिहरू आइरहेको छ। अहि महासंघका पूर्व अध्यक्षज्यूले हाम्रा अग्रजले भन्दै हुनुहुन्थ्यो, यो 10 वर्षमा 9 वटा प्राकृतिक विपत्ति आइरहेको छ। यो नेपालीहरूलाई जहिले पनि यो विपत्ति चाहिँ भोग्नै पर्ने चाहिँ यो त नियति जस्तो नै भइसकेको अवस्थाहरू छ। त्यस कारणले अब हामी फरक सोचका साथ चाहिँ अगाडि बढ्नुपर्ने अवस्थाहरू पनि आएको परिस्थितिहरू छ। त्यस कारणले यही उसमा चाहिँ यो विपत्तिहरू चाहिँ वर्षेनी आउने जस्तो अवस्था भएको हुनाले सबै हामी नेपालीहरूले यस्ता विपत्तिबाट चाहिँ कसरी चाहिँ हामी निराकरण गर्ने भनेको गम्भीर रूपमा सोच्नुपर्ने जरूरी छ। राज्यले पनि सोच्नुपर्छ, यसमा निजी क्षेत्रले पनि सोच्नुपर्छ, समाजको सबै तबकाले सोच्नुपर्ने अवस्था आएको छ। र अहिलेको परिस्थितिमा सरकारले उद्धार राहतको काम भइरहेको छ, निजी क्षेत्रबाट एकदम तदारुकताका साथ हामीले सहयोग गरिरहेका छौं, केन्द्रीय सरकारसँग, गृहमन्त्रीसँग, प्रधानमन्त्री कार्यालयसँग समन्वय गरेर हामीले चाहिँ राहत सहयोगहरू गरिरहेको अवस्थाहरू छ। र चाहिँ नि हामीले खोजेर पनि यो बेला उद्यमी व्यवसायी चाहिँ नि मानवास्तिक उद्यमी व्यवसायी चाहिँ नि मानवा यो बेला चाहिँ नि सबैले चाहिँ नि म यहाँ उपस्थित उद्यमी व्यवसायी चाहिँ नि मानुभावहरूलाई म अनुरोध गर्न चाहन्छु कि यो जुन अहिले उद्धार सरकारले गर्ने हो, हामीले पछाडिबाट हात साथ दिने हो, अब राहतमा हाम्रो चाहिँ नि सहकार्य सुरु भएको छ, त्यस्तै चाहिँ नि पुनर्स्थापना गर्नुपर्ने छ। जो थुप्रै चाहिँ नि घरबार विहीन भएको छ, जमिन चाहिँ के अरे घरहरू भएको बस्ती चाहिँ नि 70 भएको अवस्था छ, त्यस कारणले त्यहाँ पुनर्स्थापना गर्नुपर्ने जरूरी छ उहाँहरूलाई, र पुनर्निर्माण गर्नुपर्ने छ। त्यसमा चाहिँ सबैले व्यवसायीहरूले म अनुरोध गर्न चाहन्छु, मनकारी मन लिएर चाहिँ यहाँहरूले चाहिँ सहयोग गरिदिनुहोस् भन्ने म अनुरोध गर्न चाहन्छु। हामी चाहिँ नि अस्ति सोमबार चाहिँ त्रिशुलीमा भ्रमणमा गएको थिएँ, त्यहाँ देख्दाखेरि अवस्था कहाली लाग्दो थियो, किनभने त्यहाँ चाहिँ नि एकदमै सबै चाहिँ नि बगाएर लिएर गएको, एकदमै तपाईँको बाढीले केही रहेको ठाउँ छ भने 2 तल्लासम्म पुगेको घरहरू त्यस्तो अवस्थाको थियो, भग्नावेशै भग्नावेशको अवस्थाहरू थियो, एकदम विरक्त लाग्ने स्थितिहरू थियो। र त्यहाँ चाहिँ नि कस्तो भने अझै चाहिँ नि सेनाहरू एकदम तदारुकका साथ सशस्त्र प्रहरीहरूले शवहरू निकाल्ने कार्य गरेको अवस्थाहरू थियो। हाम्रै अगाडिबाट पनि 2-4 वटा शव निकालियो, होइन, एकदम दुर्गन्धित अवस्थाहरू छ त्यहाँ, एकदम एउटा दयनीय अवस्थाको परिस्थितिहरू छ। सरकारले चाहिँ नि राहतको काम उद्धारको काम चाहिँ तदारुकता गरिरहेको छ, र त्यही क्रममा चाहिँ नि हामीले त्रिशुली उद्योग वाणिज्य संघमा हाम्रा चाहिँ जुन पीड़ित उद्यमी व्यवसायीहरूसँग भेट्यौं, एकदम मेरो आत्मै रोयो, मनै रोयो, उहाँहरूले चाहिँ नि सबै थियो। हामी चाहिँ नि हिजोको दिनमा जब उहाँहरूले एउटा शब्द भन्नुभयो त्यो बेला मेरो एकदम मनै छोयो। हिजोको दिनमा भुइँचालो आउँदाखेरि कोविडको बेलामा हामीले लाखौं लाख रुपियाँ चाहिँ नि सरकारलाई चाहिँ हामी उद्दिन्थ्यौं, के अरे राहतको लागि चाहिँ नि हामीले चाहिँ नि सहयोग गर्थ्यौं भने आजको दिनमा हामी चाहिँ नि करोडपति थियौं हिजो, तर हामी आज चाहिँ नि लाइनमा बसेर चाउचाउ चाहिँ नि लिनु परेछ, चिउरा चाहिँ नि के अरे झोलामा थापेर लिनुपर्ने परिस्थिति छ। हामी प्रयास गर्छौं तपाईँहरूलाई अब पुनर्स्थापना गर्नलाई र यो के पुनर्निर्माण गरेर तपाईँहरूलाई चाहनेर बसाउने कुरामा चाहिँ हामीले चाहिँ नि काम गर्नलाई सरकारसँग प्रयास गर्छौं। र हामीले चाहिँ अन्तर्राष्ट्रिय संस्थाहरूलाई पनि गुहारिसकेका छौँ। जस्तै नेपाल उद्योग वाणिज्य महासंघले अन्तर्राष्ट्रिय सबै विदेशमा भएका चाहिँ उद्योग वाणिज्य संघ, त्यहाँका चाहिँ प्रमुख के अरे जुन मुख्य उद्योग वाणिज्य संघ छ, हाम्रो जस्तै एफएनसीसीआई जस्तै त्यस्तो संस्थाहरूलाई सबैलाई चाहिँ एपेक्स चेम्बरहरूलाई चाहिँ हामीले झण्डै 70 वटालाई चाहिँ पत्र लेखेर पठाएका छौँ। यो बेला चाहिँ नेपाललाई सहयोग चाहिएको छ, त्यो सहयोगको लागि चाहिँ तपाईँहरूले सहयोग गरिदिनुहोस् भन्ने कुरा राखेर पठाएका छौँ। साथसाथै मलाई एनटिभीको चाहिँ नि जुन नेपाल टुरिज्म बोर्डको चाहिँ नि हाम्रो अहिलेको कार्यवाहक सीईओ हुनुहुन्छ जस्तो लाग्छ मलाई, हिक्मत अय्यर मेरो मित्र हुनुहुन्छ, उहाँले मलाई चाहिँ एउटा पठाइदिनु भएको थियो नेपाल इज कलिङ भनेर एउटा चाहिँ ब्यानर पठाइदिनु भएको थियो। त्यो ब्यानर पनि मैले सम्पूर्ण चाहिँ नि जुन ठाउँमा पत्राचार गरेका छु अहिले इन्टरनेसनल्ली मैले पत्राचार गरेको सबै ठाउँमा हामीले पठाइदिएका छौँ, ताकि के भने कमसेकम नेपालमा बाढी आयो चाहिँ छ, एउटा क्षेत्रमा समस्या छ, तर नेपाल चाहिँ नि के भन्छ धेरै ठाउँमा घुम्ने अझै ठाउँहरू चाहिँ नि छ, यसको लागि तपाईँहरू नेपाल आएर अब सहयोग गरिदिनुहोस् भनेर आह्वान पनि गरेका छु। यही किसिममा तपाईँहरू सबैले पनि आह्वान गरिदिनु पर्यो भन्ने कुरा मैले राख्न चाहन्छु। यो पर्यावरणीय भनौँ अथवा चाहिँ यो वातावरणीय भनौँ, जुन समस्या जुन छ यो अहिले नेपालले चाहिँ यो वर्षेनी भोगिरहेको छ, त्यसले नेपालले चाहिँ अब एकदमै सोच्नुपर्ने अवस्था आएको छ। किनभने हाम्रो चाहिँ नि जुन हुन त नदीको बाट हाम्रो बस्ती मानव सभ्यता त्यहीँबाट सुरु भएको हो, तर चाहिँ हामी नदीकै किनारमा बस्छौँ, तर जुन छ नेपाल जस्तो ठाउँमा यो भनरेबिलिटी जहाँ चाहिँ तिब्बतमा अझै पनि एउटा चाहिँ हिमताल फुटेको छ कि 40 वटा हिमताल अझै बाँकी छ, त्यसलाई कसरी व्यवस्थापन गर्ने र नेपालभित्रै भएका 7 वटा हिमतालहरू कसरी चाहिँ व्यवस्थापन गर्ने भन्ने कुरा, यो एकदम गम्भीर रूपमा चाहिँ राज्यले सोच्नुपर्ने, समाजले सोच्नुपर्ने, निजी क्षेत्रले पनि सोच्नुपर्ने अवस्था छ। छोर रोल्पाको एउटा चाहिँ पहिला धेरै वर्ष अगाडि हाम्रो कुरा हुन्थ्यो, छोर रोल्पालाई चाहिँ नि के भन्छ साइफन गरेर र त्यसमा चाहिँ केनल बनाएर चाहिँ त्यसलाई चाहिँ व्यवस्थापन गरिएको थियो, त्यो पछि चाहिँ छोर रोल्पा चाहिँ फुटेन, त्यो बिस्तारै कम हुँदै गयो। त्यस कारणले अब चाहिँ हामीले चाइनासँग पनि हामीले चाहिँ सहकार्य गरेर चाइनासँग पनि अनुरोध गरेर हामी कसरी त्यो हिमताल व्यवस्थापन गर्ने भन्ने किसिममा जानुपर्ने र हाम्रा बस्तीहरू चाहिँ अब बसाउनलाई हामी चाहिँ नदीको किनारमा चाहिँ बस्दाखेरि कति उस हुन सक्छ त भन्ने, नदीको किनारभन्दा अलिक सुरक्षित ठाउँमा चाहिँ नि हामीले चाहिँ बस्ती बसाउनु पर्ने हो कि। म म्याग्दीको अध्यक्ष देख्दैछु, मलाई अस्ति एकजनाले फोटो देखाए म्याग्दीको बीचमा चाहिँ नि खोला बगिरहेछ अनि त्यो दुईतिर चाहिँ नि स्तु रहेछ के अरे घरै घर चाहिँ टन्न घर रहेछ, त्यो म्याग्दीमा भोलि त्यस्तै भयो भने के गर्ने भनेर म सोध्दै थिएँ। त्यस्तै अनि अर्को साथीले मलाई भन्यो डोल्पाको दुनै पनि त्यस्तै छ, म्याग्दी जस्तै छ भनेर। त्यस कारण सोच्ने बेला आएको छ, सुबिनजी यहाँ हुनुहुन्छ, तपाईँहरूले सोच्नु पर्यो किन भोलि नदी थुनिएर हिजो मात्रै यो के अपी हिमालको चाहिँ नि एउटा चाहिँ नि पहिरो गएर चाहिँ नि तपाईँ चमेलिया नदी चाहिँ नि थुनिएको आधा रूपमा थुनियो, पछि त कसरी व्यवस्थापन गर्यो अहिलेसम्म केही कुनै क्षति भएको खबर चाहिँ आएको छैन, यस्तो किसिमको परिस्थितिहरू छ। त्यस कारणले सबै सचेत हुनु पर्यो, अब त्यो जरुरी छ, मैले त्यो देखेको छु, त्यसको लागि मैले अनुरोध गर्न चाहे। र अब हाइड्रो पावर प्रोजेक्टहरू चाहिँ नि जुन छ नि अहिले क्षति भयो, त्यो जुन छ त्रिशुली नदी भोटेकोसीबाट अगाडि बढेर आउँदाखेरि त्रिशुली नदी लगायतका चाहिँ नि सबै चाहिँ नि चाहिँ हाइड्रो पावरहरू नष्ट भए, त्यस कारणले तिनीहरूलाई पनि अब हाइड्रो पावर बनाउँदाखेरि सुरक्षित स्थानमा बनाउने हो कि त्यहीँ चाहिँ ड्याम बनाउने सँगै नै पावर हाउस पनि बनाउने किसिममा चाहिँ पावर हाउस अलिक सुरक्षित ठाउँमा बनाउनु पर्ने हो कि, र ड्यामलाई पनि बनाउने हामीले चाहिँ सोच चाहिँ नि फरक गर्नुपर्ने हो कि, जस्तो 100 इयर्स के अरे को चाहिँ नि फ्लड अथवा 1000 इयर्स 200 इयर्स 1000 इयर्स फ्लड भन्ने किसिममा त्यसको एउटा मापन हुन्छ अरे, त्यो मापनमा चाहिँ हामीले गरेको चाहिँ नि सायद मापन कम हो कि, हामीले 20 वर्षको फ्लडको हिसाब गर्यौँ 50 वर्षको फ्लड मात्र हिसाब गर्यौँ कि, त्योमा जानुपर्छ कि, त्यो पनि सोच्नु रिडिफाइन गरेर जानुपर्ने एउटा अवस्थाहरू छ भन्यो भने, अर्को कुरा जुन यो पर्यावरणीय चाहिँ नि नेपालको कन्ट्रिब्युसन चाहिँ यो पर्यावरण बिगार्ने कुरामा चाहिँ नि वातावरण बिगार्ने कुरामा कम छ, यदि भन्दाखेरि चाहिँ नि 0.04% रहेकोमा विश्वको कुरा गर्दाखेरि यो चाहिँ नि तर नेपालले चाहिँ यसमा मार खानेर परेको छ, यो हामी प्रत्येक वर्ष हामीले चाहिँ जुन मार खाइरहेछ नि यसको आवाज हामीले किन नउठाउने, हुन त अहिले सरकारले प्रधानमन्त्री स्वयं गएर चाहिँ नि राष्ट्रसंघमा यो उठाउँछौ भन्ने कुराहरू ल्याएको छ, यसले त गर्दाखेरि त हाम्रो व्यवसाय गर्ने हामी व्यवसायको चाहिँ हाम्रो लगानी चाहिँ नि नोक्सान हुने, बस्ती नोक्सान हुने, समाज नोक्सान हुने जुन परिस्थिति छ यो परिस्थितिको लागि हाम्रो आवाज उठाउनु पर्ने जरूरी छ। यसको लागि नेपाल उद्योग वाणिज्य महासंघले पनि यसमा आवाज उठाउने किसिममा हामी वर्कआउट गर्दैछौं र हामीले चाहिँ इन्टरनेशनलली कसरी आवाज उठाउन सकिन्छ भनेर के विज्ञसँग हामी छलफल गरिरहेछौं। सरकारले आफ्नो ठाउँबाट उठाओस् तर निजी क्षेत्रले पनि सम्बन्धित देशमा चाहिँ नि हामीले आवाज उठाउने किसिममा हामी जान खोजेको कुरा म जानकारी गराउन चाहन्छु र त्यसैले चाहिँ सबैले चाहिँ एउटा चाहिँ नयाँ सोच लिएर जानुपर्नेछ। यो जुन छ पर्यावरणीय चाहिँ नि जुन वातावरणीय चाहिँ परिवर्तनले चाहिँ यो भइरहेको छ हाम्रो यो कुरामा चाहिँ हामीले सोच्नुपर्ने अवस्थाहरू छ जस्तो मलाई लाग्छ। अब यही कुरा गरिरहँदाखेरि अब यता अर्को पाटोमा आउँदाखेरि राज्यले निजी क्षेत्रलाई हेरेको कुराहरूको कुरामा हाम्रो राजनैतिक दलका चाहिँ अमुक व्यक्तित्व कास्की जिल्लाको अमुक व्यक्तित्वज्यूहरू पनि हुनुहुन्छ। म एउटा कुरा के भन्न चाहन्छु भने नि हामीले अहिले भन्नलाई सजिलो छ उहाँहरूले पनि अहिले चाहिँ निजी क्षेत्रलाई सहयोगकै रूपमा चाहिँ आउनु भएको छ र हिजोको दिनमा चाहिँ नि कति सहयोग भयो त भन्ने कुरा पनि एउटा छातीमा हात राखेर यहाँहरूले पनि मनन गर्नुपर्छ जस्तो लाग्छ मलाई। किनभने नि यो मुलुक के अरे रोजगारी खोज्नलाई चाहिँ विदेशै जानुपर्ने मुलुक किन भन्यो त हामीले रोजगारी किन चाहिँ सकिन्छ। बाह्र लाख चाहिँ हाम्रो चाहिँ श्रम बजारमा आउने अवस्था थियो अहिले 5-6 लाख मात्र आउने अवस्था छ र अहिले गत वर्ष चाहिँ नि हाम्रो जम्मा चाहिँ नि के अरे शिशुको जन्म चाहिँ 3 लाख 3 सुन मात्र भएको छ भन्दाखेरि आजको 18-19 वर्ष अथवा 20 वर्षपछि श्रम बजारमा जम्मा 3 लाखहरू युवा मात्र आउँदैछन्। होइन अहिले हामीले चाहिँ 50,000लाई पनि रोजगारी दिन नसक्ने अवस्था हुनु मुलुकमा यो कसको गल्ती भयो त होला। म सरकारलाई राजनीतिक दललाई जसले सत्ता सञ्चालन गरे उहाँहरूलाई मात्र म दोष दिँदिनँ तर चाहिँ निजी क्षेत्रको पनि गल्ती होला। यो सबैले सोच्ने बेला आएको छ यो सोच दिनु पर्यो सबभन्दा पहिला कुरा एउटा कुरा त्यो हो। अर्को कुरा त्यस्तै कुरामा चाहिँ नि जुन के अरे हामीले उपभोग गर्ने वस्तु चाहिँ नि 70% चाहिँ विदेशमै निर्भर हुनुपर्ने जम्मा 30% मात्र हामीले चाहिँ नि के अरे उत्पादन गर्ने वस्तु चाहिँ नि स्वदेशको भइरहेको छ यो किन भयो त औद्योगिक विकासको लागि किन ध्यान दिइएन त होइन। हिजो हाम्रो नीतिहरू लिँदाखेरि छिटछिटो गरेर एकदमै हतारिएर लिएको नीतिहरू अहिले पनि सरकारको अहिलेको पनि सरकारको कुराहरू अहिले हाम्रो पूर्व अध्यक्षज्यूले भन्दै हुनुहुन्थ्यो अहिले पनि सरकारले हतार हतार चाहिँ कहिले त कति एकै दिनमा 6 वटा ऐन पनि संशोधन गरे भन्छ उहाँहरूलाई आफूलाई आवश्यकता अनुसार चाहिँ संशोधन गर्ने त्यो किसिममा जाने परिस्थितिहरू गरिरहेको छ। तर चाहिँ के निजी क्षेत्रसँग चाहिँ सल्लाह नगर्ने छलफलै नगर्ने निजी क्षेत्रलाई खालि साक्षी राख्ने मात्र काम गरेको अवस्थाहरू छ। यो कति दिनसम्म हामी साक्षी बस्थ्यौँ उद्योग वाणिज्य महासंघले सरकारलाई चाहिँ एउटा कुरा जानकारी दिइसकेको छ। अस्ति सम्मान्य प्रधानमन्त्रीज्यूलाई मैले भेट्दाखेरि 1 महिनाभन्दा बढी भयो मैले स्पष्ट राखिदिएको थिएँ हामी साक्षी बस्ने गरेर चाहिँ अगाडि जान सक्दैनौँ। त्यस्तै चाहिँ म एउटा कुरा के जानकारी गराउन चाहन्छु भने यहाँहरूलाई यो अहिले 2-3 वटा ऐन चाहिँ संशोधनमा कम्पनी ऐनको कुराहरू त्यस्तै चाहिँ नि तपाईँको के अरे कम्पनी ऐन र अनि अर्को चाहिँ नि के भन्छ यो के भन्छ आइपीआर कानूनको चाहिँ उसमा चाहिँ संशोधनको विषयमा सरकार 3 दिनमा 4-5 दिनमा चाहिँ हामीलाई चाहिँ निर्णय चाहियो भनेर भन्दाखेरि मैले भने कमसेकम हामीलाई 1 महिनादेखि 2 महिना चाहिन्छ नभए भने हामी चाहिँ यसमा सहभागी हुँदैनौँ भनेर भने अहिले चाहिँ त्यो रोकिएको छ। किनभने हिजो चाहिँ नि मन्त्री सचिवज्यूले भन्नुहुन्थ्यो कि मन्त्रीज्यूले 3 दिनमा गर्ने भनेको छ अनि 3 दिनमा चाहिँ हामीलाई चाहियो निजी क्षेत्र के राय चाहियो भनेर भन्नुहुन्थ्यो मैले के भने हामी 3 दिनमा चाहिँ दिन सक्दैनौँ हामीले तलसम्म लगेर यो डिसिजन छलफल गर्नुपर्छ छलफल गरेर घनीभूत छलफल गरेर मात्र ल्याएर हामी गर्छौँ त्यो मानेमा हामी अगाडि बढ्छौँ। त्यसैले भनेर चाहिँ यो 2 कानून चाहिँ उड्केर बसेको छ हुन त अहिले यो अहिलेको चाहिँ जुन यो भोटेकोसीको बाढीले गर्दाखेरि सरकार अर्कोतिर अल्मलिएर भइरहेको होला तर हामीले चाहिँ त्यति कुरा चाहिँ एकदम क्लियर दिइराखेका छौँ सरकारलाई चाहिँ अब साक्षी बसेर हामी अगाडि जान सक्दैनौँ भन्ने कुरा हामीले राखेको कुरा म तपाईँहरूलाई सबैलाई जानकारी गराउँछु। त्यस्तै चाहिँ नि हामीले चाहिँ के भने अहिले हिजोको दिनमा चाहिँ सरकारले ऐन नियम बनाउँथ्यो अब चाहिँ हामीले चाहिँ ऐन नियम बनाएर दिने भन्ने किसिममा केही हामी प्रयासहरू गरिरहेछौँ जस्तो हामीले बारम्बार भनिरहेको पनि हो के भन्छ कर संहिता चाहिँ बनाएर चाहिँ कर एकीकृत करहरू गर्नु पर्यो भन्ने किसिममा कुराहरू गरेका छौँ त्यसमा वर्कआउटहरू गरिरहेछ। उद्योग वाणिज्य महासंघले आयकर यो मूल्य अभिवृद्धि कर लगायत अन्तशुल्क करहरू सबैलाई चाहिँ एकीकृत गरेर कर सम्बन्धी एउटै चाहिँ कर संहिता बनाउने त्यस्तै अन्य करहरूलाई पनि व्यवसायसँग सम्बन्धित करहरूलाई चाहिँ सुझावहरू दिने निजी क्षेत्रले नि यस्तो किसिमको कर चाहिन्छ भनेर अहिले पूर्व अध्यक्षज्यूले भन्दै हुनुहुन्थ्यो त्यो किसिममा हामी जाने क्रममा छौँ र यही क्रममा चाहिँ अहिले उधारो उत्थति कानून को चाहिँ नि हामीले चाहिँ ड्राफ्टहरु करिब करिब कम्प्लिट गरिसकेका छौ एक फेजमा विशेषज्ञहरु बसेर हामी छलफल गरिसकेका छौ र अब हामीले चाहिँ नि यो महिना भित्र नै हामीले चाहिँ त्यसलाई चाहिँ नि फाइनल गरेर त्यसपछि कसरी चाहिँ संसदमा चाहिँ नि सार्वजनिक सरोकारको विधेयकको रूपमा हामी प्रस्तुत कसरी गर्न सक्छ भनेर हामीले कानूनविदहरूसँग सल्लाह गर्दैछौँ त्यो मानेमा हामी अगाडि जाने कुरा चाहिँ म राख्न चाहन्छु र चाहिँ नि सरकारले चाहिँ अर्को कुरा चाहिँ सरकारले उद्योग व्यवसाय गर्नु हुँदैन कुरा सार्वजनिक रूपमा त्यहाँ मन्त्रीज्यूले मलाई फोन पनि गर्नुभयो यो चाहिँ नि के भन्छ भुइँको टिप्सु भन्दा चाहिँ पोल्टाको चाहिँ नि पोखिएला भन्ने किसिममा सरकारलाई चाहिँ नि हामीले चाहिँ नि जानकारी यो चाहिँ नि सचेत गराएको छु यही शब्दमा मैले सचेत गराएको हो सरकारलाई त्यो भन्न खोजेको कुरा यहाँहरूले पनि बुझिहाल्नुहुन्छ किनभने नि के अरे जब चाहिँ यो सरकार चाहिँ नि यो भएका पुराना बन्द भएका 20-25 वर्षदेखि बन्द भएका उद्योगहरू सञ्चालन गर्ने भनेर अगाडि बढ़िरहेको छ निजी क्षेत्र चाहिँ थुप्रै उद्योगहरू बन्द अवस्थामा छ ती उद्योग किन सञ्चालन नगर्ने ती उद्योगलाई किन प्रोत्साहन नगर्ने यदि चाहिँ सरकार ती उद्योग मात्र चलाएर हुन्छ भन्यो भन्यो भने निजी क्षेत्र भएको उद्योगलाई यदि ध्यान दिँदैन भन्यो भने भोलि बन्द हुन सक्छ त्यसले खल्तीमा भएको त निजी क्षेत्रको उद्योग हो नि आज चाहिँ नि बिना लगानी चाहिँ नि सरकारले चाहिँ नि 25% चाहिँ नाफा पाइरहेछ लगानी नगरिकन 25% नाफा पाइरहेछ भन्यो भने सरकारले चाहिँ नि अब आफै लगानी गरेर चाहिँ नि हामीले नै तिरेको कर जनताले तिरेको कर करदाताले तिरेको कर चाहिँ नि खर्च गरेर चाहिँ नि जुन किसिममा चाहिँ नि उद्योगहरू चलाउँछु भनेको छ त्यो कुरा चाहिँ नि यो चाहिँ नि गलत हो यसलाई चाहिँ नि पीपीपी मोडलमा यदि सरकार चाहन्छ भने पीपीपी मोडलमा चलाउनुपर्छ भन्ने किसिममा हामीले चाहिँ कुराहरू राखेका छौँ त्यसकारणले सरकार चाहिँ हाम्रो निजी क्षेत्रको एउटा धारणा स्पष्ट छ सरकारले चाहिँ नि उद्योग सञ्चालन गर्ने होइन सरकारले चाहिँ एउटा नियामकीय भूमिका खेल्ने हो अभिभावकीय भूमिका खेल्ने हो यसमा चाहिँ समन्वयकर्ताको भूमिका खेल्ने हो फेसिलिटेटर भएर चाहिँ काम गर्ने हो भन्ने कुरा चाहिँ मैले राख्न चाहे र चाहिँ नि के अरे अर्को कुरा चाहिँ नि यो जुन छ यहाँ चाहिँ नि पोखरा विमानस्थलको कुरा आयो पोखरा विमानस्थल सञ्चालनको कुरामा हामीले एउटा कार्यक्रम गर्न लागेको थियो अस्ति क्यान्सल भयो फेरि हामी गर्दैछौँ पोखरा र चाहिँ गौतम बुद्ध विमान अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनलाई हामीले कार्यक्रम मन्त्रीलाई राखेर कार्यक्रम गर्दैछौँ त्यसबाट चाहिँ हामीले यो विमानस्थल सञ्चालनलाई कसरी अगाडि बढाउन सकिन्छ त्यो पनि हेर्छौँ र कोरोला नाकाको कुरामा यो अहिलेको नाकाको कुरामा एउटा कुरा म के भन्छु भने नि मैले उद्योग वाणिज्य महासंघमा चाहिँ नि यो के अरे चाइनिज एम्बासेडर आउनु भएको थियो होइन उहाँले चाहिँ नि मलाई के भन्नुभएको थियो भने मैले यो के अरे तपाईँको तातोपानी नाका र रसुवा नाकालाई चाहिँ नि त्यहाँ पूर्वाधारहरूलाई राम्ररी बनाउनु पर्यो अलिकति राम्ररी गर्नु पर्यो कोरोला नाका चाहिँ अलिकति व्यवस्थित गर्दै अगाडि लानुपर्छ समय लाग्छ त्यस कारण यो गरौँ भन्दाखेरि उहाँले चाहिँ तपाईँहरूको फोकस चाहिँ कोरोला नाकामा आउनुपर्छ भन्ने किसिममा उहाँले सङ्केत दिनुभएको थियो यो चाहिँ यो के अरे यो बाढी जानुभन्दा अगाडि होइन अनि मैले उहाँलाई सोधेको थिएँ लङ टर्ममा त्यही नै हुन्छ भन्ने किसिममा उहाँले सङ्केत दिनुभएको छ र अर्को कुरा आयो कि कोरोला नाकाको चाहिँ जुन छ अहिले पूर्व अध्यक्षज्यूले भन्नु पनि भयो के अरे यता चोबारमा लगेर चाहिँ जाँच गर्ने भन्ने कुरा त्यो सायद मलाई अस्थायी हो जस्तो लाग्छ तर हामी चाहिँ नि कोरोला नाकामै पूर्वाधार बनोस् र त्यहीँबाट चाहिँ सबै सञ्चालन होस् भन्ने किसिममा जानुपर्ने हुन्छ तर कोरोला नाकाको एउटा अवस्था के छ भने 4800 मिटरमा भएको हुनाले अहिले पनि त्यहाँ चिसो छ धान्न नसक्ने किसिमको चिसो छ र अब यो जाडो महिना आइसकेपछि त्यहाँ त हिउँनै पर्ने हुनाले त्यो सञ्चालन गर्न कति उपयुक्त हुन्छ कति चाहिँ नि प्राविधिक रूपमा सजिलो हुन्छ त्यो हेर्नुपर्ने जरुरी चाहिँ छ जस्तो लाग्छ र म एक क्रममा एउटा कुरा सबिनजी आउनुहुन्छ हाम्रो चाहिँ नि के अरे पर्वतका अध्यक्षज्यू पनि मैले देखिरहेछु बागलुङको अध्यक्षज्यू देखिरहेछु म के भन्न चाहन्छु भने अहिले उहाँहरूको एउटा गुनासो आएको थियो के अरे जुन छ अहिले भारतीय पर्यटकहरू आयो 500,000 नोट हाम्रो थुप्रियो हामीले गर्न पाएन भन्ने त्यो कुरा हामीले राष्ट्र ब्याङ्कमा राखिसकेका छौँ तर चाहिँ नि भारतीय पर्यटकहरू जुन बढ़ेका छन् नि तिनीहरूलाई व्यवस्थापन गर्नलाई तपाईँहरूले पनि हेर्नु पर्यो म एउटा कुरा के भन्न चाहन्छु भने कमसेकम ठाउँ ठाउँमा कटेज त बनाइदिनुहोस् तपाईँहरूले भारतीयहरू धेरै जस्तो चाहिँ नि तपाईँको के भन्छ के अरे उनीहरू भेजिटेरियन हुन्छ होइन शुद्ध भेजिटेरियन हुन्छ त्यस कारणले उनीहरूले जोमसोङमा जाँदाखेरि यसो होटलहरू हाम्रो होटलहरू हेर्दा सुकुटी चाहिँ नि त्यहाँ सुकाइरहेको हुन्छ उनीहरू त्यो होटलमा प्रवेश गर्दै हिस्किसाउँछ हाम्रो लागि त ओहो कस्तो राम्रो सुकुटी सुकिरहेछ ल खाउँ खाउँ लायो भन्ने हुन्छ तर उनीहरूलाई हुँदैन त्यस कारणले उनीहरूलाई हुने चाहिँ नि कसरी पूर्वाधारहरू बनाउनु पर्यो बाटो बाटोमा पनि कमसे उनीहरूले खाना पकाउन सक्ने ठाउँहरू एउटा बनाइदिनु पर्यो, उनीहरू आफै आएर पकाएर खान्छ पनि गरिदिनु पर्यो। किनभने नि अहिले जुन किसिममा चाहिँ भारतीय पर्यटक एट्र्याक्ट भएको छ त्यसलाई अट्र्याक्ट गर्न सक्नु पर्यो नि हामीले। त्यस कारणले म यो क्षेत्रको चाहिँ नि उद्योगवाणी संघको अध्यक्षज्यूहरू स्याङ्जा लगायत कालीगण्डकी पनि आउने हुनाले स्याङ्जा उद्योगवाणी संघ लगायतका चाहिँ नि उद्योगवाणी संघहरूले चाहिँ यो कमसे कम यस्तो किसिमको चाहिँ नि ठाउँ बनाइदिने, पार्टी पौवा जस्तो किसिममा चाहिँ बनाइदिने किसिममा जानुपर्छ, यो पूर्वाधार चाहिँ तपाईँहरूलाई बनाइदिनुहोस् भन्ने कुरा अथवा स्थानीय सरकारसँग प्रदेश सरकारसँग समन्वय गरेर हुन्छ, तुरन्त नै गर्नुपर्ने हुन्छ। यो चाहिँ नि गर्नुहोस् भन्ने कुरा चाहिँ नि मैले राख्न चाहन्छु। र चाहिँ नि अब अहिलेको युग भनेको सूचना संसारको युग होइन, अहिले हाम्रो विमलाजीले चाहिँ नि यो मिस इन्फर्मेसन डिसइन्फर्मेसनको कुराहरू गर्नुभएको थियो। सूचना प्रविधिमा हामी अगाडि जानुपर्नेछ। एलन मोक्सले के भनिरहेछ भने 5 वर्षभित्रमा मान्छेलाई चाहिँ नि एआईले चाहिँ नि के अरे तपाईँको के भन्छ के अरे ऊ गर्छ सुपरसिड गर्छ, र मान्छेभन्दा एआईबाट रोबर्टले चाहिँ नि तपाईँको 6 गुणा बढी इफिसियन्सी दिन्छ भनेको छ। दिमागमा पनि तपाईँको चाहिँ नि श्रमको हिसाबले पनि दिमागको हिसाबले पनि भनेर भनिरहेछ। भन्दाखेरि भोलि चाहिँ नि हामी मानव सम्पूर्ण मानव चाहिँ नि यो समाजलाई नै चाहिँ नि मानवीयतालाई नै एउटा चाहिँ नि चुनौती चाहिँ आउने अवस्थाहरू छ। त्यस कारणले हामी प्रविधिलाई चाहिँ नि सबैले आत्मसात गरेर प्रविधिमा चाहिँ हामी अगाडि जानुपर्ने, हाम्रा उत्पादनहरू पनि त्यसरी नै जानुपर्ने अवस्थाहरू छ। विमलाजीले यो भन्नुभयो, यसको लागि चाहिँ नेपाल उद्योग वाणिज्य महासंघले केही प्रयासहरू थालनी गर्न लागेको छ, हामी सुरु गर्छौं। त्यो कुरा मैले राखे र चाहिँ नि र म चाहिँ नि अब धेरै लामो लिँदैन। चाहिँ नि हाम्रो पूर्व अध्यक्षज्यूले जुन सदाचार नीतिको कुराहरूको कुरा भन्नुभएको छ, सरकारले सदाचार नीति ल्याएछ ठिक छ, होइन त्यसमा हामी मान्न तयार छौं, तर चाहिँ नि निजी क्षेत्रलाई के अरे खालि चाहिँ नि के भन्छ तपाईँको एउटा किसिममा अब दमनै भनौँ, निजी क्षेत्रलाई सधैँ चाहिँ माथि नै उठ्न नदिने भन्ने किसिममा निजी क्षेत्रलाई चाहिँ एकदम हामी चाहिँ नि के भन्छ कन्ट्रोलै गर्ने राख्ने भन्ने सोचले आएको हो भने त्यसलाई त हामीलाई मान्यता हुँदैन। किनभने नि आजको दिनमा राज्यको कानून मान्न सबै तयार छ, तर राज्यले चाहिँ नि त्यो चाहिँ नि कन्ट्रोल गर्छु भन्यो भन्यो भने यो आजको यो चाहिँ 21औं शताब्दीमा आएर कसैले कसैलाई कन्ट्रोल गर्न सक्दैन। त्यस कारणले सबैलाई यो सहकार्यमा चाहिँ नि अगाडि जाने समय हो। यो सहकार्य हुनुपर्छ, समन्वय हुनुपर्छ, राज्यले चाहिँ नि समन्वयकारी भूमिकाको रूपमा जानुपर्छ, राज्य सहकार्य गरेर जानुपर्छ। निजी क्षेत्रको भूमिका ठूलो छ, अब सरकारले गर्न सक्ने अवस्था पनि छैन। अब अहिले नै भनौँ न यो चाहिँ नि जुन तपाईँको अब अहिलेको जुन विनाशले गर्दाखेरि जुन चाहिँ नि पुनर्निर्माण गर्नु छ 5 खर्ब रुपियाँ पैसा चाहिएको छ, नेपालको बजेट छ जम्मा कति 19 खर्ब, 5 खर्ब त निर्माणलाई चाहिएछ भन्दाखेरि त्यो पैसा ल्याउनु पर्ने कुराहरू छ, त्यो चुनौती छ। र पछिल्लो केही वर्षदेखि चाहिँ हामी कहाँ चाहिँ पुँजी निर्माण भएको छैन, व्यवसायीहरूले पैसा कमाइरहेकै छैन, व्यवसायीहरू नोक्सानमा थुप्रै चाहिँ व्यवसायहरू चलिरहेछ, उद्योग व्यवसाय 35-40% चलिरहेको अवस्थाहरू छ। यो अवस्थामा पुँजी निर्माण नभइरहेको अवस्थामा चाहिँ नि अब सरकारले अझै नियमनै गर्ने, अधिक नियमन गरेर जाने हो भन्यो भन्यो भने सरकारले जुन चाहना गर्छ मुलुकलाई अगाडि बढाउने यदि चाहिँ साँच्चै सोचेको हो भन्यो भने त्यो गलत सोच हो। म सरकारलाई चाहिँ त्यो ध्यान आकर्षित गर्न चाहन्छु, मिडियाको साथीहरू हुनुहुन्छ ठिक छ, हामी चाहिँ सदाचार नीतिमा चाहिँ बस्न चाहन्छौ, राज्यको कानून चाहिँ हामी मान्न तयार छौं, निजी क्षेत्र सधैँ मान्न तयार छ, निजी क्षेत्र जिम्मेवार हुन तयार छ, निजी क्षेत्र चाहिँ सुशासन चाहिँ नि लाई चाहिँ विश्वास गर्छ, त्यस कारणले चाहिँ नि यो सरकारले चाहिँ त्यो किसिममा चाहिँ नि नियमनै गर्ने अथवा चाहिँ नि यसलाई चाहिँ नि अधिनियमन गरेर लान्छु भन्ने चाहिँ सोच्नु चाहिँ हुँदैन भन्ने कुरा राख्न चाहन्छु। र अन्तमा चाहिँ नि यो जुन अहिलेको परिस्थिति छ एकदम चुनौतीपूर्ण परिस्थिति छ, हामीलाई चाहिँ नि हाम्रो भनौँ न यो पर्यावरणले पनि हामीलाई चाहिँ नि हाम्रा व्यवसायिक चाहिँ नि कार्यहरूलाई चाहिँ चुनौतीपूर्ण बनाएको छ। यस्तो बेलामा सबैले धैर्य धारण गर्नुपर्छ, सबैले हिम्मत राख्नुपर्छ, मानव मानव नै हो मलाई लाग्छ, के रे मानवले फेरि चाहिँ नि छ नि एउटा दुःख समय परिस्थितिलाई पनि झेलेर अगाडि जान सक्छ. त्यसनाले सबैले संयम भएर धैर्य भएर आत्मबल उच्च राखेर फेरि चाहिँ नि हामी अगाडि जानुपर्छ. अब मुलुक बनाउने निजी क्षेत्रले नै हो, हामीले नै हो. त्यसनाले अहिले पूर्व अध्यक्षज्यूले भन्नुभएको छ नेपाल उद्योग वाणिज्य महासंघले अब नयाँ सोचका साथ हामी नै अलिकति प्रोएक्टिभ हिसाबले अगाडि जाने हिसाबमा चाहिँ नि 6 स्तम्भ चाहिँ नि 60 पहलका साथ हामी अगाडि बढेका छौँ. 6 स्तम्भको चाहिँ म यहाँहरूलाई यसो जानकारी गराउन चाहन्छु. पहिलो चाहिँ नि महासंघले प्रदान गर्ने सेवा सुदृढीकरण र सञ्जाल विस्तार, त्यसबाट चाहिँ हामी अगाडि बढाउँछौँ. संगठनलाई बलियो बनाउने चाहिँ नि संगठन विस्तार गर्ने कुरामा जान्छौँ. अहिले जुन संविधानले अनुसार चाहिँ संघीयतामा चाहिँ हाम्रो संगठनलाई अझै अगाडि बढाउनु पर्ने जरुरी छ, त्यो कामहरू गर्छौं. यो आर्थिक विकास र पुनरुत्थानको लागि चाहिँ नि जुन अर्थतन्त्रलाई दिगो बनाउने कुरा चाहिँ पुनरुत्थान गर्ने कुरा सुशासन गर्ने कुरामा जान्छौं. यो प्रतिस्पर्धात्मकता वृद्धि गर्ने कुरामा पनि महासंघले केही कार्यक्रमहरू ल्याउँदैछ, छिट्टै आउँछ. र चाहिँ नि ग्रोथ इन्जिन चाहिँ कसरी बनाउने भन्ने कुरामा हामीले काम गर्छौं. यो विकास सहयोग र चाहिँ निजी क्षेत्र विकास भन्दाखेरि बाहिरी विकास संघ संस्थाहरूसँग, अन्तर्राष्ट्रिय संघ संस्थाहरूसँग, सरकारसँग पनि, सरकार भन्दाखेरि के अरे केन्द्र सरकार, संघीय सरकार, प्रदेश सरकार, स्थानीय सरकार सबैसँग चाहिँ मिलेर अगाडि जाने किसिममा हामीले प्रयासहरू गरेछौँ. यसै क्रममा चाहिँ नि हामीले चाहिँ नि के अरे एक हप्ता अगाडि के भन्छ नगरपालिका महासंघको चाहिँ अध्यक्षलाई चाहिँ बोलाएर उद्योग वाणिज्य महासंघ छलफल गरेका छौँ. र हामी चाहिँ सबै स्थानीय निकायहरूसँग चाहिँ सबै पालिकाहरूसँग चाहिँ नि सहकार्य गर्दैछौँ, उहाँहरूसँग एमओयू साइन गर्दैछौँ. त्यो पछि चाहिँ नि उहाँहरूको रिसोर्स, हाम्रो रिसोर्स, उद्योग वाणिज्य संघको हाम्रो जिल्ला स्थित रिसोर्सहरू सबैलाई एक ठाउँमा राखेर हामीले चाहिँ नि त्यो अनुसार चाहिँ नि ट्रेनिङको कुराहरू, विकास निर्माणको कुराहरू, त्यहाँ चाहिँ नि व्यावसायिक वातावरण बनाउने कुरामा चाहिँ हामी काम गर्ने कुरा चाहिँ नि म जानकारी गराउन चाहन्छु. त्यस्तै चाहिँ नि श्रम सिप र उत्पादकत्वमा सुधार, प्रोडक्टिभिटी बढाउने, यो श्रम लाई र सिपको लागि पनि हामीले चाहिँ स्पेसल काम गर्नलाई हामीले अन्तर्राष्ट्रिय संस्थाहरूसँग हामीले कुराहरू गरिरहेछौँ. र चाहिँ निजी क्षेत्रको प्रवर्धन र संरक्षण चाहिँ नि गर्ने सरकारलाई हामीले चाहिँ नि अघिल्लो कार्यकालमा पीएसपीपी भनेर प्राइभेट सेक्टर प्रोटेक्सन एण्ड प्रमोसन भनेर दिएका थियौँ. सरकारले एउटा नीति ल्याएको छ चाहिँ नि प्राइभेट सेक्टर इन्भेस्टमेन्ट प्रोटेक्सन एण्ड प्रमोसन भनेर हामीले भनेको पीएसपीपी भन्यो, उहाँहरूले पीएस आईपीपी भनेर किसिममा चाहिँ उहाँहरूले चाहिँ लिएर आएको छ, जसमा निजी क्षेत्रलाई प्रमोसन गर्छु, निजी क्षेत्रलाई संरक्षण दिन्छु, औद्योगिक सुरक्षा बल चाहिँ नि सशस्त्रको माध्यमबाट दिने, औद्योगिक उत्पादन उत्पादकता बढाउने कुरामा पनि एउटा चाहिँ नीति आइसकेको छ. त्यो नीति चाहिँ उद्योग वाणिज्य महासंघले नै जुन सुझाव दिएको त्यो अनुसार नै भएको कुरा चाहिँ म जानकारी गराउँदै यो पुनः अब चाहिँ के अरे त्योभन्दा अगाडि चाहिँ मैले अन्तिम गर्नुभन्दा अगाडि अब यो योपालि उद्योग वाणिज्य संघको यो महाधिवेशन छ होइन, सबै निर्वाचनमय, म अघि आउँदाखेरि बाहिर पनि देखेँ निर्वाचनमय छ, सबै भोट माग्नै व्यस्त हुनुहुन्छ, उम्मेद्वारहरू हुनुहुन्न, यो हलै खाली छ होइन. त्यसले चाहिँ नि यो निर्वाचनमा चाहिँ नि चारजना चाहिँ नि के भन्छ बलराम आचार्य, के अरे उत्तम बिजुको के अरे बुद्धाचार्य, शोभा गौतम र अर्जुन पोखरेल चारजना नै चाहिँ नि अध्यक्षको लागि प्रत्याशी रूपमा आउनु भएको रहेछ. अब म अलिकति कस्तो भने नि निर्वाचन चाहिँ म हुनुपर्छ भन्ने कुरा हो, म प्रतिस्पर्धामा सधैँ विश्वास गर्ने मान्छे हो, मैले सधैँ निर्वाचन चाहिँ आफूले चुनावै लडेर मात्र चाहिँ यहाँसम्म आएँ, म चाहिँ यो निर्वाचनमै विश्वास गर्छु. मलाई निर्वाचन भन्छ एकदम राम्रो लाग्छ, निर्वाचनले के कसैलाई माथि लिएर जान्छ, कसैलाई चाहिँ बढाइ दिन्छ होइन. त्यसकारणले मतदाता भनेको चाहिँ शक्तिशाली हुन्छ, मतदाताको चाहिँ डिसिजन हो, त्यो डिसिजन लिएर चाहिँ नेतृत्व लिन चाहिँ नि मजा आउँछ भन्ने विश्वास लिएको छु. चारैजना साथी भए पनि चारैजना साथीलाई चाहिँ मेरो अग्रिम शुभकामना, चारैजनालाई विजय भव भने मैले है, अब जित्ने एकजना हो त्यही पनि चारैजनालाई विजय भव भन्ने मैले किन काखा र पाखा गर्ने होइन, त्यसजनालाई भने. र यहाँहरू चाहिँ नि कमसे कम मैले यहाँहरूको चाहिँ काठमाडौँ बसेर के अरे सोसियल मिडियामा चाहिँ यहाँहरू अध्यक्ष विशेष गरी अध्यक्षज्यूहरू चारैजनाले चाहिँ नि यहाँ चाहिँ ककसमा बोलेका कुराहरू र चाहिँ नि त्यस्तै चाहिँ नि अन्य चाहिँ नि सोसियल मिडियामा यहाँहरूले गर्नुभएका प्रतिबद्धताहरू सबै सुनेको छु. यी प्रतिबद्धताहरू चाहिँ केवल चाहिँ नि यो निर्वाचनको लागि मतदातालाई एकछिन चाहिँ नि सुनाउनलाई मात्र गरे जस्तो प्रतिबद्धता नगराउनुहोस्. तपाईँहरूले जे प्रतिबद्धता गर्नुभएको छ भोलि चाहिँ नि म पनि हुन त म भोट हाल्दिन मेरो परिवार सदस्यहरूले हाल्नुहुन्छ म पनि यहाँको भोटरै हुँ तर तपाईँहरूले गर्नुभएको प्रतिबद्धता चाहिँ हामी भोटर भयो भने भोलि खोज्छौँ है त्यसकारणले तपाईँहरू चाहिँ जुन प्रतिबद्धता गर्नुभएको छ त्यो अनुसार भोलि चाहिँ नि जितिसकेपछि नेतृत्व लिने बेला त्यसमा जिम्मेवार भएर अगाडि बढ्नुहोस् भन्ने कुरा शुभकामना दिन चाहन्छु र चाहिँ नि गोकर्णजीले जुन चाहिँ नि पोखरा उद्योगवाणी संघको नेतृत्व गर्नुभयो यो कार्यकालमा पोखरा उद्योगवाणी संघको चाहिँ जुन गरिमा महिमालाई चाहिँ अक्षुण्ड राख्न जुन प्रयास गर्नुभयो विगत पूर्व अध्यक्ष जुन आज 72 वर्षसम्म आइपुग्दाखेरिको पोखरा उद्योगवाणी संघको इतिहास यो चाहिँ गरिमा महिमा जुन अक्षुण्ण राख्नलाई उहाँले जुन प्रयास गर्नुभयो त्यसको लागि म निजी क्षेत्रको तर्फबाट उहाँलाई चाहिँ हार्दिक धन्यवाद दिन चाहन्छु र उहाँको सफल जीवनको कामना पनि व्यक्त गर्न चाहन्छु र अन्तमा चाहिँ नि यो 72 वार्षिक अधिवेशन र 36 महाधिवेशनको पूर्ण सफलताको कामना गर्दै बिदा हुन्छु धन्यवाद नमस्कार
0: धेरै धेरै धन्यवाद प्रमुख अतिथि आदरणीय दाजु नेपाल उद्योग वाणिज्य महासंघका सदस्य अध्यक्ष अञ्जन श्रेष्ठज्यू अब भने हामी कार्यक्रमको अन्त्यतर्फ आएका छौं प्रमुख अतिथिज्यूलाई मायाको चिन्ह प्रदान गरिदिनुहुन म कार्यक्रमका सभा अध्यक्षज्यूलाई हार्दिक अनुरोध गर्दछु भने ग्रहणका निम्ति कार्यक्रमका प्रमुख अतिथि हामी सबैका अभिभावक निजी क्षेत्रका धरोहर श्री अञ्जन श्रेष्ठज्यूलाई सविनय अनुरोध गर्दछु।

0: अब हामी कार्यक्रम हाम्रो औपचारिक कार्यक्रम सकिन लागेको छ। यो हामी आधा घण्टा पछि हामी बन्द सत्रमा जुट्ने कुरा यहाँहरूमा अनुरोध गर्दै हामीलाई प्रत्यक्ष रूपमा प्रत्यक्ष प्रसारणमा हेरेर बस्नु प्रसारणमा साथ दिनुभएको छ सिटी वान टेलिभिजन लगायत सम्पूर्ण संचार माध्यमलाई धन्यवाद दिन चाहन्छु र यो कार्यक्रमलाई धन्यवाद सहित यो औपचारिक कार्यक्रम समापनका निम्ति पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष उत्तम मान बुद्धाचार्यज्यूलाई अनुरोध गर्दै कार्यक्रमको सञ्चालनको दौरानमा केही कमी कमजोरी भएमा यहाँहरू समक्ष माफी माग्दै यो औपचारिक कार्यक्रमबाट ओझेल पर्नभन्दा अगाडि समयको अभावको कारण सबै अतिथिगणहरूलाई शुभकामना मन्तव्यको हामीले शुभकामना लिने मन थियो तर मन हुँदाहुँदै पनि समयको अभावका कारण लिन नसकेको हुँदा यहाँहरूमा क्षमा याचना माग्दै यो कार्यक्रमलाई धन्यवाद सहित समापनका निम्ति वरिष्ठ उपाध्यक्षज्यूलाई अनुरोध गर्दै म कार्यक्रम सञ्चालक पोखरा उद्योग वाणिज्य संघको महासचिव शोभा गौतम यहाँहरूमा ओझेल पर्न चाहन्छु। धन्यवाद, नमस्कार, जय उद्योगी, जय व्यवसाय।
1: धन्यवाद महासचिव शोभाजी। यस हाम्रो पोखरा उद्योग वाणिज्य संघको 36औं महाधिवेशन तथा 72औं वार्षिक अधिवेशन समारोह समितिका अध्यक्ष गोकर्ण कार्कीज्यू, आजका प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघका श्रद्धेय अध्यक्ष अञ्जन श्रेष्ठज्यू, पूर्व महासंघका पूर्व अध्यक्ष तथा यस हाम्रो पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष अनुराज मुल्मीज्यू, पशुपति विकास कोषका सदस्य सचिव तीर्थ श्रेष्ठज्यू, विभिन्न पार्टीबाट आउनुभएका प्रमुखज्यूहरू, विभिन्न हाम्रो महासंघबाट पाल्नुभएका पदाधिकारीज्यूहरू, विभिन्न नगर जिल्ला नगर उद्योग वाणिज्य संघबाट पाल्नुभएका हाम्रा अध्यक्षज्यूहरू, कार्य समितिका पदाधिकारीज्यूहरू, महासंघका पदाधिकारीज्यूहरू, सदस्यज्यूहरू र हाम्रा आदरणीय पोखरा उद्योग वाणिज्य संघका सदस्य साथीहरू, सम्पूर्णलाई यो धेरै लामो समयदेखि यहाँहरू यस हाम्रो समुद्घाटन कार्यक्रममा बसिदिनु भएको छ, धैर्यतापूर्वक यहाँहरूलाई धेरै धेरै मुरी मुरी धन्यवाद म व्यक्त गर्न चाहन्छु। सम्पूर्ण हाम्रा जिल्ला नगर उद्योग वाणिज्य संघबाट पाल्नुभएका सदस्यज्यू लगायत पदाधिकारीज्यूहरू, विभिन्न संघ संस्थाबाट प्रतिनिधित्व गरेर पाल्नुभएका प्रतिनिधिज्यूहरू र विशेष विशेष हाम्रो महासंघबाट अध्यक्षज्यू आफ्नो व्यस्तताको बावजुद पनि यस कार्यक्रमलाई महत्व दिएर यहाँ पालिदिनुभयो, यसको लागि म पोखरा उद्योग वाणिज्य संघ र मेरो व्यक्तिगत तर्फबाट हृदयदेखि नै आभार व्यक्त गर्न चाहन्छु, धन्यवाद व्यक्त गर्न चाहन्छु। पूर्ववक्ता हाम्रा उद्योगी व्यापारीका नेतृत्व लिडरहरूले यहाँ आफ्ना भनाइहरू सम्पूर्ण राखिसक्नु भएको छ, हामीहरूले सुनिसकेका छौं। हाम्रो मुख्य कर्तव्य दायित्व हामी निजी क्षेत्रको इमान्दारीता जिम्मेवारी राज्यलाई हामीले गर्नुपर्ने आफ्नो जिम्मेवारी त्यो हामीले हाम्रो निजी क्षेत्रले पुर्याइरहेको छ र निजी क्षेत्र नै यो राज्य सञ्चालनको महत्वपूर्ण हिस्सा निजी क्षेत्रको रहेको छ। अघि पूर्व वक्ता हाम्रो महासंघका अध्यक्षज्यूले पनि भनिसक्नुभएको छ, जति पनि विपत्तिहरू आइपर्छन् राज्यलाई त्यस्तो डिजास्टरहरूमा हाम्रो निजी क्षेत्रले महत्वपूर्ण भूमिका खेलेको छ। अहिले राज्यको यो विषम परिस्थितिमा हामी उद्योगी व्यापारीहरूले व्यवसायीहरूले त्यसमा कन्ट्रिब्युसन प्रधानमन्त्री राहत कोषमा धेरै ठूलो कन्ट्रिब्युसन भइसकेको छ. मैले पुनः पटक पटक मैले भनिराखेको छु, मिडियाहरूबाट पनि सार्वजनिक गरिरहेको छु, हाम्रा उद्योगी व्यापारी व्यवसायीहरूले सहृदयतापूर्वक चाहे त्यो सानो होस् चाहे ठूलो होस् अमाउन्टमा त्यसको अर्थ राख्दैन, तर महत्वपूर्ण त्यो भावनात्मक सम्बन्ध हाम्रो मानवीय धर्म हाम्रो कर्तव्य त्यसलाई हाम्रा सम्पूर्ण उद्योगी व्यवसायी मित्रहरूले त्यसमा सानो ठूलो जति हुन्छ आफ्नो कन्ट्रिब्युसन गरिराख्नु भएको छ र अझ त्यो कन्ट्रिब्युसनलाई अझ बढाइदिनु हुनको लागि म यसै फ्लोरबाट आग्रह गर्न चाहन्छु र पुनः एकपटक यहाँहरू समय धेरै घड्किसकेको हुनाले आँटिसक्नु भएको छ, दोस्रो सेसन हाम्रो बन्द सेसन पनि रहेको छ र पुनः एकपटक सम्पूर्ण हाम्रा प्रदेश उपाध्यक्ष अध्यक्षज्यू पनि हुनुहुन्छ र हाम्रो जिल्ला नगर उद्योग वाणिज्य संघका सम्पूर्ण अध्यक्षज्यूहरू हाम्रो निम्तोलाई आग्रह गर्न चाहन्छु र पुनः एकपटक यहाँहरू समय धेरै घड्किसकेको हुनाले आँटिसक्नु भएको छ, दोस्रो सेसन हाम्रो बन्द सेसन पनि रहेको छ र पुनः एकपटक

हाम्रा उद्योगी व्यापारी मित्रहरू सम्पूर्णको यो गरिमामय उपस्थितिको लागि म यहाँहरू सम्पूर्णलाई पुनः एकपटक हृदयदेखि नै धन्यवाद व्यक्त गर्न चाहन्छु। जय उद्योगी जय व्यवसाय। यस कार्यक्रम अध्यक्षज्यूको आज्ञाले यही नै समापन भएको पहिलो सत्र यही नै समापन भएको पनि म जानकारी गराउँदछु। धन्यवाद।

0: रंग बहार रंग बहार
1: वर्ष संगे उपहार उपहार बम्पर मा यामाहा रेजियर
0: वर्ष पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
1: साथै 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहार पनि घर रंगाओ खुशी बनाओ उपहार जित्ने अवसर पाओ
0: वर्ष पेन्स
2: एनसेल प्याक किन्नु भए त जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस् एनसेल प्याक किन्नु भए त शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि
3: फिस्टेल आयुर्वेद केन्द्रमा जाऊ अब बाँझोपनको नैराश्यतालाई खुशीमा बदलाऊ
4: हँ यो कसरी सम्भव छ र कत्ता कत्ता धाइसके कति खर्च भइसक्यो केही भएन
3: किन आत्तिनु पर्यो फिस्टेल हस्पिटलमा खुलेको फिस्टेल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु
4: साँच्चै हो र
3: ए बाबा हो उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या नेपाल मेडिकल कलेजबाट एमबीबीएस फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या विश्व स्तरको प्रविधिको प्रयोग उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ हो नि बरु आजै गइहालौ फिस्टेल आयुर्वेद केन्द्र फिस्टेल हस्पिटल तेस्रो तल्ला गैरा पाटन 4 पोखरा फोन 061 450 424 98 084 46 525

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: बर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
2: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन

युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटी पानी, पोखरा। फोन 061-588-115, 98251-98190।

0: भविष्यतर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौं। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति सह अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी।
3: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061-527-426, 537-526।

0: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा संचालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115, 98251-98190। के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
1: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
0: त्यसैले साधारण एमआरआई होइन, फ्री टेस्टलाई एमआरआई गराउ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय फ्री टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर उपलब्ध छ।
1: यहाँ अत्याधुनिक 3 टेस्ला मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
0: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, 3T एमआरआई नै गराउ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाउ, पैसा बचाउ। थप जानकारीका लागि फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9, नागढुङ्गा। फोन 061-591-728, मोबाइल 98560-027-29।

0: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
1: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
0: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
1: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061 590 162 590 163।

0: বাটসালিয়া পোখরা ক্লিনিক নিউ রোড পোখরা ফার্টিলিটি হেল্পলাইন 01-597-06-11
1: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको
2: टाइम चेक
3: यति बेला अपराह्नको 4 बजेको छ
4: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा
5: किन्नुहोस् अब ढुक्कले सुनका गहना गए अब रसायन केडियम राख्ने समय
6: 93.4 मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना
7: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुसिनाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला
6: उपचार हुने समस्याहरू
7: हृदयघात
6: हाई ब्लड प्रेसर
7: हार्ट फेल
6: छातीको दुखाइ तथा थका
7: मुटुको भल्भमा समस्या
6: मुटुको बाथ रोग
7: हाई ट्राइग्लिसेराइडिटिजी
6: मुटुको धड्कनमा अनियमितता
7: हाई कोलेस्ट्रोल
6: पेसमेकर राखेको वा राख्नुपर्ने
7: एन्जियोग्राफी एन्जियोप्लास्टिक गरेको वा गर्नुपर्ने
6: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श
8: बिरामी जाँच यही भदौ 27 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म
6: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ
7: जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266-553-834

0: रंग बहार रंग बहार
1: वर्ज संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
0: वर्ज पेन से घर रंगा उनुहोस्ता लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जितने मौका पाउनु होस
1: साथ ही 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वॉशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहार हरु पनि घर रंगाओ खुशी बनाओ उपहार जितने अवसर पाओ
0: वर्ज पेन
2: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण अनुभवी प्राध्यापक उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा गण्डकी अस्पताल चोक माटेपानी पोखरा फोन 061-588-115 98251-98190। के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने?
3: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
2: त्यसैले साधारण एमआरआई होइन थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्वस्तरीय थ्री टेस्टला एमआरआई सेवा अब तपाई हाम्रै सहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
3: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
2: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई होल बडी एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन थ्री टी एमआरआई नै गराउ। समयमै सही पहिचान गराउ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा फोन 061-591-728 मोबाइल 98560-2729।
4: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै। सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30।
5: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
6: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बालबालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
5: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
6: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 061-590-162

0: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
1: ल्यान्डमार्क होटल एण्ड रिसोर्टमा स्वागत छ।
0: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
1: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एण्ड रिसोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एण्ड रिसोर्ट, कर्पोरेट अफिस, गैरीधारा, काठमाडौँ। कन्ट्याक्ट 98513559928। विजिट www.landmarknepal.com। घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास गति सह अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो। पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा। छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट, तपाईँको पहिलो रोजाई।

0: भविष्य तर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौं। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: दिव्यनयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोतीबिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
3: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच जस अन्तर्गत कोर्निया जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार अत्याधुनिक फेको मेसिनबाट मोतीबिन्दुको बिना सुई शल्यक्रिया आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।
4: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान। ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लुवाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।

0: स्वाद जस्तै स्वाद दृश्य र अनुभव एकै ठाउँमा
1: चाहिन्छ सही ज्ञान ज्ञान मसला अब

0: bomb, team cam, chandu bomb. Luka khopi tau ko tukne chin mai ara. Chandu bomb.
1: Aba chandu bomb regular ra ultra bazar ma uplabdha cha. Chandu bomb.
2: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 061-527-426-537-526
3: गोयल मेटल इन्डस्ट्रिजको उत्कृष्ट उत्पादन जिन्दल एसएस5 नेपाल नम्बर वन ब्रान्ड नक्कलीदेखि सावधान जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला टिकाउ र गुणस्तरीय काम जिन्दल पाइप हो यसको नाम

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-06-11। आदिवासी जनजातिहरूको आर्थिक सामाजिक सांस्कृतिक र आध्यात्मिक कार्यहरू वन र प्राकृतिक स्रोतसँग सम्बन्धित छ। भूमि र वन जंगल आदिवासी जनजातिहरूको जीवनको आधार नै हो। यही वन जंगल र भूमिलाई लक्ष्य बनाएर रेड प्लसको अवधारणा विकास भएको छ।
1: रेड प्लसको लक्ष्य वन स्रोत भएकाले आदिवासी जनजातिहरूको भूमि र स्रोतको प्रयोग, स्वामित्व र व्यवस्थापनको अधिकारमा यसले प्रभाव पार्ने सम्भावना छ। त्यसैले रेड प्लस के हो, यसले के कस्ता गतिविधिहरू गर्दैछन् र यसले सकारात्मक वा नकारात्मक असर पार्ने सम्भावना रहेको छ भन्ने बारेमा आदिवासी जनजातिहरूले बुझ्न जरूरी छ।
0: नेपाल आदिवासी जनजाति महासंघ।

0: होम केयर सेवा, होम केयर सेवा।
1: हेलो होम केयर, डाक्टर नर्स केयर गिवर को सेवा आयो घर घर।
0: के हजुर को घर में वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बीमारी वा अपाङ्गता भएका परिवार का सदस्य लाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेशा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन।
1: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिवर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
0: हाम्रा सेवा वृद्ध बुबा आमा को नर्सिंग हेरचाह,
1: अल्पकालीन दीर्घकालीन नर्सिंग हेरचाह,
0: सुत्केरी नवजात शिशु को हेरचाह,
1: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
0: केयर गिवर हेरचाह कर्ता, घरेलु सेवा,
1: डाक्टर ल्याब सेवा,
0: औषधि डेलिभरी सेवा,
1: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिक्लेढुङ्गा पोखरा निवा गल्ली र बुढी बजार, फोन 061411777, मोबाइल 9856799272 77।

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: हेलो
3: हजुर नमस्कार।
2: हेलो
3: नमस्कार काका, सुन्नु भएन?
2: हेलो हेलो
4: हेलो, अलिक ठुलो स्वरले बोल्नुस् न। खै को बोलेको हो? मैले केही भरे पाइन।
3: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज, सुन्नु भएन?
4: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउदिन।
3: हो यही कुरा भन्नलाई फोन गरेको काका। अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
4: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
3: हुन्छ काका हुन्छ। कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
4: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
5: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061433424

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ रूपाको।
1: टाइम चेक।
2: यति बेला अपराह्नको 5 बजेको छ।
3: यस टाइम चेकका प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: 93.4
6: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
7: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुसिनाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
6: उपचार हुने समस्याहरू
7: हृदयघात,
6: हाई ब्लड प्रेसर,
7: हार्ट फेल,
6: छातीको दुखाइ तथा थकान,
7: मुटुको भल्भमा समस्या,
6: मुटुको बाथ रोग,
7: हाई ट्राइग्लिसेराइडिटिजी,
6: मुटुको धड्कनमा अनियमितता,
7: हाई कोलेस्ट्रोल,
6: पेसमेकर राखेको वा राख्नु पर्ने,
7: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
6: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
8: बिरामी जाँच यही भदौ 27 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
6: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
7: जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061587226853584।

0: फेस्टल आईबीएफ केन्द्रमा जाऊ। अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
1: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
0: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आईबीएफ केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
1: साँच्चै हो र?
0: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट
2: असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या।
0: विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईबीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
1: हो त?
0: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आईबीएफ केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरा पाटन 4, पोखरा। फोन 061-450-424, 98-0084-46-525।
3: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061-527-426, 537-526।

0: बर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान ताजा ट्राउट रमणीय वातावरण उत्कृष्ट सेवा आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331 97614-11905 मर्दी हिमाल ट्राउट फार्म स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
1: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
2: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
1: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
2: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 98513-55928। विजिट www.landmarknepal.com।

0: भविष्यतर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौं। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा संचालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115, 98251-98190।

0: नगर्ने
1: साथ जसले सम्बन्ध गाँस ज्ञान मसाला
2: आदिवासी जनजातिहरूको आर्थिक सामाजिक सांस्कृतिक र आध्यात्मिक कार्यहरू वन र प्राकृतिक स्रोतसँग सम्बन्धित छ। भूमि र वन जंगल आदिवासी जनजातिहरूको जीवनको आधार नै हो। यही वन जंगल र भूमिलाई लक्ष्य बनाएर रेड प्लसको अवधारणा विकास भएको छ।
3: रेड प्लसको लक्ष्य वन स्रोत भएकाले आदिवासी जनजातिहरूको भूमि र स्रोतको प्रयोग स्वामित्व र व्यवस्थापनको अधिकारमा यसले प्रभाव पार्ने सम्भावना छ। त्यसैले रेड प्लस के हो, यसले के कस्ता गतिविधिहरू गर्दैछन् र यसले सकारात्मक वा नकारात्मक असर पार्ने सम्भावना रहेको छ भन्ने बारेमा आदिवासी जनजातिहरूले बुझ्न जरुरी छ।
2: नेपाल आदिवासी जनजाति महासंघ
4: होम केयर सेवा होम केयर सेवा
5: हेलो होम केयर डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर
4: के हजुरको घरमा वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन।
5: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
4: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
5: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
4: सुत्केरी नवजात शिशुको हेरचाह,
5: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
4: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
5: डाक्टर ल्याब सेवा,
4: औषधि डेलिभरी सेवा,
5: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा हेलो होम केयर चिल्लेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार फोन 061 4117777 मोबाइल 9856 99

0: स्वाद जस्ते संबंध गास्त ज्ञान मसाला ज्ञान मसाला।
1: पोखरामा एकमात्र EMBA कलेज एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने, क्लास साँझ 6-8 हुनाले काम गर्दै पढ्न सकिने, जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर्स सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने, अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका CEOहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 0615674558577903। मौकाको फाइदा उठाउनुहोस्।
2: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS5 नेपाल नंबर 1 ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम।

0: मन शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फोन सबको लाइन काटेछ, सब धेरै डराएका हुन्छ, तर एकछिनमा भूकम्प रोकेछ। शर्माजीले श्री FE550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
3: के तपाईँ युके युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ? नेपालकै प्रतिष्ठित इनोवेट नेपाल ग्रुप ING द्वारा प्रवर्तित क्रिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन युके सँगको साझेदारीमा BSc अनर्स साइबर सेक्युरिटी र BSc अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो। पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस्। सम्पर्क क्रिस्टल माउन्टेन कलेज मुस्ताङचोक पोखरा, फोन नम्बर 98025817 98025817।

0: पोखरामा एकमात्र ईएमबीए कलेज एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर जुनै फैकल्टीबाट बैचलर्स गर्नुभएको जस्तै बीबीए बीई बीकम बीबीएस बीएचएम बीसीए बीएएलएलबी बी फार्मा एमबीबीएस आदिले अध्ययन गर्न पाउनुहुने क्लास साँझ 6 देखि 8 सम्म हुनाले काम गर्दै पढ्न सकिने जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टरमा मास्टर सक्ने अवसर थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने अधिकांश ब्याङ्क इन्सुरेन्स कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब एनटीएचएमसी कलेज पोखरामा क्लासेस हुने ठाउँ एनटीएचएमसी गैरापाटन पोखरा फोन नम्बर 061-576-458-577-903 मौकाको फाइदा उठाउनुहोस्
1: तपाईँ यसपछि समाचारमूलक प्रस्तुति अन्नपूर्ण हाइलाइट्स सुन्न सक्नुहुनेछ
2: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको
3: टाइम चेक
4: यति बेला साँझको 6 बजेको छ
5: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा
6: किन्नुहोस् अब ढुक्कले सुनका गहना गए अब रसायन केडियम राख्ने समय

0: नमस्कार, साँझ छ बजेको अन्नपूर्ण हाइलाइट्समा प्राविधिक मित्र आर्यनसँगै राजारामको स्वागत छ। तपाईँ हामीलाई एफएम ब्यान्डको 93.4 MHz अनलाइन मार्फत www.onlineannapurna.com हाम्रो पात्रोको एप्स र रेडियोको अफिसियल फेसबुक पेज मार्फत एकसाथ सुनिरहनु भएको छ। शुरूमा मुख्य समाचारका शीर्षकहरू। माछापुछ्रीमा पहिरोले पुरिएर हाइड्रो पावरका दुई कर्मचारीको मृत्यु, एक घाइते। काम गर्ने क्रममा सावधानी नअपनाउँदा यो दुःखद घटना भएको प्रारम्भिक अनुमान। भोटेकुसी बाढ़ीको 11 दिनमा पनि उद्धार कार्य जारी, शनिबार दुईजनाको जीवित उद्धार। अहिलेसम्म 1344 जनाको शव भेटियो, 5000 जना भन्दा धेरै बेपत्ता। नागरुङडा मुगलिन सड़क खण्ड अन्तर्गत कृष्णवीरमा डाइभर्सन ट्र्याक खुल्यो, भित्ता सुधार लगायतका काम पूरा गरेर बढ़ीमा एक हप्तामा गाड़ी सञ्चालन गर्ने तयारी। प्रतिभा माविमा शैक्षिक बहस, सिकाइ तरिका परिवर्तन गर्न सुझाव। कंगोमा इबोला नियन्त्रण योजना शुरू, 2 खर्ब बराबरको आर्थिक कोषको आवश्यकता पर्ने अनुमान। बोलिभियाको सैन्य परिसरमा शक्तिशाली विस्फोट, 10 जनाको ज्यान गयो। र सहारा खेलकुद पत्रकारिता पुरस्कार 2083 पत्रकार रोहितराज पराजुलीलाई प्रदान गरिने। युएईमा नेपाली प्रिमियर लीग हुँदै 7 खेलमा प्रतिस्पर्धा। अब समाचार विस्तारमा सुन्नुहोस्। पोखरा उद्योग वाणिज्य संघको 36 महाधिवेशन तथा 72 साधारण सभाको अवसरमा कास्कीका 3 उत्कृष्ट विद्यार्थीलाई लक्ष्मी विद्या पदक प्रदान गरिएको छ। व्यवस्थापन संकाय अन्तर्गत स्नातकोत्तर र स्नातक तहमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई शनिबार आयोजित विशेष समारोहमा पदक र नगदसहित सम्मान गरिएको हो। लक्ष्मी विद्या पदक 2082 स्नातकोत्तर एमबीए तर्फ जनप्रिय बहुमुखी क्याम्पसकी ज्योति तामाङ सम्मानित हुनुभएको छ। स्नातक बीबीए तर्फ पोखरा कलेज अफ म्यानेजमेन्टकी समीक्षा तिमिलसेना र स्नातक बीबीएस तर्फ जनप्रिय बहुमुखी क्याम्पसका सन्तोष थापा सम्मानित हुनुभएको छ। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष एवं लक्ष्मी ग्रुपका कार्यकारी निर्देशक अञ्जन श्रेष्ठ, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की र लक्ष्मी ग्रुपका कार्यकारी निर्देशक सुनिल श्रेष्ठले उहाँहरूलाई पदक र पुरस्कार वितरण गर्नुभयो। स्नातकोत्तर तहमा उत्कृष्ट हुनेलाई 25,000 र स्नातक तहमा उत्कृष्ट हुनेलाई 15,000 रूपियाँ नगद पुरस्कार प्रदान गरियो। नगदसँगै उहाँहरूलाई माला, दोसल्ला, ताम्रपत्र र विद्या पदक दिइएको छ। यो सम्मानले जीवनमा अगाडि बढ़न थप हौसला र ऊर्जा मिलेको छ। सम्मानित विद्यार्थी ज्योति तामाङले भन्नुभएको छ, उहाँले पदक स्थापना गर्ने लक्ष्मी ग्रुप, सञ्चालन गर्ने पोखरा उद्योग वाणिज्य संघ र आफ्ना गुरू तथा अभिभावकप्रति आभार व्यक्त गर्नुभयो। सम्मान सत्रको सञ्चालन शिक्षासेवी एवं पदक सञ्चालन समितिका सदस्य अमृतलाल श्रेष्ठले गर्नुभएको थियो। उहाँले हालसम्म 76 विद्यार्थी यो पदकबाट सम्मानित भइसकेको जानकारी दिनुभयो। पदक पाउने विद्यार्थीहरू हाल देश तथा विदेशका प्रतिष्ठित संघ संस्था र सरकारी एवं निजी क्षेत्रमा उच्च ओहदामा कार्यरत छन्। श्रेष्ठले भन्नुभएको छ, यो पदकको स्थापना 2055 साल पुष 20 गते भएको थियो। पोखरा महानगरको दोस्रो नगर परिषदमा पोखरेली नवरत्नका रूपमा सम्मानित हुँदा लक्ष्मी हाउसका बुद्धिबहादुर श्रेष्ठले पाएको 10,000 रूपियाँमा लक्ष्मी हाउसका तर्फबाट 2,01,111 रूपियाँ थप गरी अक्षय कोष बनाइएको थियो। सोही कोष मार्फत लक्ष्मी ग्रुपले पदक स्थापना गरेको हो भने यसको सञ्चालन पोखरा उद्योग वाणिज्य संघले गर्दै आएको छ। कास्कीको माछापुछ्री गाउँपालिका एक परतमा शनिबार पहिरोमा परि 2 जनाको मृत्यु भएको छ। नवनिर्मित सुपर सेती हाइड्रोपावरको बाटो खन्ने क्रममा माथिबाट अचानक पहिरो खस्दा त्यहाँ कार्यरत कामदारहरू पुगिएका थिए। मृत्यु हुनेमा धनकुटा पाखरीवास नगरपालिकाका घर भएका 26 वर्षका आयुष राई र खोटाङ केपिलास गाउँपालिका एक घर भएका 27 वर्षका किसान राई रहनु भएको छ। बिहान एघार बजे बाटो खन्ने क्रममा उक्त घटना भएको थियो। पहिरोमा परि घाइते भएका उहाँहरूलाई स्थानीय बासिन्दाले तत्कालै उद्धार गरी मणिपाल शिक्षण अस्पताल पुर्याएका थिए। दुवैजनाको उपचारका क्रममा दिउँसो 1:10 मृत्यु भएको प्रहरीले जनाएको छ। बाटो खन्ने क्रममा अचानक माथिबाट ढुङ्गा र माटोसहितको पहिरो खसेर पुरेको हो, एक प्रत्यक्षदर्शीले भन्नुभएको छ। सोही घटनामा इलाम घर भएका 32 वर्षका भक्तबहादुर मगर पनि घाइते हुनुभएको छ। उहाँको घुँडामा चोट लागेको र अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ। मगरलाई पनि स्थानीयले नै उद्धार गरी उपचारको लागि पोखरा पठाएका थिए। घटनाको सूचना प्राप्त हुनसाथ वडा प्रहरी कार्यालय बगरबाट प्रहरी टोली परिचालन भएको थियो। प्रहरी चौकी शारदी खोलाबाट प्रहरी सहायक निरीक्षक रामचन्द्र श्रेष्ठको कमाण्डमा 2 जनाको टोली घटनास्थल पुगेको थियो। उक्त घटनास्थल प्रहरी चौकी शारदी खोलाबाट करिब 12 किलोमिटर पूर्वमा पर्छ। हामीले घाइतेको अवस्था बुझ्न र घटनाको थप अनुसन्धान गर्न तत्कालै टोली खटाएका थियौं, प्रहरीले भनेका छन्। 2 जनाको मृत्यु भएपछि अस्पतालमा उनीहरूको आफन्तलाई खबर गर्ने र कानूनी प्रक्रिया पूरा गर्ने काम भइरहेको छ। हाइड्रो पावर निर्माण स्थलमा सुरक्षाका उपायहरूका बारेमा पनि प्रहरीले सोधपूछ गरेको छ। यसअघि पनि उक्त क्षेत्रमा सड़क खन्ने क्रममा सानातिना पहिरोहरू खस्ने गरेको स्थानीयले बताएका छन्। वर्षाको समय भएकोले जमिन गलेको र काम गर्ने क्रममा सावधानी नअपनाउँदा यो दुःखद घटना भएको प्रारम्भिक अनुमान गरिएको छ। प्रहरीले यो सम्बन्धमा थप विवरणहरू संकलन गरिरहेको जानकारी दिएको छ। भोटेकुसी नदीमा बाढ़ी आएको एघारौं दिनमा दुईजनाको जीवितै उद्धार गरिएको छ। उद्धारकर्मीहरूले एकजनाको घरबाट र एकजनाको जलविद्युत आयोजनाको सुरुङबाट जीवितै उद्धार गरेका छन्। सशस्त्र प्रहरीका सहप्रवक्ता एवं डीएसपी शैलेन्द्र थापाका अनुसार नुवाकोटको विदुर नगरपालिका 10 बेत्रावतीमा रहेको आनन्द श्रेष्ठको चार तले घरको चौथो तलाबाट उहाँकी श्रीमती चण्डिका श्रेष्ठको जीवितै उद्धार भएको छ। इन्सपेक्टर सुमन विकको कमाण्डको टोलीले श्रेष्ठको उद्धार गरेको हो। यस्तै 216 मेगावाटको माथिल्लो त्रिशुली एक जलविद्युत आयोजनाको अडिट फोर सुरुङबाट एकजना चिनिया नागरिकको जीवितै उद्धार भएको छ। नेपाली सेना र दक्षिण कोरियाको डिजास्टर विज्ञ टोलीले आज दिउँसो उहाँलाई उद्धार गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ। यसअगाडि हिजो अर्थात बाढ़ी आएको 10 दिनमा माथिल्लो त्रिशुली 3A जलविद्युत आयोजनाको सुरुङबाट दुईजनाको जीवितै उद्धार गरिएको थियो। गएको भदौ 10 गतेको भोटेकोसी हुँदै आएको बाढ़ीमा परेका मध्ये अहिलेसम्म 1344 जनाको शव भेटिएको छ। 5,000 भन्दा धेरै हराइरहेका छन्। अहिलेसम्म 13,098 जनाको उद्धार गरेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। खोजी तथा उद्धारको कामलाई थप प्रभावकारी बनाइएको प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार बाढ़ीपछि घाइते तथा प्रभावित गरी अहिलेसम्म 5,663 जनाको उपचार गरिएको छ। रसुवा नुवाकोट र धादिङमा स्थापना गरिएका 37 होल्डिङ सेन्टरमा 4,627 जनाले सुरक्षित आश्रय लिइरहेका छन्। विस्थापित तथा प्रभावितलाई सुरक्षित ठाउँमा राख्दै उनीहरूको आधारभूत आवश्यकता पूरा गर्न राज्यका निकायले राहत तथा व्यवस्थापनको काम अगाडि बढ़ाइरहेको पनि प्राधिकरणले जनाएको छ। भोटेकुसी बाढ़ीपछि फेला परेका 1344 मध्ये 1030 शव सुरक्षित रूपमा माटो पनि व्यवस्थापन गरिएको छ। फेला परेका शवको पहिचानको लागि डीएनए नमूना संकलन लगायत आवश्यक प्रक्रिया पूरा गरी अहिलेसम्म 222 महिला, 355 पुरूष र 453 पहिचान नखुलेका शव व्यवस्थापन गरेको प्रहरीले जनाएको छ। शव पहिचानको लागि मृतकका 1260 र आफन्तका 1012 डीएनए नमूना संकलन गरिएको केन्द्रीय प्रहरी प्रवक्ता अभिनारायण काफ्रेले जानकारी दिनुभएको छ। व्यवस्थापनका क्रममा हरेक शवको संकेत, कोड नम्बर, जमिन मुनि तथा माथि राखिएको छ। त्यस्तै शव व्यवस्थापन गरिएको ठाउँको जीपीएस लोकेशन, फोटो अभिलेख, नक्सा सहितको विस्तृत विवरण तथा व्यवस्थापन सम्बन्धी सम्पूर्ण विवरण अभिलेखीकरण गरिएको छ। भविष्यमा कुनै परिवार आफन्तले आफ्नो सदस्यका रूपमा दावी गरेमा उपलब्ध वैज्ञानिक तथा कानूनी प्रमाणको आधारमा पहिचान गरी ती शव परिवारलाई हस्तान्तरण गरिने प्रहरी प्रवक्ता काफ्लेले उल्लेख गर्नुभएको छ। पृथ्वी राजमार्ग अन्तर्गत नागडुङ्गा मुगलेन सड़क खण्डको कृष्णवीरमा भित्ता काटेर डाइभर्सन ट्र्याक खोलिएको छ। गएको भदौ 10 गतेको बाढ़ीले तलबाट जमिन कटान गरेपछि अघिल्लो हप्ता सड़क भाँसिएको थियो। सड़क भाँसिएको ठाउँमा हिजोदेखि भित्ता काटेर डाइभर्सन ट्र्याक खुलाउने काम शुरू भएको हो। निर्माण व्यवसायहरूले नेपाल जियोटेक सोसाइटीका प्राविधिक, सड़क विभागका प्रतिनिधि र विज्ञहरूको रोहभरमा डाइभर्सन ट्र्याक खुलाएका हुन्। निर्माण व्यवसाय महासंघका उपाध्यक्ष सहदेव खड्काका अनुसार भाँसिएको खण्डको 252 मिटर ट्र्याक खोलिएको छ। खोलिएको ट्र्याकबाट अहिले नै गाड़ी चलाउन भने सकिँदैन। अहिलेलाई निर्माणमा प्रयोग हुने मेसिन, हिँड्ने सड़क बनेको र ग्रेड मिलाउने, पानी व्यवस्थापन र भित्ता सुधार लगायतका काम पूरा गरेर बढ़ीमा एक हप्तामा गाड़ी सञ्चालन गर्ने तयारी रहेको खड्काले बताउनु भएको छ। जटिल भूगोल र बाढ़ीको जोखिमको कारण भाँसिएको सड़कभन्दा माथि भित्तो काटेर ट्र्याक बनाइएको हो, जहाँ तत्काल कालोपत्र नगरी ग्राभल गरेर दुईतर्फी गाड़ी सञ्चालन गरिनेछ। बाढ़ीले कृष्णवीर, परेवा, वीर सहितका विभिन्न ठाउँको सड़क कटान गरी बगाएको छ, जसका कारण पृथ्वी राजमार्ग अहिले अवरूद्ध छ। सड़क अवरूद्ध भएसँगै पश्चिम क्षेत्रबाट काठमाडौँ नाका प्रवेश गर्ने सवारी साधनले शास्ति भोगिरहेका छन्। खाद्यान्न लगायत अत्यावश्यक सामग्रीहरू आयात गर्न पनि असहज भएको छ। पृथ्वी राजमार्ग अवरूद्ध भएपछि सवारी साधनलाई कान्ति राजमार्ग र त्रिभुवन राजपथतर्फ डाइभर्ट गरिएको छ भने वैकल्पिक ट्र्याक निर्माणको काम पनि अगाडि बढ़ाइएको छ। नेपाल आयल निगमका कार्यकारी निर्देशक नागेन्द्र शाहले अन्य उपभोग्य वस्तुको तुलनामा एलपी ग्यासको मूल्य अझै सस्तो रहेको दावी गर्नुभएको छ। नेपाल आर्थिक पत्रकार समाज सृजनले आयोजना गरेको बाढ़ी पहिरोपछिको आपूर्ति तथा मूल्य श्रृंखलामा परेको प्रभाव र देखिएका चुनौती विषयक अन्तर्क्रियामा बोल्दै उहाँले निगमले प्रति सिलिण्डर 400 रूपियाँ घाटा बेहोरेर ग्यास बिक्री गरिरहेको जानकारी दिनुभयो। शाहले बजारमा 1 किलो मासुको मूल्य 17-1800 रूपियाँ पर्ने र त्यो एक छाकमै सकिने भए पनि करिब 2100 रूपियाँ पर्ने एक सिलिण्डर ग्यासले एउटा परिवारलाई दुई महिनासम्म पुग्ने बताउनुभयो। त्यसैले ग्यासको मूल्यलाई अन्य वस्तुसँग तुलना गरेर हेर्नुपर्ने उहाँको भनाइ छ। नेपालमा ग्यास उत्पादन नहुने र पूर्ण रूपमा आयातमा निर्भर रहनुपर्ने भएकाले मूल्यभन्दा आपूर्तिको सहजतालाई प्राथमिकता दिनुपर्नेमा उहाँले जोड़ दिनुभएको छ। बाढ़ी पहिरोको कारण आपूर्ति प्रणालीमा चुनौती थपिए पनि उपभोक्ताको हितलाई ध्यानमा राख्दै आपूर्ति सहज बनाउन निगमले अधिकतम प्रयास गरिरहेको उहाँले स्पष्ट पार्नुभएको छ। भोटेकुसी बाढ़ीले रसुवामा जनधनको ठूलो क्षति पुर्याएको छ। जिल्ला प्रशासन कार्यालयले सार्वजनिक गरेको प्रारम्भिक विवरण अनुसार बाढ़ीमा परेर रसुवाका मात्रै 1,365 जना मानिस सम्पर्क विहीन भएका छन्। यस्तै कामको सिलसिलामा वा घुम्न पुगेका 1,160 अन्य जिल्लाका नागरिक र 264 जना पर्यटक पनि सम्पर्क विहीन भएका छन्। यसै गरी ब्याङ्क तथा वित्तीय संस्थाका 26 जना कर्मचारी, 71 जना सरकारी कर्मचारी, 13 सशस्त्र प्रहरी, 28 जना नेपाल प्रहरी, 27 नेपाली सेना हराएका रसुवाका सहायक प्रमुख जिल्लाधिकारी दुपप्रसाद अधिकारीले जानकारी दिनुभएको छ। कार्यालयको प्रारम्भिक प्रतिवेदन अनुसार 1,500 निजी घरमा क्षति पुगेको छ। यस्तै 28 सरकारी र सार्वजनिक भवन, 8 सामुदायिक र 3 निजी विद्यालय, 14 ब्याङ्क तथा वित्तीय संस्था, एउटा पेट्रोल पम्पमा क्षति पुगेको सहायक प्रमुख जिल्लाधिकारी ध्रुवप्रसाद अधिकारीले जानकारी दिनुभएको छ। बाढ़ीले रसुवामा 41 किलोमिटर सड़क, 6 पक्की पुल, 8 बेलीब्रिज र 10 झुलुङ्गे पुल भगाएको छ। बाढ़ीबाट भोटेकोशी र त्रिशुली नदी तथा लाङटाङ खोलामा निर्माण भएका 8 जलविद्युत आयोजनामा पूर्ण रूपमा क्षति पुगेको छ। बाढ़ीले 111 मेगावाटको रसुवागढ़ी, 120 मेगावाटको भोटेकोशी, 20 मेगावाटको चिलिमे, 20 मेगावाटको लाङटाङ खोला, 216 मेगावाटको माथिल्लो त्रिशुली 1, 5 मेगावाटको मेलुङ खोला, 60 मेगावाटको माथिल्लो त्रिशुली 3A र 37.3 मेगावाटको त्रिशुले 3B क्षति पुर्याएको छ। पोखरा महानगरपालिका 5 पर्स्याङ स्थित सन्तानेश्वर महादेव मन्दिर पुनर्निर्माणका लागि आयोजित श्रीमद भागवत महापुराण सप्ताह ज्ञान महायज्ञमा 4 दिनमा 1,26,00,000 रूपियाँ संकलन भएको छ। महायज्ञको चौथो दिन शनिबार मात्रै 20,50,000 रूपियाँ सहयोग प्राप्त भएको आयोजकले जानकारी दिएका छन्। महायज्ञको दोस्रो दिनसम्म 85,00,000 रूपियाँ संकलन भएकोमा तेस्रो दिन थप 20,00,000 रूपियाँ प्राप्त भएपछि 3 दिनमा 1,05,00,000 रूपियाँ संकलन भएको अर्थ संयोजक केशव प्रसाद अधिकारीले जानकारी दिनुभएको छ। चौथो दिनमा 20,50,000 थपिएपछि कुल रकम 1,25,50,000 रूपियाँ पुगेको हो। मायागेमा पण्डित दीपक प्रसाद पौडेलले भागवत कथा वाचन गरिरहनु भएको छ भने भक्तजन भजन कीर्तनमा सहभागी हुँदै नाचगान समेत गरिरहेका छन्। मायागी प्रचार प्रसार संयोजक लक्ष्मण बरालका अनुसार भदौ 25 गतेसम्म सञ्चालन हुने मायागेमा संगीतमय श्रीमद भागवत कथा, देवलीला तथा विभिन्न धार्मिक कार्यक्रम भइरहेका छन्। माघेबाट संकलित रकम मन्दिर पुनर्निर्माणमा प्रयोग गरिनेछ भने केही रकम बाढ़ी पीड़ित तथा राहत कोषमा जम्मा गरिने आयोजकले जनाएका छन्। मन्दिरलाई 4 ढोका र पञ्चमुखी शिवलिंग सहितको आकर्षक शिवालयका रूपमा पुनर्निर्माण गरी धार्मिक पर्यटकीय गन्तव्य बनाउने लक्ष्य राखिएको छ। सन्तानेश्वर महादेवलाई सन्तान प्राप्तिको वरदान दिने देवताका रूपमा पूजा गर्ने धार्मिक विश्वास छ। स्थानीय लीलाधर कोइरालाले करिब 92 वर्ष अगाडि मन्दिर स्थापना गर्नुभएको थियो। युनाइटेड क्लब पोखराको अध्यक्षमा गणेश तिमल सेना निर्वाचित हुनुभएको छ। क्लबको 17 साधारण सभा तथा 8 अधिवेशनबाट आगामी 2 वर्ष कार्यकालको लागि गणेश तिमल सेना अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित हुनुभएको हो। अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा शान्तबहादुर थापा, प्रथम उपाध्यक्षमा सूर्यबहादुर बानिया, द्वितीय उपाध्यक्षमा दिनेश सुनार, महासचिवमा सन्तोष कार्की, कोषाध्यक्षमा जयराम आचार्य, सचिवमा विष्णु कुमार गुरूङ, सहकोषाध्यक्षमा शिव थापा निर्वाचित हुनुभएको छ। त्यसै गरी कार्यसमिति सदस्यहरूमा पूर्ण कुमार श्रेष्ठ, शान्ति सुवेदी, बुद्ध कार्की, पदम बहादुर कार्की विजय, गणेश बहादुर खड्का, सुरेश थापा, धनराज गुरूङ, मिलन बहादुर अधिकारी र कृष्ण गौतम विजय हुनुभएको छ। कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नम्बर 12 अध्यक्ष सन्तोष मास्तोलाले युनाइटेड क्लबले विभिन्न सामाजिक कार्य मार्फत आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको बताउनु भएको छ। क्लबका निवर्तमान अध्यक्ष राजु श्रेष्ठले युनाइटेड क्लबले पोखरा महोत्सव मार्फत शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवर्धन र पोखरामा चिड़ियाखाना निर्माणको पहलकदमी गर्दै आएको स्मरण गराउनुभयो। क्लबको पहलमा गण्डकी प्रदेश सरकारले ड्रीम प्रोजेक्टका रूपमा अगाडि बढ़ाएको चिड़ियाखाना निर्माणले सोचे जस्तो गति लिन नसक्नु दुःखद भएको बताउँदै उहाँले यसले यथाशीघ्र पूर्णता पाउनुपर्नेमा जोड़ दिनुभयो। क्लबले अघिल्लो वर्षदेखि आफ्नै जग्गामा शुरू गरेको अर्को ड्रीम प्रोजेक्ट आवासीय छात्रावास निर्माणको कामलाई अब आउने नयाँ कार्य समितिले पूर्णता दिनुपर्ने जिम्मेवारी रहेको उहाँको भनाइ थियो। क्लबका अध्यक्ष लोकबहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा क्लबका वरिष्ठ उपाध्यक्ष गणेश तिमल सेनाले स्वागत मन्तव्य राख्नुभएको थियो भने क्लबका महासचिवले कार्यक्रम सञ्चालन गर्नुभएको थियो। उक्त कार्यक्रमको संयोजन प्रथम उपाध्यक्ष शान्तबहादुर थापाले गर्नुभएको थियो। साधारण सभाले आगामी कार्यकालको लागि संस्थागत गतिविधिलाई थप प्रभावकारी बनाउने र सामाजिक तथा विकास निर्माणका अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ। श्रोता तपाईँले सुनिरहनु भएको छ साँझ 6 बजेको अन्नपूर्ण हाइलाइट्स। अन्नपूर्ण हाइलाइट्समा अझै पनि हामीसँग महत्वपूर्ण समाचार बाँकी नै छन् र यति बेला पालो भएको छ विज्ञापनिक विश्रामको।
1: स्याङ्जा, पर्वत, बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ? विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ? अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके, युएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसार भर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने? जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा, पर्वत, बागलुङ तथा वरिपरिका क्षेत्र।
2: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल। फोन 9856010131, 9750010131। पोखरा न्यू रोड, बीएनडी भवन, सानेमा बैंक रहेको भवन।
3: पोखराको चिप्ले ढुङ्गामा रहेको आकर्षक ज्वेलरी सुनचाँदी पसलको लागि कर्मचारी आवश्यकता। मोटरसाइकल स्कुटर चलाउन सक्ने, सुन सम्बन्धी केही जानकारी भएको, एसईई उत्तीर्ण भएको, मेहनती इमान्दार दुईजना कर्मचारी आवश्यक परेको हुँदा इच्छुक व्यक्तिले तुरन्त सम्पर्क गर्नुहोला। आकर्षक ज्वेलरी सुनचाँदी पसल चिप्ले ढुङ्गा पोखरा। मोबाइल नम्बर 9856279।
4: जनप्रिय बहुमुखी क्याम्पसको भर्ना सम्बन्धी सूचना।
3: नेपाल सरकार शिक्षा मन्त्रालयबाट सर्वोत्कृष्ट सामुदायिक क्याम्पसको रूपमा राष्ट्रिय शिक्षा पुरस्कार प्राप्त गरेको र विश्वविद्यालय अनुदान आयोगले दुई पटक QAA को प्रमाणपत्र प्रदान गरेको पोखराको केन्द्रबिन्दु पुरानो एयरपोर्ट नजिकैको जनप्रिय बहुमुखी क्याम्पसमा भर्ना खुल्यो। भर्ना खुलेका कार्यक्रमहरू सेमेस्टर कार्यक्रम, BBA, BITM र BMTM, वार्षिक कार्यक्रम, BVS, BSc माइक्रोबायोलोजी, BEd र BA, व्यवस्थापन, विज्ञान, शिक्षा, मानविकी र पर्यटन शिक्षाका लागि जनप्रिय बहुमुखी क्याम्पस।
5: विस्तृत जानकारीको लागि
4: जनप्रिय बहुमुखी क्याम्पस, पोखरा 8 कास्की। फोन 061-581-22-572-87।
6: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्युरोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
5: उपचार हुने रोगहरू
6: पायल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार,
4: खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
5: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
6: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
5: अपरेसन पश्चात दुखाई कम हुने,
6: उपचार गरेपछि छिटो निको हुने,
5: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
6: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
7: फोन 061-590-162-590-163।
8: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इक्विभालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115-9251-98190।
9: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
10: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
9: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
7: www.landmarkhotels.com.np मा ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट कर्पोरेट अफिस गैरीधारा काठमाडौँ, कन्ट्याक्ट 9852355928, विजिट www.landmarknepal.com।
9: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर, जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने, क्लास साँझ 6-8 हुनाले काम गर्दै पढ्न सकिने, जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने, अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा, फोन नम्बर 0615674558577903। मौकाको फाइदा उठाउनुहोस्।
10: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना,
11: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत DM प्राप्त डाक्टर विराट कृष्ण तिमुल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
10: उपचार हुने समस्याहरू
11: हृदय घात,
10: हाई ब्लड प्रेसर,
11: हार्ट फेल,
10: छातीको दुखाई तथा थकान,
11: मुटुको भल्कमा समस्या,
10: मुटुको बाथ रोग,
11: हाई ट्राइग्लिसेराइडिटिजी,
10: मुटुको धड्कनमा अनियमितता,
11: हाई कोलेस्ट्रोल,
10: पेसमेकर राखेको वा राख्नु पर्ने,
11: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
10: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
12: बिरामी जाँच यही भदौ 27 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
10: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
11: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061857226853584।

साँझ छ बजेको अन्नपूर्ण हाइलाइट्समा पुनः स्वागत छ। अब बाँकी प्रसंग। कक्षा कोठा व्यवस्थापन विद्यार्थीको सिकाइलाई प्रभावकारी बनाउने तरिका तथा विकसित प्रविधि अनुसार शिक्षण सिकाइलाई कसरी अगाडि बढ़ाउने भन्ने विषयमा पछिल्लो समय अन्यल उत्पन्न हुँदै गएको छ। त्यही अन्यललाई चिर्न सकिने उपायबारे पोखरामा शिक्षा क्षेत्रसँग सम्बन्धित सरकारवालाले गहन छलफल गरेका छन्। काठमाडौँ विश्वविद्यालयको स्कूल अफ एजुकेशन र पोखराको प्रतिभा माविको आयोजनामा भएको छलफलमा पोखरा क्षेत्रका सामुदायिक र संस्थागत विद्यालयका प्रधानाध्यापक सहित शिक्षा क्षेत्रमा सक्रिय पदाधिकारी सहभागी छन्। दुई दिनसम्म चल्ने छलफलले शिक्षण विधिलाई अगाडि बढ़ाउने तरिकाबारे छलफल गर्नेछन्। विद्यार्थीको क्षमता अनुसारको सिकाइलाई प्रभावकारी बनाउने तरिकाबारे छलफल गरिनेछ। कार्यक्रममा प्रतिभा माध्यमिक विद्यालयका प्राचार्य किरण सापकोटाले अहिलेको शिक्षा समय अनुसार परिवर्तन भएकोले हिजोको दिनको जस्तो नरहेको बताउनुभयो। शिक्षा विकास तथा समन्वय इकाई कास्कीका प्रमुख लोकनाथ आचार्यले शिक्षण सिकाइका तरिका परिवर्तन गरेर विद्यार्थी सामु प्रस्तुत गर्न नसकेमा असफल शिक्षक बन्ने अवस्था सिर्जना भएको बताउनुभयो। प्रतिभा मावि संचालक समितिका अध्यक्ष नारायण प्रसाद पौडेलले शिक्षालाई अझ गुणस्तरीय समय सापेक्ष र जीवन उपयोगी कसरी बनाउने भन्ने विषयमा सामूहिक रूपमा सोच्ने सिक्ने र त्यसलाई व्यवहारमा उतार्ने प्रयास गरेको बताउनुभयो।

नेपाल टूरिज्म एण्ड होटल म्यानेजमेन्ट कलेज पोखरा 14 छिने डाँडामा शनिबारदेखि सस्टेनेबल बिजनेस म्यानेजमेन्ट एण्ड लिडरशिप ट्रेनिङ शुरू भएको छ। नेपालको पर्यटन तथा होटल व्यवसायको गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको तालिममा पोखराका विभिन्न स्टार होटलका प्रतिनिधिहरू सहभागी छन्। तालिमको उद्घाटन गर्दै कलेजका अध्यक्ष अशोक पालिखेले दुई पटक स्विस होटल म्यानेजमेन्ट कलेजबाट प्रशिक्षक ल्याएर तालिम सञ्चालन गरी प्रशिक्षक उत्पादन गरेपछि अहिले आफ्नै जनशक्ति मार्फत तालिम सञ्चालन गर्न लागि बताउनुभयो। विश्वभर स्विस होटल म्यानेजमेन्ट र स्विस शिक्षाको चर्चा हुने गरेको उल्लेख गर्दै पालिखेले नेपालमै त्यही स्तरको शिक्षा तथा सेवा प्रदान गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो। गण्डकी प्रदेश पर्यटकीय राजधानीका रूपमा समेत स्थापित भएकाले यस्ता तालिमको आवश्यकता अझ बढ़िरहेको उहाँको भनाइ थियो। उहाँले तालिममा सहभागीलाई प्रशिक्षणलाई गम्भीरतापूर्वक लिएर आफू कार्यरत होटल तथा संस्थाबाट प्रदान गरिने सेवामा थप सुधार र परिष्कार गर्न आग्रह गर्नुभयो। कलेजले स्विस कन्ट्राक्टसँग सम्झौता गरेर विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिँदै पालिखेले आगामी दिनमा पनि स्विस होटल म्यानेजमेन्ट कलेजका प्रतिनिधिलाई ल्याएर थप तालिम सञ्चालन गरिने बताउनुभयो। कलेजका प्रिन्सिपल प्रकाश रेग्मीले होटल तथा पर्यटन क्षेत्रमा प्रदान गरिने सेवामा कसरी दिगोपना ल्याउने भन्ने विषयमा तालिम उपयोगी हुने बताउनुभयो। उहाँका अनुसार छ दिनसम्म सञ्चालन हुने तालिममा व्यवस्थापन तथा नेतृत्व विकासका सिप व्यवसाय सञ्चालनका विभिन्न पक्ष तथा प्रतिस्पर्धात्मक बजारबाट कसरी लाभ लिन सकिन्छ भन्ने लगायतका विषयमा प्रशिक्षण दिइनेछ। तालिम हरेक हप्ता दुई दिनका दरले कुल छ दिन सञ्चालन हुनेछ। विभिन्न नौजना विषयविज्ञ तथा सहजकर्ताले सहभागीलाई प्रशिक्षण दिनेछन्। तालिमका लिड ट्रेनर राजकुमार कार्कीले तालिम सञ्चालनको प्रक्रिया र सहभागीबाट अपेक्षित सक्रियताबारे जानकारी गराउनु भएको थियो। उद्घाटन सत्रको सञ्चालन सुरेश अधिकारीले गर्नुभएको थियो। कलेजका अनुसार पहिलो चरणमा पाँच ब्याज मार्फत करिब 100 जनालाई तालिम प्रदान गर्ने तयारी गरिएको छ। विभिन्न व्यावसायिक तालिम सञ्चालन गर्दै आएको कलेजले स्विस कन्सल्टेन्ट संघको सहकार्यमा सन् 2027सम्ममा 600 जनालाई तालिम प्रदान गर्ने लक्ष्य लिएको जनाएको छ। लोकतान्त्रिक गणतन्त्र कंगो र यसका साझेदारहरूले इबोला प्रकोपको विरूद्धका प्रयासहरू तीव्र पार्न 180 दिनको बहुक्षेत्रीय इबोला प्रभाव नियन्त्रण तथा प्रतिक्रिया योजना शुरू गरेका छन्। अभियानका लागि 1 अर्ब 30 करोड़ अमेरिकी डलर अर्थात नेपाली रूपियाँ झण्डै 2 खर्ब बराबरको आर्थिक कोषको आवश्यकता पर्ने अनुमान डब्ल्यूएचओले गरेको छ। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओ अफ्रिका सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्स र अन्य साझेदारहरूको सहयोगमा सञ्चालित आयोजनाले आउँदो 4 महिनासम्ममा इबोला नियन्त्रण प्रक्रियाका परिचालन मार्गदर्शनका रूपमा काम गर्ने उद्देश्य राखेको चिनिया समाचार संस्था सिन्हुवाले जनाएको छ। बोलिभियाको एक सैन्य परिसरभित्र शक्तिशाली विस्फोट भएको छ। विस्फोटबाट कम्तीमा 10 जनाको ज्यान गएको र 60 जना भन्दा धेरै घाइते भएको स्थानीय स्वास्थ्य निर्देशक रिटा नेभास्कालाई उद्धृत गरी अल जजिराले जनाएको छ। राजधानी लापाजबाट झण्डै 30 किलोमिटर टाढा रहेको बियाज क्षेत्रको सैन्य परिसरमा विस्फोटको घटना भएको हो, जहाँ आतशबाजी तथा पाइरोटेक्निक सामग्री भण्डारण गरिएको थियो। रक्षा मन्त्रालयको भण्डारमा राखिएका यस्ता सामग्रीबाट विस्फोट शुरू भएको हुन सक्ने आशंका गरिए पनि थप अनुसन्धान भइरहेको खबरमा उल्लेख छ। सहारा क्लब पोखराले प्रदान गर्ने सहारा खेलकुद पत्रकारिता पुरस्कार 2083बाट पत्रकार रोहित राज पराजुली सम्मानित हुनुहुने भएको छ। क्लबको प्रतिभा छनौट समितिको सिफारिशमा उहाँलाई यस वर्षको पुरस्कार दिने निर्णय गरिएको हो। 30,525 रूपियाँ राशिको यो पुरस्कारको सैन्य परिसरमा विस्फोटको घटना भएको हो, जहाँ आतशबाजी तथा पाइरोटेक्निक सामग्री भण्डारण गरिएको थियो। रक्षा मन्त्रालयको भण्डारमा राखिएका यस्ता सामग्रीबाट विस्फोट शुरू भएको हुन सक्ने आशंका

पत्रिका दैनिकमा कार्यरत हुनुहुन्छ। संयुक्त अरब इमिरेट्स यूएईमा बसोबास गर्ने नेपाली खेलाड़ीलाई प्रतिस्पर्धात्मक अवसर प्रदान गर्नको लागि तथा नेपाली समुदायलाई खेलकुदको माध्यमबाट जोड्न जीसीडी नेपाली प्रिमियर लीग यूएईको पहिलो संस्करण हुने भएको छ। सेप्टेम्बर 5 देखि 26 तारीकसम्म चल्ने प्रतियोगिताका सम्पूर्ण खेलहरू शारजाहको अल बताह स्थित फरहान क्रिकेट मैदानमा सञ्चालन हुनेछन्। लीगमा नेपालीज क्रिकेट क्लब, जीसीडी गोर्खाली राइनोज, एभरेस्ट वारियर्स अबुधाबी र नेपाल टाइटन्स क्रिकेट क्लब गरी चार टोली बीच कुल 7 खेलमा प्रतिस्पर्धा हुनेछ। खेलहरू प्रत्येक शनिबार राति 9 बजे र 11:59 बजे हुने छ भने सेप्टेम्बर 26 फाइनल खेल र समापन समारोह राखिएको छ। दुबई स्थित हिल्टन होटलमा आयोजकले पत्रकार सम्मेलन गर्दै जीसीटी ग्रुप अफ कम्पनीजका अध्यक्ष रमेश श्रेष्ठ र नेपाल कन्सुलेट जनरल दुबईका कन्सुल कुञ्जन शाहले प्रवासी नेपाली प्रतिभालाई उजागर गर्न प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभएको छ। नियम अनुसार 17 सदस्यीय टोलीको 11 सदस्यीय खेल सेटमा कम्तीमा 9 जना नेपाली र बढ़ीमा 3 जना विदेशी खेलाड़ी समावेश गर्न पाइनेछ। साँझ 6 बजेको अनुपूर्ण हाइलाइट्सको अन्तमा यस बुलेटिनका मुख्य समाचारका शीर्षकहरू। माछापुछ्रेमा पहिरोमा पुरिएर हाइड्रोपावरका 2 कर्मचारीको मृत्यु, 1 घाइते। काम गर्ने क्रममा सावधानी नअपनाउँदै दुःखद घटना भएको प्रारम्भिक अनुमान। भोटेकोशी बाढ़ीको 11 दिनमा पनि उद्धार कार्य जारी। शनिबार 2 जनाको जीवितै उद्धार। अहिलेसम्म 1344 जनाको शव भेटियो। 5000 जना भन्दा धेरै अझै बेपत्ता। नागडुङ्गा मुगलिन सड़क खण्ड अन्तर्गत कृष्णवीरमा डाइभर्सन ट्र्याक खुल्यो। भित्ता सुधार लगायतका काम पूरा गरेर बढ़ीमा 1 हप्तामा गाड़ी सञ्चालन गर्ने तयारी। प्रतिभा माविमा शैक्षिक वयस आयोजना, सिकाइ तरिका परिवर्तन गर्न सुझाव। कंगोमा इबोला नियन्त्रण योजना शुरू। 2 खर्ब बराबरको आर्थिक कोषको आवश्यकता पर्ने अनुमान। बोलिभियाको सैन्य परिसरमा शक्तिशाली विस्फोट, 10 जनाको ज्यान गयो। र सारा खेलकुद पत्रकारिता पुरस्कार 2083 पत्रकार रोहित राज पराजुलीलाई प्रदान गरिने। यूएईमा नेपाली प्रिमियर लीग हुँदै 7 खेलमा प्रतिस्पर्धा। अवस्त साँझ 6 बजेको अनुपूर्ण हाइलाइट्स यति नै। प्राविधिक मित्र आर्यनसँगै राजारामलाई विदा दिनुहोस्। हाम्रो अर्को भेट राति 9 बजेको अनुपूर्ण हाइलाइट्समा हुनेछ। नमस्कार।

0: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
1: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
0: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
1: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 0161 590 162 590 163।
2: पोखरा उद्योग वाणिज्य संघको 36 महाधिवेशनमा लामो समयको व्यवसायिक अनुभवले परिपक्व पोखरा उद्योग वाणिज्य संघको कार्य समिति सदस्य वाणिज्य उपाध्यक्ष हुँदै वरिष्ठ उपाध्यक्षको जिम्मेवारीमा रहेर काम गरिसक्नुभएका जिम्मेवार व्यक्तित्व उत्तम मान बुद्धचार्यलाई अध्यक्ष पदमा मतदान गरी अत्याधिक मतले विजयी बनाइदिनु हुन समस्त उद्योगी व्यवसायीहरूमा हार्दिक अपील गर्दछौ। परिपक्व नेतृत्व, जिम्मेवार संघ र सुरक्षित व्यवसाय, उद्योगी व्यवसायको अमूल्य मत यसपालि उत्तम मान बुद्धचार्यलाई।
3: रंग बहार
4: वर्ष संगे उपहार उपहार बम्पर माल यामाहा रेजियार
3: वर्ष पेन से घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
4: साथै 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि।
5: घर रंगाओ, खुशी बनाओ, उपहार जित्ने अवसर पाओ।
3: वर्ष पेन्स

0: अब थन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
1: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्राली सृजनाचोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू:
1: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
2: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
1: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
2: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
1: न्युरो सर्जरी सेवा,
2: बाल रोग,
1: नाक कान तथा घाँटी रोग,
2: मानसिक तथा स्नायु रोग,
1: प्रसूति तथा स्त्री रोग,
2: छाला, यौन तथा कुष्ठ रोग,
1: नेत्र रोग,
2: दाँत तथा मुख रोग,
1: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिभाइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन,
2: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
1: सुविधा सम्पन्न आईसीयू सेवा,
2: डिजिटल एक्सरे,
1: सिटी स्क्यान सेवा,
2: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
1: इन्डोस्कोपी, ईसीजी, ईईजी, पीटीए,
2: फिजियोथेरापी, युरोफ्लोमेट्री,
1: केमोथेरापी,
2: सुरक्षित गर्भपतन सेवा,
1: होल बडी चेकअप, हेल्थ प्याकेज,
2: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक, कास्की।
1: फोन 061-572-648-572-849।
3: हेलो,
4: हजुर नमस्कार।
3: हेलो
4: नमस्कार काका, सुन्नु भएन?
3: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो, मैले केही भरै पाइन।
4: हजुर काका नमस्कार, म भतिज बोलेको, भतिज सुन्नु भएन?
3: ए रामु हो, हेर न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
4: हो यही कुरा भन्नलाई फोन गरेको काका, अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको।
3: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
4: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
3: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
1: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
5: फिस्टेल आइवेव केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलौ।
6: हाँ? यो कसरी सम्भव छ र? कत्ता कत्ता धाइसके, कति खर्च भइसक्यो, केही भएन,
5: किन आत्तिनु पर्यो? फिस्टेल हस्पिटलमा खुलेको फिस्टेल आइवेव केन्द्रबाट समस्या चट हुन्छ, गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु।
6: साँच्चै हो र?
5: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग, बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट MBBS, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि IVF विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
6: हो त?
5: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टेल आयुर्वेद केन्द्र, फिस्टेल हस्पिटल, तेस्रो तल्ला, गैरा पाटन 4, पोखरा। फोन 061-450-424, 98-84-46-525।
7: के तपाईँ UK युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ? नेपालकै प्रतिष्ठित इनोवेट नेपाल ग्रुप ING द्वारा प्रवर्तित क्रिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन UK सँगको साझेदारीमा BSc अनर्स साइबर सेक्युरिटी र BSc अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो। पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस्। सम्पर्क क्रिस्टल माउन्टेन कलेज, मुस्ताङचोक, पोखरा। फोन नम्बर 98-02-85-17-17, 98-02-85-17-17।
8: दिव्यनयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोतीबिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
1: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच जस अन्तर्गत कोर्निया जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार अत्याधुनिक फेको मेसिनबाट मोतीबिन्दुको बिना सुई शल्यक्रिया आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारभटिनी पारी एभरेस्ट ब्याङ्कसँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।
9: बर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य भाषापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान ताजा ट्राउट रमणीय वातावरण उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्ब्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331 97614-11905 मर्दी हिमाल ट्राउट फार्म स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
5: स्याङ्जा पर्वत बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके युएसए क्यानाडा अस्ट्रेलिया जापान युरोप लगायतका संसारभर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने? जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा पर्वत बागलुङ तथा वरिपरिका क्षेत्र।
1: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ सेक्युर रिलायबल। फोन 98560-01031 97-150-01031। पोखरा न्यू रोड बीएनडी भवन, सानेमा बैंक रहेको भवन। के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने?
10: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
1: त्यसैले साधारण एमआरआई होइन, फ्री टेस्टलाई एमआरआई गराउ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय फ्री टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
10: यहाँ अत्याधुनिक 3 टेस्टा मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
1: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, 3T एमआरआई नै गराउ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाउ, पैसा बचाउ। थप जानकारीका लागि फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा। फोन 061-591-728, मोबाइल 98560-027-29।

0: বাতসালিয়া পোখারা ক্লিনিক, নিউ রোড, পোখারা। ফার্টিলিটি হোপলাইন 01-597-0611।
1: ২০৮৩ साल भदौ 20 र 21 गते सम्पन्न हुने पोखरा उद्योग वाणिज्य संघको 36 औं महाधिवेशनमा शोभा गौतम प्यानललाई अत्याधिक मतले विजय गराऊ।
2: अध्यक्षमा शोभा गौतम,
1: वरिष्ठ उपाध्यक्षमा टीकाराम सुवेदी,
2: उद्योग उपाध्यक्षमा सौगात थापा,
1: वाणिज्य उपाध्यक्षमा भीम गौतम,
2: महासचिवमा तारानाथ ढुङ्गाना,
1: कोषाध्यक्षमा जीवन प्रकाश श्रेष्ठ,
2: उपमहासचिवमा यादव पोखरेल।
1: व्यवसायको हक हितका लागि, संस्थाको सुदृढीकरणका लागि, पोखराको आर्थिक समृद्धिका लागि तपाईँको अमूल्य मत शोभा गौतम प्यानललाई।
3: सहारा बहुमुखी प्राविधिक शिक्षालय गौडाको मुख भद्रकाली चोक पोखरामा डिप्लोमा इन प्राविधिक स्वास्थ्य सहायक हेल्थ असिस्टेन्ट, डिप्लोमा इन फार्मेसी, डिप्लोमा इन ल्याब टेक्निसियन, डिप्लोमा इन एक्सरे टेक्निसियनको उच्च गुणस्तरीय पढाइ शीघ्र सञ्चालन हुँदैछ। सम्पर्क 9856033405, 9856033405।
4: होम केयर सेवा, होम केयर सेवा,
5: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
4: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा, व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
5: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
4: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
5: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
4: सुत्केरी नवजात शिशुको हेरचाह,
5: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
4: केयर गिभर हेरचाहकर्ता, घरेलु सेवा,
5: डाक्टर ल्याब सेवा,
4: औषधि डेलिभरी सेवा,
5: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिक्लेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार, फोन 061-411-777, मोबाइल 9856-89-2-77।
6: अयानी, मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोरा छोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
7: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एन्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
6: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
7: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
4: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एन्ड डेन्टल क्लिनिक हरिचोक पोखरा, फोन 01-586-536, मोबाइल 9856-00536।
8: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30।
9: ओ सुरेश, बिहान बिहान कता जान लागिस?
7: हेर्ने रमेश, भएको मोबाइल बिग्रियो, त्यसैले एउटा राम्रो खालको मोबाइल किन्नलाई पोखरातिर जान लाग्यो। आज मोबाइल किन्नलाई बजारतिर यताउता गर्दै दिन जाला होस् यार, आजको पास त उतै होला होस् यार।
9: अहिलेको समयमा पनि मोबाइल किन्नलाई यता उता जानुपर्छ र? पोखरामा रहेको मोबाइल टावरमा गएपछि आफूलाई मन परेको जस्तो भने त्यस्तै मोबाइल पाइन्छ। जाम हिँड भन, मेरो ब्यागमा गएर आइहालौ।
3: पोखराको एकमात्र जानु पर्ने ठाउँ गण्डकी प्रदेशकै ठूलो मोबाइल हब पोखराको मुटु महेन्द्र पुलमा आउनुहोस्। तपाईँले चाहे जस्तो रोजे जस्तो होलसेल मूल्यमा मोबाइल तथा मोबाइलका सामानहरू पाउन सक्नुहुनेछ। साथै यस मोबाइल टावरमा सीसी क्यामेरा विभिन्न कन्सल्टेन्सी होटल सहकारी संस्था पनि रहेका छन्। त्यसैले मोबाइल टावरमा गएपछि कतै डुली हिँड्नु नपर्ने जे चाहिए पनि एकै ठाउँमा उपलब्ध हुनेछ। प्रोप्राइटर उदय केसी लाउरे दाई महेन्द्र पुल मोबाइल टावर मोबाइल 9856408082 9841648082।
10: रंग बहार रंग बहार
11: वर्जर संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
10: वर्जर पेंट से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
11: साथै 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाउ खुशी बनाउ उपहार जित्ने अवसर पाउ
10: वर्जर पेंट।
12: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 061-527-426-537-526।
3: संजीवनी हस्पिटल नेपालगंज र दाङ पछि अब तपाई हाम्रो शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित सम्पर्क संजीवनी हस्पिटल पोखरा प्राली भेटरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की फोन 061-578-161-578-162।
13: हजुर सुन्नुहोस् त खुसीको खबर ल्याएका छौ अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
14: मस्तिष्क मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात अनुभवी डाक्टर यही छन् नि।
13: 28 वर्षदेखिको अनुभव न्युरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-576-044।
14: गण्डकी मेडिकल कलेज पोखरा तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
15: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिन्दल एसएस 5 नेपाल नम्बर 1 ब्रान्ड नक्कली देखि सावधान। जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम जिन्दल पाइप हो यसको नाम।
16: पोखराको केन्द्रबिन्दु नयाँ बजारमा आकाश सम्बन्धी सम्पूर्ण सेवा एकै ठाउँमा।
17: दृष्टिले दिन्छ तपाईँको जीवनमा उज्यालो ज्योति।
16: प्रदेशकै पहिलो निजी स्तरबाट सञ्चालित दृष्टि आँखा अस्पताल नयाँ बजारमा अत्याधुनिक प्रविधि सहित सञ्चालनमा आएको छ।
17: आँखा उपचार सम्बन्धी हाम्रा सेवाहरू
16: 24 घण्टा इमर्जेन्सी सेवा
17: सम्पूर्ण ओपिडी सेवा
16: बच्चाको आँखा जाँच बच्चाको आँखा डाक्टरबाट र रेटिना सम्बन्धी रेटिनाको डाक्टरबाट मोतिया बिन्दुको बिना इन्जेक्सन तथा फेको कम्प्युटर प्रविधिबाट शल्यक्रिया तथा उपचार
17: आँखा सम्बन्धी सम्पूर्ण जाँच एवं उपचार
16: रेटिना सम्बन्धी जाँच एवं उपचार
17: जलबिन्दु सम्बन्धी जाँच एवं उपचार
16: सुगर र प्रेसरले आँखामा पार्ने अन्धोपन एवं असरको जाँच एवं उपचार
17: आँखा छर्केको सिधा पार्ने सर्जरी
16: आँखामा मासु पलाएको उपचार एवं सर्जरी
17: लेजर सर्जरी सम्बन्धी सेवा
16: बिना इन्जेक्सन मोतिया बिन्दुको सर्जरी
17: बच्चादेखि वृद्धमा आँखाबाट आँसु तथा पिप आइरहेको उपचार तथा सर्जरी
16: 18 वर्ष माथिका व्यक्तिहरूका लागि ल्यासिक एवं स्माइल सर्जरी गर्न मिल्ने वा नमिल्नेको जाँच एवं उपचार
17: 70 वर्ष भन्दा माथिका बिरामीहरूको लागि विशेष छुटमा उपचार
16: प्रत्येक शुक्रबार निशुल्क जाँच तथा उपचार
17: पुनश्च सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूलाई स्वास्थ्य उपचार सेवाका साथै रु 40 ओपिडी सेवा
18: साथै यही श्रावण 1 गतेबाट नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रम दृष्टि आँखा अस्पताल नयाँ बजार पोखरामा लागू भएकोले आँखा जाँच गराई स्वास्थ्य लाभ लिन हुन अनुरोध गर्दछौ।
16: विस्तृत जानकारीका लागि दृष्टि आँखा अस्पताल प्राली पोखरा 9 नयाँ बजार फोन 061-590-217-590-219।
17: स्वस्थ आँखा स्वच्छ दृष्टि।
15: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल्स नंबर वन ब्रांड नक्कली देखी सावधान जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला टिकाऊ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम
19: व्यवसायिक ऐक्यबद्धता हाम्रो प्रतिबद्धता
20: 2083 साल भदौ 20 र 21 गते सम्पन्न हुने पोखरा उद्योग वाणिज्य संघको 36 औं महाधिवेशनमा बलराम आचार्य प्यानललाई अत्याधिक मतले विजय गराऊ
19: अध्यक्षमा बलराम आचार्य
20: वरिष्ठ उपाध्यक्षमा दिनेश चन्द्र बासोला
19: उद्योग उपाध्यक्षमा ललित बहादुर कुँवर
20: वाणिज्य उपाध्यक्षमा मनोज कुमार श्रेष्ठ
19: महासचिवमा सुदीप प्रधानङ्ग
20: कोषाध्यक्षमा देवेन्द्र प्रजु
19: उपमहासचिवमा प्रदीप राज भण्डारी
20: व्यवसाय उद्योग र रोजगारीको सन पोखरा उद्योग वाणिज्य संघ हाम्रो पहिचान
19: तपाईँको अमूल्य मत बलराम आचार्य
21: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना
22: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुसिनाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला
21: उपचार हुने समस्याहरू
22: हृदयघात
21: हाई ब्लड प्रेसर
22: हार्ट फेल
21: छातीको दुखाइ तथा थका
22: मुटुको भल्भमा समस्या
21: मुटुको बाथ रोग
22: हाई ट्राइग्लिसेराइडिटिजी
21: मुटुको धड्कनमा अनियमितता
22: हाई कोलेस्ट्रोल
21: पेसमेकर राखेको वा राख्नु पर्ने
22: एन्जियोग्राफी एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने
21: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श
23: बिरामी जाँच यही भदौ 27 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म
21: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ
22: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061587266 553834

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: आदिवासी जनजातिहरूको आर्थिक, सामाजिक, सांस्कृतिक र आध्यात्मिक कार्यहरू वन र प्राकृतिक स्रोतसँग सम्बन्धित छ। भूमि र वन जंगल आदिवासी जनजातिहरूको जीवनको आधार नै हो। यही वन जंगल र भूमिलाई लक्ष्य बनाएर रेड प्लसको अवधारणा विकास भएको छ।
2: रेड प्लसको लक्ष्य वन स्रोत भएकाले आदिवासी जनजातिहरूको भूमि र स्रोतको प्रयोग, स्वामित्व र व्यवस्थापनको अधिकारमा यसले प्रभाव पार्ने सम्भावना छ। त्यसैले रेड प्लस के हो, यसले के कस्ता गतिविधिहरू गर्दैछन् र यसले सकारात्मक वा नकारात्मक असर पार्ने सम्भावना रहेको छ भन्ने बारेमा आदिवासी जनजातिहरूले बुझ्न जरुरी छ।
1: नेपाल आदिवासी जनजाति महासंघ।

0: मन शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: यति बेला साँझको 7 बजेको छ।
2: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा।
3: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

0: भविष्यतर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौं। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: फिस्टेल आइबेव केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलौं।
3: हँ, यो कसरी सम्भव छ र? कत्ता कत्ता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
2: किन आत्तिनु पर्यो? फिस्टेल हस्पिटलमा खुलेको फिस्टेल आइबेव केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
3: साँच्चै हो र?
2: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट MBBS, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि IVF विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
3: हो त?
2: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टेल आइबेव केन्द्र, फिस्टेल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-84-46-525।
4: रंग बहार रंग बहार
5: बर्जर संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
4: बर्जर पेंट से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
5: साथै 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहार पनि। घर रंगाओ, खुशी बनाओ, उपहार जित्ने अवसर पाओ।
4: बर्जर पेंट।
6: ২০৮৩ साल भदौ 20 र 21 गते सम्पन्न हुने पोखरा उद्योग वाणिज्य संघको 36औं महाधिवेशनमा शोभा गौतम प्यानललाई अत्याधिक मतले विजय गराऊ।
7: अध्यक्षमा शोभा गौतम,
6: वरिष्ठ उपाध्यक्षमा टीकाराम सुवेदी,
7: उद्योग उपाध्यक्षमा सौगात थापा,
6: वाणिज्य उपाध्यक्षमा भीम गौतम,
7: महासचिवमा तारानाथ ढुङ्गाना,
6: कोषाध्यक्षमा जीवन प्रकाश श्रेष्ठ,
7: उपमहासचिवमा यादव पोखरेल।
6: व्यवसायको हक हितका लागि, संस्थाको सुदृढीकरणका लागि, पोखराको आर्थिक समृद्धिका लागि तपाईँको अमूल्य मत शोभा गौतम प्यानललाई।
8: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर।
9: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
8: उपचार हुने रोगहरू
9: पायल्स, फिस्टर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार,
10: खुट्टाको रगतको नसा सम्बन्धी
9: भेरिकोस भेन्सको उपचार,
8: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
10: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
8: अपरेसन पश्चात दुखाइ कम हुने,
10: उपचार गरेपछि छिटो निको हुने,
8: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
10: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
11: फोन 061-590-162 590-163।
12: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स, सर्भिस, स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा। फोन नम्बर 061-527-426 537-526।

0: বাটসালিয়া পোখরা ক্লিনিক নিউ রোড পোখরা ফার্টিলিটি হোপলাইন 01-597-0611
1: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना
2: तपाईको सुन्दर नगरी पोखरामा शहीद गंगलाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुल सिन्हा द्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
1: उपचार हुने समस्याहरू
2: हृदयघात,
1: हाई ब्लड प्रेसर,
2: हार्ट फेल,
1: छातीको दुखाई तथा थकान,
2: मुटुको भल्भमा समस्या,
1: मुटुको बाथ रोग,
2: हाई ट्राइग्लिसेराइडिटिजी,
1: मुटुको धड्कनमा अनियमितता,
2: हाई कोलेस्ट्रोल,
1: पेसमेकर राखेको वा राख्नु पर्ने,
2: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
1: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
3: बिरामी जाँच यही भदौ 27 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
1: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
2: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266-553-834।
4: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इक्विभालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय को पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115-9251-9190-190।
5: ओहो, छोरीको बिहेको कुरा पनि छिनियो। अब नाता गोता इष्टमित्रलाई बोलाउन कार्ड छाप्न पर्यो।
6: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निधो गर्नु पर्यो नि।
5: त्यसको लागि त चिन्तै छैन, बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्यश्री ब्याङ्क्वेट छ नि, त्यही भव्य पार्टी गरिन्छ।
6: होइन, ठाउँ अलि फराकिलो भएको, पाहुना पासको गाडी पार्किङ गर्न मिल्ने, फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या।
5: ल, तिमीलाई थाहै छैन दिव्यश्री ब्याङ्केटमा आफ्नै पार्किङको प्रशस्त सुविधा, 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल, 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ। खाना त कुरै नगरम, बेसरी स्वादिलो छ।
6: ल, त्यसो भए त बुक गरिहाल्नुहोस्, फेरि अहिले अर्कोले बुक गर्ला नि।
5: त्यति मात्रै होइन क्या, टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ।
4: बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा, हरेक किसिमका पार्टी, बिहे भोज, व्रतबन्ध, पास्नी, सभा समारोह, बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा। फोन 061-533-123-9008-50701 98-058-50702।
7: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS5 नेपाल्स नंबर 1 ब्रांड। नक्कली देखी सावधान, जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
8: अब झन्डु बाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
4: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
6: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
4: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै शहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध छ।
6: यहाँ अत्याधुनिक थ्री टेस्ट मेसिनद्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
4: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टरद्वारा रिपोर्ट, रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराउ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाउ, पैसा बचाउ। थप जानकारीका लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 98560-27-29।
9: स्याङ्जा, पर्वत, बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके, युएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसार भर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा, पर्वत, बागलुङ तथा वरिपरिका क्षेत्र।
4: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल। फोन 98560-01-31, 97150-01-31। पोखरा न्यू रोड, बीएनडी भवन, सानिमा बैंक रहेको भवन।
10: के तपाईँ युके युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ? नेपालकै प्रतिष्ठित इनोवेट नेपाल ग्रुप आईएनजी द्वारा प्रवर्धित क्रिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन युके सँगको साझेदारीमा बीएससी अनर्स साइबर सेक्युरिटी र बीएससी अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो। पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस्। सम्पर्क क्रिस्टल माउन्टेन कलेज, मुस्ताङचोक, पोखरा। फोन नम्बर 98025817, 98025817।

0: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-76-044-044।
1: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।

0: व्यवसाय उद्योग र रोजगारीको स्थान पोखरा उद्योग वाणिज्य संघ हाम्रो पहिचान।
1: तपाईँको अमूल्य मत बलराम आचार्य प्यानललाई।
2: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो पुग्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9761002530।
3: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
4: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
3: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
4: ल्यान्डमार्क होटल एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा, काठमाडौँ। कन्ट्याक्ट 9853555928। विजिट www.landmarknepal.com।
5: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
6: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
5: उपचार हुने रोगहरू
6: पायल, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार,
7: खुट्टाको रगतको नसा सम्बन्धी
6: भेरिकोस भेन्सको उपचार,
5: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
7: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
5: अपरेसन पश्चात दुखाई कम हुने,
7: उपचार गरेपछि छिटो निको हुने,
5: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
7: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
8: फोन 061-590-162-590-163।
9: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6-8 सम्म हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका CEOहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 061-576-458-577-903। मौकाको फाइदा उठाउनुहोस्।
10: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
0: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत DM प्राप्त डाक्टर विराट कृष्ण तिमुसिनाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
10: उपचार हुने समस्याहरू
0: हृदयघात,
10: हाई ब्लड प्रेसर,
0: हार्ट फेल,
10: छातीको दुखाई तथा थकान,
0: मुटुको भल्भमा समस्या,
10: मुटुको बाथ रोग,
0: हाई ट्राइग्लिसेराइडिटिजी,
10: मुटुको धड्कनमा अनियमितता,
0: हाई कोलेस्ट्रोल,
10: पेसमेकर राखेको वा राख्नु पर्ने,
0: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नुपर्ने,
10: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
11: बिरामी जाँच यही भदौ 27 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
10: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
0: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा। फोन 061-587-266-553-834।
8: आदिवासी जनजातिहरू आफ्नै विशिष्ट र मौलिक पहिचान, संस्कृति, जीवनशैली, भाषा, चालचलन र मूल्य मान्यताका साथ बसोबास गर्दै आएका छन्।

0: आदिवासी जनजातिहरूको जीवन पद्धति वन जंगल लगायतका प्राकृतिक स्रोतसँग अत्यन्त नजिकको सम्बन्ध रहन्छ।
1: जलवायु परिवर्तनमा आदिवासी जनजातिहरूको कार्बन डाइअक्साइड तटस्थ जीवन पद्धतिका कारण सबैभन्दा कम योगदान रहेको छ। यद्यपि उनीहरूको दिगो र कम कार्बन उत्सर्जन गर्ने जीवन पद्धतिलाई अझै राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा स्वीकार गरिएको छैन। तसर्थ आदिवासी जनजातिको कार्बन तटस्थ जीवन पद्धतिलाई मान्यता दिइनु पर्दछ।
0: नेपाल आदिवासी जनजाति महासंघ
2: रंगबहार रंगबहार
3: वर्ष सँगै उपहारै उपहार बम्परमा यामाहा रेजियर
2: वर्ष पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
3: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
2: वर्ष पेन्स।
4: हेलो
5: हजुर नमस्कार।
4: हेलो
5: नमस्कार काका सुन्नु भएन?
4: हेलो हेलो हेलो अलिक ठुलो स्वरले बोल्नुहोस् न। खै को बोलेको हो मैले केही भरै पाइन।
5: हजुर काका नमस्कार म भतिज बोलेको भतिज सुन्नु भएन?
4: ए रामु हो हेर न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
5: हो यही कुरा भन्नलाई फोन गरेको काका। अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ। कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ। त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
4: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
5: हुन्छ काका हुन्छ। कान पाकेको कान दुखेको कान नसुन्ने वा कम सुन्ने कान कराउने चिलाउने कान डम्म हुने कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
4: ल यो कुरा चाहिँ गजब सुनायो भतिज। म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
6: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ फोन 061-433-342-433-640।
7: संजीवनी हस्पिटल नेपालगंज र दाङ पछि अब तपाई हाम्रै शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित। सम्पर्क संजीवनी हस्पिटल पोखरा प्रहरी भेटनरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की फोन 061-578-161-578-162।
8: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
9: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
8: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने केवाईसी अपडेट हुनुपर्नेछ आदि।
9: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 061-590-162-590-163।
10: दिव्य नयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
7: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच जस अन्तर्गत कोर्निया जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर फोन 061-577-007 97-623-36-817।
10: होम केयर सेवा होम केयर सेवा
7: हेलो होम केयर डाक्टर नर्स केयर गिवर को सेवा आयो घर घर
10: के हजुर को घर में वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बीमारी वा अपाङ्गता भएका परिवार का सदस्य विशेष हेरचाह चाहिन्छ र आफ्नो पेशा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन।
7: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिवर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
10: हाम्रा सेवाहरू वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
7: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
10: सुत्केरी नवजात शिशुको हेरचाह,
7: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
10: केयर गिवर हेरचाहकर्ता घरेलु सेवा,
7: डाक्टर ल्याब सेवा,
10: औषधि डेलिभरी सेवा,
7: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिलीढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार, फोन 061-411-777, मोबाइल 9856-99-2-77।
11: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप्स नेपाल्स नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियताले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
12: पोखरा उद्योग वाणिज्य संघको 36 महाधिवेशनमा लामो समयको व्यवसायिक अनुभवले परिपक्व पोखरा उद्योग वाणिज्य संघको कार्य समिति सदस्य वाणिज्य उपाध्यक्ष हुँदै वरिष्ठ उपाध्यक्षको जिम्मेवारीमा रहेर काम गरिसक्नुभएका जिम्मेवार व्यक्तित्व उत्तम मान बुद्धचार्यलाई अध्यक्ष पदमा मतदान गरी अत्याधिक मतले विजयी बनाइदिनु हुन समस्त उद्योगी व्यवसायीहरूमा हार्दिक अपील गर्दछौ। परिपक्व नेतृत्व, जिम्मेवार संघ र सुरक्षित व्यवसाय, उद्योगी व्यवसायको अमूल्य मत यसपालि उत्तम मान बुद्धचार्यलाई।

0: मन शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: वात्सल्या पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-06-11
1: हेलो के छ तेरो खबर
2: ठिक छु यार सन्चै छस्
1: सन्चै छु अब भिसा लागेपछि त पार्टी दिने होला नि
2: पार्टी त दिन हुन्थ्यो किनमेल गर्न बाँकी नै छ यार
1: मैले त सबै किनमेल गरिसके अब बेडसिट सिरक र दुई चार थान टप्स कुर्ती किन्नु छ
2: मैले पनि किन्नु छ के सँगै किनौँ न
1: तिमी जाने अस्ट्रेलिया म क्यानाडा यार
2: सबै ठाउँको व्यवसायको अनुसारको बेडसिट पाउने ठाउँ छ क्या किन्नु संसार हो त्यही जान्न
1: ए मैले पनि खुब सुनेको छु किन्नु संसारको बारे ब्रान्डेड ब्रान्डेड तन्न पाइन्छ त्यहाँ
3: विदेश लैजान तथा पठाउनका लागि भ्याकुम प्याक गरिन्छ साथै भ्याकुम ब्याग पनि उपलब्ध छ
4: जुनसुकै ब्रान्डका आकर्षक तन्ना सेट सिरानी कुसन सिरक ब्ल्याङ्केट ब्ल्याङ्केट कभर बेड कभर दिवान सेट डोर सेट समर ब्ल्याङ्केट कुसन कभर टावल कुर्ता टप्स पाइने एक मात्र ठाउँ किनमेल संसार गैरापाटन पोखरा प्राइम सहकारीको भवन कुमुदिनी होम्स स्कुलदेखि 50 मिटर पश्चिम मोबाइल 9856031412 9864667887
5: तन्ना आज फेरि हाल्नुहोस्
6: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना
7: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमिल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला
6: उपचार हुने समस्याहरू
7: हृदयघात
6: हाई ब्लड प्रेसर
7: हार्ट फेल
6: छातीको दुखाई तथा थकान
7: मुटुको भल्भमा समस्या
6: मुटुको बाथ रोग
7: हाई ट्राइग्लिसेराइडिटिजी
6: मुटुको धड्कनमा अनियमितता
7: हाई कोलेस्ट्रोल
6: पेसमेकर राखेको वा राख्नु पर्ने
7: एन्जियोग्राफी एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने
6: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श
8: बिरामी जाँच यही भदौ 27 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म
6: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ
7: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266-553-834

0: होम केयर सेवा, होम केयर सेवा।
1: हेलो होम केयर, डाक्टर नर्स केयर गिवर को सेवा आयो घर घर।
0: के हजुर को घर में वृद्ध आमा बुबा, बाजे बजे, दीर्घकालीन रोग बीमारी वा अपाङ्गता भएका परिवार का सदस्य लाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेशा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन।
1: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिवर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
0: हाम्रा सेवाहरू वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
1: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
0: सुत्केरी नवजात शिशुको हेरचाह,
1: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
0: केयर गिवर हेरचाहकर्ता घरेलु सेवा,
1: डाक्टर ल्याब सेवा,
0: औषधि डेलिभरी सेवा,
1: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा। हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिमलेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार। फोन 061-411-777 मोबाइल 98569-2977।
2: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS पाइप नेपाल नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
3: पोखरा उद्योग वाणिज्य संघको 36 महाधिवेशनमा लामो समयको व्यवसायिक अनुभवले परिपक्व पोखरा उद्योग वाणिज्य संघको कार्य समिति सदस्य, वाणिज्य उपाध्यक्ष हुँदै वरिष्ठ उपाध्यक्षको जिम्मेवारीमा रहेर काम गरिसक्नुभएका जिम्मेवार व्यक्तित्व उत्तम मान बुद्धचार्यलाई अध्यक्ष पदमा मतदान गरी अत्याधिक मतले विजयी बनाइदिनु हुन समस्त उद्योगी व्यवसायीहरूमा हार्दिक अपील गर्दछौ। परिपक्व नेतृत्व, जिम्मेवार संघ र सुरक्षित व्यवसाय, उद्योगी व्यवसायको अमूल्य मत यसपालि उत्तम मान बुद्धचार्यलाई।

0: प्राणशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-06-11
1: हेलो के छ तेरो खबर
2: ठिक छु यार सन्चै छस्
1: अँ सन्चै छु अब भिसा लागेपछि त पार्टी दिने होला नि
2: पार्टी त दिन हुन्थ्यो किनमेल गर्न बाँकी नै छ यार
1: मैले त सबै किनमेल गरिसके अब बेडसिट सिरक र दुई चार थान टप्स कुर्ती किन्नु छ
2: मैले पनि किन्नु छ के सँगै किनौँ न
1: तिमी जाने अस्ट्रेलिया म क्यानाडा यार
2: सबै ठाउँको व्यवसाय अनुसारको बेडसिट पाउने ठाउँ छ क्या किन्नु संसार हो त्यही जाम न
1: ए मैले पनि खुब सुनेको छु किन्नु संसारको बारे ब्रान्डेड तन्न पाइन्छ त्यहाँ
3: विदेश लैजान तथा पठाउनका लागि भ्याकुम प्याक गरिन्छ साथै भ्याकुम ब्याग पनि उपलब्ध छ जुनसुकै ब्रान्डका आकर्षक तन्ना सेट सिरानी कुसन सिरक ब्ल्याङ्केट कभर बेड कभर दिवान सेट डोर सेट समर ब्ल्याङ्केट कुसन कभर टावल कुर्ता टप्स पाइने एक मात्र ठाउँ किनमेल संसार गैरापाटन पोखरा प्राइम सहकारीको भवन कुमुदिनी होम्स स्कुलदेखि 50 मिटर पश्चिम मोबाइल 98-560-31-412 98-464-6788
4: आज फेरि हाल्नुहोस्
5: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना
6: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुसिनाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला
5: उपचार हुने समस्याहरू
6: हृदयघात
5: हाई ब्लड प्रेसर
6: हार्ट फेल
5: छातीको दुखाई तथा थकान
6: मुटुको भल्भमा समस्या
5: मुटुको बाथ रोग
6: हाई ट्राइग्लिसेराइडिटिजी
5: मुटुको धड्कनमा अनियमितता
6: हाई कोलेस्ट्रोल
5: पेसमेकर राखेको वा राख्नु पर्ने
6: एन्जियोग्राफी एन्जियोप्लास्टिक गरेको वा गर्नुपर्ने
5: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श
7: बिरामी जाँच यही भदौ 27 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म
5: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ
6: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266-553-834

0: स्वाद जसले सम्बन्ध गाँस्द ज्ञान मसला। बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला रातिको 8 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुस अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: पोखरा उद्योग वाणिज्य संघको 36 महाधिवेशनमा लामो समयको व्यवसायिक अनुभवले परिपक्व पोखरा उद्योग वाणिज्य संघको कार्य समिति सदस्य वाणिज्य उपाध्यक्ष हुँदै वरिष्ठ उपाध्यक्षको जिम्मेवारीमा रहेर काम गरिसक्नुभएका जिम्मेवार व्यक्तित्व उत्तम मान बुद्धचार्यलाई अध्यक्ष पदमा मतदान गरी अत्याधिक मतले विजयी बनाइदिनु हुन समस्त उद्योगी व्यवसायीहरूमा हार्दिक अपील गर्दछौ। परिपक्व नेतृत्व, जिम्मेवार संघ, सुरक्षित व्यवसाय, उद्योगी व्यवसायको अमूल्य मत यसपालि उत्तम मान बुद्धचार्यलाई।
6: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेसन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6-8 सम्म हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर्स सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका CEOहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 0165674558577903। मौकाको फाइदा उठाउनुहोस्।
7: रंग बहार, रंग बहार।
8: वर्जर संगे उपहार है उपहार। बम्पर मा यामाहा रेजियार।
7: वर्जर पेन से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
8: साथै 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि।
9: घर रंगाओ, खुशी बनाओ, उपहार जित्ने अवसर पाओ।
7: वर्जर पेन।
10: Goel Metal Industries को उत्कृष्ट उत्पादन जिंदल SS5 नेपाल्स नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियताले गर्दा नक्कली जिंदल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
11: हेलो
12: हजुर, नमस्कार।
11: हेलो,
12: नमस्कार काका, सुन्नु भएन?
11: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न। खै को बोलेको हो, मैले केही भरै पाइन।
12: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज, सुन्नु भएन?
11: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
12: हो, यही कुरा भन्नलाई फोन गरेको काका। अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जचाउनु भन्नलाई फोन गरेको।
11: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
12: हुन्छ काका, हुन्छ। कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्ने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
11: ल, यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
13: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ। फोन 061-433-342-433-640।
14: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
15: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
14: उपचार हुने समस्याहरू
15: हृदयघात,
14: हाई ब्लड प्रेसर,
15: हार्ट फेल,
14: छातीको दुखाई तथा थकान,
15: मुटुको भल्कमा समस्या,
14: मुटुको बाथ रोग,
15: हाई ट्राइग्लिसेराइडिटिजी,
14: मुटुको धड्कनमा अनियमितता,
15: हाई कोलेस्ट्रोल,
14: पेसमेकर राखेको वा राख्नु पर्ने,
15: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नुपर्ने,
14: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
16: बिरामी जाँच यही भदौ 27 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
14: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
15: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266-553-834।
17: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
18: 93.4 USR Digital, entertaining the nation.

0: रेडियो अन्नपूर्णा 93.4
1: विलास डिजिटल एंजॉय विथ अस।

0: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा संचालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 0615881598251990।
1: दिव्य नयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोती विन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
0: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलविन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती विन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 0615770007 97623386317।
2: स्याङ्जा, पर्वत, बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ? विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ? अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके, युएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसार भर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा, पर्वत, बागलुङ तथा वरिपरिका क्षेत्र।
0: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल। फोन 98560103915010031। पोखरा न्यू रोड, बीएनडी भवन, सानीमा बैंक रहेको भवन।

0: सहारा बहुमुखी प्राविधिक शिक्षालय गौड़ा गुमुख भद्रकाली चौक पोखरा में डिप्लोमा इन प्राविधिक स्वास्थ्य सहायक हेल्थ असिस्टेंट डिप्लोमा इन फार्मेसी डिप्लोमा इन लैब टेक्निशियन डिप्लोमा इन एक्सरे टेक्निशियन को उच्च गुणस्तरीय पढ़ाई शीघ्र संचालन हुँदैछ। सम्पर्क 9856033405 9856033405।
1: कैंसर को संपूर्ण उपचार विराटनगर में सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9761002530।
2: व्यवसाय ऐक्यबद्धता हाम्रो प्रतिबद्धता।
3: 2083 साल भदौ 20 र 21 गते सम्पन्न हुने पोखरा उद्योग वाणिज्य संघको 36 महाधिवेशनमा बलराम आचार्य प्यानललाई अत्याधिक मतले विजय गराऊ।
2: अध्यक्षमा बलराम आचार्य,
3: वरिष्ठ उपाध्यक्षमा दिनेश चन्द्र बासोला,
2: उद्योग उपाध्यक्षमा ललित बहादुर कुंवर,
3: वाणिज्य उपाध्यक्षमा मनोज कुमार श्रेष्ठ,
2: महासचिवमा सुदीप प्रधानङ,
3: कोषाध्यक्षमा देवेन्द्र प्रजु,
2: उपमहासचिवमा प्रदीप राज भण्डारी।
3: व्यवसाय उद्योग र रोजगारीको स्थान पोखरा उद्योग वाणिज्य संघ हाम्रो पहिचान।
2: तपाईँको अमूल्य मत बलराम आचार्य प्यानललाई।

0: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
1: ल्यान्डमार्क होटल एन्ड रिसोर्टमा स्वागत छ।
0: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
1: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल एन्ड रिसोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल एन्ड रिसोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 9853555928। विजिट www.landmarknepal.com।
2: मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोरा
0: मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
1: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिसोर्ट।

0: अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउन।
1: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
0: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार, जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन्, जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
2: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एन्ड डेन्टल क्लिनिक, हरिचोक पोखरा। फोन 01-5686-536, मोबाइल 98-560-0536।
3: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति सह पार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुके जाउँ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी।
4: दैनिक 1 रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा, हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै ₹2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।
5: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 1। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D ले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
6: आदिवासी जनजातिहरू हजारौं वर्षदेखि भूमि र प्रकृतिसँग नजिक भएर जीवन बिताइरहेका छन्। रुख बिरुवाले दिने दाना र फल तथा जंगलका जीव जन्तुहरू आदिवासीका लागि खानेकुरा, औषधि र जीविकाका आधारहरू हुन्। आदिवासी जनजातिहरू प्रकृतिलाई उपभोग्य वस्तु मात्र नभएर पवित्र पनि मान्ने गर्दछन्।
7: त्यसैले ती प्राकृतिक स्रोत र साधनहरू भावी पुस्ताका लागि पनि रहोस् भन्ने आदिवासी जनजातिहरू चाहन्छन्। प्रकृतिसँग रहेको आदिवासी जनजातिको घनिष्ठ सम्बन्ध र निर्भरताकै कारण जलवायु परिवर्तनले अरूलाई भन्दा उनीहरूलाई धेरै असर पारिरहेको छ।
6: नेपाल आदिवासी जनजाति महासंघ।
8: रंग बहार रंग बहार,
9: वर्ज सँगै उपहारै उपहार, बम्परमा यामाहा रेजियर,
8: वर्ज पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
9: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बढाऊ, उपहार जित्ने अवसर पाऊ,
8: वर्ज पेन्स।
10: Digital.

0: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुप द्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 061-527-426-537-526
1: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना
2: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमिल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
1: उपचार हुने समस्याहरू
2: हृदयघात,
1: हाई ब्लड प्रेसर,
2: हार्ट फेल,
1: छातीको दुखाई तथा थकान,
2: मुटुको भल्कमा समस्या,
1: मुटुको बात रोग,
2: हाई ट्राइग्लिसेराइडिटिजी,
1: मुटुको धड्कनमा अनियमितता,
2: हाई कोलेस्ट्रोल,
1: पेसमेकर राखेको वा राख्नु पर्ने,
2: एन्जियोग्राफी एन्जियोप्लास्टिक गरेको वा गर्नुपर्ने,
1: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
3: बिरामी जाँच यही भदौ 27 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
1: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
2: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266-553-834-34।
4: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौँ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
5: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
4: 28 वर्षदेखिको अनुभव, न्युरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-576-044।
5: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: छोरा नेपालको पढाई पनि पूरा भयो अब के विचार गरेका छौ त यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने
3: खै बाबा दुधारमा छु साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्
2: यसरी हतारमा निर्णय गर्नु हुँदैन पछि पछुताउनु पर्ला नि
3: के गर्ने त बाबा तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ
4: हेर लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
2: नेपाल इन्काउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ
3: अनि बाबा यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइएलटिएस क्लासेसको सुविधा पनि छ र
2: छ नि त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ
1: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेप्लिज इन्काउन्टर कन्सल्टेन्सी डिहीको पाटन स्ट्रिट नम्बर 18 लेक साइड पोखरा फोन 061-454-689 452-715
5: ओ सुरेश बिहान बिहान कता जान लागिस
6: हेर्ने रमेश भएको मोबाइल बिग्रियो त्यसैले एउटा राम्रो खालको मोबाइल किन्नलाई पोखरातिर जान लाग्यो यार आज मोबाइल किन्नलाई बजारतिर यताउता गर्दै दिन जाला छ यार आजको पास त उतै होला छ यार
5: अहिलेको समयमा पनि मोबाइल किन्नलाई यता उता जानुपर्छ र पोखरामा रहेको मोबाइल टावरमा गएपछि आफूलाई मन परेको जस्तो भने त्यस्तै मोबाइल पाइन्छ जाम हिँड बरु मेरो ब्यागमा गएर आइहालम
7: पोखराको एकमात्र जानु पर्ने ठाउँ गण्डकी प्रदेशकै ठूलो मोबाइल हब पोखराको मोटु महेन्द्र पुलमा आउनुहोस् तपाईँले चाहे जस्तो रोजे जस्तो होलसेल मूल्यमा मोबाइल तथा मोबाइलका सामानहरू पाउन सक्नुहुनेछ साथै यस मोबाइल टावरमा सीसी क्यामेरा विभिन्न कन्सल्टेन्सी होटल सहकारी संस्था पनि रहेका छन् त्यसैले मोबाइल टावरमा गएपछि कतै डुली हिँड्नु नपर्ने जे चाहिए पनि एकै ठाउँमा उपलब्ध हुनेछ प्रोप्राइटर उदय केसी लाउरे दाई महेन्द्र पुल मोबाइल टावर मोबाइल 9856-48082 9846-48082
8: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS5 नेपाल नंबर वन ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम

0: 2083 साल भदौ 20 र 21 गते सम्पन्न हुने पोखरा उद्योग वाणिज्य संघको 36 महाधिवेशनमा शोभा गौतम प्यानललाई अत्याधिक मतले विजय गराऊ।
1: अध्यक्षमा शोभा गौतम,
0: वरिष्ठ उपाध्यक्षमा टीकाराम सुवेदी,
1: उद्योग उपाध्यक्षमा सौगात थापा,
0: वाणिज्य उपाध्यक्षमा भीम गौतम,
1: महासचिवमा तारानाथ ढुंगाना,
0: कोषाध्यक्षमा जीवन प्रकाश श्रेष्ठ,
1: उपमहासचिवमा यादव पोखरेल।
0: व्यवसायको हक हितका लागि, संस्थाको सुदृढीकरणका लागि, पोखराको आर्थिक समृद्धिका लागि तपाईँको अमूल्य मत शोभा गौतम प्यानललाई।
2: रेडियो अन्नपूर्ण 93.4
3: प्रभु बैंक।

0: नमस्कार, राति 9 बजेको अन्नपूर्ण हाइलाइट्समा प्राविधिक मित्र आर्यनसँगै राजारामको स्वागत छ। तपाईँ हामीलाई एफएम ब्यान्डको 93.4 MHz, अनलाइन मार्फत www.onlineannapurna.com, हाम्रो पात्रोको एप्स र रेडियोको अफिसियल फेसबुक पेज मार्फत एकसाथ सुनिरहनु भएको छ। शुरूमा मुख्य समाचारका शीर्षकहरू। पोखरा उद्योग वाणिज्य संघको महाधिवेशन शुरू, बाढ़ी पीड़ितलाई 2,25,000 सहयोग। नयाँ नेतृत्वको लागि आइतबार बिहान 8 देखि साँझ 5 बजेसम्म मतदान हुने। माछापुछ्रीमा पहिरोले पुरिएर हाइड्रो पावरका 2 कर्मचारीको मृत्यु, 1 घाइते। काम गर्ने क्रममा सावधानी नअपनाउँदा दुःखद घटना भएको प्रारम्भिक अनुमान। भोटेकोशी बाढ़ीको 11 दिनमा पनि उद्धार कार्य जारी, 2 जनाको जीवित उद्धार। अहिलेसम्म 1,344 जनाको शव भेटियो, 5,000 जना भन्दा धेरै बेपत्ता। नागडुङ्गा मुगलिन सड़क खण्ड अन्तर्गत कृष्णवीरमा डाइभर्सन ट्र्याक खुल्यो, भित्ता सुधार लगायतका काम पूरा गरेर बढ़ीमा 1 हप्तामा गाड़ी सञ्चालन गर्ने तयारी। कास्की आइडलको 2 संस्करण हुँदै ग्राण्ड फेनाली कार्तिक 14 गते। कंगोमा इभालो नियन्त्रण योजना शुरू, 2 खर्ब बराबरको आर्थिक कोषको आवश्यकता पर्ने अनुमान। बोलिभियाको सैन्य परिसरमा शक्तिशाली विस्फोट, 10 जनाको ज्यान गयो। र सहारा खेलकुद पत्रकारिता पुरस्कार 2083 पत्रकार रोहित राज पराजुलीलाई प्रदान गरिने। एनबीएलमा मधेसको लगातार 2 हार, काठमाडौँ विजय। लगानीको सम्वर्धन, उद्योग व्यवसायको परिवर्तन भन्ने नाराका साथ पोखराको सबैभन्दा पुरानो सामाजिक संस्था पोखरा उद्योग वाणिज्य संघको 36 महाधिवेशन तथा 72 वार्षिक साधारण सभा आजबाट शुरू भएको छ। महाधिवेशनको उद्घाटन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले रसुवा र भोटेकोशी क्षेत्रका बाढ़ी प्रभावितको राहत तथा पुनर्स्थापनाको लागि उद्योगी व्यवसायीलाई मन फुकाएर सहयोग गर्न आग्रह गर्नुभयो। अध्यक्ष श्रेष्ठले बाढ़ीको कारण रसुवादेखि नवलपुरसम्मका नागरिक प्रभावित भएको भन्दै उनीहरूको अवस्था कहाली लाग्दो रहेको बताउनुभयो। हिजोका करोड़पतिहरू बाढ़ीको कारण अहिले चाउचाउ र चिउरा मागेर खाने अवस्थामा पुगेका छन्। उहाँले भन्नुभयो, पुननिर्माणको लागि महासंघले सरकारसँग गम्भीर काम गर्नेछ। तपाई सम्पूर्ण व्यवसायले पनि मनकारी भएर सहयोग गर्नुहोस्। उहाँले सहयोगको लागि विश्वका 70 उद्योग वाणिज्य संघलाई पत्र लेखेर अपील गरिसकेको जानकारी दिनुभयो। जलवायु परिवर्तनको कारण नेपालले ठूलो वातावरणीय संकट भोगिरहेको श्रेष्ठको भनाइ छ। हाम्रो भूमिका 0.04% मात्रै भए पनि असर भने ठूलो मात्रामा भोगिरहेका छौं, उहाँले भन्नुभयो। विपद निम्त्याउने ठाउँमा अझै पनि हिमतालहरू रहेकाले तिनको व्यवस्थापनमा राज्य, समाज र निजी क्षेत्र गम्भीर हुनुपर्नेमा उहाँले जोड़ दिनुभयो। महासंघका पूर्व अध्यक्ष आनन्दराज मुर्मीले निजी क्षेत्रको सुरक्षाको लागि महासंघ र संघले आवाज बुलन्द गर्नुपर्ने बताउनुभयो। राजनैतिक उथलपुथल वा प्राकृतिक विपदमा सधैं उद्योगी व्यवसायी नै समस्यामा पर्छन्, उहाँले भन्नुभयो। त्यसैले लगानी सुरक्षाको वातावरण निर्माणमा नेतृत्वले भूमिका खेलोस्। उहाँले पर्यटन क्षेत्र तहस नहस हुने अवस्थामा पुगेकाले पोखराको अर्थतन्त्रमा पर्ने असरबारे चिन्तन गर्न आवश्यक रहेको औल्याउनुभयो। नेपाल पर्यटन बोर्डका कार्यकारी सदस्य सन्तोष पोखरेलले प्राकृतिक विपत्ति गएको क्षेत्र बाहेक अन्य ठाउँ सुरक्षित रहेको सन्देश विश्वभर दिनुपर्ने बताउनुभयो। उहाँले नेपालको पर्यटन क्षेत्रको प्रचार प्रसारमा आफूले निरन्तर योगदान दिने वाचा गर्नुभयो। संघका अध्यक्ष गोकर्ण कार्कीले संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत बाढ़ी प्रभावितको लागि 2,51,000 रूपियाँ सहयोग गर्ने घोषणा गर्नुभयो। समारोहमा पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव तीर्थ श्रेष्ठलाई दोसला उडाएर सम्मान गरिएको छ। यस्तै संघका उत्कृष्ट कर्मचारीहरू सहायक निर्देशक सुनिल छेत्री, सूचना अधिकृत वासुदेव मिश्र र प्राविधिक सहायक टीकाराम सुवेदीलाई नगदसहित पुरस्कृत गरियो। कार्यक्रममा महासंघ गण्डकीका अध्यक्ष नरेश कणेल, कास्कीका प्रमुख जिल्लाधिकारी कुम बहादुर गुरूङ, पोखरा महानगरपालिका आर्थिक महाशाखाका प्रमुख मनोहर कडरिया, गण्डकी प्रदेशका प्रेस रजिष्ट्रार विमला भण्डारीले शुभकामना व्यक्त गर्नुभयो। महाधिवेशनको बन्द सत्रमा महासचिव सुभा गौतमले वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष मनोज कुमार श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको छ। निर्वाचन समितिका संयोजक दामो अधिकारीका अनुसार नयाँ नेतृत्वको लागि आइतबार बिहान 8 देखि साँझ 5 बजेसम्म मतदान हुनेछ। अध्यक्ष पदका लागि बलराम आचार्य, शोभा गौतम, उत्तममान बुद्धाचार्य र अर्जुन पोखरेल मैदानमा हुनुहुन्छ। आचार्य र गौतमले प्यानलसहित उम्मेद्वार दिनुभएको छ भने बुद्धाचार्य र पोखरेल स्वतन्त्र रूपमा भेट्दै हुनुहुन्छ। निर्वाचनले अध्यक्षसहित 15 सदस्यीय नयाँ कार्य समिति चयन गर्नेछ। विक्रम सम्वत 2011 अमृत प्रसाद सर्जनको अध्यक्षतामा स्थापना भएको यो संघमा हाल 2,731 सदस्य आबद्ध रहेका छन्। कास्कीको माछापुछ्रे गाउँपालिका 1 परतमा शनिबार पहिरोमा परि 2 जनाको मृत्यु भएको छ। नवनिर्मित सुपर सिटी हाइड्रो पावरको बाटो खन्ने क्रममा माथिबाट अचानक पहिरो खस्दा त्यहाँ कार्यरत कामदारहरू पुरिएका थिए। मृत्यु हुनेमा धनकुटा पाखरीवास नगरपालिका 8 घर भएका 26 वर्षका आयुष राई र खोटाङ केपिलास गाउँपालिका 1 घर भएका 27 वर्षका किसान राई रहनु भएको छ। बिहान 11 बजे बाटो खन्ने क्रममा उक्त घटना भएको थियो। पहिरोमा परि घाइते भएका उहाँहरूलाई स्थानीय बासिन्दाले तत्काल उद्धार गरी मणिपाल शिक्षण अस्पताल पठाएका थिए। दुवैजनाको उपचारको क्रममा दिउँसो मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। सोही घटनामा इलाम घर भएका 32 वर्षका भक्तबहादुर मगर घाइते हुनुभएको छ। उहाँको घुँडामा चोट लागेको र अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ। मगरलाई पनि स्थानीयले नै उद्धार गरी उपचारको लागि पोखरा पठाएका थिए। घटनाको सूचना प्राप्त हुनसाथ वडा प्रहरी कार्यालय बगरबाट प्रहरी टोली परिचालन भएको थियो। प्रहरी चौकी सार्दी खोलाबाट प्रहरी सहायक निरीक्षक रामचन्द्र श्रेष्ठको कमाण्डमा दुईजनाको टोली घटनास्थल पुगेको थियो। उक्त घटनास्थल प्रहरी चौकी सार्दी खोलाबाट करिब 12 किलोमिटर पूर्वमा रहेको छ। दुईजनाको मृत्यु भएपछि अस्पतालमा उनीहरूका आफन्तलाई खबर गरेर कानूनी प्रक्रिया पूरा गर्न लागि बताइएको छ। हाइड्रो पावर निर्माण स्थलमा सुरक्षाका उपायहरूका बारेमा पनि प्रहरीले सोधपूछ गरिरहेको छ। यस अगाडि पनि उक्त क्षेत्रमा सड़क खन्ने क्रममा सानातिना पहिरोहरू खस्ने गरेको स्थानीयले बताएका छन्। बर्खाको समय भएकाले जमिन गलेको र काम गर्ने क्रममा सावधानी नअपनाउँदा दुखद घटना भएको प्रारम्भिक अनुमान गरिएको छ। प्रहरीले यो सम्बन्धमा थप विवरण संकलन गरिरहेको जानकारी दिएको छ। भोटेकोशी नदीमा आएको बाढ़ीको आज 11 दिनमा दुईजनाको जीवितै उद्धार गरिएको छ। उद्धारकर्मीहरूले एकजनाको घरबाट र एकजनाको जलविद्युत आयोजनाको सुरुङबाट जीवितै उद्धार गरेका हुन्। सशस्त्र प्रहरीका सहप्रवक्ता एवं डीएसपी शैलेन्द्र थापाका अनुसार नुवाकोटको विदुर नगरपालिका 10 बेत्रावतीमा रहेको आनन्द श्रेष्ठको 4 तले घरको 4 तलाबाट उहाँकी श्रीमती चण्डिका श्रेष्ठको जीवितै उद्धार भएको छ। इन्सपेक्टर सुमन विकको कमाण्डको टोलीले श्रेष्ठको उद्धार गरेको हो। यस्तै 216 मेगावाटको माथिल्लो त्रिशुली 1 जलविद्युत आयोजनाको अडिट 4 सुरुङबाट एकजना चिनिया नागरिकको जीवितै उद्धार भएको छ। नेपाली सेना र दक्षिण कोरियाको डिजास्टर विज्ञ टोलीले आज दिउँसो उहाँलाई उद्धार गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ। यसअगाडि हिजो अर्थात बाढ़ी आएको 10 दिनमा माथिल्लो त्रिशुली 3A जलविद्युत आयोजनाको सुरुङबाट दुईजनाको जीवितै उद्धार गरिएको थियो। गएको भदौ 10 गतेको भोटेपछि हुँदै आएको बाढ़ीमा परेका मध्ये अहिलेसम्म 1344 जनाको शव भेटिएको छ। 5000 भन्दा धेरै हराइरहेका छन्। अहिलेसम्म 13098 जनाको उद्धार गरेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। खोजी तथा उद्धारको कामलाई थप प्रभावकारी बनाइएको प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार बाढ़ीपछि घाइते तथा प्रभावित गरी अहिलेसम्म 5663 जनाको उपचार गरिएको छ। रसुवा नुवाकोट र धादिङमा स्थापना गरिएका 37 होल्डिङ सेन्टरमा 4627 जनाले सुरक्षित आश्रय लिइरहेका छन्। विस्थापित तथा प्रभावितलाई सुरक्षित ठाउँमा राख्दै उनीहरूको आधारभूत आवश्यकता पूरा गर्न राज्यका निकायले राहत तथा व्यवस्थापनको काम अगाडि बढ़ाइरहेको पनि प्राधिकरणले जनाएको छ। भोटेकसी बाढ़ीपछि फेला परेका 1344 मध्ये 1030 शव सुरक्षित रूपमा माटोमुनि व्यवस्थापन गरिएको छ। फेला परेका शवको पहिचानको लागि डीएनए नमूना संकलन लगायत आवश्यक प्रक्रिया पूरा गरी अहिलेसम्म 222 महिला 355 पुरूष र 453 पहिचान नखुलेका शव व्यवस्थापन गरेको प्रहरीले जनाएको छ। शव पहिचानको लागि मृतकका 1260 र आफन्तका 1012 डीएनए नमूना संकलन गरिएको केन्द्रीय प्रहरी प्रवक्ता अभिनारायण काफ्रेले जानकारी दिनुभएको छ। व्यवस्थापनका क्रममा हरेक शवको संकेत कोड नम्बर जमिन मुनि तथा माथि राखिएको छ। त्यस्तै शव व्यवस्थापन गरिएको ठाउँको जीपीएस लोकेशन फोटो अभिलेख नक्सा सहितको विस्तृत विवरण तथा व्यवस्थापन सम्बन्धी सम्पूर्ण विवरण अभिलेखीकरण गरिएका छन्। भविष्यमा कुनै परिवार आफन्तले आफ्नो सदस्यका रूपमा दावी गरेमा उपलब्ध वैज्ञानिक तथा कानूनी प्रमाणको आधारमा पहिचान गरी ती शव परिवारलाई हस्तान्तरण गरिने प्रहरी प्रवक्ता काफ्रेले उल्लेख गर्नुभएको छ। पृथ्वी राजमार्ग अन्तर्गत नागडुङ्गा मुगिन सड़क खण्डको कृष्णवीरमा भित्ता काटेर डाइभर्सन ट्र्याक खोलिएको छ। गएको भदौ 10 गतेको बाढ़ीले तलबाट जमिन कटान गरेपछि अघिल्लो हप्ता सड़क भाँचिएको थियो। सड़क भाँचिएको ठाउँमा हिजोदेखि भित्ता काटेर डाइभर्सन ट्र्याक खुलाउने काम शुरू भएको हो। निर्माण व्यवसायहरूले नेपाल जियोटेक सोसाइटीको प्राविधिक सड़क विभागका प्रतिनिधि र विज्ञहरूको रोहभरमा डाइभर्सन ट्र्याक खुलाएका हुन्। निर्माण व्यवसाय महासंघका उपाध्यक्ष सहदेव खड्काका अनुसार भाँचिएको खण्डको 252 मिटर ट्र्याक खोलिएको छ। खोलिएको ट्र्याकबाट अहिले नै गाड़ी चलाउन भन्न सकिँदैन। अहिलेलाई निर्माणमा प्रयोग हुने मेसिन हिँड्ने सड़क बनेको र ग्रेड मिलाउने पानी व्यवस्थापन र भित्ता सुधार लगायतका काम पूरा गरेर बढ़ीमा एक हप्तामा गाड़ी सञ्चालन गर्ने तयारी रहेको खड्काले बताउनुभयो। जटिल भूगोल र बागडीको जोखिमको कारण भाँसिएको सड़कभन्दा माथि भित्तो काटेर ट्र्याक बनाइएको हो, जहाँ तत्काल कालोपत्र नगरी ग्राभेल गरेर दुईतर्फी गाड़ी सञ्चालन गरिनेछ। बाढ़ीले कृष्णवीर परेवा भीर सहितका विभिन्न ठाउँको सड़क कटान गरी बगाएको थियो। जसका कारण पृथ्वी राजमार्ग अहिले अवरूद्ध छ। सड़क अवरूद्ध भएसँगै पश्चिम क्षेत्रबाट काठमाडौँ नाका प्रवेश गर्ने सवारी साधनले शास्ति भोगिरहेका छन्। खाद्यान्न लगायत अत्यावश्यक सामग्रीहरू आयात गर्न पनि असहज भएको छ। पृथ्वी राजमार्ग अवरूद्ध भएपछि सवारी साधनलाई कान्ति राजमार्ग र त्रिभुवन राजपथतर्फ डाइभर्ट गरिएको छ भने वैकल्पिक ट्र्याक निर्माणको काम पनि अगाडि बढ़ाइएको हो। पोखरा महानगरपालिका पाँच पर्स्याङ स्थित सन्तानेश्वर महादेव मन्दिर पुनर्निर्माणको लागि आयोजित श्रीमद भागवत महापुराण सप्ताह ज्ञान महायज्ञमा चार दिनमै 1,26,00,000 रूपियाँ संकलन भएको छ। महायज्ञको चौथो दिन शनिबार मात्रै 20,50,000 रूपियाँ सहयोग प्राप्त भएको आयोजकले जानकारी दिएका छन्। महायज्ञको दोस्रो दिनसम्म 85,00,000 रूपियाँ संकलन भएकोमा तेस्रो दिन थप 20,00,000 रूपियाँ प्राप्त भएपछि तीन दिनमा 1,05,00,000 रूपियाँ संकलन भएको अर्थ समिति संयोजक केशव प्रसाद अधिकारीले जानकारी दिनुभएको छ। चौथो दिन 20,50,000 थपिएपछि कुल रकम 1,25,50,000 रूपियाँ पुगेको हो। महायज्ञमा पण्डित दीपक प्रसाद पौडेलले भागवत कथा वाचन गरिरहनु भएको छ भने भक्तजन भजन कीर्तनमा सहभागी हुँदै नाचगान समेत गरिरहेका छन्। महायज्ञ प्रचार प्रसार संयोजक लक्ष्मण बरालका अनुसार भदौ 25 गतिसम्म सञ्चालन हुने महायज्ञमा संगीतमय श्रीमद भागवत कथा देवलीला तथा विभिन्न धार्मिक कार्यक्रम भइरहेका छन्। महायज्ञबाट संकलित रकम मन्दिर पुनर्निर्माणमा प्रयोग गरिनेछ भने केही रकम बाढ़ी पीड़ित राहत कोषमा जम्मा गरिने आयोजकले जानकारी दिएका छन्। मन्दिरलाई चार ढोका र पञ्चमुखी शिवलिंग सहितको आकर्षक शिवालयका रूपमा पुनर्निर्माण गरी धार्मिक पर्यटकीय गन्तव्य बनाउने लक्ष्य राखिएको छ। सन्तानेश्वर महादेवलाई सन्तान प्राप्तिको वरदान दिने देवताका रूपमा पूजा गर्ने धार्मिक विश्वास छ। स्थानीय लीलाधर कोइरालाले करिब 92 वर्ष अगाडि मन्दिर स्थापना गर्नुभएको थियो। युनाइटेड क्लब पोखराको अध्यक्षमा गणेश तिमिल सेना निर्वाचित हुनुभएको छ। क्लबको 17 साधारण सभा तथा 8 अधिवेशनबाट आगामी 2 वर्ष कार्यकालका लागि गणेश तिमिल सेना अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित हुनुभएको हो। अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा शान्तबहादुर थापा, प्रथम उपाध्यक्षमा सूर्यबहादुर बानिया, द्वितीय उपाध्यक्षमा दिनेश सुनार, महासचिवमा सन्तोष कार्की, कोषाध्यक्षमा जयराम आचार्य, सचिवमा विष्णु कुमार गुरूङ, सहकोषाध्यक्षमा शिव थापा निर्वाचित हुनुभएको छ। त्यसै गरी कार्यसमिति सदस्यहरूमा पूर्ण कुमार श्रेष्ठ, शान्ति सुवेदी, बुद्ध कार्की, पदम बहादुर कार्की विजय, गणेश बहादुर खड्का, सुरेश थापा, धनराज गुरूङ, मिलन बहादुर अधिकारी र कृष्ण गौतम विजय हुनुभएको छ। कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नम्बर 12 अध्यक्ष सन्तोष मास्तोलाले युनाइटेड क्लबले विभिन्न सामाजिक कार्य मार्फत आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको बताउनु भएको छ। क्लबका निवर्तमान अध्यक्ष राजु श्रेष्ठले युनाइटेड क्लबले पोखरा महोत्सव मार्फत शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवर्धन र पोखरामा चिडियाखाना निर्माणको पहलकदमी गर्दै आएको स्मरण गराउनुभयो। क्लबको पहलमा गण्डकी प्रदेश सरकारले ड्रीम प्रोजेक्टका रूपमा अगाडि बढ़ाएको चिडियाखाना निर्माणले सोचे जस्तो गति लिन नसक्नु दुःखद भएको बताउँदै उहाँले यसले यथाशीघ्र पूर्णता पाउनुपर्नेमा जोड़ दिनुभयो। क्लबले अघिल्लो वर्षदेखि आफ्नै जग्गामा शुरू गरेको अर्को ड्रीम प्रोजेक्ट आवासीय छात्रावास निर्माणको कामलाई अब आउने नयाँ कार्य समितिले पूर्णता दिनुपर्ने जिम्मेवारी रहेको उहाँको भनाइ थियो। क्लबका अध्यक्ष लोकबहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्लबका वरिष्ठ उपाध्यक्ष गणेश तिमल सेनाले स्वागत मन्तव्य राख्नुभएको थियो भने क्लबका महासचिवले कार्यक्रम सञ्चालन गर्नुभएको थियो। कार्यक्रमको संयोजन प्रथम उपाध्यक्ष शान्त बहादुर थापाले गर्नुभएको थियो। नेपाल टुरिज्म एण्ड होटल म्यानेजमेन्ट कलेज पोखरा 14 छिनी डाँडामा शनिबारदेखि सस्टेनेबल बिजनेस म्यानेजमेन्ट एण्ड लिडरशिप ट्रेनिङ शुरू भएको छ। नेपालको पर्यटन तथा होटल व्यवसायको गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको तालिममा पोखराका विभिन्न स्टार होटलका प्रतिनिधिहरू सहभागी छन्। तालिमको उद्घाटन गर्दै कलेजका अध्यक्ष अशोक पालिखेले दुईपटक स्विस होटल म्यानेजमेन्ट कलेजबाट प्रशिक्षक ल्याएर तालिम सञ्चालन गरी प्रशिक्षक उत्पादन गरेपछि अहिले आफ्नै जनशक्ति मार्फत तालिम सञ्चालन गर्न लागि बताउनुभयो। विश्वभर स्विस होटल म्यानेजमेन्ट र स्विस शिक्षाको चर्चा हुने गरेको उल्लेख गर्दै पालिखेले नेपालमै त्यही स्तरको शिक्षा तथा सेवा प्रदान गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो। गण्डकी प्रदेश पर्यटकीय राजधानीका रूपमा समेत स्थापित भएकाले यस्ता तालिमको आवश्यकता अझ बढ़िरहेको उहाँको भनाइ थियो। उहाँले तालिममा सहभागीलाई प्रशिक्षणलाई गम्भीरतापूर्वक लिएर आफू कार्यरत होटल तथा संस्थाबाट प्रदान गरिने सेवामा थप सुधार र परिष्कार गर्न आग्रह गर्नुभयो। कलेजले स्विस कन्ट्राक्टसँग सम्झौता गरेर विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिँदै पालिखेले आगामी दिनमा पनि स्विस होटल म्यानेजमेन्ट कलेजका विद्यार्थी र प्रतिनिधिहरूलाई ल्याएर थप तालिम सञ्चालन गरिने बताउनुभयो। कलेजका प्रिन्सिपल प्रकाश रेग्मीले होटल तथा पर्यटन क्षेत्रमा प्रदान गरिने सेवामा कसरी दिगोपना ल्याउने भन्ने विषयमा तालिम उपयोगी हुने बताउनुभयो। उहाँका अनुसार 6 दिनसम्म सञ्चालन हुने तालिममा व्यवस्थापन तथा नेतृत्व विकासका सिप व्यवसाय सञ्चालनका विभिन्न पक्ष तथा प्रतिस्पर्धात्मक बजारबाट कसरी लाभ लिन सकिन्छ भन्ने लगायतका विषयमा प्रशिक्षण दिइनेछ। तालिम हरेक हप्ता दुई दिनको दरले कुल छ दिन सञ्चालन हुनेछ। विभिन्न नौजना विषय विज्ञ तथा सहजकर्ताले सहभागीलाई प्रशिक्षण दिनुहुनेछ। तालिमका लिड ट्रेनर राजकुमार कार्कीले तालिम सञ्चालनको प्रक्रिया र सहभागीबाट अपेक्षित सक्रियताबारे जानकारी गराउनु भएको थियो। उद्घाटन सत्रको सञ्चालन सुरेश अधिकारीले गर्नुभएको थियो। कलेजका अनुसार पहिलो चरणमा पाँच ब्याज मार्फत करिब 100 जनालाई तालिम प्रदान गर्ने तयारी गरिएको छ। विभिन्न व्यावसायिक तालिम सञ्चालन गर्दै आएको कलेजले स्विस कन्सल्टेन्ट संघको सहकारीमा सन् 2027सम्ममा 600 जनालाई तालिम प्रदान गर्ने लक्ष्य लिएको जनाएको छ। श्रोता तपाईँले सुनिरहनु भएको छ राति 9 बजेको अन्नपूर्ण हाइलाइट्स। अन्नपूर्ण हाइलाइट्समा अझै पनि हामीसँग महत्वपूर्ण समाचार बाँकी नै छन्। तर यति बेला पालो भएको छ विज्ञापन एक विश्रामको।
1: स्याङ्जा पर्वत बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके, युएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसारभर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा पर्वत बागलुङ तथा वरिपरिका क्षेत्र।
2: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल। फोन 98560131, 97150031। पोखरा न्यू रोड, बीएनडी भवन, सानेमा बैंक रहेको भवन।
3: पोखराको चिप्ले ढुङ्गामा रहेको आकर्षक ज्वेलरी सुनचाँदी पसलको लागि कर्मचारी आवश्यकता। मोटरसाइकल स्कूटर चलाउन सक्ने, सुन सम्बन्धी केही जानकारी भएको, एसईई उत्तीर्ण भएको, मेहनती इमान्दार दुईजना कर्मचारी आवश्यक परेको हुँदा इच्छुक व्यक्तिले तुरन्त सम्पर्क गर्नुहोला। आकर्षक ज्वेलरी सुनचाँदी पसल चिप्ले ढुङ्गा पोखरा। मोबाइल नम्बर 98560265779।
4: जनप्रिय बहुमुखी क्याम्पसको भर्ना सम्बन्धी सूचना।
3: नेपाल सरकार शिक्षा मन्त्रालयबाट सर्वोत्कृष्ट सामुदायिक क्याम्पसको रूपमा राष्ट्रिय शिक्षा पुरस्कार प्राप्त गरेको र विश्वविद्यालय अनुदान आयोगले दुई पटक QAA को प्रमाणपत्र प्रदान गरेको पोखराको केन्द्रबिन्दु पुरानो एयरपोर्ट नजिकैको जनप्रिय बहुमुखी क्याम्पसमा भर्ना खुल्यो। भर्ना खुलेका कार्यक्रमहरू सेमेस्टर कार्यक्रम, BBA, BITM र BMTM, वार्षिक कार्यक्रम, BVS, BSc माइक्रोबायोलोजी, BEd र BA, व्यवस्थापन, विज्ञान, शिक्षा, मानविकी र पर्यटन शिक्षाका लागि जनप्रिय बहुमुखी क्याम्पस।
5: विस्तृत जानकारीको लागि
4: जनप्रिय बहुमुखी क्याम्पस पोखरा 8 कास्की। फोन 061-581-22-572-87।
6: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
7: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत DM प्राप्त डाक्टर विराट कृष्ण तिमुल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
6: उपचार हुने समस्याहरू
7: हृदयघात,
6: हाई ब्लड प्रेसर,
7: हार्ट फेल,
6: छातीको दुखाई तथा थकान,
7: मुटुको भल्कमा समस्या,
6: मुटुको बात रोग,
7: हाई ट्राइग्लिसेराइडिटिजी,
6: मुटुको धड्कनमा अनियमितता,
7: हाई कोलेस्ट्रोल,
6: पेसमेकर राखेको वा राख्नु पर्ने,
7: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
6: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
3: बिरामी जाँच यही भदौ 27 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
6: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
7: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266-553-834।
8: फिस्टल आयुर्वेद केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलौ। यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
1: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
8: साँच्चै हो र?
1: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट MBBS, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आयुर्वेद विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
8: हो त?
1: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आयुर्वेद केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-0084-46-525।
9: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स, सर्भिस, स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061-527-426-537-526।
10: गोयल मेटल इन्डस्ट्रिजको उत्कृष्ट उत्पादन जिन्दल SS5, नेपाल्स नम्बर 1 ब्रान्ड। नक्कलीदेखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।

राति 9 बजेको अन्नपूर्ण हाइलाइट्समा पुनः स्वागत छ। अब बाँकी प्रसंग। पोखराको हेम्जामा दोस्रो हेम्जा राष्ट्रिय साहित्य महोत्सव आगामी मक्सिरको पहिलो साता आयोजना हुने भएको छ। हेम्जा साहित्य प्रतिष्ठानले शनिबार आयोजना गरेको कार्यक्रममा आगामी मक्सिर 4 देखि 6 गतेसम्म विभिन्न कार्यक्रमसहित राष्ट्रिय साहित्य महोत्सव गर्न लागेको जानकारी दिइएको छ। महोत्सवको लागि कृष्ण प्रसाद पौडेलको संयोजकत्वमा 21 सदस्यीय मूल समारोह समिति चयन गरिएको प्रतिष्ठानका अध्यक्ष सुनिल गायकले जानकारी दिनुभएको छ। समितिको सह संयोजकमा बलराम पौडेल, उपसंयोजकमा शिव पोखरेल, दुर्गादेवी बस्नेत, अम्बिका भण्डारी र परशुराम अधिकारी रहनु भएको छ। त्यस्तै महासचिवमा कुमित शरण उपाध्याय, सचिवमा महाकाव्यकार वसन्त चालिसे, धर्मराज पौडेल अल्पायु, चन्द्रावती बागले, वसन्त त्रिपाठी, उमा पौडेल भुर्तेल, कोषाध्यक्षमा सोमनाथ गौतम र सहकोषाध्यक्ष दिवाकर पौडेल रहनु भएको छ। सदस्यहरूमा शशी अधिकारी, समरबहादुर गायक, गीता बराल अधिकारी, शोभा गोरेला त्रिपाठी, मीनबहादुर थापा, सुरेश रमण अधिकारी चयन भएको प्रतिष्ठानले जनाएको छ। कास्कीमा लुकेर रहेका नयाँ प्रतिभाको खोजी, पहिचान र प्रोत्साहन गर्ने उद्देश्यले कास्की आइडल सिजन 2 आयोजना हुने भएको छ। आयोजक सान्ज क्रिएसन्स प्रालीले शनिबार पोखरामा पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी दिएको हो। पत्रकार सम्मेलनमा कार्यक्रम संयोजक आदर्श पोखरेलले प्रतियोगिताको उद्देश्य तथा सञ्चालन प्रक्रियाबारे जानकारी गराउनु भएको थियो। उहाँका अनुसार प्रतियोगिता मार्फत नयाँ प्रतिभाको खोजी तथा पहिचान गर्दै उनीहरूलाई आफ्नो कला प्रस्तुत गर्ने अवसर प्रदान गरिनेछ। विशेष गरी गायन तथा नृत्य क्षेत्रमा प्रभावशाली व्यक्तिहरूलाई प्रोत्साहन गर्ने आयोजकको लक्ष्य छ। प्रतियोगिताले प्रतिभाशाली गायक गायिका तथा नृत्यकारलाई आफ्नो कला प्रस्तुत गर्ने अवसर दिनुको साथै नेपाली संगीत तथा सांस्कृतिक क्षेत्रको संरक्षण, प्रवर्धन र विकासमा योगदान पुर्याउने आयोजकले जनाएका छन्। कार्यक्रममा 15,25,000 आमदानी हुने र 14,30,000 खर्च भई 95,000 बचत हुने अनुमान आयोजकले गरेका छन्। संयोजक पोखरेलका अनुसार प्रतियोगिताको उद्घाटन भदौ 27 गते गरिनेछ। प्रतियोगितामा कुल 6 राउण्ड रहेको छ। इच्छुकले भदौ 27 गतेसम्म सम्पर्क गर्न सक्नेछन्। प्रतियोगितामा गायन र नृत्य दुवैतर्फ प्रथम हुनेले 60,000 रूपियाँ, द्वितीय हुनेले 40,000 रूपियाँ र तृतीय हुनेले 20,000 रूपियाँ नगद सहित शील्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। उत्कृष्ट 10मा पर्न सफललाई प्रोत्साहनसहित राष्ट्रिय गीतमा मौका दिइने पनि बताइएको छ। कार्यक्रमको उद्देश्यबारे जानकारी दिँदै अध्यक्ष झलक कुमार गुरूङले पहिलो संस्करणबाट प्राप्त अनुभवको आधारमा दोस्रो संस्करण आयोजना गर्न लागि बताउनु भएको छ। पत्रकार सम्मेलनमा गीतकार प्रतिष्ठान नेपालका अध्यक्ष तथा प्राज्ञ अनुराग अधिकारीले प्रतियोगिताको सफलताको शुभकामना दिँदै नयाँ प्रतिभालाई अवसर प्रदान गर्ने यस्ता कार्यक्रम आवश्यक रहेको बताउनुभयो। त्यस्तै वैज्ञानिक तथा कलाकार डाक्टर निरञ्जन कोइरालाले पहिलो संस्करणको तुलनामा दोस्रो संस्करणमा अझ व्यापक सहभागिता हुने अपेक्षा व्यक्त गर्नुभएको थियो। त्रिवेणी संगीतालय पोखरा कास्कीले बाल प्रतिभाको खोजी अभियान अन्तर्गत आयोजना गरेको सुपर भोइस अफ त्रिवेणी किड्सको 4 संस्करणमा 60 जना बाल प्रतिभा छनौट भएका छन्। संगीतालयले लामो समयदेखि सञ्चालन गर्दै आएको विभिन्न प्रतियोगितात्मक कार्यक्रम अन्तर्गत यस वर्षको प्रतियोगितामा 15 वर्ष मुनिका करिब 250 जना बाल प्रतिभाले सहभागिता जनाएका थिए। शनिबार भएको म्युजिकल राउण्डबाट 102 जना प्रतिस्पर्धी मध्ये 60 जना छनौट गरिएको त्रिवेणी संगीतालयका प्रबन्धन निर्देशक तथा प्रशिक्षक नवराज बरालले जानकारी दिनुभएको छ। बरालका अनुसार प्रारम्भिक चरणमा करिब 250 जनाबाट 180 जना छनौट गरिएको थियो। त्यसपछि 180 जनाबाट 102 जना हुँदै आज 60 जना छनौट गरिएको हो। अब 60 जनाबाट 40 र 40 जनाबाट 20 जना छनौट गरी फाइनल चरणमा 20 जना बीच प्रतिस्पर्धा गराइने उहाँले जानकारी दिनुभएको छ। लोकतान्त्रिक गणतन्त्र कंगो र यसका साझेदारहरूले इबोला प्रकोपको विरूद्धका प्रयासहरू तीव्र पार्न 180 दिनको बहुक्षेत्रीय इबोला प्रभाव नियन्त्रण तथा प्रतिक्रिया योजना शुरू गरेका छन्। अभियानका लागि 1 अर्ब 30 करोड़ अमेरिकी डलर अर्थात नेपाली रूपियाँ झण्डै 2 खर्ब बराबरको आर्थिक कोषको आवश्यकता पर्ने अनुमान डब्ल्यूएचओले गरेको छ। विश्व स्वास्थ्य संगठन, डब्ल्यूएचओ, अफ्रिका सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन र अन्य साझेदारहरूको सहयोगमा सञ्चालित योजनाले आउँदो 6 महिनासम्म इबोला नियन्त्रण प्रतिक्रियाका परिचालन मार्गदर्शनका रूपमा काम गर्ने उद्देश्य राखिएको चिनिया समाचार संस्था सिन्हुवाले जनाएको छ। बोलिभियाको एक सैन्य परिसरभित्र शक्तिशाली विस्फोट भएको छ। विस्फोटबाट कम्तीमा 10 जनाको ज्यान गएको र 60 जना भन्दा धेरै घाइते भएको स्थानीय स्वास्थ्य निर्देशक रिटा नेभास्कालाई उद्धृत गर्दै अल जजिराले जनाएको छ। राजधानी लापाजबाट झण्डै 30 किलोमिटर टाढा रहेको बियाचा क्षेत्रको सैन्य परिसरमा विस्फोटको घटना भएको हो, जहाँ आतिशबाजी तथा पाइरोटेक्निक सामग्री भण्डारण गरिएको थियो।
अनुबन्ध हाइलाइट्समा अब खेल प्रसंग सहारा क्लब पोखराले प्रदान गर्ने सहारा खेलकुद पत्रकारिता पुरस्कार 2083 पत्रकार रोहित राज परारजुली सम्मानित हुनुहुने भएको छ। क्लबको प्रतिभा छनौट समितिको सिफारिशमा उहाँलाई यस वर्षको पुरस्कार दिने निर्णय गरिएको हो। 30,525 रूपियाँ राशिको यो पुरस्कार क्लबको वार्षिक उत्सवको अवसरमा प्रदान गरिनेछ। क्लबका अध्यक्ष केशवबहादुर थापाले पराजुलीलाई पुरस्कार दिने निर्णय भएको जानकारी दिनुभयो। मानार्थ सदस्य नारायण कार्की संयोजक रहेको छनौट समितिले उहाँको नाम सिफारिश गरेको थियो। समितिमा दिपेन्द्र श्रेष्ठ, माधव बराल, एमबी आस्था, मिलन गुरूङ, केशवराज पराल, पूर्णबहादुर गुरूङ र गंगाराज पौडेल सदस्य रहनु भएको थियो। नेपाल भलिबल लीग एनबीएलमा काठमाण्डु रेड्सले विजयी शुरूआत गरेको छ। त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कवर्ड हलमा आज भएको खेलमा काठमाण्डुले मधेस वारियर्सलाई 3-2 को सेटमा पराजित गरेको हो। काठमाण्डुले पहिलो सेट 20-25 गुमाए पनि त्यसपछि लगातार दुई सेट 26-24 र 25-17 जितेको थियो। चौथो सेट 22-25 मधेसले जितेपछि खेल पाँचौं सेटमा पुगेको थियो। निर्णायक सेटमा काठमाण्डुले 16-14 जित निकाल्दै खेल आफ्नो पक्षमा पारेको हो। यससँगै मधेसले लगातार दोस्रो हार बेहोरेको छ। पहिलो खेलमा हिजो सगरमाथा स्मायर सर्चसँग पराजित भएको थियो। यसअगाडि हिजो भएको उद्घाटन खेलमा सगरमाथाले मधेसलाई हराउँदै तथा अर्को खेलमा कर्णाली शिवराजले अन्नपूर्ण स्पाइकर्स किङ्सलाई हराउँदै विजयी शुरूआत गरेका थिए। एनबीएलमा 6 टोली सहभागी छन्। नेपाली पुरूष भलिबलमा पहिलोपटक आयोजना गरिएको फ्रेन्चाइज लीगका विजेताले 20,00,000 रूपियाँ प्राप्त गर्नेछन्। राति 9 बजेको अन्नपूर्ण हाइलाइट्सको अन्तमा यस बुलेटिनका मुख्य समाचारका शीर्षकहरू। पोखरा उद्योग वाणिज्य संघको महाधिवेशन शुरू। बाढ़ी पीड़ितलाई सभा 2,00,000 सहयोग। नयाँ नेतृत्वको लागि आइतबार बिहान 8 देखि साँझ 5 बजेसम्म मतदान हुने। माछापुच्छ्रेमा पहिरोले पुरिएर हाइड्रोपावरका 2 कर्मचारीको मृत्यु, 1 घाइते। काम गर्ने क्रममा सावधानी नअपनाउँदा यो दुःखद घटना भएको प्रारम्भिक अनुमान। भोटेकुसी बाढ़ीको 11 दिनमा पनि उद्धार कार्य जारी। शनिबार 2 जनाको जीवित उद्धार। अहिलेसम्म 1,344 जनाको शव भेटियो। 5,000 जना भन्दा धेरै बेपत्ता। नागडुङ्गा मुगलिन सड़क खण्ड अन्तर्गत कृष्णभीरमा डाइभर्सन ट्रयाक खुल्यो। भित्ता सुधार लगायत काम पूरा गरेर बढ़ीमा 1 हप्तामा गाड़ी सञ्चालन गर्ने तयारी। प्रतिभा महाविममा शैक्षिक बहस आयोजना। सिकाइ तरिका परिवर्तन गर्न सुझाव। कंगोमा इबोला नियन्त्रण योजना शुरू। 2 खर्ब बराबरको आर्थिक कोषको आवश्यकता पर्ने अनुमान। बोलिभियाको सैन्य परिसरमा शक्तिशाली विस्फोट, 10 जनाको ज्यान गयो। र सारा खेलकुद पत्रकारिता पुरस्कार 2083 पत्रकार रोहित राज पराजुलीलाई प्रदान गरिने। एनबीएलमा मधेसको लगातार दोस्रो हार। काठमाडौँ विजय। हवस् त यो सँगै आजको सम्पूर्ण समाचार बुलेटिन यति नै। भोलि बिहान 6 बजे अन्नपूर्ण हाइलाइट्समा पुनः हाम्रो भेट हुने नै छ। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण साथीहरूको साथमा प्राविधिक मित्र आर्यनसँगै राजारामलाई विदा दिनुहोस्। नमस्कार, शुभरात्री।

0: पोखरा उद्योग वाणिज्य संघको 36 औं महाधिवेशनमा लामो समयको व्यवसायिक अनुभवले परिपक्व पोखरा उद्योग वाणिज्य संघको कार्य समिति सदस्य वाणिज्य उपाध्यक्ष हुँदै वरिष्ठ उपाध्यक्षको जिम्मेवारीमा रहेर काम गरिसक्नुभएका जिम्मेवार व्यक्तित्व उत्तम मान बुद्धचार्यलाई अध्यक्ष पदमा मतदान गरी अत्याधिक मतले विजयी बनाइदिनु हुन समस्त उद्योगी व्यवसायीहरूमा हार्दिक अपील गर्दछौ। परिपक्व नेतृत्व, जिम्मेवार संघ र सुरक्षित व्यवसाय, उद्योगी व्यवसायको अमूल्य मत यसपालि उत्तम मान बुद्धचार्यलाई।
1: रंग बहार रंग बहार
2: बर्जर सँगै उपहारै उपहार बम्परमा यामाहा रेजियर
1: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
2: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक
0: नेपाल संग्रह सुरक्षित व्यवसाय उद्योगी व्यवसायको अमूल्य मत यसपालि उत्तम मान बुद्धचार्यलाई।

0: रासोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू:
0: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
1: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
0: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
1: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
0: न्युरो सर्जरी सेवा,
1: बाल रोग,
0: नाक कान तथा घाँटी रोग,
1: मानसिक तथा स्नायु रोग,
0: प्रसूति तथा स्त्री रोग,
1: छाला, यौन तथा कुष्ठ रोग,
0: नेत्र रोग,
1: दाँत तथा मुख रोग,
0: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिभ्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन,
1: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
0: सुविधा सम्पन्न आईसीयू सेवा,
1: डिजिटल एक्सरे,
0: सिटी स्क्यान सेवा,
1: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
0: इन्डोस्कोपी, इसीजी, इईजी, पीटीए,
1: फिजियोथेरापी, युरोफ्लोमेट्री,
0: केमोथेरापी,
1: सुरक्षित गर्भपतन सेवा,
0: होल बडी चेकअप, हेल्थ प्याकेज,
1: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा आर सृजना चोक, कास्की।
0: फोन 061-572-648-572-849।
2: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCOM, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6-8 हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 061-576-458-577-903। मौकाको फाइदा उठाउनुहोस्।
3: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS पाइप्स नेपाल नंबर 1 ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
4: नेपालीको गौरव,
5: नेपालीको पहिचान,
4: पालिखे ढाका टोपी,
5: जसले शिरको शोभा बढाउँछ।
4: ढाकाबाट निर्मित सम्पूर्ण किसिमका कपडाहरूका लागि सम्झनुहोस्,
6: ढाका टोपी, साडी, पछ्यौरा, टाई, चोलो, दोसल्ला, सम्मानसल,
4: पालिखे ढाका टोपी, महेन्द्रपुल हुला कार्यालय नजिकै पोखरा। फोन 526-483।
5: हामी गर्व गर्छौ हाम्रो वेशभूषामा,
4: हामी गर्व गर्दछौ पालिखे ढाका टोपी।
7: दिव्य नयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
0: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको विनाशुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड, भारवटी पारी, एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007, 97-623-36-817।
8: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ, अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
9: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
8: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-576-044।
9: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य

0: मात्र भरोसा।
1: 2083 साल भदौ 20 र 21 गते सम्पन्न हुने पोखरा उद्योग वाणिज्य संघको 36 महाधिवेशनमा शोभा गौतम प्यानललाई अत्याधिक मतले विजय गराऊ।
0: अध्यक्षमा शोभा गौतम,
1: वरिष्ठ उपाध्यक्षमा टीकाराम सुवेदी,
0: उद्योग उपाध्यक्षमा सौगात थापा,
1: वाणिज्य उपाध्यक्षमा भीम गौतम,
0: महासचिवमा तारानाथ ढुङ्गाना,
1: कोषाध्यक्षमा जीवन प्रकाश श्रेष्ठ,
0: उपमहासचिवमा यादव पोखरेल।
1: व्यवसायको हकितका लागि, संस्थाको सुदृढीकरणका लागि, पोखराको आर्थिक समृद्धिका लागि तपाईँको अमूल्य मत शोभा गौतम प्यानललाई।
2: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा संचालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इक्विभालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 0615881598251 9891090।
3: किन्नुहोस् अब ढुक्कले सुनका गहना, आयो अब मेसिनबाट गुणस्तर जाँच्ने जमाना।
4: मान्छे स्वभावैले सुन्दरताको खोजीमा रहन्छ। यही सुन्दरताको एउटा उदाहरण हो रूपाकोट ज्योति सुन चाँदी दुकानका आकर्षक, मनमोहक अनि सुन्दर गरगहनाहरू।
3: भनिन्छ सुन चाँदी नगद सरह हो, त्यसैले यहाँहरूको परिश्रमबाट आर्जित सुन चाँदीका गरगहनाको लागि हामी सदैव गुणस्तरमा सजग र सचेत छौँ।
4: हामी पोखरामै पहिलो पटक अत्याधुनिक मेसिनबाट गुणस्तर जाँच गरी 99% गुणस्तर भएका गरगहनाहरू मात्र यहाँहरू समक्ष ल्याउँछौ।
3: यी गरगहना बिक्री वा साथ फेर गर्दा तोल बराबरको पैसा खरिद मूल्यमै हामी दिनेछौ। हामी गुणस्तरमा सम्झौता गर्दैनौ। यही हो रूपाकोट ज्योति सुन चाँदी दोकानको प्रतिबद्धता।
4: फोन 5308 15,
3: 5308 15,
4: मोबाइल नम्बर 9850 22871। महेन्द्रपुर पालिकी चोक जाने बाटोमा हाम्रो पहिलो शाखा महेन्द्रपुर अन्नपूर्ण सुपर मार्केटको गेट सँगै सञ्चालन भइरहेको छ। प्रोपाइटर दशरथ सुनार।
5: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
6: जलवायु परिवर्तन र रेड प्लस सम्बन्धमा नेपाल आदिवासी जनजाति महासंघको अडान।
7: भूमि, वन र प्राकृतिक स्रोत सँगको आदिवासी जनजातिको अन्यश्रित सम्बन्धलाई मान्यता देऊ।
6: जल, जमिन, जंगल, खानी र प्राकृतिक स्रोतमाथि आदिवासी जनजातिको स्वामित्व र नियन्त्रणको अधिकार सुनिश्चित गर।
7: वन संरक्षण र व्यवस्थापन सम्बन्धी आदिवासी जनजातिको परम्परागत प्रणालीलाई मान्यता देऊ।
6: स्वतन्त्र अग्रिम जानकारी सहितको मञ्जुरीलाई सुनिश्चित गर।
7: पूर्ण र प्रभावकारी सहभागिताको व्यवस्था सुनिश्चित गर।
6: आत्मनिर्णयको अधिकारलाई मान्यता देऊ।
7: अन्तर्राष्ट्रिय श्रम संगठन आइलो महासन्धि नम्बर 169 र युएन ड्रिप कार्यान्वयन गर।
6: नेपाल आदिवासी जनजाति महासंघ।
8: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फोन सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छ, तर एकछिनमा भूकम्प रोकिन्छ। शर्माजीले श्री FE550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
9: हेलो,
10: नमस्कार।
9: हेलो,
10: नमस्कार काका, सुन्नु भएन?
9: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो, मैले केही भरे पाइन।
10: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज, सुन्नु भएन?
9: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
10: हो, केही कुरा भन्नलाई फोन गरेको काका। अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ। कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ। त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
9: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
10: हुन्छ काका, हुन्छ। कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
9: ल, यो कुरा चाहिँ गजब सुनायो भतिज। म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
2: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ। फोन 061-433-342-433-640।
11: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS5 नेपाल नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
2: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा। हिजो, आज, भोलि हामी छौ तपाईँको बाटोमा। छिटो, भरपर्दो, सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
12: रंग बहार, रंग बहार,
13: बर्जर सँगै उपहारै उपहार, बम्परमा यामाहा रेजियर,
12: बर्जर पेन्टले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
13: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बनाऊ, उपहार जित्ने अवसर पाऊ,
12: बर्जर पेन्ट।
0: व्यवसायको ऐक्यबद्धता हाम्रो प्रतिबद्धता।
1: 2083 साल भदौ 20 र 21 गते सम्पन्न हुने पोखरा उद्योग वाणिज्य संघको 36 महाधिवेशनमा बलराम आचार्य प्यानललाई अत्याधिक मतले विजय गराउ।
0: अध्यक्षमा बलराम आचार्य,
1: वरिष्ठ उपाध्यक्षमा दिनेश चन्द्र बासोला,
0: उद्योग उपाध्यक्षमा ललित बहादुर कुँवर,
1: वाणिज्य उपाध्यक्षमा मनोज कुमार श्रेष्ठ,
0: महासचिवमा सुदीप प्रधानङ्ग,
1: कोषाध्यक्षमा देवेन्द्र प्रजु,
0: उपमहासचिवमा प्रदीप राज भण्डारी।
1: व्यवसाय, उद्योग र रोजगारीको स्थान पोखरा उद्योग वाणिज्य संघ हाम्रो पहिचान।
0: तपाईँको अमूल्य मत बलराम आचार्य प्यानललाई। मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
1: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
0: उपचार हुने समस्याहरू
1: हृदयघात,
0: हाई ब्लड प्रेसर,
1: हार्ट फेल,
0: छातीको दुखाइ तथा थकान,
1: मुटुको भल्भमा समस्या,
0: मुटुको बाथ रोग,
1: हाई ट्राइग्लिसेराइडिटिजी,
0: मुटुको धड्कनमा अनियमितता,
1: हाई कोलेस्ट्रोल,
0: पेसमेकर राखेको वा राख्नु पर्ने,
1: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
0: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
14: बिरामी जाँच यही भदौ 27 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
0: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
1: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266-553-834।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला रातिको 10 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

नमस्कार, रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जको आजको नियमित प्रसारणमा स्वागत छ। आज बिहानदेखि रातिसम्म रेडियो अन्नपूर्णका समाचारमूलक, सन्देशमूलक, शिक्षामूलक तथा मनोरञ्जनात्मक कार्यक्रम सुन्न सक्नुहुनेछ। तपाईँको आजको दिन शुभ रहोस्, मंगल रहोस्। सुन्दै गर्नुहोला रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज।